0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा छलफल गर्नुभएको छ। छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो। सरकारले गरेको कामको उपलब्धिबारे संसद मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना र स्थानीय समस्याबारे पनि उहाँहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकारले पछिल्लो दिनमा निकै राम्रा काम गरेको भन्दै प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे सांसदहरूले प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो। सांसदहरूले गेटा विश्वविद्यालयको सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी खुटिया दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत आयोजना तथा अन्य स्थानीय समस्याबारे जानकारी गराउनुभयो। भन्सार सम्बन्धी समस्या, आरक्षक प्रभावितहरूको अवस्था, हुलाकी सडक किसानका लागि धान खरिद बिक्री, दोधारा चाँदनी क्षेत्रमा नदी कटान लगायतका विषयमा सांसदहरूले प्रधानमन्त्री समक्ष कुरा राख्नुभयो। भेटमा सांसदहरू तारा प्रसाद जोशी, खेमराज कोइराला, हरि मोहन भण्डारी, जनक सिंह धामी, कोमल गेवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाल लगायतको उपस्थिति रहेको थियो। केही दिनअघि झडप र तनावका कारण संवेदनशील अवस्थामा पुगेको सुनसरीको भोकराहा नरसिंह गाउँपालिकामा हिजो सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा रूपमा कार्यान्वयनमा ल्याएको छ। तनावग्रस्त बनेको त्यस क्षेत्रमा आयोजित र्यालीले समुदायमा एक आपसको विश्वास, एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने गरी सन्देश दिएको हाम्रा सुनसरी समाचारदाताले जनाएका छन्। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका 3 कप्तानगंजमा साउन 10 गते राति भएको घटनामा घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा हिजो राजधानीमा निधन भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ। स्थानीय प्रशासनले सार्वजनिक अपील जारी गर्दै उपचाररत मेहताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाबाट प्रभावित पक्षलाई परेको चोट एवं आहतलाई पूर्ण रूपमा सम्बोधन गर्ने प्रतिबद्धता प्रशासनले व्यक्त गरेको छ। मृतकका परिवारसँग गृहमन्त्री सुदन गुरुङले गर्नुभएको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको स्थानीय प्रशासनले जनाएको छ। सांसदहरूले सुनसरीसहित तराई मधेसका विभिन्न जिल्लामा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा उत्पन्न त्रास हटाउन पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूले सरकारले धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा गरेको सहमतिका बारेमा थप स्पष्ट पार्न अनुरोध गर्नुभयो। बैठकमा सांसदहरूले सरकारको कमी कमजोरीका कारण तराई मधेसमा घटना भएको आरोप पनि लगाउनुभयो। त्यसरी आरोप लगाउने हरूमा प्रतिपक्षी दलका सांसदहरू हुनुहुन्थ्यो। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक छलफल गर्नुपर्ने र त्यसका लागि व्यवस्था गर्नुपर्ने विषयको जरूरी महत्वको प्रस्तावमाथि हिजो छलफल भएको छ। जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुँदै नेपाली काङ्ग्रेसको संसदीय दलका नेता भीष्मराज आङदाम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता आङदाम्बे प्रस्तावक रहनुभएको प्रस्तावको समर्थकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई हुनुहुन्छ। प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाइएको भन्दै सरकारको आलोचना गर्नुभयो।
उहाँहरूले वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास, क्षतिपूर्ति र लाल पूर्जाको वितरणको माग गर्नुभयो। सरकारले प्रत्येक 15 दिनमा प्रगति विवरण समितिमा पेश गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा संसदलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आग्रह गर्नुभएको छ। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिमा भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो। समितिका सभापति रहबर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घरायसी उपभोक्ता तथा होटल र औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने माग गर्नुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आएको त्यस क्रममा जानकारी गराउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको हिजो बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत राख्नुपर्ने गरी राखिएको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मुलुकको कार्यकारी निकाय अन्तर्गत अनुसन्धान विभागलाई राख्दा सुरक्षा चुनौतीका सूचना सहज रूपमा संकलन गर्न सकिने हुँदा सरकारले विधेयक ल्याएको बैठकलाई जानकारी दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेस र नेकपाका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजान नहुने बताउनुभयो। एमालेका सांसदहरूले विगतमा एमाले नेतृत्वको सरकारले अभ्यास गरिसकेकाले नैतिक रूपमा विरोध गर्न नसक्ने भए पनि सैद्धान्तिक रूपमा काङ्ग्रेसका सांसदहरूले राखेको संशोधन प्रस्तावमा समर्थन गर्नुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खरगराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा हिजो मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य, पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु नै अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले देशभरि सञ्चालनमा रहेका 3,000 भन्दा बढी होटलहरू अझै पनि दर्ता नभई चलाइएको पाइएकाले तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाई हटाउनु पर्ने अवस्था आएको समितिलाई जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ रूपमा सञ्चार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा सरकारले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका सन्दर्भमा काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले विदेशमा बसोबास गर्ने नेपालीको यकिन संख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माणमा समस्या भएको र त्यसले कार्यान्वयनमा पनि कठिनाई ल्याएको अनुभव व्यक्त गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, त्यसै गरी परराष्ट्र मन्त्रालयका प्रतिनिधि एवं अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आर्थिक कूटनीति महाशाखाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री खनालले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याउनुभयो। उहाँले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकिएको उहाँले बताउनुभयो। मन्त्री खनालले विगतमा कहाँ कहाँ अवसर गुमाइयो भन्ने समीक्षा गर्नुपर्ने र आगामी बाटो खोज्नुपर्ने बताउनुभयो। झापामा आर्थिक वर्ष 2082-83 696 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, खोकी, बान्ता, झाडा पखाला, श्वास प्रश्वासमा समस्या र टोकेको स्थानमा कालो दाग देखिने लक्षण देखिने गरेको छ। किर्नाको टोकाइबाट सर्ने रोग भएकाले खेतबारी, झाडी तथा वन क्षेत्रमा जाँदा
लामो बाहुला भएको कपडा, जुत्ता र कीटनाशक मलम प्रयोग गर्न तथा घर वरपरको वातावरण सफा राख्न स्वास्थ्य कार्यालय झापाले आग्रह गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित 5 जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन अध्यक्ष अहिर समेत 5 जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्राइभेट लिमिटेड बुटोल उप राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरेको हो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, तत्कालीन राजस्व शाखाका प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्राली रूपन्देहीका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको टोलीले नुवाकोटको म्यागम गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई 1,00,000 रुपियाँ घुससहित नियन्त्रणमा लिएको पनि जानकारी गराएको छ। मुलुकका विभिन्न 5 सडक बाढी पहिरो लगायत मनसुनी विपदका कारण पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 20 गते बुधबार, श्रावण कृष्ण पक्ष सप्तमी तिथि। तदनुसार 5 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लागा 7। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री विकास कार्ययोजना तयार गरिने शीर्षकको समाचार गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। सुदूरपश्चिम प्रदेशका बहुप्रतीक्षित विकास आयोजना, कृषि, शिक्षा, सड़क, पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदबीच सिंहदरबारमा उच्च स्तरीय छलफल भएको छ। छलफलमा महाकाली कोरिडोर, सेती लोकमार्ग, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढ़ी खुटिया दिपायल फास्ट ट्र्याक, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रण तथा किसानका समस्यालाई प्राथमिकताका साथ अगाडि बढाउन सांसदले सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रदेशको समग्र विकाससँग प्रत्यक्ष जोडिएका आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारको सक्रिय पहल आवश्यक रहेकोमा सांसदहरूको जोड थियो। सो अवसरमा प्रधानमन्त्री शाहले समग्र सुदूरपश्चिमले भोगिरहेको समस्या तत्काल समाधान गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा सहभागी डडेलधुरा एकका प्रतिनिधि सभा सदस्य डाक्टर तारा प्रसाद जोशीले प्रधानमन्त्रीसँगको छलफलमा समग्र सुदूरपश्चिमको विकास, जनजीविका र पूर्वाधार विस्तारका विषयमा गहन छलफल भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, महाकाली कोरिडोर, सेती लोकमार्ग लगायत रणनीतिक सड़क आयोजना तथा प्रदेशका दीर्घकालीन विकास योजनालाई प्राथमिकतामा राख्न हामीले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरायौं। उहाँले तत्काल कार्यान्वयन गर्न सकिने, दीर्घकालीन रूपमा गर्नुपर्ने विषय छुट्याएर योजनाबद्ध रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा सहभागी सांसदले कैलालीको गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रियालाई शीघ्रता दिनुपर्ने, धनगढ़ी खुटिया दिपायल फास्ट ट्र्याक निर्माणलाई गति दिनुपर्ने तथा कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा बढ्दो छाडा चौपाया व्यवस्थापनका लागि दीर्घकालीन नीति बनाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो। त्यस्तै कृषकले वर्षौंदेखि भोग्दै आएको रासायनिक मल र उन्नत बिउ अभाव अन्त्य गरी सहज आपूर्ति व्यवस्था गर्नुपर्ने माग पनि सांसदहरूले राख्नुभयो। यसैगरी ग्रामीण विद्युतीकरण विस्तार, सड़क पूर्वाधारको स्तरोन्नति, सड़क दुर्घटना न्यूनीकरण तथा नदी कटान रोक्न तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो। बैतडी एकका प्रतिनिधि सभा सदस्य हरिमोहन भण्डारीले निर्वाचन क्षेत्रका विकास आयोजना समयमै सम्पन्न गर्न आवश्यक नीतिगत निर्णय र अन्तर सरकारी समन्वयलाई प्रभावकारी बनाउन आग्रह गरिएको बताउनुभयो। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकबाट ग्यास अभाव, व्यवस्थापकीय कमजोरीकी अत्यधिक सञ्चय शीर्षकको समाचार लिँदैछौ। केही दिन यता काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव छ। उद्योगी र विक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्यास अभावको समस्याबाट पन्छिँदै आएका छन्। विगतमा जस्तै यसपालि पनि उनीहरूको उत्तर छ, उपभोक्ताले आवश्यकताभन्दा बढी जोहो गर्दा ग्यास अभाव सिर्जना भयो। तर उपभोक्तालाई देखाएर सरकारी निकाय, उद्योगी र विक्रेता आफ्नो कमजोरीबाट पन्छिन नमिल्ने सरोकारवालाको भनाई छ। यसपालि निगमले पूर्व तयारी नै नगरी आधा सिलिन्डरबाट भरि सिलिन्डरमा जाँदा समस्या आएको भन्दै उपभोक्तालाई दोष दिन नमिल्ने सरोकारवालाले बताएका हुन्। यसअघि पश्चिम एसियामा जारी तनावका कारण नेपालमा ग्यास अभाव भएको थियो। त्यसपछि आयल निगमले 29 फागुन 2082 आधा सिलिन्डर ग्यास 7.1 केजी बिक्री गर्ने निर्णय गरेको थियो। त्यस यता उद्योगीहरूले समेत आधा सिलिन्डर ग्यास बिक्री गर्दै आएका थिए। भारतबाट आपूर्तिमा कुनै समस्या नआउने भएपछि 31 असारदेखि निगमले साबिकै 14.2 केजी ग्यास दिने निर्णय गर्यो। त्यस यता फेरि ग्यास अभाव भएको हो। आयातभन्दा बढी खपत हुँदा र ग्यास पाइँदैन भन्ने सोचले सबै खाली सिलिन्डर एकैपटक भर्न खोज्दा अभाव देखिएको सम्बन्धित निकायका अधिकारीहरूको भनाइ छ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष कृष्ण भक्त श्रेष्ठले एक महिनासम्म पुग्ने ग्यास भए तत्काल लाइनमा नबस्न आग्रह गर्नुभयो। विक्रेताले उपलब्ध भएको ग्यास उपभोक्तालाई प्राथमिकतामा राखेर पारदर्शी र व्यवस्थित ढंगले वितरण गर्नुपर्ने उहाँको भनाइ छ। उपभोक्तालाई ग्यास अभाव हुँदैन भनेर विश्वास दिलाउन नसक्दा यस्ता समस्या सिर्जना भएको श्रेष्ठले बताउनुभयो। एउटा सिलिन्डर खाली हुँदा अर्को साता पाउने भए उपभोक्ता ढुक्क हुन्थे, यसरी भण्डारण गर्दैनथे, उहाँले भन्नुभयो। निगमका अनुसार नेपालमा औसत मासिक 47,000 टन ग्यास खपत हुन्छ, तर अभाव हुँदा ग्यासको माग दोब्बर हुने श्रेष्ठ बताउनुहुन्छ। त्यसकारण तत्काल माग पूरा गर्न कठिनाई हुने उहाँको भनाइ छ। आयात त निरन्तर छ, वितरण पनि उस्तै छ, तर उपभोक्ताले पहिले आधा सिलिन्डर भन्दै नभरि बसे, त्यसरी पर्खिरहँदा अहिलेको अवस्था सिर्जना भयो। उहाँले भन्नुभयो, ग्यास अभाव व्यवस्थापकीय कमजोरी कि अत्यधिक सञ्चय शीर्षकको यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौ। पाँच सयभन्दा बढी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकको समाचार कान्तिपुर दैनिकबाटै लिँदैछौं। सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन सुरु गरे पनि थप 500 भन्दा बढी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्र पैसा फिर्ता गर्ने सरकारको नीति छ, तर अहिले 500 भन्दा बढी सहकारीमा बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन र सरकारको प्राथमिकतामा पनि छैनन्। संस्थाका सञ्चालक र उच्च व्यवस्थापक फरार छन्। बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिनेबारे सरकारसँग कुनै योजना छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 भन्दा बढी सहकारी संस्थामा रहेको सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितको दावी छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा जल स्नान एवं दैनिक अभिषेक गर्न बागमती नदीको मुहान बागद्वारबाटै पानी ल्याउने गृह कार्य आरम्भ भएको छ। पशुपति क्षेत्र विकास कोष र स्थानीय तहको समन्वयमा बागमतीको मुहानबाटै पानी ल्याउन कति सम्भव छ भन्नेबारे गृह कार्य सुरु गरिएको हो। पशुपतिनाथका महन्त स्वामी गोकुलानन्दका अनुसार हाल बागमती नदीको पानी दूषित हुँदा मन्दिर परिसरकै इनारको पानी अभिषेक एवं स्नानका लागि प्रयोग गरिन्छ। कोषले पशुपतिनाथ मन्दिरमा अर्पण गरिने जल शुद्ध बनाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पानी ल्याउने बारे परामर्श थालेको छ। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बागमती नदीको मुहान क्षेत्रबाट करिब 21 किलोमिटर लामो पाइपलाइन मार्फत पशुपतिनाथमा स्वच्छ जल ल्याउन कोषले प्रारम्भिक छलफल सुरु गरेको हो। उहाँले पशुपतिनाथमा चढाइने बागमतीको जल प्रदूषित रहेकाले विकल्पका रूपमा मुहानकै शुद्ध पानी ल्याउने सोच बनाइएको बताउनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। अभाव बीज ग्यासको मूल्यमा ठगिँदै उपभोक्ता चुपचाप सरकार शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ, जहाँ अधिकार कर्मी विष्णु तिमिलसेनाको भनाइ समेटिएको छ। उहाँ भन्नुहुन्छ, एकातिर ग्यास नदिएर उपभोक्तालाई हैरानी दिइएको छ, अर्कातिर मूल्यमा पनि लुट मच्चाइएको छ। उद्योगको गेटसम्म लाइन लगाएर बेचेको ग्यासमा डिलर कमिसन र ढुवानी बापतको 90 रुपियाँ तुरुन्तै हटाउनुपर्छ। रहबर अन्सारी सभापति संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, उहाँ भन्नुहुन्छ, उद्योगबाटै सिलिन्डर बिक्री गर्दा 90 रुपियाँ छुट गर्नुपर्ने विषय जानकारीमा छ, तर अहिले त्योभन्दा पनि आपूर्ति सहज गराउन लाग्नुपर्ने देखिन्छ। आयल निगमका प्रवक्ता मनोज ठाकुरको भनाई पनि यहाँ समेटिएको छ। अहिले कसले कसरी बेचिरहेको छ भन्नेतिर ध्यान पुर्याउन सकिएको छैन। ग्यासको आपूर्ति सहज गर्नमै सबै शक्ति लगाइरहेका छौँ।
नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीको भनाई पनि यहाँ समेटिएको छ। हामीले सकेसम्म डिलर मार्फत नै ग्यास जाओस् भन्ने चाहेका छौँ, तर उद्योगमै लाइन लाग्न आएका उपभोक्तालाई खाली पठाउने कुरा भएन, निगमले मूल्य हेरफेर गर्छ भने मान्छौ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। सिईओलाई अर्थमन्त्रीको प्रश्न, ब्याजदर इतिहासमै कम हुँदा पनि किन कर्जा बढेन, शीर्षकको यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। बैंक तथा वित्तीय संस्थामा ब्याजदर इतिहासकै न्यून अवस्थामा रहे पनि किन कर्जा प्रवाह हुन नसकेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओहरूलाई प्रश्न गर्नुभएको छ। हिजो सिईओहरूलाई अर्थ मन्त्रालयमा डाकेर अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ, व्यवसायी किन लगानी विस्तार गर्न हिचकिचाइरहेका छन्, ऋणको ब्याज दर ऐतिहासिक रूपमै न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन लगायत प्रश्न गर्नुभयो। बैठकमा अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेकाले यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ, वा कि निजी क्षेत्रको आत्मविश्वासमा भनेर प्रश्न गर्नुभयो। बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के कस्ता संरचनागत सुधार आवश्यक छन्, मौद्रिक नीति नियमन वा सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनु पर्छ, अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई भन्नुभयो। अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ। नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानका क्रममा गत साता निजी उद्योगीहरूसँगको संवादपछि हिजो वित्तीय प्रणालीको नेतृत्व गरिरहेका सिईओहरूसँग छलफल गरिएको हो, किनकि उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ।

निलाई सेबोनले रोकेको हो। निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठ आर्थिक विवादमा तानिएपछि आइपिओ निष्कासन विवादमा आउन थालेको थियो। नयाँ सरकारले असार 5 गते नियुक्त गरेका सेबोन अध्यक्ष डाक्टर गोकुल प्रसाद भट्टले अहिलेसम्म कुनै पनि आइपिओ स्वीकृति दिने अनुमति दिनुभएको छैन। उहाँ नीतिगत सुधार, प्राथमिक शेयर व्यवस्थापन लगायत विषयमा काम गरिरहेको सेबोन स्रोत बताउँछ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सुकुम्बासी भूमिहीनलाई लालपूर्जा वितरणमा सरकारले खोज्यो विपक्षीको साथ शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। सरकारले सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा विपक्षी दलहरूको सहयोग खोजेको छ। देशभरै प्रशासनिक समिति बनाएर व्यवस्थापनको काम द्रुत गतिमा अगाडि बढाइरहेको सरकारले विपक्षी दलहरूले नेतृत्व गरिरहेको प्रदेश र पालिका सरकारबाट सहयोग खोजेको हो। प्रमुख प्रतिपक्षी काङ्ग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, प्रस्तावक र एमाले प्रमुख सचेतक ऐन महर, नेकपा प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृतिका प्रमुख सचेतक आर्यन राई समर्थक भई विपक्षीहरूले प्रतिनिधि सभामा दर्ता गराएको वास्तविक सुकुम्बासी भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने, वास्तविक सुकुम्बासी एवं भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने सम्बन्धी जरुरी महत्वको प्रस्तावमाथिको छलफलमा सरकारले सहयोगको अपील गरेको हो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। साउनभित्रै सबै आयोजनाको ठेक्का सुरु गर्न कति सम्भव शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। सरकारले साउनभित्रै सबै पूर्वाधार आयोजनाको ठेक्का प्रक्रिया सुरु गर्न मातहतका सबै निकायलाई परिपत्र गरेको छ। अघिल्लो आर्थिक वर्षसम्म मङ्सिर पुससम्म लम्बिने खरिद प्रक्रिया साउनमै सुरु गर्ने तयारीलाई सकारात्मक रूपमा हेरिएको छ। छिटो खरिद प्रक्रिया सुरु हुँदा काम गर्ने समय बढ्नेछ भने आर्थिक वर्षको अन्त्यमा मात्र पुँजीगत खर्च उच्च हुने प्रवृत्ति निरुत्साहित हुने आशा गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका पूर्व सचिव केशव कुमार शर्माले नयाँ आर्थिक वर्षको पहिलो दिनबाटै खरिद सुरु गरिहाल्ने नीति सकारात्मक रहेको बताउनुभयो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। अनुदानको सुन कागतीमा बिमिरो फलेपछि शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। धादिङको सिद्धलेक गाउँपालिकाले 3 वर्ष अघि अनुदानमा वितरण गरेको सुन कागतीको बिरुवामा बिमिरो जस्तो फल लाग्न थालेपछि स्थानीय किसान आक्रोशित बनेका छन्। गाउँपालिकाले आर्थिक वर्ष 2079-80 3 लाख बजेटबाट 6,666 बिरुवा खरिद गरी किसानलाई बाँडेको थियो। 3 वर्षसम्म मेहनत र लगानी गरेर हुर्काएका बिरुवामा अपेक्षा गरिएभन्दा फरक फल लागेपछि किसानहरूले आफ्नो श्रम र समय खेर गएको भन्दै निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गरेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
1: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने

0: एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा आइसकेको छ। यस आर्थिक वर्षदेखि बजेटको कार्यान्वयन प्रभावकारी हुने गरी व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ। त्यसो त नेपालको बजेट कार्यान्वयनमा थुप्रै कमजोरीहरू देखिएका छन्। यसले बजेटमा उल्लेख गरिएको खर्चको व्यवस्थापनदेखि स्रोतको परिचालन सुनिश्चितता र आशु लक्ष्य पूरा गर्ने सन्दर्भमा चुनौती खडा गरिदिएको पनि पाइन्छ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएको यो पहिलो महिनामा प्रभावकारी बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले लिएको तत्परता, चुनौती लगायतका विषयमा आज हामी कुराकानी गर्छौँ। त्यसो त बजेट मार्फत नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेको अर्थ मन्त्रालयले जनाएको छ र अर्थमन्त्रीले पछिल्ला केही दिन यता बजेट कार्यान्वयनका सन्दर्भमा विभिन्न पक्षहरूसँग छलफल गर्नुभएको छ। नेपाल राष्ट्र ब्याङ्क सँगै ब्याङ्कर ब्याङ्क तथा वित्तीय संस्थाका पदाधिकारी लगायतसँग अर्थमन्त्रीले छलफल अगाडि बढाउनु भएको छ र आजको कार्यक्रममा मूलत हामी बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले लिएको तत्परता, चुनौती र यो चुनौतीलाई सामना गर्न अर्थ मन्त्रालयले बनाएका रणनीतिहरूका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई। हजुर, अब चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको छ। आज हामी पहिलो महिनाको 20 गतेसम्म आइपुगेका छौँ। अब विगत हेर्ने हो भने बजेट कार्यान्वयन चाहिँ चुनौतीपूर्ण नै देखिएको छ, जसले गर्दा बजेटले लिएका लक्ष्य उद्देश्यहरू कार्यक्रमहरू चाहिँ प्रभावकारी रूपमा अगाडि नबढेका विषयहरू पनि छन्। अब यसपालिदेखि चाहिँ अब भनौँ न अर्थ मन्त्रालयले अलिकति बजेट कार्यान्वयनको सन्दर्भमा तत्परता लिएको छ। अब यो नयाँ आर्थिक वर्ष सुरु भइरहँदा, यो पहिलो महिनामा हामी हिँडिरहँदा, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा अर्थ मन्त्रालयले लिएका रणनीतिहरू कस्ता छन्?
1: धन्यवाद, एकदमै जेन क्वेसन सोध्नुभयो। अब यो वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा अर्थ मन्त्रालयले विशेष त एउटा धेरै सहज कार्य भूमिका निर्वाह गर्छ, समन्वयकर्ताको रूपमा यसले काम पनि गर्छ र बजेट कार्यान्वयन भन्ने बित्तिकै हामी राजस्व सङ्कलन र खर्च दुईटै विषयहरूलाई हेर्नुपर्छ। राजस्व सङ्कलनमा अर्थ मन्त्रालयले यो वर्षको लक्ष्य हामी 1580 अथवा 16 खर्ब हामी लक्ष्य तार लिएका छौँ। त्यो अनुसार हामीले राजस्व सङ्कलनको लागि एउटा कार्ययोजना पनि बनाउने र मन्त्रीज्यूले इभन मन्त्रीज्यू सचिवको टिमले सम्बद्ध विभिन्न पक्षहरूसँग यो राजस्व सङ्कलनमा जस्तो पूर्ण रूपमा परिचालन गर्नको लागि एउटा हाम्रो आफ्नै संयन्त्रहरूलाई पनि परिचालन गरेका छौँ। मन्त्रीज्यूले अन्तर्राष्ट्रिय विभाग र अरू सम्बद्ध निकायहरूलाई ल यो राजस्व लक्ष्य प्राप्तिको लागि पूर्ण रूपमा परिचालित हुनुहोस् भनेर सबै हाम्रा विभाग कार्यालयहरू सबैलाई निर्देशन पनि दिइसक्नुपर्छ। भनेको एक लेभलको सबै संयन्त्रलाई अझ थप परिचालन गर्ने काम पनि भएको छ एकातर्फ। अर्कोतर्फ खर्चको विषयको पनि हो, खर्चको विषयको सन्दर्भमा हामीले सम्बन्धित मन्त्रालयहरू उदाहरणको लागि उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले यो उद्योगहरू सञ्चालन, रोजगारी सिर्जना लगायतका कामहरूमा थुप्रै इनिसिएसन लिने गरेर बजेटमा व्यवस्था गरेको छ र मन्त्रीले सम्बन्धित मन्त्रालयका माने मन्त्री सचिवहरूसँग र त्यहाँको विभागीय टिमसँग छलफल गरेर यो वर्षको जुन बजेटमा राखेका कार्यक्रम हो त्यसको कार्यान्वयनमा कतिको प्रगति छ, कति कतिको क्रियाशीलता रहेको छ भन्ने विषयमा थप छलफल पनि गरिएको पनि भएको छ। र यो वर्षको बजेट भनेको अलिकति फरक छ। अहिले उत्पादनमूलक अर्थतन्त्रको विकास र रोजगारी सिर्जना लगानी अभिवृद्धि यी पाटाहरूलाई बजेटले अलिकति बढी प्राथमिकता साथ अगाडि सारेको देखिन्छ र त्यो सन्दर्भमा यसका सम्बद्ध निकायहरू अन्य पनि छन् जस्तो प्राइभेट सेक्टर इक्वली इम्पोर्टेन्ट छ राजस्व सङ्कलनमा प्राइभेट सेक्टरको अर्थतन्त्रलाई अझ बढी चलायमान गराउनको लागि उनीहरूको निजी क्षेत्रको भूमिका पनि रहन्छ उद्योगी व्यवसायहरू उहाँहरूलाई ढुक्कैसँग उद्योग व्यवसाय सञ्चालन गर्नुहोस् राज्य सहजित्र गर्छ तपाईँहरूको कस्तो राज्य हो भन्ने विषयमा त्यो त्यो खालको सन्देश र कन्फिडेन्स प्राइभेट सेक्टरलाई पनि धेरै पनि काम भएको छ उद्योगिक व्यवसायहरूका प्रतिनिधिहरूसँग मान्छेहरूले छलफल पनि गरि पनि सक्नु भएको छ त्यस्तै यो ब्याङ्क वित्तीय संस्थाहरू जो लगानीलाई परिचालन गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् हिजो मात्रै यो हाम्रो वाणिज्य ब्याङ्कहरू कवर्गका वाणिज्य ब्याङ्कका प्रमुखजीहरूसँग सिओ साहबहरूसँग मान्छेहरूले छलफल गरेर अब लगानी अभिवृद्धि गर्नको लागि यो चालु वर्षको बजेट र मौद्रिक नीति अनुरूप तपाईँहरू अब प्रायोरिटी सेक्टरमा र महत्त्वपूर्ण परियोजनामा परिचालन गर्नु किनभने अहिले मौजात ब्याङ्क तथा वित्तीय क्षेत्रमा वित्तीय तरलता पैसा लगानी गर्ने प्रशस्त पुँजी छ र पुँजी परिचालन गर्नुहोस् भन्ने सन्देश सबै यो ब्याङ्क वित्तीय संस्थाको सिसापहरूलाई हिजो एउटा सेयर पनि गर्नु भनेको यी समग्र हाम्रा क्रियाकलापहरूले राजस्व एकातर्फ राजस्व सङ्कलन राजस्व परिचालनलाई अलिकति जोड दिएको छ भने अर्कोतर्फ खर्च गर्नको लागि त्यो वातावरण सिर्जना गर्ने अब पुँजीगत खर्च भन्ने होइन पुँजीगत खर्च त समग्र निकायले सुरुदेखि नै आफ्ना संयन्त्रहरूलाई त्यही अनुसार परिचालित गर्नुपर्छ र जस्तो हामीले महत्त्वपूर्ण मन्त्रालयहरूसँग छलफल पनि गऱ्यौँ र यसले आगामी दिनमा यो खर्च अभिवृद्धि गर्नको लागि योगदान गर्छ भन्ने हाम्रो
0: त्यसो भए अब अर्थ मन्त्रालयले अगाडि सारेका विभिन्न रणनीतिहरूले चाहिँ अब अहिले राजस्व सङ्कलनको जुन लक्ष्य छ बजेटले लिएको 16 खर्ब बराबरको यो लक्ष्य पुरा हुने र सँगै पुँजीगत खर्चमा चाहिँ विगतका बजेटहरू हेर्दा एकदमै कमजोरी देखिएको थियो र यसपालि चाहिँ पुँजीगत खर्च विभिन्न प्रावधानहरूले पुँजीगत खर्च पनि बढाउने अपेक्षा चाहिँ अर्थ मन्त्रालयले लिएको छ
1: खर्चको सन्दर्भमा छ साथसाथै हामीले अब कतिपय कानुनी सुधारका प्रक्रियाहरू अगाडि बढि पनि सकेका छ त्यसले अझ थप सहज गराउँछ र सबै मन्त्रालय सबै विभागहरूलाई यो कार्ययोजना सहितको चालु वर्षको कार्यक्रम अगाडि बढाउने भनेर कार्ययोजना बनाएको छ त्यसले गर्दाखेरि रिजल्टसँग टाइअप भएको अहिलेको बजेट यो कार्ययोजनाको प्रगति सँगसँगै त्यसलाई रेगुलर फलोअप गर्दाखेरि हामी अब यो राजस्व सङ्कलनमा पनि हामी लक्ष्यको नजिक पुग्छौँ लक्ष्य प्राप्ति गर्छौँ भन्ने हाम्रो एक लेभलको हाम्रो मन्त्रालयको बुझाइ र मन्त्रालयले त्यो खालको विश्वास राख्दछ भने पुँजीगत खर्चमा पनि उल्लेखित वृद्धि हुन्छ अब हामी यो वर्ष झन्डै 50% नै आधा जति नै भयो र अब सबै सिचुएसन बाहिरको कन्टेक्स्ट हामीलाई यो अनुकूल हुन्छ भन्ने विश्वास रहेको छ त्यो अनुसार हाम्रो
0: अब अर्थतन्त्रलाई गतिशील बनाउने सन्दर्भमा लगानी विस्तार उत्पादनको विस्तार रोजगारी सिर्जनासँगै निजी क्षेत्रको आत्मविश्वास चाहिँ बढाउने विषय चाहिँ महत्त्वपूर्ण हुन्छ अब पछिल्लो समय प्रधानमन्त्री अर्थमन्त्रीले निजी क्षेत्रसँग निरन्तर छलफल पनि अगाडि बढाइरहनु भएको छलफल पनि गरिरहनु भएको छ अब यो निजी क्षेत्रको आत्मविश्वास बढाउने मनोबल बढाउने सन्दर्भमा छ नि पछिल्ला प्रयासहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ अब यी छलफलहरूले चाहिँ निजी क्षेत्रको मनोबल बढाउँछ भन्ने आशा गर्न सकिन्छ
1: त्यो एउटा पक्ष हो किनभने मुलुकको कार्यकारी भूमिकामा रहेका प्रमुख मन्त्रालयहरू अब माननीय मन्त्रीज्यू अर्थमन्त्रीज्यू अब सम्मान्य प्रधानमन्त्रीज्यूले चाहिँ सम्बन्धित सरकारहरूसँग तपाईँहरूलाई परेका समस्याहरूको सहजीकरण राज्यले गर्नुपर्ने सहजीकरण राज्यले गर्छ र तपाईँहरू ढुक्क भएर अगाडि लगानी बढाउनुहोस् भनिसकेपछि
2: एक लेभलको कन्फिडेन्स उहाँहरूलाई बढाउन सहयोग पनि गर्छ, साथसाथै अब हामीले गर्नुपर्ने अरू सुधारहरू अथवा केही हडल नै छ उहाँहरूको लगानीको लागि, हडलै छ भने त्यो हडलको सुधारको त्यो विषयहरू पनि छन्। जस्तो अब हामीले कानुनी सुधारको त आजको भोलि हुँदैन, सुरुवात भइ पनि सकेका छ। कतिपय कानुनहरू हामी ब्याङ्क तथा वित्तीय संस्थासम्म नियम लगायतका वित्तपत्र व्यवस्थापनका ऐनहरू तिनीहरूको संशोधनको प्रक्रिया अगाडि अब ल्याउने, अब मसौदा तयार गर्ने लगाएर कामहरू सुरु छ। त्यसको अलिकति दुई प्रोसेस पनि लिन्छ, तयार गर्नु पऱ्यो, त्यसपछि क्याबिनेटबाट अनि बल्ल संसदमा जाँदा संसदमा छलफल गर्न सक्नुहुन्छ। भनिसकेपछि यी एउटा छलफलले उहाँहरूका समस्याको बुझाइलाई अलिकति त्यो बुझ्नको लागि सहयोग गर्छ। अब साथसाथै अब मुलुकको कार्यकारी भूमिकामा रहेको प्रमुख जीवहरूसँग छलफल गर्दाखेरि एउटा प्राइभेट सेक्टरलाई कन्फिडेन्स पनि बढ्यो, र हामीले अन्य कानुनी र प्रणालीगत सुधार गऱ्यौँ भने यसले उहाँहरूलाई लगानीलाई थप अभिवृद्धि गर्नको लागि सहजीकरण गर्ने काम गर्छ भन्ने विश्वास रहेको छ।
0: अब अहिले हेर्ने हो भने ब्याज चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाको ब्याज न्यून दरमा छ, एकल अङ्कमा छ, सस्तो छ। अब हिजोको छलफलमा पनि अर्थमन्त्री र ब्याङ्करहरू बिच भएको छलफलमा पनि यो ब्याज सस्तो हुँदा पनि कर्जा चाहिँ बढ्न नसकेको प्रति त्यहाँ यो विषय उठ्यो। अब सँगै ऋण दिँदा विभिन्न धरपकड थुनिने अवस्था ब्याङ्करहरूले भोगिरहेको अवस्था पनि त्यहाँ ब्याङ्करहरूले उठाएको विषय बाहिर आएको छ। अब यो अहिलेको सन्दर्भमा ब्याज सस्तो हुँदा पनि कर्जा किन बढ्न सकेन, कर्जा बढ्न नसक्नुको कारण र यसले चाहिँ यो कर्जा चाहिँ बढाउने सन्दर्भमा अर्थ मन्त्रालयले लिन सक्ने तदारुकता सँगै राष्ट्र ब्याङ्कको पनि यसमा महत्त्वपूर्ण भूमिका हुन्छ। राष्ट्र ब्याङ्कका अधिकारीहरूसँग पनि अर्थमन्त्री लगायतसँग छलफल भएको छ। अब यो कर्जा बढाउने सन्दर्भमा छ नि, अब यी पछिल्ला छलफलहरू केमा केन्द्रित रहे?
2: अब प्राइभेट सेक्टरको ओभरअल इन्भेस्टमेन्टको कन्फिडेन्स बढाउनको लागि बाहिरको वातावरण पनि अनुकूल पनि हुनुपर्छ। अब गत वर्ष हामीले एउटा अनपेक्षित हामी घटना जनजी आन्दोलन भयो र बिचमा निर्वाचन पनि भयो। अलिकति निर्वाचनभन्दा अगाडि मुलुकले राजनीतिक स्थिरता पाउँछ पाउँदैन भन्ने पनि त्यो पनि थियो, र अहिले निर्वाचन सम्पन्न भइसकेको छ र टु थर्ड मेजोरिटी सहितको एउटा राजनैतिक स्थिरतालाई सुनिश्चित गर्ने सरकार भएको सन्दर्भमा अब यो बिचको समयमा इन्भेस्टमेन्ट क्लाइमेटमा उल्लेखित सुधार भएको छ। अब प्रोजेक्ट पाइपलाइन ब्याङ्क वित्तीय संस्थाहरूले पनि लगानी गर्न होला, प्रोजेक्ट पाइपलाइन पनि त्यो रेडी पनि हुनु पऱ्यो, र त्यो प्रोजेक्ट पाइपलाइन बन्दै गर्न लागेको भएको भएर अहिले ठ्याक्कै नहुनु पनि अब त्यो थोरै अलिकति ढिलाइ हो कि जस्तो लाग्छ। अब प्रोजेक्ट पाइपलाइन बनिसके पछाडि अबको एक दुई महिनामा यो ब्याङ्क वित्तीय संस्थामा रहेको अहिलेको जुन वित्तीय तरलताको स्थिति अथवा न्यून ब्याजमा पनि लगानी हुन नसक्ने त्यो अवस्थामा सुधार आउँछ, किनभने प्रोजेक्ट पनि बन्छ। एउटा एक लेभलको प्रोजेक्ट बनिसकिसकेपछि त्यसका पनि प्रोजेक्टमा लगानी गर्नको लागि त्यो प्रोसेस पनि पुरा गर्नु पऱ्यो, प्रोजेक्ट स्क्रुटिनी गर्नु पऱ्यो, जुनसुकै प्रोजेक्ट लगानी गर्नु भएन, ब्याङ्क वित्तीय संस्था आफ्नो लगानीको रिटर्न आउने सुनिश्चित पनि हुनु पऱ्यो, र त्यो स्क्रिनिङ गर्ने लगायतका कामले गर्दाखेरि अलिकति टाइम लागेको होला। तर अब सुधार हुन्छ, यही स्थिति रहँदैन भन्ने एउटा हाम्रो अनुमान त्यो छ।
0: अब अर्को सन्दर्भमा बजेटको स्रोतको विषयमा कुरा गर्दा वैदेशिक सहयोग, वैदेशिक ऋण, वैदेशिक सहायता चाहिँ महत्त्वपूर्ण हुन्छ, यो बजेटमा पनि यसलाई महत्त्वसँग राखिएको छ। तर अब वैदेशिक ऋणको कुरा गर्ने हो भने यसमा पनि विभिन्न कुराहरू आइरहेका छन्। लिनुपर्छ भन्ने एकातरी छ भने वैदेशिक ऋण लिनु हुँदैन, हाम्रै आन्तरिक स्रोतको परिचालन, प्रभावकारी परिचालन गर्नुपर्छ भन्ने सन्दर्भमा पनि छ। अब यो सन्दर्भमा अहिले बजेटले जुन खालको लिएको लक्ष्य छ वैदेशिक सहायताको सन्दर्भमा, यो लक्ष्य पुरा गर्ने सन्दर्भमा कति चुनौती देख्नुहुन्छ यहाँ, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
2: अब वैदेशिक ऋण अथवा वैदेशिक सहायता प्लस आन्तरिक ऋण यता दुईटाका ट्रेड अप्सन पोजिटिभ नेगेटिभहरू उहरू छन्। त्यसका अवस्था विभिन्न अवस्थामा हामी वैदेशिक ऋण लिन्छौँ। वैदेशिक ऋण लिनुको भनेको दुईटा हो, एउटा अब विदेशी विनिमय फरेन एक्सचेन्जलाई एक्सचेन्ज गर्नको लागि पनि वैदेशिक ऋण पनि लिन्छौँ, अर्को वैदेशिक ऋण सँगसँगै हाम्रो अब कतिपय टेक्नोलोजी ट्रान्सफर हुन्छ भन्ने पनि विषय हो। र हामी पुँजीगत खर्च गर्नको लागि हामीलाई स्रोत अलिकति कम भएको अवस्थामा वैदेशिक ऋण, यी तिनवटा मेजर रिजनहरू हो। र अब मुलुकमा पर्याप्त स्रोत छैन, आन्तरिक स्रोत छैन, कम भएको अवस्थामा वैदेशिक ऋणमा र वैदेशिक सहायतामा अलिक बढी फोकस हुन्छ, किनभने वैदेशिक ऋण अलिक आन्तरिक ऋणै लिने हो भने कहिलेकाहीँ क्राउडिङ आउट इफेक्ट भन्छ त्यसलाई, त्यो निजी क्षेत्रले त्यहाँबाट अब आफ्नो डोमेस्टिक रिसोर्स चाल्नेर लगानी गर्न सक्ने ठाउँमा सरकारले ऋण लिइदिएर फेरि अन्य ठाउँमा लगानी गर्दाखेरि त्यसले क्राउडिङ आउट इफेक्ट पार्छ। त्यही भएर यो अब वैदेशिक ऋण र आन्तरिक ऋणको दुईटैको ट्रेड अफ छ, हामी कति लिने भन्ने विषयमा स्रोतको अवस्था, आन्तरिक हामीले स्रोतको उपलब्धता, हामीले खर्च गर्ने क्षमता, यी सबै कुराहरूले निर्धारण गर्छ। हामी अहिले अब ठिकै अवस्थामा छौँ, अलिकति हाम्रो फरेन एक्सचेन्ज लस भन्छ, जस्तो अमेरिकी डलरमा भएको अप्रिसिएट नेपाली मुद्राको तुलनामा अमेरिकी डलर अप्रिसिएट हुँदाखेरि हामीले तिर्नुको निर्धारित अलिकति बढेको छ, त्यसले गर्दा हामी यो भुक्तानीको ऋणको ब्याज भुक्तानीमा अलिकति बढी गर्न परेको छ वैदेशिक सहायताले। एउटा चालु वर्षको सन्दर्भमा हामीले पुँजीगत खर्चलाई प्रायोरिटी दिएको छ, राज्यले पुँजीगत खर्च बढाउनको लागि हामीले एमकान सुधार, आफ्नो संयन्त्र परिचालन लगायत अन्य हामीले जुन यो त्यसको गर्नुपर्ने कामहरू अथवा प्रिरिक्विजिटहरू पुरा गरेर अनि पुँजीगत खर्चलाई अभिवृद्धि गर्ने भन्ने लक्ष्यका साथ सरकार अगाडि बढेको सन्दर्भमा पुँजीगत खर्चमा सुधार हुने बित्तिकै त्यसले वैदेशिक सहायता परिचालनमा सहायता गर्छ, किनभने तिनीहरू जोडिएको खर्च गर्छ, त्यसको रिइम्बर्समेन्ट उपलब्ध गराउने हो। भनिसकेपछि पुँजीगत खर्च उनीहरू सुधार भयो सँगसँगै वैदेशिक सहायताले परिचालन गर्न पनि सक्छौँ। र दुईटै अहिलेको कन्टेक्स्टमा अब सबै आन्तरिक ऋण लिएर मात्रै हामीले गर्न सक्ने अवस्था छैन, त्यसमा दुईटै आन्तरिक ऋण पनि लिने हो, वैदेशिक सहायता पनि लिने हो। तर वैदेशिक सहायतालाई टाइमली खर्च पनि गर्नु पऱ्यो र प्रायोरिटी क्षेत्रमा खर्च पनि गर्नु पऱ्यो, त्यो हाम्रो अहिलेको प्राथमिकता तथा राज्यले प्राथमिकता दिनुपर्ने विषय यो वैदेशिक सहायता सही के अरे समयमै खर्च गर्ने, त्यसको परिचालनमा सुधार गर्ने र प्राथमिकता क्षेत्रमा लगानी गर्ने विषय हो।
0: रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरिरहेका छौँ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सन्दर्भसँगै पछिल्ला दिनमा अर्थमन्त्रीले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग गर्नुभएको छलफल र यसले राष्ट्रिय अर्थतन्त्र निजी क्षेत्रमा पार्ने प्रभाव लगायतका सन्दर्भमा कुराकानी गरिरहेका छौँ। जस्तो अब प्रवक्ताज्यू, विश्व ब्याङ्कले हिजो मात्र एउटा रिपोर्ट सार्वजनिक गरेको छ, विशेष गरी विभिन्न क्षेत्र, चार क्षेत्र भनेर उल्लेख गरिएको छ। यी क्षेत्रहरूमा चाहिँ कुनै पनि देशले लगानी बढाउन सके, बढाएमा चाहिँ एक दशकमै 100 वर्ष बराबरको विकास सम्भव देखिने भनेर विश्व ब्याङ्कले रिपोर्ट सार्वजनिक गरेको छ। यी क्षेत्रहरूमा चाहिँ विद्युत, इन्टरनेट, सिप र संस्थागत क्षमता रहेका छन्। अब सँगै अब यी देशहरूले चाहिँ एआईको प्रयोगबाट 1 दशकमै 100 वर्ष लाग्ने विकास हासिल गर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। अब नेपालको सन्दर्भलाई हेर्दा कसरी हेर्न सकिन्छ? अब विद्युतमा हामीले राम्रै प्रगति गरेका छौँ, इन्टरनेट अब भनौँ न अहिले अन्य आइटी सेक्टरमा हामीले गरेका हाम्रो जुन खालको प्रगति छ यो सन्तोषजनक नै छ। अब जुन खालको प्राथमिकता हामीले दिएका छौँ यसबाट चाहिँ जुन खालको उपलब्धि आउन सक्छ भनेर विश्व ब्याङ्कले औँल्याएको छ, यसमा यसलाई चाहिँ विश्लेषण गर्दा कसरी गर्न सकिन्छ हामीले गरिरहेका कार्यहरूलाई हेर्दा चाहिँ?
2: हाइड्रो पावरलाई अथवा ऊर्जालाई पहिलेदेखि नै
0: रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी विशेष गरी बजेटको कार्यान्वयन चालु आर्थिक वर्षको पहिलो महिनाको 20 गतेसम्म आइपुग्दा बजेटको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले अगाडि बढाएका रणनीतिहरू र पछिल्ला समय निजी क्षेत्रसँग भएका छलफल र यसले दिने जुन खालको निजी क्षेत्रले खोजेको छ मनोबल बढाउने सन्दर्भमा जुन छलफल भएको छ यसले चाहिँ कस्तो प्रभाव पार्ला लगायतका सन्दर्भमा कुराकानी गरिरहेका छौँ। कुराकानीका क्रममा टेलिफोनमा केही प्राविधिक समस्या देखिएकाले आवाज स्पष्ट सुन्न सकिएको छैन। हामी फेरि सम्पर्ककै प्रयास गरिरहेका छौँ। अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले हिजो विशेष गरी वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत लगायतका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ र छलफलका क्रममा विशेष गरी ब्याङ्किङ तरलता बढिरहँदा यो तरलताको व्यवस्थापन चाहिँ कसरी गर्ने, किन कर्जा प्रवाह हुन सकेन लगायतका विभिन्न विषयमा छलफल केन्द्रित रहे। र फेरि प्रवक्ताज्यू हाम्रो टेलिफोन सम्पर्कमा जोडिसक्नु भएको छ। जस्तो अब प्रवक्ताज्यू जुन हामीले कुराकानी गरिरह्यौँ टेलिफोन त्यति स्पष्ट हुन सकेन, अब जुन खालको विश्व ब्याङ्कले अब यी विषयहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भ उठाएको छ, अब यो सन्दर्भलाई नेपाललाई एकचोटि जोडेर हेरौँ न, हाम्रा प्राथमिकताहरू जुन खालको हामीले दिएका छौँ प्राथमिकता, यसले चाहिँ हामी अब यो आगामी एक दशकमा हामी कहाँ पुग्छौँ के अनुमान गर्न सकिन्छ?
2: हामीले ऊर्जा त्यसपछि गएर पर्यटन कृषि र आइटीलाई मुलुकको कम्पेरिटिभ र कम्पिटेटिभ एडभान्टेजको एरिया हो, यसमा हामी लगानी गर्नुपर्छ भनेर फोकस गरेको विगत वर्षदेखि हामीले फोकस पनि गरिरहेका छौँ र यसमा प्राइभेट सेक्टरको निजी क्षेत्रको उल्लेखनीय लगानी पनि भइसकेको छ। अब हामी आजभन्दा 10 वर्ष अगाडि हेऱ्यौँ भने हामीलाई ऊर्जा सङ्कट थियो, अहिले अब नेसनल ग्रिडमा झन्डै 4500 मेगावाटको हाराहारीमा त्यति विद्युत उत्पादन पनि भइसकेको छ, हामीले केही निर्यात पनि गरी पनि सकेका छौँ र यो ऊर्जा सेक्टरमा हाइड्रो पावर मात्रै होइन यसलाई मोर डाइभर्सिफाई गर्नुपर्छ भनेर अब सोलर लगायतका हामीले अन्य यो ऊर्जाका स्रोतहरू त्यतातर्फ त्यसको विकास गर्नुतर्फ पनि राज्यले फोकस गरेको छ र ऊर्जा मुलुकको लागि अब भारत विश्वको सबभन्दा ठुलो धेरै पपुलेसन भएको र मुलुक हो र इकोनोमी त्यहाँ ग्रुप इकोनोमी तीव्र रूपमा बढ्दै पनि छ र उसलाई ऊर्जाको आवश्यकता नेपाल लगायत अन्य छिमेकी मुलुकबाट उसले केही आयात गर्छ र केही आफैले उत्पादन पनि गर्छ र अब उसले हाइड्रो पावर लगायतका स्वच्छ ऊर्जामा इन्डियाको त्यो माग पनि छ र हामीले त्यहाँको मागलाई क्याप्चर गर्नको लागि अझ हामीले त इन्डिया हुँदै बङ्गलादेशमा अब इन्डियासँग अलिकति हामी इन्डिया बङ्गलादेशसँग र नेपाल बिच त्रिपक्षीय सम्झौता गरेर बङ्गलादेशसम्म जान सक्ने त्यो अपर्च्युनिटी छ। अब हामीले डोमेस्टिक मार्केटलाई मात्रै हेर्ने, डोमेस्टिक मार्केट त यसमा केही अब इन्डस्ट्रीहरूमा हामीले अब इन्डस्ट्रीको विकास भइसकिसकै अब केही हामी डोमेस्टिक मार्केटमा माग पनि बढ्छ र त्यसको अलावा अन्य मुलुकमा इन्डिया र भारतमा विशेष गरी भारत र बङ्गलादेशमा हामीले विद्युत निर्यात गर्न सक्यौँ भने त्यसले मुलुकलाई राम्रो पे गर्छ र त्यो अपर्च्युनिटी हामीले आउटर लुकिङ हाम्रो अबको सोच भनेको कसरी निर्यात गर्न सक्छौँ विद्युत भारत र बङ्गलादेशसम्म र हामीले बिजुलीबाट अथवा विद्युत उत्पादनबाट थप फाइदा कसरी लिने भन्ने विषयमा फोकस गर्नुपर्ने त्यो भएर विद्युत उत्पादन अथवा विद्युतको विकास त्यसको लागि उत्पादन प्रसारण लाइन र वितरण तिनवटै पक्षमा साथसाथै व्यापार व्यापारमा अहिलेको बजेटले पनि बढी फोकस गरेका छ र राज्यको प्रायोरिटी यो विद्युत उत्पादन र विकास प्रसारण र वितरणमा त्यसमा रहेको मैले निवेदन गर्न चाहन्छु। त्यसको साथसाथै अब आइटी अहिलेको सन्दर्भमा यो वर्ल्ड वाइड रूपमै एक ग्रुम भइरहेको सेक्टर हो र आइटीको अब जिडिपीमा पनि कन्ट्रिब्युसन बिस्तारै बढ्दै पनि छ, हामीसँग त्यो एउटा कम्पिटेटिभ एडभान्टेज भन्छ। हाम्रो अब मुलुकको यो लोकेसनको आधारमा हामीले आइटी सेक्टरमा ससाना अब आइटीलाई ठुलो इन्डस्ट्री भन्दा ससाना इन्डस्ट्रीहरूमालाई हामीले एउटा इनेबलिङ इन्भाइरोमेन्ट क्रिएट गर्यो, अब तिनीहरूको नेपालमा स्थापना हुने र उनीहरूले बाहिर अन्य मुलुकमा आइटी सेवा एक्सपोर्ट गर्न सक्यो भने आइटीलाई आइटीबाट पनि मुलुकले ठुलो फाइदा लिन सक्छ। यहाँले यहाँलाई अहिलेको बजेटमा ती विषयहरू पनि थाहा होला, जस्तो आइटीको लागि हामीले चाहिँ आइटी हबै गराउने होइन, डेटाहरू माइनिङ गर्नको लागि हामीले विद्युत उपलब्ध गराउने चाहिँ स्विचटारको त्यो केन्द्र नजिक हामीले डेटा माइनिङ गर्नेको लागि त्यो इन्डस्ट्री नै स्थापना गर्ने र आइटी इन्डस्ट्रीलाई विभिन्न खालका छुट सुविधाहरू लगायतका विषयहरू अहिलेको बजेटमा पनि गरेको छ। यसले निरन्तरता पाउँछ किनभने अबको हाम्रो फोकस म्यानुफ्याक्चरिङ इन्डस्ट्रीमा जे जति भए पनि मुलुकले नेपालको हाम्रो सानो मुलुक हामीसँग यो इकोनोमिक्स अफ स्केल अथवा साइज सानो हुँदाखेरि म्यानुफ्याक्चरिङ इन्डस्ट्री त्यति धेरै कम्पिटेटिभ हुन सक्दैन र हाम्रो लागि कम्पिटेटिभ एरिया भनेको आइटी हो, हाम्रोलाई कम्पिटेटिभ एरिया भनेको टुरिज्म सेक्टर हो, हामीलाई कम्पिटेटिभ एरिया भनेको एनर्जी अथवा हाइड्रो पावर हो र तिनै सेक्टरमा फोकस गरेर हामीले एउटा उद्योग उत्पाद के अरे उद्योग स्थापना हुन सक गर्ने साथसाथै त्यसलाई अब गरी खाने अथवा त्यसले यहाँ बिजनेस स्थापना सञ्चालन गर्न सक्ने त्यो वातावरण गराउनको लागि हामीले एउटा क्लाइमेट पनि इन्भेस्टमेन्ट क्लाइमेट पनि क्रिएट गरिदिन्छ।
0: हुन्छ,
2: अहिलेको बजेट फोकस गरेको
0: हुन्छ त प्रवक्ताज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
2: यहाँले पनि यो मौका दिनुभयो त्यसको लागि यहाँलाई धेरै धन्यवाद।
0: हामी कुराकानी गर्दै थियौँ अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग, विशेष गरी चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र पछिल्लो समय अर्थमन्त्रीले विभिन्न क्षेत्रहरूसँग गर्नुभएको छलफल र यो छलफलले दिएको सन्देश लगायतका सन्दर्भमा आजको अन्तर्संवाद केन्द्रित गर्यौँ। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। सांसदहरूद्वारा आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु।

0: बटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 #डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको छ। भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनैतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको हो। उहाँहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी खुटिया दिपायल फास्ट ट्र्याक विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत आयोजना तथा अन्य स्थानीय समस्याबारे जानकारी गराउनु भएको थियो। साथै भन्सार सम्बन्धी समस्या, आरक्ष पीडित, हुलाकी सडक, किसानका लागि धान खरिद बिक्री तथा दोधारा चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि उहाँहरूले प्रधानमन्त्री समक्ष कुरा राख्नुभयो। सांसदहरूले सुनसरी र तराई मधेसमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुधन गुरुङले गर्नुभएको 13 बुँदे सहमति एउटा पक्षसँग मात्र गरिएको भन्दै निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। बैठकमा सांसदहरूले तराई मधेसमा 4 नागरिकले ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल SSB सुस्ता स्थित नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्क्याएको र भौतिक संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको छ। जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर मोहर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रहनु भएको छ। प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा भत्काइदिएको भन्दै वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास, क्षतिपूर्ति र लालपूर्जा वितरणको माग गर्नुभयो। सरकारले प्रत्येक 15 प्रगति विवरण समितिमा पेश गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 राति भएको घटनामा घाइते हुनुभएका 22 रविन्द्र मेहताको उपचारका क्रममा निधन भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रशासनले सार्वजनिक अपील जारी गर्दै काठमाडौँमा उपचाररत मेहताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्ण रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुधन गुरुङले गर्नुभएको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ। केही दिन अघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नरसिंह गाउँपालिकामा हिजो सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा आयोजित र्यालीले समुदाय बीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र माथतका निकायलाई आग्रह गर्नुभएको छ। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिमा हिजो भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो। समितिका सभापति हरवर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घरायसी उपभोक्ता र होटल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको हिजो बसेको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मुलुकको कार्यकारी निकाय अन्तर्गत अनुसन्धान विभागलाई राख्दा देशको सुरक्षा चुनौतीका सूचना सहज रूपमा संकलन गर्न सकिने हुँदा सरकारले विधेयक ल्याएको बैठकलाई जानकारी दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेस र नेकपाका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजान नहुने बताउनुभयो। त्यस्तै नेकपा एमालेका सांसदहरूले विगतमा एमाले नेतृत्वको सरकारले सो अभ्यास गरिसकेकाले नैतिक रूपमा विरोध गर्न नसक्ने भए पनि सैद्धान्तिक रूपमा काङ्ग्रेसका सांसदहरूले राखेको संशोधन प्रस्तावमा समर्थन गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य, पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले देशभरि सञ्चालनमा रहेका 3,000 भन्दा बढी होटलहरू अझै पनि दर्ता नभई चलाइएको पाइएको भन्दै तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाई हटाउनु पर्ने समितिलाई जानकारी गराउनुभयो। समितिको बैठकमा सदस्यहरूले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ सञ्चार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा मन्त्रालयले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमड्याक बैठकमा परराष्ट्र मन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको यकिन संख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाई भइरहेको उल्लेख गर्नुभयो। मन्त्रालयमा आयोजित बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्वपूर्ण आधार रहेको औल्याउनुभयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्नुहुँदै परराष्ट्र मन्त्री खनालले विगतमा कहाँ कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। हालसम्म विमानस्थलको पुननिर्माण कार्य करिब 77% सम्पन्न भइसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले केही दिन अघि निर्माणाधीन मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी पूर्वाधार समयमै पूरा गरी विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेसँगै नागरिक स्तरमा थप आशा बढेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
0: विक्रम सम्बत 2030 देखि 2054 सम्म जहाजबाट सेवा दिएर लामो समयदेखि ठप्प रहेको महेन्द्रनगर मजगाउँ विमानस्थललाई पुनः सञ्चालन गर्न निर्माण कार्य अघि बढाइएको हो। 2078 माघ 10 गतेदेखि सुरु भएको आयोजनाको दोस्रो पटक विस्तारित म्याद अनुसार 2083 पौष 24 गतेसम्म निर्माण पूरा गर्ने लक्ष्य छ। 52 बिघा 10 कट्ठा 12 धुर क्षेत्रफलमा फैलिएको यो विमानस्थललाई पुनः निर्माण गर्न ₹51,50,23,622 रकमको लागत अनुमान गरिएकोमा भ्याट सहित ₹45,66,54,174 2078 पुसमा ठेक्का सम्झौता गरिएको थियो। हालसम्म आयोजनाको भौतिक प्रगति 76.65% र आर्थिक प्रगति 73% पुगेको छ। नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले रोकिएका कामहरूलाई तीव्रता दिएर बाँकी पूर्वाधार निर्माण पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो।
4: भारतीय पर्यटकहरूलाई यो सजिलो ठाउँमा छ, बफर जोनमा छ, नजिकै बोर्डर छ, पोखरा काठमाडौँ जनकपुर जस्ता धार्मिक स्थलहरूमा आकर्षण बढिरहेको छ भारतीय पर्यटकहरूको, त्यता जान सक्ने वातावरण देखिने आएको छ। भइसकेको कामलाई रोक्ने कुरा हुँदैन, हामी यसलाई कम्प्लिट गर्ने दिशातर्फ अगाडि बढ्छौँ।
0: मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो विमानस्थल सञ्चालनका लागि वर्षौंदेखि निरन्तर संघर्ष र दबावमूलक अभियान चलाउँदै आएको बताउनुभयो।
5: मजगाउँ विमानस्थल वास्तवमै सुदूरपश्चिमलाई नै पर्यापर्यटनसँग जोडेर देशका विभिन्न ठाउँहरूलाई हामीले जोड्न सक्छ, जुन व्यावसायिक रूपमा मजगाउँ विमानस्थल चल्छ भन्ने कुरा चाहिँ हामी विश्वस्त छौँ।
0: पर्यटन व्यवसायी परमानन्द भण्डारीले निर्माणाधीन विमानस्थललाई चाँडै सम्पन्न गरी यस क्षेत्रको आर्थिक बहुआयाम र समृद्धिसँग जोड्नु पर्नेमा जोड दिनुभयो।
6: एयरपोर्टदेखि विभिन्न ठाउँमा हेभी खालका र अलिक खर्च गर्ने खालका पर्यटकहरू पनि यस क्षेत्रबाट आउन सक्ने मैले बुझेको छु। अब यो नयाँ सरकारले कमसे कम यो एयरपोर्ट कम्प्लिट गरिदियो भने हामी एकदम आशावादी पनि हुने थियौँ।
0: यस आयोजनामा संघीय सरकार अन्तर्गत क्यानको 50%, सुदूरपश्चिम प्रदेश सरकारको 25%, भीमदत्त नगरपालिकाको 15% र दोधारा चाँदनी नगरपालिकाको 10% बहुपक्षीय लगानी साझेदारी रहेको छ।
7: हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
3: झापामा आर्थिक वर्ष 2082-83 696 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, खोकी, बान्ता, पखाला, श्वास प्रश्वासमा समस्या हुने र टाउको स्थानमा कालो दागको लक्षण देखिने टोकेको स्थानमा कालो दागको लक्षण देखिने गर्दछ। किर्नाको टोकाइबाट सर्ने रोग भएकाले खेतबारी, झाडी तथा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको कपडा, जुत्ता र कीटनाशक मलम प्रयोग गर्न तथा घर वरपरको वातावरण सफा राख्न स्वास्थ्य कार्यालय झापाले आग्रह गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम हरि अहिर सहित 5 जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन अध्यक्ष अहिर समेत 5 जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्राली बुटवल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो। यस्तै अख्तियारको टोलीले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई 1,00,000 रुपियाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा भएको आत्मघाती बम विस्फोटमा 7 प्रहरीसहित 17 जनाको मृत्यु हुनुका साथै अन्य 27 जना घाइते भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल करिमीले नजिकैको काबुल चोकमा कानून र कानूनी व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेशन नजिकै आत्मघाती बम विस्फोट भएको बताउनुभयो। स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेशनको प्रवेशद्वारमा उनीहरूलाई रोक्ने प्रयास गरेपछि आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गरेको डनले जनाएको छ। अहिलेसम्म कुनै पनि अतिवादी समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। श्रीलङ्कामा लगातारको भारी वर्षापछि गएको बाढी र भूस्खलनमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। विपदको सबैभन्दा बढी असर चिया उत्पादनका लागि परिचित मध्य पहाडी क्षेत्रमा परेको छ। घटनापछि त्यस क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अर्थमन्त्री डाक्टर सोनी मुवागले राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन बैंकको ऐन संशोधन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वागले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक भएको बताउनु भएको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथिको दफावार छलफलमा अर्थमन्त्री डाक्टर वागले नेपाल जस्तो अर्थतन्त्रमा वित्तीय नीति र मौद्रिक नीति एक अर्काका परिपूरक भएकोले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच प्रभाव समन्वय आवश्यक भएकोमा जोड दिनुभयो। अर्थमन्त्री वागले राष्ट्र बैंक सञ्चालक समितिमा कम्तीमा 7 सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक नेपाल सरकारबाट प्रत्यक्ष निर्देशन दिने व्यवस्था हटाइने भएपछि अर्थ सचिवको उपस्थिति थप महत्वपूर्ण हुने धारणा राख्नुभयो। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा ग्यासको वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने निर्णय भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग उद्योगिक तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारे समीक्षा गरिएको छ। बैठकमा आगामी 10 तथा चाडपर्वमा हुने ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आगामी 3 महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नभएको बताउनु भएको थियो। सरकारले 7.1 किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः 14.2 किलोग्रामको भरि सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो। व्यवसायीहरूले पहिले भन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यकता भन्दा बढी भण्डारण गर्ने गरेकोले समस्या निम्तिएको उल्लेख गर्नु भएको थियो। छलफलमा मुख्य सचिव गोविन्द बहादुर कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालाहरूसँग आगामी दिनमा पनि त्यही ढंगले छलफल जारी राख्ने बताउनु भयो। अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेटको कार्यान्वयन, बैंकमा थुप्रिएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने जस्ता विषयहरूमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नु भएको छ। मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वागले अर्थतन्त्रमा देखिएका समस्याको समाधानका लागि गर्नुपर्ने सुधार, इतिहासमै न्यून दरमा झरेको बैंकको ब्याज दर, त्यसको उचित प्रयोग लगायतका विषयहरूमा सुझाव दिन बैंकरहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री वागले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्य प्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा बैंकरहरूले नै महसुस गर्न सक्ने भएकोले त्यस्ता समस्या समाधानका लागि उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो। नेपाली शेयर बजारमा मंगलबार कारोबार मापक नेप्से परिसूचक 2 अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक 81.15 अङ्कले घटेर 2,663.18 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीका 1,07,61,00 सेयरहरू 4,07,08,53,000 रुपियाँमा किनबेच भएका छन्।
3: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
10: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। मन्त्री पोखरेलले मंगलबार संचारकर्मी संघको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेल मार्फत कुराकानी भइरहेको बताउनु भएको हो। मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पूरा गरेको जानकारी गराउँदै एसियन गेम्समा जाने खेलाडीहरूका लागि यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको बताउनु भयो। फिफाको निलम्बनपछि नेपाली फुटबलको भविष्य अन्योलमा परिरहेका बेला नेपाल फुटबल खेलाडी संघ एनएफपीएले राष्ट्रिय टोलीका खेलाडीहरूको सामूहिक भिडियो सन्देश सार्वजनिक गर्दै फिफा एएफसी राष्ट्रिय खेलकुद परिषद राखेप र नेपाल सरकारसँग नेपाली फुटबल जोगाउन तत्काल पहल गर्न अपिल गरेको छ। मंगलबार बिहान सार्वजनिक गरिएको भिडियो कन्टेन्टमा राष्ट्रिय टोलीका एक दर्जन भन्दा बढी खेलाडीले नेपाली फुटबलको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। खेलाडीहरूले नेपाली फुटबलको वर्तमान संकट समाधानका लागि सबै सम्बन्धित निकायले तत्काल समन्वय गरी फिफाको निलम्बन फुकुवा गर्न वातावरण बनाउन आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक नेपालको सहभागिता नहुने देखिएपछि पछिल्ला दिनमा राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षक र पूर्व खेलाडीहरूले सामाजिक सञ्जाल मार्फत संकट समाधानका लागि सरकार र सरकारवालासँग निरन्तर अपिल गर्दै आएका छन्। काभा महिला बीच भलिबल प्रतियोगिताको छोरोटमा कमला पुन र कोपिला राणाको जोडी च्याम्पियन बनेको छ। भुटानमा आयोजना हुने प्रतियोगिताको घरेलु छनौटको फाइनलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई पराजित गरेकी हुन्। यी चारैजनाले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
3: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाडी भागका धेरै स्थानमा र तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भाग तथा गण्डकी लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। सांसदहरूद्वारा आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोटमा 17 मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G

0: बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
4: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो।
5: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
4: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौ।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई हामी स्वदेश गान सुनाउँछौँ। सुनाउँदैछौँ गोपाल योञ्जन र साथीहरूको सुर, गोपाल योञ्जनकै रचना र सङ्गीतमा रहेको यो स्वदेश गान।

हजुर भर्खरै सुनायौं प्रकाश श्रेष्ठ र लोचन भट्टराई र साथीहरूको स्वर भूपी शेरचनको रचना र नातिकाजीको संगीतमा रहेको स्वदेश गान सुनाउने क्रममा अब अन्तिम स्वदेश गान सुनाउँदैछौ सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर उन्नति बोहराको रचना र सम्भुजित बास्कोटाको संगीतमा रहेको यो स्वदेश गान

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
2: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
1: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
2: हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेब र देशभरका FM रिले स्टेशनहरू 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
1: रेडियो कार्यक्रम दिगो पर्यटन
3: नमस्कार। रेडियो कार्यक्रम दिगो पर्यटन प्रवर्धनको अर्को भागमा यहाँलाई हार्दिक स्वागत छ।
4: लुम्बिनी विश्वलाई शान्तिको सन्देश दिने भगवान गौतम बुद्धको जन्मभूमि हो। कपिल वस्तुका राजकुमार सिद्धार्थले लुम्बिनीमा जन्म लिएर संसारभर करुणा, अहिंसा र सहिष्णुताको सन्देश दिनुभयो। आज पनि संसारभरका करोडौं श्रद्धालु र पर्यटक यही शान्तिको सन्देश खोज्दै लुम्बिनी पुग्ने गर्दछन्।
3: दिगो पर्यटनका लागि हस्तकलाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। नेपाली हस्तकला हाम्रो सिप संस्कृति र पहिचानको जीवन्त प्रतिबिम्ब हो। माटोका भाँडा, गहुँको छुवालीबाट बन्ने सामग्री, बाँस तथा काठका कलात्मक वस्तु, धातुकला, थाङ्का चित्र, लोकवाद्य र परम्परागत हस्तनिर्मित सामग्रीले हाम्रो मौलिकता झल्काउँछन्। यस्ता वस्तुले पर्यटकलाई आकर्षित मात्र गर्दैनन्, स्थानीय उद्यमीहरूको आय आर्जन समेत बढाउँछ।
4: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले पर्यटनलाई केवल घुमफिरमा मात्र सीमित नराखी स्थानीय समुदायको जीवन स्तर उकास्ने माध्यमका रूपमा पनि अगाडि बढाएको छ। प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै स्थानीय शिल्प, कला र परम्परालाई रोजगारीसँग जोड्ने उद्देश्यले परियोजनाले देशका विभिन्न स्थानमा शिल्पमूलक तथा आय आर्जनमूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।
3: यति बेला लुम्बिनी सांस्कृतिक नगरपालिकामा गहुँको छवाली र बुद्ध जन्मेको पवित्र स्थलको माटो प्रयोग गरेर बुद्ध सम्बन्धी मूर्ति तथा कलाकृति तयार गर्ने र आगन्तुक पर्यटकहरूलाई कुशली स्वरूप बिक्री वितरण गरेर स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यका साथ दोस्रो चरणको तालिम सञ्चालन भइरहेको छ। दिगो पर्यटन परियोजना सँगको समन्वय नेपाल हस्तकला महासंघको सहकार्यमा सञ्चालन भइरहेको तालिममा स्थानीय समुदायका महिला तथा युवाहरूको सहभागिता रहेको छ।
4: आजको कार्यक्रममा हस्तकला तालिमको उद्देश्य औचित्यसँगै यसले दिगो पर्यटन प्रवर्धनमा पुर्याउन सक्ने योगदान तथा स्थानीय स्तरमा रोजगारीको सम्भावनाबारे चर्चा गर्नेछौँ। यस क्रममा हामीले सरकारवाला निकायका प्रतिनिधि तथा सहभागीहरूसँग कुराकानी गरेका छौँ।
3: गहुँको छुवाली र माटाका मूर्ति बनाउने तालिम सञ्चालन गर्न लुम्बिनी किन रोजाइमा पर्यो त? के कस्ता विषयमा प्रशिक्षण दिँदैछ त? नेपाल हस्तकला महासंघका उपाध्यक्ष नवीन साक्के भन्नुहुन्छ।
5: टुरिज्म बोर्ड UNDP दिगो पर्यटन परियोजना अन्तर्गत नेपाल हस्तकला महासंघ सरकारवाला हामीले विशेष गरी गर्न पछिसम्म पनि यसलाई एउटा व्यावसायिक रूपमा इन्टरप्रेनरसिप डेभलप गरेर नेपाली मौलिक हस्तकलालाई प्रमोट गर्ने, विदेशसम्म चाहिँ पुर्याउने हामी उद्देश्य सहित सञ्चालन गरेका छौँ। लुम्बिनीलाई नै हामीले टार्गेट गरेका छौँ, किनकि यो बुद्ध जन्मेको स्थल हो, माटोलाई चाहिँ हामीले एउटा धार्मिक पर्यटकहरूले चाहिँ त्यसलाई एउटा प्रसादको रूपमा आफ्नो चाहिँ यो छिनोको रूपमा चाहिँ लिएर जाने, कुनै एउटा बुद्धको एउटा प्रतिमा हुनसक्छ कि अथवा बुद्धको एउटा कुनै सिम्बोलिक स्तूपाको जस्तै चाहिँ कन्सेप्ट बनाएर लिएर जाने हो कि अथवा लुम्बिनी मन्दिरलाई माटोमा चाहिँ एउटा छाप रिलिफ आर्ट बनाएर लिएर जाने हो कि, त्यो किसिमले चाहिँ यसलाई चाहिँ प्रडक्ट डेभलपमेन्ट गरेर यहाँका चाहिँ स्थानीय रैथानी युवा महिला उहाँहरूले त्यो सिपलाई स्थानीय कथा पदार्थबाट चाहिँ त्यो किसिमको सामानहरू बनाएर दोस्रो चरणसम्म आएर पुग्दाखेरि यो चाहिँ हामीले व्यावसायिक रूपमा अगाडि बढिसकेका माटो पनि यहाँ लुम्बिनीको माटोलाई चाहिँ एउटा भ्यालु एडेड गरेर व्यावसायिक रूपमा र एउटा पर्यटन विकास डिगो पनि दिने हिसाबमा चाहिँ यसले चाहिँ अवश्य पनि साथ सहयोग गर्छ र यसले चाहिँ एउटा राम्रो गोल गर्छ भन्ने कुरा हाम्रो थमाइ।
4: नेपालमा हस्तकलाको अवस्था, पर्यटन क्षेत्रमा पारेको प्रभाव र विदेशी मुद्रा भित्र्याउन हस्तकलाको योगदानका बारेमा प्रकाश पार्दै पुनः उपाध्यक्ष साके,
5: नेपालमा आउने पर्यटकहरूले यहाँ खोज्ने भनेकै यहाँकै प्रडक्ट हो, हाम्रो प्रडक्टको छुट्टै पहिचान छ, यो हाम्रो प्रडक्टको चाहिँ नि डिमान्ड पनि हाम्रो वर्ल्ड वाइड नै राम्रो निर्यात भइरहेको छ, डिमान्ड भइरहेको छ। कुनै पनि पर्यटकहरू यहाँ कहीँ ठाउँमा यो डेस्टिनेसनमा आउँदाखेरि यहाँको लोकल प्रडक्ट के छ भन्ने कुरो उहाँहरूले खोज्छन् कि, अब त्यसलाई चाहिँ हामीले राम्रो तरिकाबाट उहाँहरूलाई चाहिँ हामीले प्रोभाइड गर्न सक्यो भने पक्कै पनि उहाँहरूले यो चिज चाहिँ लिएरै जान्छ। त्यो भएको हुनाले चाहिँ यो दिगो पर्यटन विकासमा चाहिँ यो नभइ नहुने कुरा, हस्तकला भन्ने चिज त्यस्तो प्रडक्ट हो नेपालबाट चाहिँ नि 25-26 अरबको चाहिँ यहाँबाट निर्यात हुन्छ, त्यो वैदेशिक मुद्रा चाहिँ नेपालमा चाहिँ ल्याउँदाखेरिको हाम्रो जुन यो जुन कन्ट्रिब्युसन छ, मेरो विचारमा अब सरकारले पनि यसलाई चाहिँ यसलाई मल्टिप्लिकेसन गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले यहाँको स्थानीय कच्चा पदार्थलाई सहज तरिकाबाट पनि बनाइदिनुपर्छ, तर यहाँकै स्थानीय स्रोत भयो भने तपाईँले कच्चा पदार्थको समस्या हुँदैन, त्यसलाई बनाउनुको निमित्त हामीलाई चाहिँ समस्या हुँदैन र उहाँहरूलाई चाहिँ बरु चाहिँ यो किसिमको तालिम चाहिँ फ्रिक्वेन्टली दिइराख्नुपर्छ। बेरोजगारी समस्या, युवाहरूको चाहिँ एउटा जुन समस्या छ, ती कुराहरूलाई चाहिँ अहिले पढिसकेपछि उहाँहरू आफ्नो शिक्षा प्राप्त भइसकेपछि राम्रो अपर्च्युनिटी भनेको यो ह्यान्डिक्राफ्ट डेभलपमेन्ट हो, त्यसकारण यो कुरालाई ध्यान दिएर अहिले एसटिपी प्रोजेक्टले जुन यो परियोजना गरेको छ त्यसमा हस्तकला लगायत हामी एसटिपी प्रोजेक्ट टुरिज्म बोर्ड उहाँहरूसँग हामी सहकार्य गर्छौँ र उहाँहरूको चाहिँ जुन कार्यक्रम योजना एकदमै राम्रो छ र त्यसको लागि चाहिँ उहाँलाई धेरै धन्यवाद दिनुपर्छ।
4: हस्तकलाको प्रवर्धनका लागि दिगो पर्यटन परियोजनासँग लुम्बिनी विकास कोषले पनि सहकार्य गरेको छ। लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिदोज राईले लुम्बिनी घुम्न आउने विशेष गरी बाह्य पर्यटकलाई कोसेली स्वरूप लुम्बिनीमै बनेका सामग्री बिक्री वितरण गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने हेतुले हस्तकला सम्बन्धी तालिम सञ्चालन भइरहेको बताउनुभयो।
6: जति सोभिनियरहरू कोसेलीहरू बिक्री हुन्छन् लुम्बिनीबाट, लुम्बिनी नेपाली हस्तकला बिक्री गर्ने प्रमुख स्थल मध्येमा एउटा पर्छ, तर दुर्भाग्य के छ भन्दाखेरिलाई लुम्बिनीमा बेचिने ती हस्तकलाका सामग्रीहरू, चाहे त्यो बुद्धको मूर्ति भन्नुहोस्, त्यो चाहिँ मालाहरू भन्नुहोस्, हरेक कुराहरू चाहिँ कि त चाइनामा बनेका हुन्छन् कि त भारतबाट ल्याइएका हुन्छन्। त्यसो हुँदाखेरिलाई चाहिँ भ्यालु एड गर्न सकिएन, सानो मार्जिनमा हामीहरूले यहाँ प्रफिट चाहिँ गेन गर्छौँ होइन, तर अरू भ्यालु एड गर्न नसकेको कारणले गर्दा लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल भएको हुनाले यहाँको माटो, यहाँको पानी, यहाँको चाहिँ अरू कच्चा पदार्थ प्रयोग गरियो भने त्यसको चाहिँ भ्यालु बढी हुन्छ, त्यसलाई ब्रान्डिङ गर्न र सर्टिफाई गर्न पनि सजिलो, त्यो इम्पोर्ट गर्ने अनि त्यसपछि सानो मार्जिनमा बेच्ने भन्दा यहाँबाटै सम्पूर्ण कुराहरू उत्पादन गरेर टोटल यसको चाहिँ मुनाफा चाहिँ हाम्रो देशमै राखौँ र रोजगारी पनि वृहत रूपमा चाहिँ सृजना गर्न सकौँ भन्ने उद्देश्यले यो सेरामिक तालिम र छवालीको तालिमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ।
4: उहाँले हस्तकला सम्बन्धी सामग्रीको बिक्री वितरणले आय आर्जनसँगै दिगो पर्यटन प्रवर्धनमा समेत योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
6: आर्थिक दिगोपन आउनुपर्छ दिगो पर्यटनभित्र, त्यसपछि अर्को वातावरणीय संरक्षण हुनुपर्छ, संस्कृतिको संरक्षण हुनुपर्छ, अनि मात्रै दिगो पर्यटन हुन्छ, पछि हामीलाई चाहिँ आर्थिक रूपमा फाइदा हुन्छ, त्यो आर्थिक इकोनोमिक सस्टेनेबिलिटीको कुरा आयो। अनि अर्को कुरा चाहिँ हस्तकला मूर्त अमूर्त संस्कृतिका प्रतीकहरू भएका हुनाले यहाँबाट संस्कृतिको पनि जगेर्ना हुन्छ, हो यसरी चाहिँ दिगो पर्यटनलाई चाहिँ यसले सहयोग गर्छ। केही युवाहरू चाहिँ अब इन्ट्रेस्टेड हुनुभएको छ, दुःखको कुरा अब नेपालमा वास्तवमा यो लाइनको काम गर्ने मान्छेहरूको चाहिँ व्हाइट कलर जब जस्ट नमान्ने, त्यो कारणले गर्दा चाहिँ वास्तवमा मान्छेहरू अलिकति थोरै आकर्षित चाहिँ हुन सक्दा रहेनछन्, तर पनि हामीले कोसिस गरिरहेछौँ।
3: तालिमका एकजना प्रशिक्षक सीताराम गोसाई आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ।
7: उहाँहरूले यहाँ जति पनि यो ट्रेनिङ आउनु पूर्व अगाडि छाली जलाएर र मल बनाएर खेर गएको कुरा गर्नुहुन्छ, अनि जब यो मैले 4-5 महिना अगाडि यो छुवाली कला यसरी यो यसबाट विभिन्न चित्रहरू बनाउनुहुन्छ भनेर सिकाइसकेपछि छुवालीले पनि यस्तो विभिन्न आय आर्जन गर्न सकिने रहेछ भनेर नै उहाँले यो दोस्रो तालिम फेरि लिन पाउँदा हामी खुसी छौँ भनिरहेको छौँ। 600-700 1,000-1,200 रुपियाँ कमाएको छौँ हामीले, यही ठुलो कुरा हो। हामीले यो सोचेकै थिएन यतिसम्म यो कलाबाट आय आर्जन गर्न सकिन्छ भनेर विशेष रूपमा उहाँले धन्यवाद दिएको छ भनौँ। हामी यति मनदेखि सोच विचार यसमा लगाएर हस्तकलाले पनि केही आर्जनहरू गर्न सकिने रहेछ भनेर यदि गरेको खण्डमा हामी विदेश त हुनु पर्दैन। मैले गरेको अनुभवको आधारमा एउटा चित्र छुवालीबाट बनाएको आर्ट 15-20 रुपियाँदेखि 5 लाखसम्म मैले पनि बेचेको छु। छुवाली कलामा थाङ्गालाई मैले फोकस गरिरहेको छु, विशेष गरी 20 वर्षभन्दा अगाडि नै छुवाली थाङ्गाबाट मैले नेसनल अवार्डहरू पनि जितिसकेको छु। अहिले म के चाहन्छु भने छुवाली कलालाई एउटा थाङ्गाको रूपमा अगाडि बढाउन सक्यो भने म एक्लैले मात्र हुँदैन, यसमा विभिन्न स्टुडेन्टहरूले यो सिकिसकेपछि यसमा हजारौँ मान्छेले हजारौँ थाङ्गाको छुवाली कलाहरू यदि निकाल्न सकेको खण्डमा यसलाई विश्वमा चिनाउन अवश्य सकिन्छ।
3: हस्तकला व्यवसायमा युवाहरूलाई जोड्न सके स्वदेशमै आय आर्जनका ढोका खुल्नेछ भने विदेश जाने क्रमलाई रोक्न सकिन्छ। यसै गरी माटोका मूर्ति बनाउन प्रशिक्षकको रूपमा रहेका शबिन्द्र साक्यलाई हामीले सहभागी प्रशिक्षार्थीहरूलाई के कस्ता कला बनाउन सिकाउँदै हुनुहुन्छ र सहभागीहरू कतिको जागरूक हुनुहुन्छ भनेर सोधेका छौँ।
8: पहिलो क्लासमा चाहिँ हामीले स्केचहरू गरायौँ, स्केचमा पनि लुम्बिनी स्केच भयो, सिद्धार्थको स्केच भयो, धर्मचक्रको अष्टमङ्गल, बुद्धको फेसहरू, अनि माया देवीको मन्दिर भयो, त्यही भुट्टा पाइला भयो, ध्यायसम्म सिकाइराखेका छौँ। अहिले त रिलिफ चाहिने यो 5 हप्ताको हुन्छ, पहिला माटोमा बनाउने अनि त्यसपछि त्यसको ध्यास निकालेर अरू पेरिसमा भयो अनि रबरमा पनि मोल निकाल्ने सोच बनाएको छौँ। हामीले पर्यटकहरूका लागि नै हामीले कलाकृति निर्माण सोच बनाइरहेका छौँ, त्यो पनि सानो सानो साइजमा होइन आफ्नो देश लान सकोस् भनेर वस्तु सकाएर घरमा बसिरहेको सिक्न आइरहेछ। सबैजना जागरूक नै हुनुहुन्छ, धेरै जस्तो त युवा युवतीहरू हो, विद्यार्थीहरू छन्।
3: माटोका मूर्ति बनाउने तालिममा विशेष गरी कक्षा 12 पढ्दै गरेका युवाहरूको सहभागिता रहेको छ। पढ्दै र सिक्दै गरेका युवाहरूले भगवान गौतम बुद्धको जीवनीमा आधारित मूर्ति बनाएर आय आर्जनसँगै देशलाई चिनाउने प्रयास गर्ने कुरामा जोड दिनु भएको छ।
9: मेरो नाम कृष्ण कुमार हो, म अहिले कक्षा 12 अध्ययनरत छु। म अहिले त माटोको काम सिक्दैछु, माटोबाट मूर्ति बनाउने। बिहान पढे र आइसकेपछि घर खाली हुन्छु, सुने खाली भएको छ, म केही सिप नयाँ सिकेँ भने राम्रै हुन्छ, त्यही भएर सिक्न आएको। भविष्यमा व्यवसायिक रूपमा लगेर जाने, किनभने कि हाम्रो देशमा अहिले माटोको कारोबार बहुत कम मात्रामा भइरहेको, विदेशबाट मान्छेहरू आउँछन् र तिनीहरू आफ्नै देशको बनेको सामानहरू फेरि रिटर्न लिएर गइहाल्छन्, किनभने हाम्रो नेपालमा यहाँ लुम्बिनीमा कुनै प्रकारको त्यस्तो काम भइराखेको छैन। त्यही भएर हामीहरू यहीँ आफ्नो स्थानीय भएको सामानहरूलाई प्रयोग गरेर केही बनाएर तिनीहरूले आएको चिनो रुस प्रदान गर्नको लागि हामी सिक्दैछौँ।
10: मेरो नाम मनिषा लोधो, म कक्षा 11 पढ्दैछु। खाना 6 बजे पढ्न जान्छु, 10 बजे छुट्टी भइहाल्छ, बिहानदेखि साँझसम्म खाली बस्छु, त्यही भएर सोचे गएर सिकिहालम। मतलब मूर्ति बनाउन सिकाउनु भएछ, बुद्ध भगवानको मुख सिकेछु अनि शान्ति स्तूप र माया देवी टेम्पल। हाम्रो देशमा जुन पर्यटकहरूलाई गिफ्ट दिनको लागि हामीहरू यो बनाउँछौँ। पछि पनि म यो तालिम लिएर बहुतै खुसी छु, किनभने हामीहरूलाई केही सिक्न मिलेछ।
11: मेरो नाम दिनु यादव हो, मसँग टाइम थियो, घरमा बसिरहेको थिएँ, यहाँ सुन्ने माटोको तालिम आएछ, त्यही भएर मेरो मन लाग्यो कि म पनि सिकौँ। यो तालिममा आएर त मलाई धेरै खुसी भइरहेको छ, किनकि हामीलाई केही कुरा सिक्न मिलिरहेको छ नि। केही सिकेपछि सिकिहाल्छौँ भने हामी पनि अगाडि बढौँला, अरूलाई पनि सिकाउन मिल्छ। पर्यटकहरूलाई आफूले बनाएको चिजहरू बेचेर आर्जन बढाउँछौँ हामी पनि।
12: निर्माया कुमारी चौधरी, गहुँको छालीबाट हामीहरू धेरै कुरा बनाउन सक्छौँ, जसरी कि बुद्ध बनाउने, माया देवी मन्दिर, पशुपति मन्दिर, फुलहरू, चरा चुरुङ्गी, मान्छे बनाउन पनि सकिन्छ सब यो छालीबाट। पहिला छाली जलाएर खरानी बनाउँथ्यौँ, अनि अहिले चाहिँ यो तालिम गर्नाले छालीको प्रयोग पनि गर्न आयो, सबै कुरा थाहा पायौँ। छालीको आर्ट सिकेपछि आफै व्यवसाय गर्ने विचार छ।
3: हस्तकला मार्फत स्थानीय स्तरमा रोजगारी सृजनासँगै पर्यटन प्रवर्धनमा स्थानीय तहको भूमिका अझ महत्त्वपूर्ण मानिन्छ। त्यसो हो भने स्थानीय स्तरमा उत्पादन भएका हस्तकला सम्बन्धी सामग्रीको प्रवर्धनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले के कस्तो पहल गरेको छ त? कार्यवाहक नगर प्रमुख कल्पना हरिजन।
13: स्थानीयले उत्पादन गरेका जति पनि बुद्ध सम्बन्धी हस्तकलाहरू छन् सबैलाई खरिद गरेका छौँ। थप तालिमको व्यवस्था गरेछौँ। तालिम अवधिभरि बसाइको लागि पनि हामीले एउटा निश्चित ठाउँ तोकिएका छौँ, व्यवस्थापन गरिदिएका छौँ। उहाँहरूलाई विदेशमा भन्दा स्वदेशमै रोजगारीको सम्भावनाहरू रहेका छन् भन्ने कुरालाई चाहिँ राम्रो सपोर्टिङ भएको छ। अब त्यसमा लागेको कुरा त व्यक्ति स्वयं पनि चासो देखाउनुपर्छ। घर गृहस्थी बनाएर बसेका महिलाहरूले चासो देखाउनु भएको छ।
4: लुम्बिनीको भ्रमण गरौँ, बुद्धका उपदेशहरूलाई जीवनमा उतारौँ र हाम्रा स्थानीय हस्तकलालाई प्रवर्धन गरौँ। विदेशी वस्तुको साटो स्वदेशी हस्तकलाका उत्पादनलाई माया गरौँ।
3: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत तयार पारेको दिगो पर्यटन प्रवर्धन कार्यक्रम आजका लागि यति नै। अर्को महिनाको पहिलो बुधबार आजकै समयमा दिगो पर्यटन सम्बन्धी थप रोचक सामग्री सहित उपस्थित हुने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी मिनर्वा वज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह चुवागडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र यो विद्या चौधरीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।
1: नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
14: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
1: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
14: हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेभ र देशभरका FM रिले स्टेसनहरू 98, 100 र 103 MHz साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
1: रेडियो कार्यक्रम दिगो पर्यटन।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्र नगर सुर्खेत।

0: मात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरू माझ हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, आज पनि स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट। यहाँलाई सम्झना छ भने कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको प्रेरक सफल जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ। यसै क्रममा हामीले कार्यक्रम आजका नारीमा युवा आवाजलाई पनि राख्दै आएका छौँ। हाम्रो युवाहरूलेको अपेक्षा के छ, यसमा पनि हाम्रा युवा छोरीहरूको चाहना के छ, अपेक्षा के छ, हाम्रा छोरीहरूले परिवारबाट लिएको अपेक्षा साँच्चै पुरा भएको छ, यसको लागि युवा पुस्ता मध्येकै दुई प्रतिनिधि पात्र नवयुवा पुस्ताका छोरीहरू जेनजी पुस्ताका छोरीहरू हामीसँग हुनुहुन्छ, जोसँग एउटा राम्रो सोच दृष्टिकोण र कामको अनुभव पनि छ, जो आफू मात्र होइन अरूलाई पनि कसरी आफू सँगसँगै डोराउन सकिन्छ भन्ने बाटोतर्फ पनि अग्रसर हुनुहुन्छ। यसरी भनिरहनु पर्दा हामी दुवैजनालाई सामाजिक अभियन्ताको रूपमा पनि लिन सक्छौँ। उहाँहरूको आफ्नै दृष्टिकोण, आफ्नो विचार, आफ्नो अनुभव अनुभूति के छ त त्यो राख्नु अगाडि भने यी दुई हाम्रा नवयुवा पुस्ताका छोरीहरूको परिचय यहाँहरूलाई गराउँदैछौँ। उहाँहरूलाई स्वागत गरौँ है त।
1: नमस्ते, मेरो नाम विद्या विष्ट, मेरो जन्मस्थान किर्तिपुर काठमाडौँ। अहिले चाहिँ म जेन्डरका विषयहरूमा काम गर्दै आइरहेको छु, एन्टी ह्युमन ट्राफिकिङ, युथ इम्पावरमेन्ट, सेल्फ डिफेन्स, अनि एज अ सोसल एक्टिभिस्ट चाहिँ मैले विभिन्न इस्युजहरूमा चाहिँ हाम्रै समाजमा रहेर धेरै कामहरू गर्दै आइरहेको छु पर्छ। र एउटा छोरीहरू चाहिँ सुरक्षित हुनुपर्छ है, आफ्नो घरमा, आफ्नो समाजमा, आफ्नो देशमा चाहिँ सुरक्षित हुनुपर्छ भन्ने मुद्दा उठाएर चाहिँ काम गर्दै आइरहेको छु।
2: नमस्ते, म चाहिँ सरु खड्का। नागरिकताले चाहिँ म रामेसापबाट भने पनि थाहा भएदेखि म काठमाडौँमै बसोबास गर्दै आएको छु। हालै चाहिँ म एथ्नोग्राफिक राइटिङ र रिसर्च पढ्दैछु, सँगसँगै अहिले कथान्तर भन्ने एउटा प्यासन प्रोजेक्टलाई अगाडि बढाउँदैछु। म चाहिँ एउटा चाहनाले हुन खोजेको आर्काइभिस्ट हुँ भनेर परिचय दिइरहेको हुन्छु, अनि सँगसँगै मेरो एक्टिभिजम अथवा मेरो विधा भनेको चाहिँ कथा हो। कथा पनि एक्टिभिजमको एकदमै ठुलो पार्ट हो भनेर म विश्वास राख्छु। त्यो बाहेक चाहिँ हाम्रो सेप्टेम्बर 8 भएको जेनजी प्रोटेस्टको चाहिँ आर्काइभिङ हुनुपर्छ, त्यो के भएको थियो भनेर कथा भनिनुपर्छ भनेर म सँगसँगै 24 फोटोग्राफर अनि नेपाल पोइन्ट भन्ने एउटा ग्रुप मिलेर चाहिँ हामीले जेनजी पावर भन्ने एउटा किताब निकालेको थियौँ। म चाहिँ त्यसको राइटर पनि हो, एक विद्यार्थी पनि हो।
0: यहाँलाई हामीले नवयुवा पुस्ताका दुई छोरीहरूको परिचय गरायौँ। दुईजना छोरीहरू विद्या विष्ट र सरु खड्का, आज उहाँहरूको कुरा पनि सुन्छौँ। युवा पुस्ताका कुरा सुन्नु आवश्यक छ, छोरीहरूको कुरा त्यति सुनिएको छैन भनेर भनिन्छ होइन। विद्या विष्ट र सरु खड्का, यहाँहरूको अहिलेसम्मको अनुभवले चाहिँ के भन्छ?
1: पहिलाको कम्पेरिजनमा चाहिँ अहिले अलिकति सुन्न थालिएको छ। हाम्रो मम्मीहरूले भोगेको कुरा र अहिले हामीले भोगिरहेको कुरामा धेरै अन्तर पनि छ। पहिला उहाँहरूको कुरा त्यति सुनिन्थेन, उहाँहरूको कुरा आवश्यकतालाई चाहिँ बेवास्ता गरिरहेको थियो भने अहिले चाहिँ हाम्रो कुराहरूलाई सुनिदिनुहुन्छ। कतिपय डिसिजन मेकिङमा हामीलाई इन्भल्भ नगरिए तापनि हाम्रो कुरा चाहिँ सुनिने भएको छ। मेरो मात्रै घरको कुरा होइन कि, मेरो मात्रै स्थानीय तहको कुरा होइन कि, हामीले ओभरअल नेपालकै कुरा गर्ने हो भने महिलाका कुरा चाहिँ त्यति सुनिएको पाइएको छैन। हामीले सानो रूपमा हेर्ने हो भने हाम्रो घरमा केही फाइनेन्सियल डिसिजन होइन, आर्थिक कारोबार हुँदै गर्दाखेरि हाम्रो घरमा भएको आमाको डिसिजन त्यति मान्ने हुँदैन जति मान्ने बुवा भइदिन्छ। उहाँहरूलाई चाहिँ पैसाको कारोबारमा किन इन्भल्भ गर्नु पर्यो अथवा किन चाहिँ संलग्न गर्नु पर्यो भन्ने कुराहरू चाहिँ आइरहेको हुन्छ। यो हुँदाखेरि चाहिँ छोरी मान्छे यतिकै पछाडि परिरहेको छैन, उसले आफ्नो आमालाई देखिरहेको हुन्छ। आफ्नो बुबाले आफ्नो आमालाई समावेश नगरिरहँदाखेरि मैले चाहिँ यो शब्द बोल्नु हुँदैन रहेछ, यो कुरा चाहिँ मैले राख्न हुँदैन रहेछ,
0: अथवा यो विषय मेरो प्राथमिकतामा होइन रहेछ।
1: हजुर
0: हजुर,
1: यसरी चाहिँ उहाँहरूले चाहिँ आफ्नो आवाज चाहिँ दबाइरहनु भएको पनि छ। त्यही भएर चाहिँ अहिलेको कन्डिसनमा यो सोसियल मिडियाले भनौँ, आफ्नै एक्सपोजर पाएर भनौँ, होइन, विभिन्न माध्यमबाट चाहिँ छोरी मान्छेहरू अग्रसर भइरहनु भएको छ। सायद शिक्षामा पनि वृद्धि भएको छ, होइन, हाम्रो समाजमा अहिले छोरीहरूको लागि पनि उत्तिकै शिक्षा दिनुपर्छ। छोरीहरूको आवश्यकता अनि उहाँहरूको चाहिँ इच्छा आकाङ्क्षा र आफ्नो बोलीहरू चाहिँ सुन्नलाई आफ्नो प्यारेन्ट्सदेखि नै एकदमै आवश्यक हुने रहेछ क्या। मेरो बोली घरमै सुनिँदैन भने मैले बाहिर गएर बोलेको के औचित्य भयो भनेर चाहिँ लिइरहेको हुन्छन् क्या। आफ्नै प्यारेन्ट्स जो जो छ त्यहीँबाट चाहिँ मोटिभेट भयो भने मात्र एउटा बच्चा एउटा छोरी मान्छे चाहिँ बाहिर गएर बोल्न सक्छ।
0: कस्तो महत्त्वपूर्ण कुरा होइन सरोजी, विद्याजीले उठाउनु भयो नि, के लाग्छ यहाँलाई?
2: विद्यादीले भन्नुभएको सबै कुरासँग सहमति पनि छ। उमेरले पनि कति धेरै कुराहरू फरक पार्छ। अहिले टोकनिजम भन्ने एउटा शब्द छ के, जहाँनिर चाहिँ कोटाको लागि मात्रै चाहिँ छोरी राखिदिने अथवा दलित राखिदिने अथवा
0: राख्नै परेको कारण
2: उनीहरूले राख्नको लागि राखिरहेको छ या उनीहरूले साँच्चै सुन्नको लागि राखिरहेको छ भन्ने प्रश्न चाहिँ मलाई एकदमै सताइरहेको हुन्छ कि धेरै ठाउँहरूमा, नेपालको विभिन्न ठाउँमा जाँदाखेरि पनि अनि स्थानीय तहदेखि
0: प्राथमिकतामा परेर आएको भए कस्तो राम्रो हुन्थ्यो अझै भन्ने, होइन?
2: एक्ज्याक्टली, छोरीको कथा सुनिएको छ कि छैन भन्दा पनि छोरी भएर तपाईँले आफ्नो कथा भनिराख्नु भएको छ कि छैन भन्ने पनि अर्को प्रश्न, हामीले आफैलाई सोध्नुपर्ने प्रश्न हो कि भन्ने लाग्छ। हामीलाई चाहिँ सानैदेखि छोरी मान्छे बोल्नु हुँदैन भनेर यति इन्टरनलाइज गराइदियो कि मेरो कथा चाहिँ सुन्न लायक छैन, मैले त के भनेर, म त जाबो एउटा किचनदेखि विद्यालयसम्मको यात्रामा त्यो त गरेको हो, तर त्यो यात्रा पनि कति धेरैजनाको लागि प्रेरणाको कथा हो भनेर हामीले बुझेका छैनौँ कि। अनि हामीलाई जानी जानी बुझाइएको छैन कि मेरो कथा चाहिँ मैले भन्नपर्छ र अगाडि आउनुपर्छ भनेर। अनि सायद पहिलाको हिसाबले धेरै परिवर्तन भएको होला, तर परिवर्तन हुन अझै पनि बाँकी छ। हामीलाई सुनिन अझै बाँकी छ अनि हामीले आफैलाई सुनाइन्न पनि अलिकति बाँकी छ भनेर चाहिँ मलाई लाग्छ।
0: हजुर, कहिले कहिले यस्तो पनि हुन्छ नि, होइन सरु, परिवार समाजले नै फेरि मलाई दोषी तुलाउँछ कि, त्यो पनि एउटा डर असुरक्षा चाहिँ हाम्रो छोरीहरूसँग अहिले पनि छ नि त, होइन? यो भन्दै गर्दाखेरि अहिले प्रविधि मैत्री हुँदै गइरहेको छ, उहाँहरूको हातमा मोबाइल छ, होइन, हामी अनि यति बेला नै डिजिटल सुरक्षाको कुराहरू पनि आइरहेको छ र हाम्रो युवा अवस्थाका छोरीहरू कति सुरक्षित हुनुहुन्छ, किशोर अवस्थाका हाम्रा अझ त्योभन्दा तल भाइ बहिनीहरू कति सुरक्षित छन्, कसरी चाहिँ यो सामाजिक सञ्जाललाई बढीभन्दा बढी सदुपयोग गर्न सकिन्छ, सुरक्षित राख्न सकिन्छ, के लाग्छ यहाँहरूलाई?
2: सामाजिक सञ्जाल छ, सामाजिक सञ्जाल पनि छ भन्दैमा सबै प्रयोग गर्नुपर्छ भन्ने छैन कि। म चाहिँ सामाजिक सञ्जालमा किन छैनौँ भनेर सोध्नुहुन्छ कि, मेरो उत्तर भनेको चाहिँ म सामाजिक सञ्जालमा छु तर मलाई चाहिने सञ्जालमा मात्रै छु भनेर भन्छु कि।
0: कस्तो राम्रो। हजुर,
2: म लिङ्कडइन चलाउँछु किनभने मेरो काम नै सोसियल सर्कलमा छ, म समाजमा काम गर्छु। मलाई कसैले भेटाउनु पर्यो भने मलाई उहाँहरूले लिङ्कडइनमा भेटाएर कामको विषय होस् अथवा केहीको लागि कुरा गर्नुहुन्छ कि, म लेख्छु, मेरो सबस्ट्याक छ, मेरो वेबसाइट छ, अनि त्यो बाहेक मलाई यदि कोहीसँग कम्युनिकेट गर्नु पर्यो भने मसँग वाट्सएप छ, सिग्नल छ। त्यो बाहेक मलाई चाहिँ अरू माध्यमहरू चाहिँदै चाहिँदैन के, अनि टिकटक चलाउनु हुँदैन, युट्युब चलाउनु हुँदैन भनेर भन्न खोजेको होइन कि, मैले मलाई सोध्ने हो मलाई के आवश्यकता छ। अनि हामीले जहिले पनि आफ्नो बाउन्ड्री र आफ्नो नेसेसिटी के हो र आफ्नो प्राइभेसी कतिसम्म छ, किनभने तपाईँले भन्नुभयो नि कति डर छ कहाँसम्म कथा भन्ने भन्दाखेरि चाहिँ, मेरो कुनै पनि सामाजिक सञ्जालमा गएर तपाईँले हेर्नुभयो भने मलाई लागेका विचारहरू देख्नुहुन्छ, मैले गरेका कामहरू देख्नुहुन्छ। तपाईँले चाहेर पनि मेरो पारिवारिक बारेमा जान्न पाउनु हुँदैन, म कहाँ बस्छु भनेर थाहा पाउनु हुँदैन, कहाँ घुम्न गएँ भनेर थाहा पाउनु हुँदैन। त्यो भन्नु नराम्रो होइन तर मलाई चाहिँ त्यो आवश्यक लागेन कि। धेरै कुरा छन्, तपाईँले आफ्नो सामाजिक सञ्जाल आफ्नो हिसाबले चलाउन पाउनुहुन्छ कि। मलाई चाहिँ त्यो सामाजिक सञ्जाल चलाउँदा आफ्नो कथा भनिराख्दाखेरि चाहिँ मैले कथा भन्ने भन्ने बित्तिकै म उठेदेखि म सुत्दासम्म कहाँ छु कसरी छु भनेर भन्नुपर्छ भन्ने
0: त्यो आवश्यकता छैन।
2: तर मलाई के आवश्यक लाग्छ भने मैले बोल्नुपर्ने विषय उठेको छ, देशमा यो भइरहेको छ, मलाई भन्नै पर्ने छ, त्यसो लागेको बेला म भन्छु। अनि भनिसकेपछि मलाई थाहा छ कि मान्छेहरूले चाहिँ सरूले चाहिँ लिङ्कडिनमा लेख्छ है भनेर चाहिँ उहाँहरू त्यहाँनिर आउनुहुन्छ कि बहस गर्नको लागि। अनि त्यो बहसको विषय कहाँ गर्ने भनेर पनि छान्नको लागि चाहिँ आफै पनि स्मार्ट भएको हो कि मैले यदि 5 डिफ्रेन्ट मिडियममा चाहिँ सेम कुरा राखिदियो भने यतापट्टि पनि गाली गर्ने मान्छे होला, उताबाट पनि गाली गर्ने, मलाई एटलिस्ट एउटा ठाउँमा मात्रै त गाली गर्छन्। अनि म महिला भएको कारणले गर्दाखेरि मसँग 28 दिनमा त डिफ्रेन्ट फेजहरू हुन्छ नि त, महिनावारी हुन्छ, पिएमएस हुन्छ, मलाई गाह्रो भइरहेको हुन्छ। मैले त्यसरी छुट्याएँ भने चाहिँ त्यो चाहिँ मैले मेरो मानसिक स्वास्थ्यको चाहिँ आफैले ख्याल गरेको हो कि।
0: कस्तो राम्रो कुरा आयो है, हामीले खोजेकै कुरा होइन, तर आफ्नो आवश्यकता मात्र गर्नु पर्यो कि।
2: तपाईँले सामाजिक सञ्जाल चलाइराख्नु भएको छ, सामाजिक सञ्जालले तपाईँलाई चलाइरहेको छैन भन्ने चाहिँ त्यो चाहिँ हामीले बुझ्नु पर्यो कि।
0: पक्कै पक्कै हजुर हजुर।
1: अब यो सामाजिक सञ्जालको कुरा गर्दै गर्दा चाहिँ अहिले चाहिँ हामीले एकदमै धेरै भाइरल भन्ने कुराहरू आइरहेछ नि त, ट्रेन्डिङ भाइरल होइन, यो भाइरल हुने चक्करमा चाहिँ मान्छेहरू चाहिँ मिसयुज बढी भइरहेको हो कि, अनि अहिले चाहिँ कस्तो छ भन्दा त्यो भाइरल हुने चक्करमा मान्छेले प्राइभेसी नै बिर्सिसक्यो क्या, गोपनीयता भएन नि त। मैले चाहिँ अहिले देख्दाखेरि चाहिँ पैसा कमाउन पाइयो, तपाईँको क्रिएटिभिटी युज गर्नुहोस्, पैसा कमाउनुहोस्, मोनिटाइज गर्नुहोस्, तर त्यहाँ चाहिँ कसैको अधिकार हनन नगरिदिनुहोस्। पब्लिकमा भिडियो खिच्ने भन्दैमा ऱ्यान्डमली हामीले भिडियो खिचेर कसैको पनि सोसियल मिडियामा हाल्न पाइँदैन भन्ने नलेज त्यो भिडियो बनाउने व्यक्तिलाई छ कि छैन। मैले भिडियो बनाउँदैछु भने मेरो भिडियोमा आउने व्यक्तिहरूले भोलि त्यो भिडियो हेरेर मलाई मुद्दा हाल्न सक्छ भन्ने त्यो कुरा चाहिँ मलाई दिमागमा छ कि छैन।
0: सानो सानो कुरा लाग्छ, तर सानो सानो कुराले अरूको जिन्दगीमा कति ठुलो प्रभाव पारेको हुन्छ, अथवा आफैलाई भोलि त्यो ठुलो समस्याको सामना गर्न नपरोस् होइन।
2: सामाजिक सञ्जाल कतिको पावरफुल छ भनेर चाहिँ मैले जहिले पनि दिने उदाहरण भनेको चाहिँ मैले अहिलेसम्म जागिर खोजेर खाएको छैन कि
0: हजुर,

0: मान्छे आएर तपाईँको के काम गरेको रहेछ, यो मान्छेले के जान्दो रहेछ भनेर अलरेडी थाहा पाउन सक्छ होइन. अनि त्यो हेरेर मैले विभिन्न कामहरू पाएको छु के त्यहीँबाट. आफूले काम चाहिएको छ भनेर भन्न पनि जरुरी छ कि. हरेक चोटि मैले कुनै संस्थामा काम गरिराख्दाखेरि, मैले काम छोड्न आँट्दाखेरि चाहिँ, किनभने मलाई अब यति भए चाहिँ म अर्को काम गर्न चाहन्छु भन्दाखेरि चाहिँ, म त्यो डिजिटल भित्तामा सूचना जसरी चाहिँ, ल है अब चाहिँ सरु अलिकता खाली खाली छ जस्तो छ, काम दिन मन लागे चाहिँ दिनुहोस् है भन्ने जसरी चाहिँ केही राखिदिन्छु. अनि राखिसकेपछि रिच आउट गर्नुहुन्छ. तर कहिलेकाहीँ चाहिँ अर्को के हुन्छ भने, काम चाहिएको छ भन्ने आफूलाई थाहा हुँदैन. एउटा इक्जाम्पल भनेको चाहिँ वाउ भन्ने चाहिँ वुमेन्स अफ वर्ल्ड भन्ने एउटा छ कि. 2021 चाहिँ म चाहिँ वाउ वुमेनको चाहिँ 40 लिस्टमा परेको थिएँ कि. अनि त्यो चाहिँ यङ लिडरहरूले चाहिँ के गरिरहेको छन् भनेर चाहिँ त्यो लिङ्कडइन हेरेर नै उहाँहरू आफैले रिच आउट गर्नुभएको कि, ए तिमीले कस्तो राम्रो काम गरिरहेको रहेछौ, एकचोटि यो फर्म भरिदिनुहोस् न, अनि एकचोटि हामीसँगै बसेर कुरा गरौँ न भनेर गरिराख्दाखेरि चाहिँ, अब दुनियाँको यङ महिलाहरूमध्ये 40 लिस्टमा आफ्नो नाम देख्नु पनि त एकदमै ठुलो
1: कुरा हो नि.
0: मैले नलगाएको एफर्ट, तर त्यो डिजिटल भित्तामा जे कुराहरू मैले गरेको छु भनेर राखेको छु, त्योबाट नै मान्छेहरू इम्प्रेस भएर मलाई रिच आउट गरिरहेको छ भने, त्यसले कति धेरै सुविधा दिइरहेको छ त. म धाइराख्नु परेको छैन कतै, म केही गरिराख्नु परेको छैन. त्यो भन्दैमा चाहिँ, अब मैले पाएँ भन्दैमा सबैजनाले पाउँछ भन्न खोजेको पनि होइन. त्यो चाहिँ तपाईँले कसरी चाहिँ सोसियल मिडिया युज गरिराख्नु भएको छ, अनि तपाईँलाई के को लागि चाहिएको छ. तपाईँ एकजना व्यवसाय गर्ने मान्छे हो अरे, तपाईँ व्यवसाय गर्ने मान्छेलाई त जागिर चाहिएन, त्यसको लागि तपाईँलाई कस्टमर चाहियो होला. कस्टमर कसरी ल्याउने भन्दाखेरि त, त्यो डिजिटल भित्तामा पोस्ट गरेर हुन्छ, के गरेर हुन्छ. सामाजिक सञ्जालको अर्को एउटा प्रयोग भनेको चाहिँ, पहिला चाहिँ म चाहिँ एकदमै पढ्ने मान्छे हो, मलाई पढ्न एकदमै मनपर्छ. सोसियल मिडिया चाहिँ तपाईँको रिसोर्सको हब पनि हुनसक्छ कि.
1: कस्तो राम्रो होइन,
2: हजुर,
1: कस्तो राम्रो एउटा स्रोत हुन सक्दो रहेछ जसबाट गरिरहनु भएको छ. सर आफै उदाहरण हुनुहुन्छ, विद्या आफै उदाहरण हुनुहुन्छ. हजुर विद्या,
3: हामी जुन संस्थाहरू छौँ अझै स्थानीय तहसँग अथवा प्रदेश स्तरीय तहसँग चाहिँ कोलाबोरेसनमा गएर यो साइबर सेक्युरिटी सम्बन्धी चाहिँ कामहरू गऱ्यौँ भने चाहिँ विभिन्न गाउँ गाउँमा चाहिँ हामीले चाहिँ यो नलेज फैलाउन सक्छौँ होला.
0: विद्या दिदीलाई काटेँ होइन अलिकति, तर विद्या दिदीकै कुरा गर्छु. विद्या दिदी चाहिँ मलाई कस्तो मान्छे लाग्छ भने, चिनेको 9 भयो होइन. अनि सोसियल मिडिया चाहिँ रमाइलो गर्ने एउटा माध्यम पनि हो भनेर लिने मान्छे जस्तो लाग्छ कि. म चाहिँ मलाई मेरो एकदमै धेरै हबिजहरू छ, मलाई रमाइलो गर्न सोसियल मिडियामा आउनु पर्दैन भन्ने मान्छे हो होइन. तर दिदीले चाहिँ सोसियल मिडियालाई नै रमाइलोको माध्यम बनाउनुहुन्छ कि. दिदी एकदम राम्रो नाच्नुहुन्छ. हामी अभियन्ता भनिराख्दाखेरि चाहिँ अभियन्ताको मुख अहिले पनि एकदम सिरियस हुन्छ, एकदम सिरियस कुरा गर्छ भन्ने मात्रै नभइकन, सोसियल मिडिया चाहिँ रमाइलो गर्ने एउटा प्लेटफर्म पनि हो भनेर चाहिँ बिर्सिनु भएन कि. जति नै हामीले प्राइभेसीहरूको कुरा गरिराखे पनि,
3: लास्ट टाइम चाहिँ म ब्लगिङ गर्थेँ, म एकदमै घुम्न रुचाउने, यात्रा गर्न रुचाउने मान्छे, म चाहिँ ब्लगर बन्छु भन्ने सोच पनि थियो होइन. मैले ब्लगर बन्छु भन्ने इन अ सेन्स म एकदमै पैसा कमाउँछु ब्लगिङबाट भन्ने त होइन, तर पनि म जुन ठाउँमा जान्छु, जे काम गर्छु, त्यसलाई रेकर्ड गरेर भिडियो बनाएर चाहिँ म युट्युबमा हाल्छु, जहाँबाट चाहिँ मलाई देखेर्ने, मलाई चिन्ने मान्छे चाहिँ इन्सपायर भएर अझै उनीहरूले पनि कम्युनिटीमा यस्तै कामहरू गर्दै जाउन् भन्ने चाहिँ मलाई लाग्थ्यो.
1: अब सामाजिक सञ्जाललाई हामीले कसरी सदुपयोगमा ल्याउने भन्ने कुरा एउटा उदाहरणसहित भन्यौँ, र हाम्रा युवा पुस्ताका छोरीहरू कति सचेत हुनुहुँदो रहेछ, कति जागरुक हुनुहुँदो रहेछ होइन. यो प्रतिनिधि पात्र यहाँहरू हुनुहुन्छ नि त, यहाँहरूको कुरा सुन्दा पनि एकदमै खुसी लाग्यो. रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेका छौँ, र कार्यक्रम आजका नारीमा महिला अनुभव र महिला सवालका विविध विषयको उठान गर्ने क्रममा आज नवयुवा पुस्ताका दुई छोरीहरू हामीसँग हुनुहुन्छ, जो छोरीहरू सक्षम हुनुहुन्छ, सामाजिक अभियन्ताको अधिकार कर्मीको रूपमा अगाडि बढिरहनु भएको छ, र विभिन्न विषयमा आफ्नै हिसाबले काम पनि गरिरहनु भएको छ. नवयुवा पुस्ताले परिवारबाट खोजेको कुरा के हो त?
3: परिवारबाट खोजेको कुरा चाहिँ एउटा चाहिँ आफूले गर्न लागेको कामलाई नाइ नभनिदिउन् भन्ने छ होइन. जे गर्न लागे पनि सपोर्ट गरिदिनुहोस् प्यारेन्ट्सले होइन, एउटा आशीर्वादको रूपमा चाहिँ हामीलाई जहिले पनि अगाडि बढ्नु, पछाडि म छु भन्ने एउटा ढाडस दिनुहोस् भन्ने चाहिँ सोचिरहेको हुन्छ होइन. तर युवा पुस्ताले त्यो पाइरहेको छैन क्या, न

0: समाजबाट पाइरहेको छ न परिवारबाट. जुन परिवारबाट कुरा गर्दै गर्दाखेरि परिवारले समाजको कुरा सुनिदिन्छ, अर्को मान्छेको कुरा सुनिदिन्छ, मेरो छोरा अथवा छोरीले चाहिँ यो गर्न लागेको छ अरे भनेर मानिलिउँ, एउटा बिजनेस उसले दिमागमा आयो, म अब यो बिजनेस गर्छु बाबा मम्मी भनेर उसलाई यति पैसा चाहियो भनेर उसले नेपालमै केही गर्न खोज्यो भने अँ हुँदैन, मार्केट छैन, यो त डुब्छ, होइन यत्रो ऋण हामीले कहाँबाट खोज्ने भन्ने कुराहरू आउँछ. त्यहाँबाट अर्को थर्ड पर्सनको कुरा सुन्दा
1: छोरीहरूलाई त्यति
0: इन्करेजमेन्टै छैन, होइन प्रोत्साहनै छैन. अनि त्यसपछि यदि त्यही छोरीले म आयस गर्छु नि त म बाहिर जान्छु भन्यो भने हाम्रै घरमा हाम्रो घर धितो राखेर उहाँहरूले चाहिँ 25-30 लाख निकालेर छोरीलाई विदेश पठाउन अथवा छोरालाई विदेश पठाउन दे आर रेडी, होइन उहाँहरू रेडी हुनुहुन्छ. उहाँहरूलाई एउटा देशप्रति नै आशा नभएको हो कि आफ्नो छोराछोरीप्रति आशा, होइन आशा नभएको हो, त्यो चाहिँ हामीले अझै पनि बुझ्न सकिरहेको छैनौँ. हाम्रै घर घरमा हेर्ने हो भने एउटा घरमा एउटा विदेशीका युवाहरू हुनुहुन्छ, होइन होइन. त्यही भएर चाहिँ हाम्रो युवा पुस्ताले गर्न लागेको कामलाई चाहिँ अथवा उहाँहरूको धारणा उहाँहरूको विचारलाई चाहिँ अभिभावकले चाहिँ सुनिदिन जरुरी छ, मनन गरिदिन जरुरी छ जस्तो लाग्छ मलाई. सो त्यो विश्वासको बाटो चाहिँ तपाईँले आफैले खन्नुपर्छ है,
1: यदि नगरिएको खण्डमा
0: हजुर. धेरैको घर परिवार हामी त्यस्तो समाजमा छौँ कि जहाँ चाहिँ छोरी मान्छेलाई विश्वास गरिँदैन, तिमीले पनि यो गर्न सक्छौ र भन्ने खालको क्वेसन मार्क जहिले पनि खडा हुन्छ. मेरै विषयमा हेर्ने हो भने म एउटा काठमाडौँमा जन्मेको छोरी, अरूले हेर्ने हो भने मैले सबै सेवा सुविधा पाएँ होला मेरो बाल्यकालदेखि जस्तो लाग्छ होला, तर मैले नै कुराहरू भोगेको छु जहाँ चाहिँ घर बाहिर जान नमिल्ने, बाहिर होइन हिन्डुल गर्नको लागि आफू एउटा सक्षम नभएसँग चाहिँ एकदमै गाह्रो भएको अवस्था पनि छ मेरो लागि, होइन. त्यो हुँदाखेरि मैले एउटा सेल्फ डिफेन्स मैले घर परिवारलाई नभनिकन आफ्नो ट्रेनिङ गरेँ. एक महिनाको ट्रेनिङ गरिसकेपछि जिल्लामा हाम्रो एउटा ठुलो इभेन्ट हुँदै थियो, त्यो इभेन्टमा लानुभयो. त्यो त्यहाँ चाहिँ ठुल्ठुलो मिडियाले कभर गरिरहनु भएको थियो, होइन राष्ट्रिय दैनिकहरूले कभर गरिरहनु भएको थियो, जहाँ चाहिँ मेरो पनि फोटो एकदमै राम्रो ठुलो नै आयो कि, जुन चाहिँ मेरो बाबाले अफिसमा त्यो पेपर देखेर अनि यो त तिमी हो कसरी सिक्यो सोध्नु भएको थियो कि. त्यहाँबाट चाहिँ आई अन ट्रस्ट क्या मेरो प्यारेन्ट्सको, उसले पहिला प्रमाण गर्नै पर्ने रहेछ. इभन मैले त्यो समयमा प्रमाण गरेर आज म यो अवस्थामा छु भनौँ न, यो ठाउँसम्म म आइपुग्नलाई त्यो एउटा प्रोग्राम, त्यो एउटा पत्रिकाको फोटोले मलाई एकदमै धेरै मद्दत गर्यो. त्यसपछि चाहिँ मैले मेरो प्यारेन्ट्ससँग एउटा अनुमति माग्नुपर्छ हामी कतै जाँदा भन्ने कुराहरू छ नि त, म जाउँ भनेर सोध्ने होइन कि, म जाँदैछु भनेर मैले इन्फर्मेसन दिने वातावरण बनाएँ क्या. त्यो घटनाले चाहिँ मलाई एउटा यस्तो इम्पावर गर्यो भने अहिले अब मैले हाम्रो युवा साथीहरू जो छोरी मान्छे हुनुहुन्छ आफूले एउटा बाटो बनाइसकेपछि चाहिँ तपाईँहरूले ट्रस्ट अन गरिसकेपछि तपाईँले धोका त दिनु भएन कसैलाई पनि, तपाईँको प्यारेन्ट्सलाई होस् होइन, जसले तपाईँलाई विश्वास गरिरहनु भएको छ उहाँहरूलाई धोका त दिन मिलेन. रङ बाटोमा नहिँड्नुहोस्, गलत बाटोमा नहिँड्नुहोस्, तर तपाईँ सही बाटोमा हिँड्दै हुनुहुन्छ
1: र सही बाटोमा हिँड्दैछु भन्ने पनि ठुलो शक्ति हो नि त, त्यो पनि एउटा पावर हो
0: एकदमै. जब तपाईँको प्यारेन्ट्सले म तिम्रो पछाडि छु तिमी अगाडि बढ भनिदिन्छ नि, तपाईँले अरू थर्ड पर्सनको कुराहरू सुन्न नपर्ने रहेछ क्या.
2: ठ्याक्कै दिदीले भनिराख्दाखेरि म पनि जोड्न चाहेको कुरा चाहिँ तपाईँ सबैको लागि राम्रो हुनुपर्छ भन्ने छैन कि. यदि तपाईँलाई आफैमा विश्वास छ भने तपाईँ सायद एक वर्ष नराम्रो हुनुहोला. मैले अघि भनेको थिएँ नि म पनि कसैको फलानाको छोरी भएँ भनेर, तर त्यो फलानाको छोरी हुनुभन्दा अगाडि त ए साइन्समा फेल भइ पढ्न जानिनँ भन्ने खालको थियो नि त. तर मलाई के विश्वास थियो भने म किन यो लिइरहेको छु भनेर मलाई थाहा थियो कि. तपाईँले आफैलाई विश्वास देखाउनु एउटा एकदम इम्पोर्टेन्ट हो. अनि छुच्चो भइदिनुपर्छ भने छुच्चो भइदिनुहोस्. तपाईँ आज दुईजनासँग छुच्चो भएर पछि 100 जिन्दगी परिवर्तन गरिराख्नु भएको छ नि, त्यो छुच्चो भएर केही हुँदैन के.
0: जस्तै मैले मेरो जीवनमा अचिभमेन्ट के छ त भनेर खोज्दै जाँदाखेरि हाम्रो घरमा टिका लगाइँदै गर्दा मेरो हजुरबाले के आशीर्वाद दिनुभयो भन्दाखेरि, तिमी भोलि पर्सि गएर विद्या दिदी जस्तै बन्नु है भनेर चाहिँ त्यो नानीलाई दसैँको टिका लगाइदिनु भयो क्या. मैले पैसा कमाउन सकौँला, भोलि घर बनाउन सकौँला नसकौँला, आफ्नो केही होला नहोला मलाई थाहा छैन, तर म अन्तिम क्षणसँग मलाई त्यो हजुरबाले त्यो नानीलाई दिएको आशीर्वाद याद आउँछ क्या. त्यो चाहिँ मेरो लागि अचिभमेन्ट हो. नभए चाहिँ हामीले आफ्नो घरमा भएको युवा अथवा आफ्नो छोराछोरीको कुरा सुनेर पहिला मनन गरिदिउँ. आर्थिक रूपमा सपोर्ट भनेको त पछिको कुरा हो क्या, मनन चाहिँ गरिदिनु पर्यो.
2: म चाहिँ 10 वर्ष होस्टेल बसेँ कि, एकदेखि कक्षा 10 आमा बुवासँग चाहिँ जहिले पनि एउटा गुनासो भनेको फर्मेटिभ इयर्स, जुन बेला चाहिँ मैले जिन्दगी कसरी चलाउन सकिन्छ, मेरो डेली हेबिट्स कसरी हुन्छ भन्ने बिल्टअप गर्दैछु, त्यति बेला चाहिँ होस्टेल राखिदिनु भयो अनि अहिले चाहिँ संस्कार खोजेर हुन्छ भनेर म जहिले पनि, यो चाहिँ ठट्टी ठट्टामा भन्ने कुरा हो, तर ठट्टामा भने पनि एकदमै मनमा भएको कुरा हो कि, किनभने मेरो एउटा रिक्वेस्ट भनेको चाहिँ अब विभिन्न अवस्थाहरू छन्, कसैको लागि खानकै लागि धौधौ भएर बाबा आमाहरू विदेश गएर बस्नुपर्ने छ, बच्चाहरू छुट्टै बस्नुपर्ने छ, तर नेपाल यस्तो ठाउँ हो कि जहाँनिर बच्चालाई खासमा होस्टेल राख्नु पर्दैन कि, यदि बाबा आमा विदेशमा हुनुहुन्छ भने हाम्रो हजुरबा हजुरआमा हुनुहुन्छ होला, बच्चा बच्चीलाई चाहिँ सकेसम्म चाहिँ परिवारको न्यानोपन चाहिँ फिल गर्दा गराउन दिनुहोस् भन्छु कि, सकेसम्म चाहिँ परिवारको न्यानो चाहिँ नखोजिदिनुहोस्, त्यो चाहिँ
1: ठुलो मनमा चाहिँ यो भित्र हजुर
2: कस्तो थियो मनलाई, तर यो कुरा निकाल्न खोज्नुको कारण चाहिँ बच्चा बच्चीको मानसिक स्वास्थ्य कस्तो हुन्छ भनेर उनीहरू हुर्किएको वातावरणले पनि एकदमै फरक पार्छ कि, अनि मलाई थाहा छ कि मेरो बा आमाले चाहिँ मेरै पढाइ राम्रो, मेरो बा आमा दुवैजना शिक्षित हुनुहुँदैन, उहाँहरूले पढ्नु भएको छैन, उहाँहरूको डर के थियो भने हामीसँगै बस्यो भने चाहिँ हामीलाई पढाउन आउँदैन, बरु होस्टेल बस्यो भने सर म्यामहरू हुनुहुन्छ, म बुवा आमाको कुरा पनि बुझ्छु अहिले आएर, पहिला त बुझ्दिनँ थिएँ, मलाई रिस मात्रै थियो कि सक्दा सक्दै पनि म किन मलाई किन होस्टेल राख्यो भनेर, तर अहिले त्यो बुझे तापनि मैले सायद अझै पनि भन्छु कि सकेसम्म चाहिँ बच्चा बच्चीलाई आफ्नै घरको इन्भाइरोमेन्टमा बरु पढ्नको लागि ट्युसन राख्नुहोस्, तर सुत्दाखेरि चाहिँ आफू लुटुपुटु गरेर आमासँगै सुत्न पाइयोस्। अर्को रिक्वेस्ट भनेको चाहिँ बच्चा बच्चीलाई बच्चा बच्ची हुन दिनुहोस्, किनभने अहिले चाहिँ हामी कस्तो हुन्छ नि सानैदेखि, पहिला त हामी अब एकदमै प्लेग्राउन्डमा खेल्ने माटो खेल्ने त्यो गर्न पायौँ, अहिले चाहिँ तिमी बच्चा भएपछि एकदमै सोझो भएर ठिक्क परेर बस, चल्यो भने हुँदैन, बच्चाको नामै त बच्चा, ऊ चल्नुपर्छ, ऊ रमाउनुपर्छ, ऊ खेल्नुपर्छ,
1: त्यो बच्चा बेला बालापन फेरि कति समय हुन्छ
2: एक्ज्याक्टली, अनि बच्चालाई बच्चा हुन दिनुहोस्, बच्चाको जसरी बाँच्न दिनुहोस्, किनभने हामी चाहिँ अहिले चाहिँ एकदमै त्यो स्ट्यान्डर्ड बुक छ क्या हाम्रो चाहिँ, राम्रो मान्छे भनेको चाहिँ नचलिकन चुप्पो लागेर ज्ञानी भएर बस्ने हो, त्यो पनि चाहिन्छ, तर त्यो भनिराख्दाखेरि मैले ज्ञानी हुँदाहुँदै मैले मेरो बाला पनि नबाँच्ने त। अर्को कुरा मलाई रिक्वेस्ट गर्न मन लागेको भनेको चाहिँ हाम्रो, मैले एकदमै धेरै विभिन्न गाउँहरूमा जाँदाखेरि अथवा कामकै सिलसिलामा कतै गइराख्दाखेरि देख्ने ट्रेन्ड भनेको चाहिँ सोच के छ भने, ल म तिमीलाई पढाउँछु नर्सरीदेखि बाह्र क्लाससम्म पढाउँछु, त्यति हो, त्यसपछि चाहिँ तिमीले मलाई कमाएर दिनु पऱ्यो, त्यो चाहिँ कस्तो भने खेती गरे अब बाह्रपछि चाहिँ मलाई बाली आउनु पऱ्यो भने जस्तो कुरा कि, अहिले त कति धेरै परिवर्तन भइसक्यो नि त, म बाह्र क्लाससम्म के सिक्छु भने बेसिक ए यसरी पो रहेछ पढ्ने भनेर सिक्छु कि, त्यसपछि मैले स्पेसलाइजेसन गर्न त मलाई ब्याचलर्स गर्नु पऱ्यो, मैले मलाई मन परेको कुरामा सिक्नको लागि त मैले मास्टर्स गर्नु पऱ्यो, मैले मेरो हातमा मसँग स्किल छैन भने मैले पैसा कसरी कमाउने, अनि त्यो स्किल पनि बिल्डअप गर्न दिइराख्नु भएको छैन, जानेर नदिनु भएको होइन है, फेरि यो मैले कसैलाई दोष लगाएको होइन कि,
1: अहिले देखिएको जुन कुरा बुझ्नुपर्छ,
2: अब त्यो प्रेसर भइसक्यो कि ला बाह्र सिद्धियो मैले त कमाएर बाबा आमालाई दिनुपर्छ, यसमा चाहिँ बाबा आमालाई के भन्न मन छ भने फलानाको छोराले पैसा कमाउँछ विदेश गएर लाखौँ लाख कमाउँछ, तर फलानाको छोरा पछि 20 वर्षपछि नेपाल आउँदाखेरि उसले जेरोबाट सुरु गर्नुपर्छ कि, अहिले तपाईँको छोराले त्यो जेरोबाट सुरु गरिरहेको छ, त्यो जेरोबाट सुरु गर्दाखेरि ठिक छ बाबु अहिलेसम्म हामीले हेरिरहेको छौँ, 3 वर्ष तिमीलाई जति पनि गर्न मन छ गर, हामी छौँ है, यति मात्रै भन्दै पनि मलाई मन परेको ठाउँमा चाहिँ मैले मेरो इन्भेस्ट गर्न पाउँछु कि, किनभने मैले मेरो क्षमता नै अभिवृद्धि गरे छैन भने मैले लाखौँ लाख कसरी कमाउनु नेपालमा,
1: हजुर खान दिनु लाउन दिनु बास दिनु त्यो ठुलो कुरा भएन, मनको कुरा अपेक्षा बुझिदिनु हुन त सन्तानको पनि एउटा जिम्मेवारी हुन्छ त्यो छुट्टै कुरा हो, र पनि फेरि मैले अलिकति केन्द्रित गर्न चाहेँ युवा छोरीहरूको अपेक्षा चाहिँ एउटा आफ्नै अनुभवको आधारमा नि भन्न सकिन्छ नि होइन,
2: जहिले पनि हाम्रो अर्को सोच भनेको चाहिँ सबैले हिँडिसकेको बाटो हिँड भन्ने एउटा सोच हुन्छ कि, अनि त्यो भनेको मेरो आमालाई चाहिँ म नर्स भइदियोस् भन्ने एकदमै चाहना थियो, मेरो बाबालाई डक्टर भइदियोस् किनभने रामेछाप टप हानेको रे यो गरेको अब राम्रो पढ्ने मान्छे चाहिँ साइन्स लिएर डक्टर नर्स हुन्छन् भन्ने थियो होइन, तर मैले के गरेँ भन्दाखेरि चाहिँ 12 त साइन्स पढेँ, किनभने त्यति बेला चाहिँ मलाई ज्ञान थिएन कि मैले बाबा आमालाई नाइ भन्न पाउँदिनँ भनेर. त्यसपछि चाहिँ ज्ञान भइसकेपछि मैले सिधै गरेँ ह्युमेनिटिज पढेँ. अनि मेरो घरमा एकदम तहल्का मच्यो कि ओहो, यस्तो राम्रो मान्छे, पढाइको मान्छे ह्युमेनिटिज पढ्यो, सरल त पढ्न बिगारी क्या हो, पढ्न आउँदैन क्या हो. तर मान्छेलाई थाहा छैन कि ह्युमेनिटिजमा पनि टपर हुन्छन् भनेर कि. मलाई चाहिँ त्यो साइन्स पढेर पढ्न नजानेर अनि त्यसपछि ह्युमेनिटिज गई भनेर गाउँभरि त्यो हल्ला थियो होइन. अनि तर मलाई त्यसले के पनि बोधर गरेन कि. मलाई के थाहा थियो भने म ह्युमेनिटिज पढेर पनि म टप गर्छु, म स्कलरसिपमा पढेको होल
1: सबै पढाएँ.
2: पछि पछि चाहिँ अब त्यो प्रोग्रामहरू जान थालिसकेँ, सोसियल मिडिया हेर्न थालिसकेपछि अब म फलानाको छोरी भएँ कि, फलानाको छोरीले त्यस्तो गरे तिमीहरूले गरेहौ
0: एक्जाम्पल भन्यो.
2: अनि तर त्यो भन्दैमा मैले त्यो मलाई फलानाको छोरी राख्नु सही हो भन्न खोजेको होइन कि, सपोर्ट त गरिदिनु पऱ्यो नि त. बाबा मम्मीलाई अलिकति चित्त दुखाइ भए तापनि मेरो दाई हुनुहुन्थ्यो, दाईले होइन तिमीलाई जे मन छ त्यही गर, यहाँ केही भयो भने गाली गर्न थाल्नु भने हामी चाहिँ के गर्थ्यौँ भने दाई र म टिम अप हुने अनि बसिसकेपछि अब दुईजनालाई गाली गर्न सक्नु हुँदैन थियो. सो त्यो हामीले बेला बेलामा त्यो स्ट्राटेजी पनि बनाउनु पर्ने रहेछ कि.
1: आमा बाबालाई के लाग्छ हामीले बुझेको जानेको तिमीहरूको भलोको लागि जातिको लागि भनेको हो भन्ने लाग्छ. तर त्यति हुँदा हुँदै पनि हामीले युवा पुस्ताका छोरीहरूको छोराहरूको मनको कुरा पनि सुनिदिनु पर्यो, उनीहरूको बुझाइबाट पनि हेरिदिनु पर्यो होइन. त्यो कुरा हो. र सबैभन्दा आज युवा पुस्ताका दुई छोरीहरूसँग कुरा गरिरहँदाखेरि हाम्रा छोरीहरूलाई, विशेष त हाम्रा किशोर अवस्थाका छोरीहरू कति अप्ठ्यारोबाट नजानेर अन्जानमा अथवा रहरले अथवा आवेगले लहरले कति अप्ठ्यारोमा पर्नुहुन्छ नि. त्यति बेला परिवारले हामीले भनेको मानेन होइन, त्यति बेला परिवारको सपोर्ट हुनुपर्छ होइन. यो कुरा चाहिँ कस्तो ठुलो कुरा छ नि होइन विद्या.
0: हो एकदमै. अब छोरीहरूकै विषयमा कुरा गरिरहँदा चाहिँ मैले यो जेन्डर बेस्ड भायोलेन्समा एकदमै धेरै काम पनि गरेँ होइन. मैले काम गरेको 2017 अहिले भन्ने नै हो भने लगभग 9-10 हुन लागिसक्यो होइन. मैले विभिन्न छोरीहरूलाई भेट्दै गर्दा, विभिन्न यो जिल्लाहरू घुम्दै गर्दा चाहिँ कस्तो छ उहाँहरूको स्थिति भन्दाखेरि, उहाँहरूलाई हरेसमेन्ट कसैले भइहाल्यो भने पनि उहाँहरूले कसलाई गएर भन्ने सम्बन्धित मान्छे नै थाहा छैन कि. कसलाई गएर भन्ने त, छोरीलाई एउटा हिंसा भयो यदि घरकै परिवारबाट भएको छ भने, सपोज अङ्कलबाट हिंसा भयो भने मैले मम्मीलाई मलाई अङ्कलले यस्तो गर्नुभयो भनेर भन्दाखेरि चुप लागै भोलितिर बिहे हुँदैन नि फेरि भन्ने खालको होइन, आफ्नो परिवारमा त्यस्तो भन्नुहुन्न है चुप लागै त भनेर भन्ने खालको हामीले कन्डिसन देखेका छौँ क्या. अहिले पनि कतिपय फ्यामिलीमा त्यही खालको कन्डिसन छ, जुनमा चाहिँ छोरीहरूले मेरै मम्मीले त मेरो हेरेसमेन्टको कुरा अथवा म हिंसामा परेको कुरा पत्याउँदैन भने मैले दोहोऱ्याएर त भन्दिनँ नि त होइन. को छ त मेरो सुरक्षा गर्ने, मलाई को छ त भन्ने एउटा सम्बन्धित निकाय जुन अहिले यो हाम्रो वुमेन सेलहरू आइरहेछ होइन पुलिसतिर, अनि हाम्रो विभिन्न महिलाका संस्थाहरू छन् जहाँ चाहिँ हरासमेन्ट भयो अथवा भोइलेन्समा पर्यो, महिला आयोग पनि हुनुहुन्छ होइन. सो कामहरू त भइरहेको छ, तर पनि त्यो गाउँ गाउँमा चाहिँ हरेसमेन्ट भइरहेछ, आफू समस्यामा परिरहनु भएको छ छोरीहरू, छोरी मात्र होइन छोरा पनि पर्नु भएको छ होइन. मैले कुरा गर्दै गर्दा छोराको नगर्ने होइन, छोरा पनि इक्वल्ली पीडामा परिरहनु भएको छ. तर पनि सुनिदिने कसले त होइन, मलाई पीडा परिरहेछ, मेरो प्यारेन्ट्सले सुनेन भने मैले अर्कोको प्यारेन्ट्सलाई गएर भन्दा त झन् कसले बुझ्छ भन्नुहोस् त.
1: एउटा छोराछोरीको लागि त होइन, आफ्नो आमा बुवा नै सबैभन्दा ठुलो सुरक्षित एउटा घर हो, सुरक्षित र सबैभन्दा विश्वासिलो व्यक्तित्व पनि उहाँहरू हो, र उहाँहरूबाटै सुरक्षा नपाएपछि, विश्वास नपाएपछि गाह्रो हुन्छ भन्ने कुरा चाहिँ बुझिदिनु पर्यो.
0: अझै अब हामीले घर हाम्रो सुरक्षित स्थान हो भनेर भन्दै गर्दा घरैमा चाहिँ कति धेरै महिला हिंसा भइरहेको, बालबालिकालाई होइन शोषण भइरहेको पनि पाइरहेका छौँ नि.
1: अनि जानी चाहिँ कहाँ होइन,
0: जानी चाहिँ कहाँ त.
1: कुनै पनि घर परिवार असुरक्षित नरहोस्,
0: कसैले केही भन्दैछ भने सुनिदिनुहोस् एकछिन होइन. त्यो सुन्नेर भोलि अर्को स्टेपमा के गर्ने भन्ने कुरा त विभिन्न मान्छेहरूसँग छलफल गरेर निस्केला, तर त्यो पीडा पोख्ने माध्यम एउटा मनभरिको पीडा एउटा थालमा पस्किन त दिनुहोस् पहिला, होइन त्यो
1: सुनिदिनु पनि ठुलो कुरा हो कि कसैले मलाई सुनिदै रहेछ, कसैले मलाई बुझिदै रहेछ, यो पनि हाम्रो युवा पुस्ताका छोरीहरूको लागि कत्रो ठुलो आँट भरोसा हुन्छ यदि सुन्नु भएको छैन भने पनि सुनिदिनु. आज गर्नुपर्ने कुरा धेरै छ है विद्या सर, दुवैजना यहाँहरूसँग कुरा गर्दाखेरि यहाँहरूको आफ्नो कार्यक्षेत्रमा यहाँले भन्नुभयो लैङ्गिक सवालमा काम गरिरहेको छु, धेरै समस्या छोरीहरूको पनि देखिराख्नु भएको छ नि त यहाँले, होइन आफ्नो सुरक्षा आफै होइन कसरी गर्न सकिँदो रहेछ, किन आवश्यक रहेछ आज हाम्रो कार्यक्रमबाट भन्नै पर्ने कुराहरू के हो, त्यसपछि हामी फेरि सरको यो कथान्तरको कुरा पनि सुन्नेछौँ. हजुर,
0: सेल्फ डिफेन्स भन्ने बित्तिकै हामीलाई चाहिँ हाम्रो समाजमा कस्तो गलत धारणा छ भन्दाखेरि यो चाहिँ छोरीलाई मात्र चाहिने कुरा हो, होइन छोरी समाजमा असुरक्षित छ अनि सेल्फ डिफेन्स पनि छोरीलाई नै चाहिन्छ, आत्मरक्षा पनि छोरीलाई नै चाहिन्छ, तर मान्छेहरूले सोचिरहेको छैन छोरी कोबाट चाहिँ असुरक्षित छ त, छोरी छोराबाट असुरक्षित हुनुहुन्छ होला, छोरा छोरीबाट असुरक्षित हुनुहुन्छ होला. अनि जहिले हामीले यो सेल्फ डिफेन्स कार्यक्रम गर्दाखेरि चाहिँ विभिन्न संस्था अथवा यो सरकारी निकायहरूसँग मैले समन्वय गरेर कार्यक्रम गर्दाखेरि चाहिँ छोरीलाई मात्र फोकस गरिरहनु भएको छ क्या, त्यहाँ छोरा भन्ने चाहिँ कसैलाई पनि इन्भल्भ गर्नु हुँदैन, किन भन्दाखेरि छोरा त यत्तिकै क्यापेबल छ नि, ऊ यत्तिकै आत्मनिर्भर छ कि त्यो आफू आफैले डिफेन्स गर्न सक्छ, उसलाई चाहिँ कुनै पनि ज्ञानको खाँचो पनि छैन, उसले गर्नु पनि पर्दैन भन्ने खालको, ऊ त कहिले ह्यारेसमेन्टमा पनि पर्दैन भन्ने खालको सोच छ होइन. अनि त्यो हुँदाहुँदै चाहिँ हामीले मैले प्रोग्राम गर्दाखेरि चाहिँ मैले मिलाउन सक्नेसम्म चाहिँ छोरालाई पनि इन्भल्भ गराइदिनुहोस् है त्यो प्रोग्राममा, किन भन्दाखेरि दुवैजनाले लैङ्गिक हिंसाको बारेमा बुझ्यो भने, सेल्फ डिफेन्सको बारेमा बुझ्यो भने चाहिँ एकअर्कालाई हिंसा गर्नबाट रोकिन्छ नि त, म आज मबाट रोक्यो भने भोलि सरूबाट रोकेला, पर्सि चन्दा म्यामबाट रोकेला, हामी तिनजनाकोबाट रोकिसकेपछि त तिनवटा परिवारमा हिंसा रोकियो नि त, होइन. हिंसा कसलाई हुन्छ त्यो बुझ्न जरुरी छ, पहिला के हो भन्ने बुझ्न जरुरी छ. पहिला हामीले चाहिँ सेल्फ डिफेन्स भन्ने बित्तिकै फिजिकल्ली मात्रै हामीले चाहिँ डिफेन्स गर्न सक्छौँ, हामीले कम्फु कराते तेकन्दुवाला इमेजिनेसनमा जान्छौँ होइन, त्यो सोच्छौँ, तर त्यो मात्र नभइकन हामीले
1: साथ र बोली नै पनि कत्रो ठुलो कुरा हुन्छ,
0: अनि हामीले आँखाले पनि डिफेन्स गर्न सक्छौँ, कसैले हेरिरहेको छ भने हामीले हेराइबाट पनि डिफेन्स गर्न सक्छौँ है,
1: विचारबाट गर्न सक्छौँ,
0: विचारबाट बोलीबाट कसैले चाहिँ
1: माईबाट गर्न सक्छौँ,
0: एक्ज्याक्टली एउटा हो योबाट चाहिँ हामीले गर्नुपर्छ यसरी पनि हुन्छ भन्ने कुरा चाहिँ एकदमै कमी छ क्या.
2: सबै अभिभावक चाहिँ छोरीलाई नै थोपारिरहेको छौँ क्या, हामी आफूलाई जस्तो संसार चाहिएको छ तिमी पहिला त्यस्तो बन भन्छन्,
1: अरूलाई बदल्न सकिँदैन तर आफूलाई बदल्न त सकिन्छ नि त प्रयास गर्यो भने, होइन आफूलाई बदलौँ र अरू आफू बदलिएपछि होइन अरूको संसार पनि राम्रैसँग बदलियोस् होइन, त्यो कुराहरूमा हाम्रो तर्फबाट वचनले व्यवहारले काम कार्यले कहीँ कतै बिध्न बाधा नआओस्. आज हामीले सेल्फ डिफेन्सको कुरा गर्दा सेल्फ डिफेन्सको कुरा फेरि सरूसँगै जोड्न चाहे है, विद्याले भन्नुभयो नि त आँखाले गर्न सक्छौँ, नाइ भनेर गर्न सक्छौँ, हुन्न भनेर गर्न सक्छौँ, आफ्नो वचनमा प्रतिबद्ध भएर पनि गर्न सक्छौँ, त्यहाँ लडाइँ झगडा गर्नु पर्दैन नि त, मेरो विचार यो यो यो भनेर बुझाएर पनि गर्न सक्छौँ भने जस्तै सरूपट्टि आउँदाखेरि यो सेल्फ डिफेन्सको, मेरो आफ्नो आत्मसुरक्षाको, मेरो आफ्नो जीवनको होइन, मेरो आफ्नो मनको शरीरको कुराहरू मसँग हुनुपर्छ भनिराख्दाखेरि यहाँ कथान्तरसँग जोडिनु भएको छ, कथान्तरको यात्रा आरम्भमा हुनुहुन्छ, हाम्रो पनि कथा हुन्छ है भन्ने कुरा हामीले बिर्सेको हुन्छौँ, त्यसलाई सम्झाइदिने कार्यमा हुनुहुन्छ नि.
2: कथान्तरको शाब्दिक अर्थ चाहिँ कथाले अन्तर गर्छ भन्ने हो होइन. कथान्तरको जन्म चाहिँ 6 वर्ष अगाडि म सरू अनि वृन्दा मेरो साथी दुईजना चिया पसलमा बसेर चाहिँ चिया पिउँदै गर्दाखेरि भएको थियो. के भएको थियो भने हामी एउटा मोटिभेसनल स्पिच जस्तो केही हेरेको थियौँ अथवा युट्युबमा अथवा केहीमा, अनि मैले दिदीलाई के भनेको थिएँ, दिदी म त 50 वर्ष कुर्नुपर्ने भयो नि त मेरो कथा भन्नको लागि भनेको थिएँ होइन, अनि दिदीले किन भनेर, अब मेरो खतरा हुन्छ नि म दुःख पाएर सुख नपाएसम्म त मैले कथै भन्न नपाउने रहेछु, अब म कसरी कुर्नु त्यति 50 वर्ष
1: गजबको कथा हुनु पर्यो त्यसमा होइन सफलता पनि. हजुर,
2: अनि त्यसो भन्दाखेरि दिदीलाई पनि त्यही भइरहेको रहेछ कि त्यो कहिले काहीँ मनमा केही कुरा चलिरहेको छ तर हामीले नभन्दाखेरि चाहिँ त्यो अगाडि नै आउँदैन नि, हो है सरू मलाई नि त्यस्तै लागिरहेको छ, अब छैन हामी सुरुवात गरौँ न त भनेर चाहिँ
1: राम्रो. हजुर,
2: हामीले चाहिँ ल कथा चाहिँ सफलताको कथा पनि एउटा पाटो हो, त्यो पनि सुनाइनु पर्छ।
1: यही रोकेला हाम्रो छोरीहरू पनि विचार मन्थन गर्नुहुन्छ, अनि छोरीहरू पनि एक आपसमा मिलेर के गर्न सकिन्छ, कसरी राम्रो बनाऊ आफूलाई, आफ्नो समाजलाई, घर परिवारलाई भन्ने मात्र हुनुहुन्छ नि, त्यही जोडिएको हो यो कथान्तर। हजुर हजुर।
2: अनि हामीले चाहिँ अब हाम्रो आफ्नो काम त थियो सँगसँगै, तर वर्षमा एकचोटि भए पनि हामी सँगै आएर कथालाई मनाऊ। कथा मनाउने कसरी भन्दाखेरि चाहिँ हामी सबैजना सँगै बसेर चाहिँ एक दिन मात्रै भए पनि आफ्नो कथालाई पछाडि फर्केर हेरौँ, त्यो कथा लेखौँ, त्यो कथा सुनाऊ भन्नेबाट सुरु भएको थियो कि। छ वर्षमा चाहिँ हामीले 25 विभिन्न साथीहरूलाई हामीले फर्म खुलाएको थियौँ सोसियल मिडियामा, हामी इन्स्टाग्राममा छौँ, आउनुहोस् एक दिन कथालाई दिनुहोस् भनेर मात्रै बोलाएको थियौँ कि। उहाँहरूलाई आउँदाखेरि चाहिँ हामीले त्यो दिनलाई 3 भागमा डिभाइड गरेको थियौँ कि। पहिलो भाग भनेको चाहिँ तपाईँले जिन्दगी बाँच्नु भएको छ भने तपाईँसँग कथा छ, एकचोटि कोट्याएर हेरौँ,
1: सबैसँग कथा हुन्छ भन्ने बुझ्नु पर्यो सुरुमा भनेपछि मसँग पनि कथा छ भनेर हरेकले सोच्नु पर्यो। हजुर।
2: दोस्रो भाग भनेको चाहिँ हामीलाई कथा छैन किन लागिरहेको छ भने हामीले कहिले पनि त्यसलाई लेखेको छैनौँ अथवा रेकर्ड गरेको छैनौँ। दोस्रो भागमा चाहिँ हामी कथा रेकर्ड गर्छौँ। कथा कतै लेखिएर मात्रै भएन कि, कथा हामीले सुनाउनु पर्छ भनेर अन्तिममा चाहिँ 25 नै अगाडि आएर कथा भन्नुभयो। अनि त्यो नै कति ठुलो उपलब्धि हो कि, किनभने
1: ठुलै उपलब्धि हो
0: एकदमै,
2: किनभने हामीलाई चाहिँ कथान्तर किन सुरुवात गर्नु थियो भने कति धेरैजनासँग लाई लाग्छ कि मेरो कथा भन्न योग्य नै छैन भन्ने लाग्छ होइन।
1: अर्को भन्नु
2: अनि अर्को भनेको चाहिँ मन त लाग्छ भन्न आउँदैन, अनि हामी चाहिँ कथान्तर चाहिँ त्यो स्पेस बन्न चाहन्छौँ जहाँनिर चाहिँ हामी सम्झाउन चाहन्छौँ कि तपाईँसँग कथा छ भन्न आउँदैन भने सिकाउने हामी छौँ। यो त आवश्यक कुरा हो, अब चाहिँ हामी डटेरै अगाडि बढ्नुपर्छ भनेर लागिरहेको छौँ।
0: त्यो हामीलाई कथा भन्ने बित्तिकै हजुरबाले एकादेशको कथा भनेर सुनाएका कथाहरू मात्रै आउँछ नि त, अथवा हामीले नेपाली बुकमा कथा यो हो भनेर पढेका कथाहरू याद आउँछन्, तर हामीले भोगेका आजको दिन पनि भोलिको लागि कथा हुनसक्छ भन्ने चाहिँ हामीले रियलाइज गरिरहेको हुँदैन रहेछ क्या। भोलि मैले रेडियो नेपालमा गएर मैले चन्दा म्यामसँग इन्टरभ्यू दिएको थिएँ भन्दा पनि मेरो लागि एउटा अविस्मरणीय कथा बन्नसक्छ क्या मेरो लागि, त्यो चाहिँ आइरियलाइज त्यो कथान्तरबाट।
2: अनि तपाईँले देश बदल्नको लागि सबै कुरा बदल्नुपर्छ भन्ने छैन, तपाईँले एउटा मात्रै विधा समातेर अगाडि बढ्नुभयो भने पनि त्यो विधामा परिवर्तन आउनु भनेकै देशमा परिवर्तन आउनु हो कि। हामीलाई चाहिँ के छ भने ला रोड पनि खाल्टे खाल्टो छ, यो पनि छ, त्यो पनि छ, हामी प्रब्लम एकदमै धेरै देख्छौँ,
1: सबै एउटाले सम्भव पनि छ,
2: एउटा मान्छेले मात्रै सम्भव छ
1: देखेको कुरामा, आफ्नो परिवेशले, आफ्नो क्षमताले
2: त्यसले गर्दाखेरि पनि कति धेरै मानसिक तनावहरू लिइरहेको हुन्छौँ नि, ला देशमा आज यो भयो त्यो भयो हुन्छ नि, ला स्कुलमा त्यो भयो भनेर। तर तपाईँ एउटा मान्छे हो, तपाईँले आफ्नो ख्याल पनि राख्नुपर्छ, पहिला आफू अनि देश भन्ने कुरा चाहिँ एकदमै मनन गर्नुपर्छ। त्यो चाहिँ मेरो के भन्ने मोटो जस्तै हो कि, म बाँचे मात्रै मेरो देश बाँच्छ, त्यही भएर मैले आफूलाई बचाउन सक्नुपर्छ, चाहे त्यो शारीरिक मानसिक अथवा केही पनि तवरबाट। आफ्नो माया भनेको आफैले गर्ने हो हुन्छ कि,
1: हो त आफ्नो माया आफै गर्नुपर्छ भनेर अहिले यहाँले बुझिरहनु भएको छ, भनिरहनु भएको छ। र आज अन्तर्वार्ताको यो प्रसङ्गमा, यो यात्रामा होइन, यो भेटवार्ताको क्रममा असाध्यै खुसी लागेको चाहिँ के हो भने, कुरा धेरै बुझ्नुभएको छ, अब बुझिदिनु पर्यो युवा पुस्ताको कुरा भन्ने लाग्यो होइन। आजको निष्कर्ष भन्नुपर्दाखेरि र गर्न चाहिरहनु भएको छ, प्रयास गरिरहनु भएको छ, सम्भावनाको खोजी गरिरहनु भएको छ, विश्वास गरिदिनु पर्यो युवा पुस्तालाई होइन, उहाँहरूको कुरा सुनिदिनु पर्यो, बुझिदिनु पर्यो। र युवा पुस्ताले आफूलाई समयमै चिनेर, आफ्नो क्षमतालाई समयमै चिनेर, निर्दक्ष भएर आफूमा आफैमा विश्वास गर्नु पनि जान्नु पर्यो, आफैले आफैलाई चिन्नु पनि जान्नु पर्यो, पहिचान अवश्य बनाउन सकिन्छ। युवाले आफ्नो पहिचान बनाउँदा परिवार, समाज र देशको पहिचान सँगै जोडिएको हुन्छ, यो कुरामा हामी विश्वस्त छौँ। यसरी पनि आज हामीले नवयुवा पुस्ताका छोरीहरूको कुरा राख्यौँ, अझ कति कुराहरू राख्न बाँकी छ, अर्को भेटवार्तामा यी विषयहरूलाई जोड्दै जाउँला। र जाँदा जाँदै विद्या र सरलाई नै भन्न चाहे, आफू जस्तै छोरीहरूलाई, साथीहरूलाई के भन्नुहुन्छ?
2: जहिले पनि केही काम गर्छु भनेर सोच्दाखेरि तपाईँ एउटा मान्छे हो भनेर सोच्नुहोस्, तपाईँ एउटा छोरी हो भनेर नसोच्नुहोस्, त्यति नै भन्छु।
0: तपाईँलाई मन लागेको काम गर्नुहोस्, तर त्यसले अरूलाई चाहिँ असर गर्नु भएन,
1: नकारात्मक रूपमा,
0: हजुर नकारात्मक रूपमा तपाईँसँगै भएका व्यक्तिहरूलाई चाहिँ असर नगरोस् तपाईँको कार्यले, कुनै पनि कार्यले। आफू सुरक्षित हुनुहोस्, मस्त रहनुहोस्, आफ्नो काम गर्नुहोस्, अनि त्यसपछि आफ्नो गोल अचिभ गर्नको लागि काम गर्नुहोस्। अधि अरू आफू मस्त हुँदाहुँदै अरूको अधिकार हनन गर्ने प्रयास चाहिँ नगर्नुहोस्। त्यति हो, धन्यवाद।
1: हाम्रो छोरीहरू आफ्नो लक्ष्यमा एकदमै प्रष्ट हुनुहुन्छ, विश्वस्तबाट अगाडि बढिरहनु भएको छ, विश्वास गरिदिनु पर्यो, अवसर दिनु पर्यो, साथ दिनु पर्यो। अप्ठ्यारो अवस्थामा म छु नि है सँगै भन्ने एउटा परिवार हामीलाई चाहिएको छ, त्यो परिवार सबै छोरीहरूको लागि, सबै आमा दिदीबहिनीहरूको लागि मिलोस्। त्यसो भयो भने हाम्रा दाजुभाइहरू, हाम्रो बुवा काकाहरू, होइन सबैजनाको लागि यो एउटा राम्रो एउटा अन्तर सम्बन्ध हो नि त। लैङ्गिक योनि, अल्पसङ्ख्यक, LGBTIQ+A, यो सम्पूर्णको लागि चाहिँ समानताको एउटा लक्ष्य छ। जहाँ जुन भूमिकामा हुनुहुन्छ उहाँहरूलाई स्वतन्त्र भएर आफ्नो लक्ष्यमा अगाडि बढ्नको लागि अधिकारको रूपमा कहीँ कतै बाधा नपरोस्, बाटोमा कहीँ अवरोध नआओस्, यही कुरालाई आत्मसात गर्दै आज नवयुवा पुस्ताका प्रतिनिधि पात्र दुई युवा छोरीहरूको कुरा आज हामीले यहाँहरूमाझ राख्यौँ, जो आफै सामाजिक अभियन्ता हुनुहुन्छ, अधिकार कर्मीको रूपमा अग्रसर हुनुहुन्छ। विभिन्न विद्याविष्ट र सरू खड्काको विचार आज हामीले यहाँहरूमाझ राख्यौँ। आज हामी माझ उपस्थित रहेर आफ्ना अनुभव, आफ्ना विचार हामी माझ, हाम्रा आदरणीय श्रोता माझ राखिदिनु भयो, यसको लागि विद्या अनि सरु दुवैलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
2: धन्यवाद बोलाइदिनु भएकोमा।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद चन्दा म्याम, हामीलाई यो अवसर दिएर
2: ओहो कहीँ पुगिएछ है भन्ने महसुस भइरहेको छ। थ्याङ्क यू सो मच।
1: हामी त खोजीमा छौँ सचेत युवा पुस्ताको। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने, कार्यक्रमको यो प्रस्तुतिप्रति यहाँको धारणा प्रतिक्रिया के छ हामीलाई इमेल मार्फत राख्न सक्नुहुन्छ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। अर्को साता बुधबार फेरि हामी महिला सवालका विविध विषयवस्तुको उठान गर्ने क्रममा आउने नै छौँ, हाम्रो भेट हुने नै छ। आजको लागि पनि प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। आजको लागि नमस्कार, शुभ दिन।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: सकारात्मक चरणमा सम्भावित सम्झौताको मस्यौदा आदान प्रदान। समाचार विस्तारमा सुदूरपश्चिम प्रदेशका बहुप्रतीक्षित विकास आयोजना कृषि शिक्षा सड़क पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदबीच हिजो सिंहदरबारमा उच्च स्तरीय छलफल भएको छ। छलफलमा महाकाली कोरिडोर, सेती लोकमार्ग, सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढ़ी खुटिया दिपायल फास्ट ट्र्याक, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रण तथा किसानका समस्यालाई प्राथमिकता साथ अगाडि बढाउन सांसदले सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रदेशको समग्र विकाससँग प्रत्यक्ष जोडिएका आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारको सक्रिय पहल आवश्यक रहेकोमा सांसदहरूको जोड़ थियो। सो अवसरमा प्रधानमन्त्री शाहले समग्र सुदूरपश्चिमले भोगिरहेको समस्या तत्काल समाधान गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नारायणगढ़ मुगलिन सड़क खण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुवात गरिएको जानकारी दिनुभयो। यसका लागि सड़क डिभिजन कार्यालयसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो। नर्स अभियन्ता ज्योति राणा भाटले सरकारसँग 19 बुधे सहमति भएपछि आफ्नो 22 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र राणा भाटबीच आज भएको सहमतिपछि साउन 14 गतेदेखि नेपाल नर्सिङ परिषद परिसरमा जारी अनसन तोडिएको हो। सहमति पत्रमा मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा, कानून अधिकृत जयप्रसाद सुवेदी तथा नर्स अभियन्ता ज्योति राणा भाटले हस्ताक्षर गर्नुभयो। सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज र शिक्षण संस्थामा कार्यरत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्य कर्मीको पारिश्रमिक र सेवा सुविधा निर्धारणका लागि मन्त्रालयले 7 दिनभित्र कार्यदल गठन गर्नेछ। उक्त कार्यदलले 6 महिनाभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रहनु भएको छ। केही दिनअघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नर्सिङ गाउँपालिकामा हिजो सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा आयोजित र्यालीले समुदायबीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाइएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आग्रह गर्नुभएको छ। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिले हिजो भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल

0: लेब्स अथवा वेबसाइट हेरे हुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनु भयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढिरहेको कतारले जनाएको छ। कतारको परराष्ट्र मन्त्रालयका अनुसार सम्भावित सम्झौताका मस्यौदाहरू दुवै पक्षबीच आदान प्रदान भइरहेका छन्। यद्यपि हालसम्म अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता भने भएको छैन। कतारका अमीर शेख तमिम बिन हमाद अल थानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको र अमेरिका इरानबीचको मतभेद कम गर्ने उपायबारे छलफल भएको अमीरको कार्यालयले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.3 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सुदूरपश्चिमका विकास आयोजनाबारे सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल, दीर्घकालीन नीति बनाउनु पर्नेमा जोड, पहिरोका कारण नारायणगढ मुगलिन सडकमा दुईतर्फी अवरोध, खुलाउने प्रयास जारी, सरकारसँग 19 बुँदे सहमति भएसँगै नर्स अभियन्ता ज्योति राणाभाटको आमरण अनसन अन्त्य, र अमेरिका इरान वार्ता सकारात्मक चरणमा, सम्भावित सम्झौताको मस्यौदा आदान प्रदान। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: संसारकै ठूलो पिज्जा बनाएर विश्वकीर्तिमान, कसैले 81 छुँदा किन लाग्छ करेन्ट, टेलिभिजन लाइभमै डिभोर्स गरेपछि, पृथ्वीलाई चिस्याउन सूर्यको ताप रोक्ने प्रयास, 32 लाखमा बिक्यो साँडेको बिरे, गुगल म्याप हेर्दा पहाडबाट खसे 2 पर्यटक र बद्देमा किनेको चिट्ठाबाट 5 अर्ब। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा रोचक प्रसङ्ग, संसारकै ठूलो पिज्जा बनाएर विश्वकीर्तिमान। चर्चित अमेरिकी युट्युब स्टार एयर र्याकले अहिलेसम्मकै ठूलो पिज्जा तयार गरी गिनिज बुकमा नाम लेखाएका छन्। पिज्जा हट सङ्घको सहकार्यमा युट्युबर एयर र्याकले 13,990 वर्ग फिट आकारको भीम काय पिज्जा तयार गरेका हुन्। उनको त्यो पिज्जाले यस अघिको 13,580.27 वर्ग फिट क्षेत्रफलको पिज्जाको विश्वकीर्तिमान तोडेको छ। त्यो पिज्जा सन् 2012 इटलीको रोममा रहेको निप फुडले तयार पारेको थियो। अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा तयार पारिएको त्यो विश्वकीर्तिमानी पिज्जाले विश्वकीर्तिमान कायम गरेसँगै टुक्रा टुक्रा पारेर च्यारिटीहरूलाई वितरण गरिएको थियो। यो विशाल काय पिज्जा तयार गर्न 6,192 केजी भन्दा धेरै पिठो, करिब 2,244 केजी गुलियो मेरिनारा सस, करिब 3,191 केजी चीज र 6,30,000 भन्दा धेरै पेपेरोनीका टुक्रा प्रयोग गरिएको थियो। लस एन्जल्स कन्भेन्सन सेन्टरमा यो पिज्जालाई पूर्ण रूपमा तयार गरी सजावट र बेकिङ गरिएको हो। यसलाई एकैपटक पकाउन सम्भव नभएकाले हिस्सा हिस्सा

किन लाग्छ करेन्ट? कहिलेकाहीँ तपाईँलाई आफ्नो अफिस वा घरमा बसेर केही काम गरिरहेको बेलामा कसैले एक्कासी छुँदा करेन्ट लागेको महसुस गर्नुभएको छ? पक्कै छ होला। आखिर मान्छेले मान्छेलाई नै छुँदा किन र कसरी करेन्ट लाग्छ त? बिजुली बिनाको शरीरबाटै अर्को शरीरमा करेन्ट लाग्नुको वैज्ञानिक कारण छ। आखिर यसको पछाडिको वैज्ञानिक कारण के होला त? यसको पछाडिको विज्ञान बुझ्नु अगाडि एउटा तथ्य जानौँ। तपाईँले ख्याल गर्नुभएकै हुनसक्छ कि यस्तो करेन्टको झट्का धेरै जसो चिसो मौसममा नै लाग्ने गर्दछ। ठन्डी मौसममा हावामा आर्द्रता हुने हुँदा यस्तो भएको हो। यसबाट सानो झट्का लाग्दा सुईले घोचे जस्तो महसुस हुन्छ। वास्तवमा यस्तो अनुभव झिल्काको कारणले गर्दा हुन्छ। स्नायु विज्ञहरूका अनुसार हाम्रो शरीरका स्नायुहरूमा हरेक समयमा विद्युतीय गतिविधि भइरहेको हुन्छ। यो शरीरमा चलिरहने एक आधारभूत संयन्त्र हो। जसरी हाम्रो घरमा बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनका लागि तारको प्रयोग गरिन्छ, जसरी बिजुली प्रसार हुने तामाको तारमाथि प्लास्टिकको पत्र हुन्छ, त्यसै गरी शरीरका नसाहरूको माथि पनि यस्तै तह हुन्छ। यसलाई चिकित्सा भाषामा मेलिन सिथ भनिन्छ। तर कहिलेकाहीँ यो मेलिन सिथ असन्तुलित बन्दछ। प्राय हामी सब लामो समयसम्म आफ्नो शरीरलाई एकै स्थानमा राखेका हुन्छौँ, त्यति बेला मेलिन सिथ असन्तुलित बन्दछ। यस्तोमा शरीरका इलेक्ट्रोनहरू डिस्टर्ब हुन्छन् र हामीलाई कसैले अचानक छुँदा नसामा रहेको मेलिन सिथ पुनः तुरुन्तै सक्रिय बन्दछ। त्यसपछि शरीरमा करेन्ट लागेको जस्तो महसुस हुन्छ। कुहिनामै किन बढी महसुस हुन्छ करेन्ट? हामीले कसैले छुँदा मात्र होइन कि कुनै वस्तुमा ठोक्किँदा समेत कुहिनामा करेन्टको झट्का महसुस गर्दछौँ। कुहिनामा अल्नार नामक स्नायु हुने हुनाले त्यहाँ करेन्ट महसुस हुन्छ। त्यो स्नायु हाम्रो सुसुम्नाबाट निस्किएको हुन्छ र काँध र कुहिना हुँदै औँलासम्म पुग्दछ। कुहिनाको हड्डीमाथिबाट पार हुने यो स्नायु जब केही चिजसँग ठोकिन्छ तब हामीले तुरुन्तै झट्का महसुस गर्दछौँ। विज्ञका अनुसार यस्तो करेन्टको झट्का महसुस गर्ने कुरा हरेक मानिसको आफ्नो संवेदनशीलतामा निर्भर हुन्छ। उदाहरणका लागि कुनै व्यक्तिलाई दाँतको झन्झनाहट धेरै हुन्छ, चिसो वा गर्मीको धेरै महसुस गर्दछन्। तर कतिपय मानिसले यस्ता झट्का महसुस नै गर्दैनन्। यो व्यक्तिको आफ्नो सेन्सिटिभिटीमा पनि निर्भर गर्दछ। अर्को रोचक तथ्य के छ भने हामी प्लास्टिकको कुर्सीमा लामो समयसम्म बसेको बेला यसरी कसैले अचानक छुँदा करेन्ट लागेको महसुस हुने सम्भावना धेरै हुन्छ। जब हामी प्लास्टिकको कुर्सीमा बसेर हल्लिरहेका हुन्छौँ र खुट्टाले जमिन छोएका हुँदैनौँ, प्लास्टिकको कुर्सीले हाम्रो लुगाबाट अलग हुने इलेक्ट्रोनलाई जम्मा गर्न थाल्दछ। यसबाट पोजिटिभ चार्ज जम्मा हुन्छ। कुर्सीमा बसिरहँदासम्म यस्तो चार्ज शरीरमै रहन्छ र कुर्सीबाट उड्दा त्यस्तो चार्ज कुर्सीमा सर्दछ। यस्तोमा यदि तपाईँले त्यो कुर्सीलाई छुनुभयो वा कुर्सीमा तुरुन्तै बस्नुभयो भने हल्का करेन्ट लागेको महसुस हुन्छ। किन यस्तो हुन्छ? यस्तो करेन्टबाट कसरी बस्ने? विज्ञहरूका अनुसार यसरी शरीरमा करेन्ट महसुस हुनु सामान्य प्रक्रिया हो। तथापि यदि तपाईँले यस्तो झट्का बढी महसुस गर्नुहुन्छ भने त्यसका लागि भिटामिन B12, B6 तथा B1 कमी जिम्मेवार हुन सक्ने डाक्टरहरू बताउँछन्। यदि पटक पटक त्यस्तो झट्का महसुस हुन्छ भने स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुने डाक्टरहरूको सल्लाह छ। यस्तो करेन्टबाट बच्न अन्य कार्यहरू पनि गर्न सकिन्छ, जस्तो लामो समयसम्म कुर्सीमा नबस्ने र बेला बेलामा उठेर खुट्टाले भुइँ छुने। यदि खुट्टामा जुत्ता लगाउनु भएको छ भने बेला बेलामा आफ्नो कुहिनो वा हातले भित्ता छुने गर्नुहोस्। यसो गर्नुभयो भने शरीरमा करेन्ट जम्मा हुने र कसैले छुँदा झट्का महसुस हुने समस्या रहँदैन। विश्व परिवेशमा राख्दैछौँ एउटा अनौठो प्रसङ्ग। टेलिभिजन लाइभमै डिभोर्स गरेपछि सोसल मिडियामा एकजना महिला पत्रकारको भिडियो भाइरल बनेको छ। ती पत्रकारले टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा कार्यक्रम सञ्चालन गरिरहेको बेला आफ्नो पतिसँग डिभोर्सको घोषणा गरेको भिडियो भाइरल बनेको हो। लाइभ कार्यक्रमका बेला उनको त्यस्तो घोषणाले दर्शकहरू समेत हैरान बनेका थिए। ती प्रस्तोताले एक ट्वीट गर्दै आफूले टेलिभिजन शोको अन्तिममा एउटा विशेष घोषणा गर्न लागेको जानकारी पहिले नै दिएकी थिइन्। डेली मेलका अनुसार यो घटना अमेरिकामा भएको हो। 49 वर्षकी महिला टेलिभिजन पत्रकारको नाम जुली बन्डेरस हो। उनी न्यूयोर्क स्थित फक्स न्यूज च्यानलमा समाचार तथा कार्यक्रम प्रस्तोता छिन्। हालै उनले ट्विटरमा एक पोस्ट गरेकी थिइन् जसमा लेखिएको थियो, आज राति 11 बजे टेलिभिजन शोको अन्त्यमा मेरो एउटा महत्वपूर्ण घोषणा छ। सोही घोषणा बमोजिम नै जुलीले आफ्नो टेलिभिजन कार्यक्रमको अन्त्यमा डिभोर्सको घोषणा गरेकी थिइन्। उनले त्यस्तो घोषणा गर्नुको पनि निकै मिल्दो संयोग जुटेको थियो। टेलिभिजन शो चलिरहेको बेलामा अर्का प्रस्तोताले उनलाई भ्यालेन्टाइन डेका अवसरमा

पतिले के उपहार दिँदैछन् भनेर सोधेका थिए। त्यसको जवाफमा जुलीले भनेकी थिइन्, ठिकै छ, मैले डिभोर्स गर्दैछु, म अब अगाडि बढ्न गइरहेकी छु, तपाईँ सबैलाई धन्यवाद। यही नै ब्रेकिङ न्युज थियो। जुलीले प्रणय दिवसलाई मूर्खतापूर्ण र हास्यास्पदको संज्ञा पनि दिएकी छिन्। जुलीले आफ्ना पूर्व पति 55 वर्षीय एन्ड्रयु सनसोनसँग सन् 2009 बिहे गरेकी थिइन्। सनसोन पेशाले वित्तीय परामर्शदाता हुन्। उनीहरूका 3 बच्चा छन् र उनले केही समय अगाडि नै पतिसँग अलग हुने संकेत गरेकी थिइन्। लामो समय यता उनले आफ्ना सन्तानहरूसँगका तस्विर मात्रै पोस्ट गर्दै आएकी थिइन् र कुनै पनि पोस्टमा पति सनसोनलाई समेटेकी थिइनन्। विश्व परिवेशमा राख्दैछौ अर्को अनुसन्धानको प्रसंग, पृथ्वीलाई चिस्याउन सूर्यको ताप रोक्ने प्रयास। विश्वको तापक्रममा भइरहेको वृद्धि कम गर्नका लागि वैज्ञानिकहरूले अनौठो तरिका खोजेका छन्। वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने काममा तल्लीन भएका छन्। सोलार जियो इन्जिनियरिङ भनिने त्यो प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइनेछ ताकि पृथ्वीमा घाम कम आओस्। पछिल्ला दिनमा यो प्रविधिमा ठूलो रकम लगानी पनि भइसकेको छ। तथापि वैज्ञानिकहरूको एउटा ठूलो तपकाले यसलाई निकै खतरनाक तथा विनाश मचाउने प्रयोग भनिरहेका पनि छन्। सन् 1991 फिलिपिन्स स्थित माउन्ट पिनेताबु ज्वालामुखी विस्फोट भयो। 20औं शताब्दीको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट रहेको त्यो ज्वालामुखीबाट फैलिएको खरानी तथा लाभा आकाशमा 28 माइलसम्म फैलिएको थियो। त्यसपछि 15 महिनासम्म पूरै विश्वको तापक्रम 1 डिग्रीसम्मले कम भएको थियो। आकाशमा फैलिएको लाभाका कणहरूको कारण सूर्यका किरणहरू पर्याप्त मात्रामा पृथ्वीसम्म पुग्न सकेनन्। सोही घटनाले वैज्ञानिकहरूमा नयाँ आइडिया जन्माएको हो। यदि सूर्य र वायुमण्डलको बीचमा कुनै चीजको एउटा पत्र खडा गर्ने हो भने त्यसले सूर्यको किरणलाई पृथ्वीसम्म आउनबाट रोक्ने वैज्ञानिकहरूले ठाने। वायुमण्डलमा सल्फर स्प्रे, जसरी कुनै तातो चीजमा केही चीजको स्प्रे गर्दा छिट्टै सेलाउँदछ, त्यसै गरी सूर्यको घामलाई कम गर्ने प्रविधि पनि त्यसमै आधारित हुन्छ। सोलार इन्जिनियरिङ भनिने त्यो प्रक्रियामा वैज्ञानिकहरूले ठूला ठूला बेलुनहरूको माध्यमबाट वायुमण्डलको उपल्लो हिस्सा अर्थात् स्ट्राटोस्फियरमा सल्फर डाइअक्साइडको स्प्रे गर्नेछन्। सल्फरमा सूर्यको तीव्र किरणलाई परावर्तन गर्न सक्ने गुण हुन्छ, त्यसैले वायुमण्डलमा यस्तो स्प्रे गर्नाले पृथ्वीमा चर्को घामबाट छुटकारा मिल्न सक्नेछ। त्यसै गरी अन्य प्रविधिमा पनि काम हुँदैछ। वैज्ञानिकहरूले सल्फर स्प्रेका अलावा यो प्रक्रियामा अन्य विधिहरूको पनि खोज गरिरहेका छन्। त्यसमध्ये एउटा हो स्पेस सनसेड तयार गर्नु। यो प्रक्रियामा अन्तरिक्षमा ऐना जस्तै कुनै चीजका माध्यमबाट सूर्यको किरणलाई परावर्तन गरी अर्कोतर्फ मोडिन्छ। त्यस्तै क्लाउड सिडिङ विधि पनि अर्को हो, जसमा समुद्री पानीबाट हावामा लगातार बादल बनाएर आर्द्रता कायम राखिनेछ ताकि गर्मी कम होस्। त्यस्तै भवनहरूका छतमा सेतो रङ लगाउनु पनि अर्को तरिका हो। विश्वका विभिन्न कम्पनीहरूले सूर्यको गर्मी कम गर्ने प्रविधिमा काम सुरु गरिसकेका छन्। हालै बेलायती संस्था डिग्रीज इनिसिएटिभले सोलार इन्जिनियरिङमा भइरहेका अनुसन्धानका लागि झण्डै $9 लाख प्रदान गर्ने घोषणा गर्यो। हाल यो प्रविधिमा विभिन्न 15 मुलुकहरूले अनुसन्धान गरिरहेका छन्। त्यो अनुसन्धानमा विभिन्न संस्थाहरूले भरपूर लगानी गरिरहेको अवस्था छ। अक्सफोर्ड तथा हार्वर्ड जस्ता विश्वविद्यालय पनि यो प्रविधिको अनुसन्धानमा जुटिरहेका छन्। त्यसै गरी गरिब देशलाई प्रयोगशाला बनाइदिए र मेक्सिकोले लगायो प्रतिबन्ध। अनुसन्धानको सबैभन्दा अनौठो कुरा त के भने, विश्व उष्णीकरण कम गर्ने दावी गरिएको यो परियोजनाका लागि नमुना क्षेत्रको रूपमा गरिब वा कम आय भएका मुलुकहरूलाई छानिएको छ, जबकि हरित गृह ग्यास तथा प्रदूषणका लागि विकसित देशहरू जिम्मेवार छन्। जलवायु परिवर्तनका लागि धनी देशहरू धेरै जिम्मेवार रहेको तर सूर्यको गर्मी कम गर्ने वैज्ञानिक अनुसन्धान तथा प्रयोगका लागि विकासशील देशलाई प्रयोगशाला बनाइएकोमा कतिपय वैज्ञानिकहरूले प्रश्न समेत उठाएका छन्। मेक्सिकोले भने यो प्रयोगमाथि प्रतिबन्ध लगाएको छ। सन् 2022 अन्त्यतिर सोलार इन्जिनियरिङमा काम गरिरहेको एक स्टार्टअप कम्पनी मेक सनसेटले 2 ठूला बेलुनहरू मेक्सिको आकाशमा उडायो। सल्फर डाइअक्साइडले भरिएका ती बेलुनहरूको उद्देश्य त्यस क्षेत्रमा सूर्यको गर्मीलाई कम गर्नु थियो, तर मेक्सिको सरकारले तत्कालै त्यो प्रयोगमाथि प्रतिबन्ध लगायो। मेक्सिको सरकारका अनुसार जलवायु परिवर्तन रोक्नका लागि भन्दै वायुमण्डलको पत्रलाई कुनै विषाक्त ग्यासले ढाक्नु निकै खतरनाक हुन सक्छ। यस्तो प्रयोगका जोखिमहरू के छन् त? वायुमण्डलमा सदैव तुवालो जस्तो लाग्नेछ, जसका कारण निलो आकाश देखिने छैन।
यसले अन्य भयानक असर समेत गर्न सक्नेछ किनकि सल्फर डाइअक्साइड आफैमा विषाक्त ग्यास हो जसले श्वास प्रश्वास सम्बन्धी विभिन्न रोग पैदा गर्न सक्छ। त्यसैले हावामा सधैँभरि यसको मात्रा रहँदा स्वास्थ्यमा गम्भीर खतरा पैदा हुनेछ। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूका अनुसार सल्फर डाइअक्साइड ग्यासका कारण सूर्यको तातो किरण कृत्रिम रूपबाट परावर्तन हुनेछ जसका कारण पृथ्वीमा खडेरी तथा अनिकालको जोखिम बढ्छ। साथै सल्फर ग्यासले ओजोन तहको विनाश गर्न सक्छ जसबाट हानिकारक परावैजनी किरणहरू पृथ्वीमा आउने र त्यसले मानिसमा क्यान्सर जस्ता घातक रोगको प्रकोप बढ्ने खतरा हुनेछ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनुठार अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौँ।

यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग. अबको प्रसङ्ग अनौठो छ. 32 लाखमा बिक्यो साँढेको बिरे. सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान बिरे भएको साँढे हो. एक लिलामीका क्रममा यसको बिरे लाखौं रुपियाँमा बिक्री भएको छ. रोचक त के भने बिरे खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए. तर अन्ततः उनले करिब 32 लाख रुपियाँ मूल्यमा साँढेको बिरे खरिद गर्न सफल भए. अस्ट्रेलियाको नर्थ क्विन्सल्याण्डका किसान मार्क र पाम प्रिचर्डले आफ्नो फार्ममा पालेका गाईहरूका लागि कृत्रिम गर्भाधान तर उत्तम बिरेको खोजीमा थिए. त्यही क्रममा उनीहरूले बिग कन्ट्री ब्रोम्यान सेलमा एउटा साँढेको 10 नली बिरे कुल $24,000 खरिद गरे. त्यस क्रममा प्रति नली $2,400 मूल्य परेको छ. वास्तवमा त्यो साँढे चान्चुने होइन. सन् 2017 करिब 4,30,00,000 रुपियाँको ऐतिहासिक मूल्यमा बिक्री भएसँगै त्यो साँढे चर्चामा आएको थियो. पशु प्रजनन कम्पनी एलरोज ब्रम्यान स्टोरका सञ्चालक रोजर र लरिना जेफ्रिजले त्यो साँढे खरिद गरेका थिए. त्यो साँढे त्यति बेलाको सबैभन्दा महँगो कीर्तिमानी साँढे बनेको थियो. यो साँढे अहिले 7 वर्षको भएको छ. विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग. गुगल म्याप हेर्दा पहाडबाट खसे 2 पर्यटक. हाम्रो छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीबाट भारतकै उत्तराखण्ड घुम्न गएका 2 जना आन्तरिक पर्यटकलाई गुगल म्यापमाथि आवश्यकता भन्दा धेरै विश्वास गर्नु भारी परेको छ. उनीहरू विष्णु प्रयाग जाने तयारी गरिरहेका थिए. गुगल म्यापमा खोजेर उनीहरूले एउटा छोटो पैदल बाटो पनि पत्ता लगाए. उनीहरू गुगल म्यापले देखाएको बाटोबाट हिँड्दै गए. तर गुगल म्यापमा देखिएको पुल वास्तविक रूपमा टुटेको र पार गर्ने वैकल्पिक बाटो पनि नरहेपछि उनीहरू संकटमा परे. वैकल्पिक बाटो खोज्दै हिँडिरहेका उनीहरू पहाडबाट तल खसे. धेरै समयपछि मात्र उनीहरूको उद्धार हुन सक्यो. दिल्लीबाट उत्तराखण्ड घुम्न गएका एक जोडी जोशी मठको विष्णु प्रयाग जाने योजना सहित हिँडेका थिए. गुगल म्यापबाट हेर्दा पैदलै जाँदा छिटो पुगिने बाटो उनीहरूले देखे. गुगल म्यापले कुनै सर्टकट बाटो बतायो र दुवैजना त्यही बाटो पछ्याउँदै अघि बढे. विष्णु प्रयागवाला पुल खराब मौसमका कारण 2 वर्ष अगाडि नै बिग्रिएको उनीहरूलाई थाहै थिएन. तर त्यो कुरा गुगल म्यापमा पनि अपडेट नभएको रहेछ. उनीहरू पुलको नजिकै गएपछि मात्र पुल बिग्रिएको देखे र नदी किनारमै अलपत्र परे. फेरि जोखिम मोलेरै वैकल्पिक बाटो खोजिरहँदा उनीहरू खोचमा खस्न पुगे. स्थानीय मानिसहरूले प्रहरीलाई खबर गरेपछि केही घण्टापछि मात्र उनीहरूको उद्धार भएको थियो. विश्व परिवेशमा अब आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ. बद्धेमा किनेको चिठाबाट 5 अर्ब रुपियाँ. सायद कसैको भाग्य नै त्यस्तै हुन्छ कि तालुमा आलु फल्दछ. क्यानाडाको ओन्टारियोमा बस्ने जुलियट लेमोर नामकी युवतीको जीवन पनि यसै गरी बदलिएको छ. उनको 18 जन्मदिनमा केही समय अगाडि उनले आफ्नो 18 जन्मदिन मनाइन्. आफ्नो विशेष दिनका लागि केही किनमेल गर्न उनी प्राय एउटा सुपरमार्केट जाने गर्छिन्. यसपटक पनि उनले जन्मदिनका लागि के किनौं भनेर अलमलमा थिइन्. त्यति नै बेला उनका हजुरबाले उनलाई एउटा चिठा किन्ने सल्लाह दिए. उनलाई चिठा कसरी खरिद गर्ने भन्ने मेसो थिएन. त्यसैले उनले आफ्ना बुवालाई फोन गरेर सोधिन्. त्यसपछि उनले ओन्टारियो लटरी तथा गेमिङ कर्पोरेसनमा गइन् र लटरी खरिद गरिन्. उनले लोटो 6-49 लटरी किनिन् र घर फर्किन्. चिठा टिकट किनेको केही समयपछि नै उनले त्यो कुरा बिर्सिन्. एक दिन उनले आफ्ना छिमेकीले लटरी जितेको कुरा सुनिन्. त्यसपछि उनले आफूले पनि लटरी किनेको सम्झिन्. उनले हतपत आफ्नो मोबाइल एपमा गएर लटरीको अपडेट हेरिन्. त्यसपछि त के चाहियो. उनले सोही भाग्य चिठाबाट 4,80,00,000 क्यानेडियन डलर जितिन्, जुन करिब 4,74,00,000 नेपाली रुपियाँ बराबर हुन्छ. लटरीमा अर्बौं रुपियाँ जितेपछि जुलियटको जीवनमा आकाश पातालको अन्तरण आउने कुरै भएन. उनले आफ्नो परिवारका लागि 5 सबैभन्दा महँगा मर्सिडिज कार, एउटा चार्टर्ड जहाज तथा लन्डनमा एउटा बंगला खरिद गरिन्. आफ्नो भविष्यका लागि 2.5 अर्ब रुपियाँ बचत गरेर राखेकी छिन्. उनले किनेका मर्सिडिज कारको मूल्य 20 करोड रुपियाँ पर्छ भने निजी चार्टर्ड जहाजको मूल्य 1.5 अर्ब रुपियाँ जति पर्दछ. त्यस्तै उनले लन्डनमा खरिद गरेको बंगला करोडको हो. आफूले बचत गरेको पैसाबाट मजाले अध्ययन गरेर डाक्टर बन्ने उनको धोको छ. त्यसपछि परिवारको साथमा विश्व भ्रमण गर्ने उनले योजना बनाएकी छिन्. दुनियाँका सबै देशका भाषा, भोजन तथा जीवनशैलीको बारेमा जान्न उनी उत्सुक छिन्.
अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक अनौठा प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

हजुर, अहिले सुनायौँ सुन्दर मेरो नाम चलचित्रबाट गीत, जसमा स्वर हो दीपक लिम्बू र अन्जु पन्तको, रचना कृष्णहरि बराल र सङ्गीत महेश खड्काको। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब केही बेर सूचना र विज्ञापन, त्यसपछि 10 बजे समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान 11:30 बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पहिरो पञ्चायतसँगै नारायणगढ मुगलिन सडकमा यातायात सेवा पूर्ववत सञ्चालनमा आएको छ। आज बिहान 7:05 बजे खसेको पहिरो पञ्चायतसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आइसकेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका बहुप्रतीक्षित विकास आयोजना कृषि शिक्षा सडक पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदबीच हिजो सिंहदरबारमा उच्च स्तरीय छलफल भएको छ। छलफलमा महाकाली कोरिडोर, सेती लोकमार्ग, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढी खुटिया दिपायल फास्ट ट्र्याक, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रण तथा किसानका समस्यालाई प्राथमिकता साथ अगाडि बढाउन सांसदले सरकारको ध्यानाकर्षण गराउनुभयो। सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले समग्र सुदूरपश्चिमले भोगिरहेको समस्या तत्काल समाधान गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नर्स अभियन्ता ज्योति राणाभाटले सरकारसँग 19 बुधे सहमति भएपछि आफ्नो आमरण अनसन अन्त्य गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र राणाभाटबीच आज भएको सहमतिपछि साउन 14 गतेदेखि नेपाल नर्सिङ परिसरमा जारी अनसन तोडिएको हो। सहमति पत्रमा मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा, कानून अधिकृत जयप्रसाद सुवेदी तथा नर्स अभियन्ता ज्योति राणाभाटले हस्ताक्षर गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। र अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढिरहेको कतारले जनाएको छ। कतारको परराष्ट्र मन्त्रालयका अनुसार सम्भावित सम्झौताका मस्यौदाहरू दुवै पक्षबीच आदान प्रदान भएका छन्। यद्यपि हालसम्म अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता भने भएको छैन। कतारका अमीर शेख तमिम बिन हलाद अल थानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच टेलिफोन वार्ता भएको र अमेरिका इरानबीचको मतभेद कम गर्ने उपायबारे छलफल भएको अमीरको कार्यालयले जनाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

श्रोता सुधाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ, यहाँहरूका गीत सुनेछौँ, हाम्रा गीतहरू सुन्नेछौँ र तिनै पुराना स्रष्टाका तिनै मिठा भाकाहरूलाई प्रस्तुत गर्नेछौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी यहाँहरूकै गाउँघरमा गुन्जिने तिनै मिठा भाकाहरू सुन्ने अनि सुनाउने र यहाँहरूका भाकालाई यहाँहरूको साथीसम्म पुर्याउने जमर्को पनि गर्नेछौँ। त हामी कार्यक्रम लेखबेसीमा केही न केही जानकारीमूलक कुराकानी पनि जोड्दै आएका छौँ, गत साता पनि जोडेका थियौँ र यो साता पनि अर्थात् आज पनि हामी जोड्नेछौँ केही न केही उपयोगी कुराहरू। यो साउन महिना, साउन महिनामा विशेष गरी धेरै दिदीबहिनीहरू भनौँ सबैजना व्रत बस्ने चलन छँदैछ, त यो साउनमा हल्का खाना पनि खानुपर्छ भनेर यो आयुर्वेदमा पनि भनिएको छ। त यो साउन महिनामा मात्र किन हल्का खाना खानुपर्ने, किन भारीलो चिज खान्नुहुने, त यी कुराहरू पनि पक्कै जोडिन्छन् साउनमा। र यो आयुर्वेदमा चाहिँ के भनिएको छ भने यो वर्षायाममा पाचन शक्ति कमजोर हुने भएकोले पनि यो महिनामा चाहिँ हल्का ताजा र सात्विक भोजन गर्न स्वस्थ हुने अनि यो विज्ञहरूले बताएका पनि छन्। साउन महिना धार्मिक आस्था, व्रत, उपवास र शिव पूजाको लागि विशेष मानिन्छ, तर आयुर्वेदका अनुसार यसको महत्त्व धार्मिक पक्षमा मात्र सीमित छैन। वर्षायाममा पर्ने साउन महिनामा शरीरमा हुने जैविक परिवर्तनलाई ध्यानमा राख्दै हल्का ताजा र सात्विक भोजन गर्ने सल्लाह पनि दिएको हामी पाउँछौँ। यो मौसमलाई शरीरमा रोगको जोखिम बढ्ने समयको रूपमा पनि व्याख्या गरेको छ र वातावरणमा अत्याधिक आर्द्रता, घाम कम लाग्ने त्यो अवस्था एउटा रहन्छ भने अर्को तापक्रममा उतार चढाव र दूषित पानी तथा खाद्य पदार्थको कारण पनि पाचन प्रणाली कमजोर हुने भएकोले खानपानमा विशेष सावधानी अपनाउनु पर्ने बताइएको छ। त्यही किन कमजोर हुन्छ त पाचन शक्ति यही महिनामा, अरू महिनामा नहुने तर यो महिनामा किन हुन्छ त, यो पनि कुरा जोडिन सक्छ। त्यो चाहिँ आयुर्वेदमा जोडिए अनुसार चाहिँ आयुर्वेदको भनाइअनुसार चाहिँ के छ भने हाम्रो शरीरको सम्पूर्ण स्वास्थ्य जठराग्नि अर्थात् पाचन शक्तिमा चाहिँ निर्भर हुन्छ र वर्षामा वातावरणमा चिस्यान बढ्नु, शरीरको तापक्रममा परिवर्तन आउनु र दैनिक जीवनशैलीमा हुने बदलावका कारण यो पाचन अग्नि स्वाभाविक रूपमा मन्द हुन्छ भने त ढिलो हुन थाल्छ यस बेला चाहिँ। त पाचन शक्ति कमजोर हुँदा खाएको खाना राम्रोसँग पच्न सक्दैन जसले शरीरमा आम अधपेचको विषाक्त पदार्थ उत्पाद गराउँछ। यही आमलाई आयुर्वेदले धेरै रोगको मुख्य कारण पनि मान्छ। हुन त पेट रोग हुनु भनेको शरीरमा रोग लाग्नु, धेरै कुराहरूले सताउँछ, जब पेट बिग्रिन्छ तब शरीरलाई पनि यसले सताउने गर्छ, त यो हामीलाई थाहा नै छ। यही कारणले पनि विशेष गरी यो साउनमा अत्यधिक तेल, घिउ, मसला होइन, रातो मासु, फास्टफुड तथा धेरै तारे तुरेका खानेकुरा पचाउन चाहिँ गाह्रो हुन्छ पेटलाई पनि। यस्तो खाना नियमित खाँदा पेट भारी हुने, ग्यास बढ्ने, अमलपित्त, कब्जियत, अपच, पेट दुख्ने, वाकवाकी लाग्ने जस्ता सुस्ती महसुस हुने समस्या पनि देखिन सक्छ। त यो आयुर्वेदका अनुसार चाहिँ अब शरीरमा पात, पित्त र कफभरि तीन दोषको एउटा सन्तुलनमा सञ्चालन हुन्छ भनिएको छ। त यो वर्षायाममा विशेष गरी वात दोष बढ्ने, पित्त दोष र असन्तुलित हुने सम्भावना धेरै हुन्छ पनि भनिएको छ। यसले विशेष गरी त जोड्ने दुख्ने, पेट फुल्ने, एसिडिटी, छाला सम्बन्धी समस्या, टाउको दुख्ने, थकान र पाचन सम्बन्धी विभिन्न समस्या पनि निम्ताउन सक्छ यही बेलामा चाहिँ। त यसबाहेक चाहिँ यो वर्षायाममा ब्याक्टेरिया, भाइरस र फङ्गसको वृद्धि पनि छिटो छिटो हुने भएकोले झाडा पखाला, फुड पोइजनिङ, टाइफाइड, हैजा तथा अन्य सङ्क्रमणको जोखिम पनि बढ्ने स्वस्थ विज्ञहरू बताउँछन्। त्यसैले पनि यो मौसममा खानाको गुणस्तर, सफाई र ताजापनमा विशेष ध्यान दिन चाहिँ आवश्यक हुन्छ। त यो साउनमा सबै चिज खाना नहुने त के चाहिँ खाने यो महिनामा होइन, कस्तो खाना चाहिँ शरीरको लागि स्वस्थ हुन्छ या राम्रो हुन्छ त त्यसमा चाहिँ आयुर्वेदमा चाहिँ के भन्छन् भने साउनमा चाहिँ यो सात्विक ताजा सजिलै पच्ने भोजन खानु चाहिँ सजिलो हुन्छ र सात्विक भोजनले शरीरलाई आवश्यक पोषण दिने मात्र होइन पाचन प्रणालीलाई अनावश्यक भार पनि पर्दैन यसले। त यो अवधिमा ताजा पठाएको पकाएको दाल, भात, रोटी, हरियो सागसब्जी, लौका, फर्सी, घेरौला, परवल, फर्सीका मुन्टा, मौसमी फलफुल, दहीको सट्टा मुही, तातो सुप, दलिया, खिचडी तथा पर्याप्त मैलेका या सुरक्षित पिउने पानी चाहिँ सेवन गर्नु लाभदायक भनेर भनिएको छ। र कतिपय कुरामा हामीले सुनेका छौँ त्यो वेला चाहिँ साग
शरीरले पचाउन सक्दैन, खान पनि हुन्न भनिएको छ। तरै आयुर्वेदले फेरि भन्छ साग खानुपर्छ शरीरलाई, होइन, साग खाँदा हुन्छ पनि भनिएको छ, होइन, यी कुराहरू केही बाजिएका पनि छन्। तर यति बेला चाहिँ तेल र कम मसला प्रयोग गरेर पकाएर खाएको चाहिँ शरीरलाई स्वस्थ हुन्छ भनेर भनेको छ। अब यति बेला साथै अब यो अदुवा, जिरा, धनियाँ, बेसार, मेथी, कालो मरिच जस्ता प्राकृतिक मसलाहरू सीमित मात्रामा प्रयोग गर्दा पाचन सुधार गर्न मद्दत पुग्न सक्छ, यी हामीले प्रयोग गर्दा चाहिँ। त यो साउनमा अब यो विशेष गरी चाहिँ अब यो खानाहरू, होइन, यो गर्मी अब कहिले घाम लाग्ने, कहिले पानी पर्ने, होइन, त्यसले गर्दा चाहिँ यति बेला चाहिँ यो बासी अत्याधिक मसलेदार धेरै तारे तुरेका खानेकुराहरू चाहिँ यो पचाउन गाह्रो हुन्छ। त्यसैले चाहिँ यो महिना नखाँदा चाहिँ हुन्छ, हल्का खाना खाँदा चाहिँ स्वास्थ्यलाई पनि फाइदा हुन्छ। अनि यही त्यस्ता तारे तुरेका खानाले चाहिँ शरीरलाई कमजोर बनाउने पनि हुन्छ, त्यसले गर्दा चाहिँ पाचन प्रणालीमा बढी दबाव हुन्छ, त्यसले गर्दा अस्वस्थ पनि बनाउन सक्छ। त यो हल्का र सात्विक भोजनले पाचन प्रणालीलाई आराम दिनुको साथै शरीरलाई आवश्यक ऊर्जा पनि उपलब्ध गराउँछ। यस्तो खानाले पेट हल्का राख्ने भएकोले आलस्य र सुस्ती कम हुन्छ, शरीर दिनभर सक्रिय रहन्छ र मानसिक ताजगी पनि कायम नै रहन्छ। त यो मानसिक स्वास्थ्यमा पनि अब यो यसले कतिको प्रभाव पार्छ, होइन, यी खानपान आहार विहारले, त यो सात्विक भोजनलाई चाहिँ केवल शारीरिक स्वास्थ्यसँग मात्र जोड्दैन, यसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ। त हल्का र सन्तुलित भोजनले मन शान्त राख्न, तनाव कम गर्न, ध्यान केन्द्रित गर्न पनि मद्दत गर्ने विश्वास गरिएको छ। त्यसैले साउनमा गरिने पूजा, ध्यान, जप तथा आध्यात्मिक साधनासँग सात्विक भोजनलाई विशेष रूपमा जोडिएको पाउँछौँ हामी। त यो साउनमा खानपानसँगै जीवनशैलीमा पनि ध्यान दिन उत्ति नै आवश्यक हुन्छ। समयमा खाना खाने, धेरै नखाने, पर्याप्त निन्द्रा लिने, नियमित हल्का व्यायाम वा योग गर्ने, सफा तथा उमालेका पानी पिउने, बासी खाना नखाने र व्यक्तिगत सरसफाइमा ध्यान दिने बानीले पनि वर्षायाममा हुने धेरै स्वास्थ्य समस्याबाट हामी बच्न सक्छौँ। अब त समग्रमा साउनमा हल्का र सात्विक भोजन गर्ने परम्परा धार्मिक विश्वास मात्र नभई स्वास्थ्य संरक्षणसँग पनि गहिरो रूपमा जोडिएको पाउँछौँ। त आयुर्वेदका अनुसार वर्षायाममा शरीरको पाचन शक्ति कमजोर हुने भएकोले पनि हल्का, ताजा र पोषणयुक्त भोजन खानुपर्छ र यसलाई नै रोज्नुपर्छ भनेर चाहिँ भनेको छ। यसो गर्दा चाहिँ सबैभन्दा उपयुक्त चाहिँ मानिन्छ यसैलाई। त्यसले पाचन प्रणालीलाई स्वस्थ राख्नु, साथै सङ्क्रमणको जोखिम कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र मानसिक शान्ति कायम राख्न र समग्र स्वास्थ्य सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले पनि साउन महिनामा चाहिँ हल्का र सुपाच्य खानाहरू खानुपर्छ भनेर भनिएको छ। यी कुराहरू धेरै छन्, जति भने पनि जति हामीले वर्णन गरे पनि सकिँदैन। एक छोटो जानकारी मात्र मैले यहाँहरूलाई जानकारी गराएँ के कस्तो लाग्छ यहाँहरूलाई पनि, होइन, तर हरेक कुराहरू प्रयोग गर्दा चाहिँ आफ्नो शरीर स्वस्थ छ कि छैन, शरीरले त्यसलाई पचाउन सक्छ कि सक्दैन, र हामीले औषधि प्रयोग गरिरहेछौँ नि, त्यो औषधि प्रयोग गरेर ती खानाहरू खाँदाखेरि असर गर्छ गर्दैन, त्यसले गर्दा केही न केही चिजहरू प्रयोग गर्दा चाहिँ डक्टरहरूसँग सल्लाह गरेर आफूले प्रयोग गरियो भने अझ स्वस्थ अझ राम्रो पनि हुन्छ। त्यही छोटो जानकारीपछि अब कार्यक्रमको थालनीमा यो राखेँ। अब यसपछि यहाँलाई थाहै छ, यहाँहरूको गीत, यहाँहरूलाई गीत पनि सुनाउँछु, गीत सुनेपछि यहाँसम्म कुराकानी गर्न आउँछु। 8271 2 7 7 3 त यो पहिलो गीत देवमान गैरेको र साथीहरूको स्वरमा रहेको मिठो भाका यहाँहरूको लागि, त्यसपछि म आउँछु 8271 2 7 7 3

0: बाँच्ने मुनाल अनि साथीहरूको शर्मा अहिले यो मिठो भाका अहिले हाम्रो प्रस्तुत निकै पुरानो भाका थियो यो कुनै बेला जनजीवनमा झुन्डेको यी शब्दहरू आज पनि त्यत्तिकै मिठा छन् त्यत्तिकै मिठा भाकाहरू यहाँहरूसम्म गुन्जाइरहेका छन् यहाँहरूले सुनिरहनु भएको छ गीत सुनाउने सुन्ने अर्का गीत सुन्ने त छँदैछ फेरि कुराकानी पनि छँदैछ फेरि कुराकानीतिर लागौँ अब नि कोही साथी आइसक्नु भयो सेलफोनमा सम्पर्क गरिहाल्छु खाँडाको हुनुहुन्छ हेलो हेलो
1: हेलो
0: हजुर नमस्कार
1: नमस्ते भाइ
0: नमस्ते हेलो
1: हेलो
0: हजुर नमस्ते
1: सुन्नु भएन हजुरले
0: म सुनिरहेको छु मेरो बोल्या सुन्नु भएको छैन
1: म गोर्खाबाट हो बिमला लामा
0: बिमला लामाजी आराम हुनुहुन्छ बिमलाजी आज भोलि छैन है सबै सिद्धिसक्यो है कामहरू त अब फुर्सदको फुर्सदको समय अहिले त होइन
1: फुर्सदको समय छ तर पानी परिरहेको छ किबाट सिमसिम सिमसिम अहिले चाहिँ अलिकति के अरे पानी बसेको जस्तो भएको छ नत्र भएपछि पानी सिमसिम परिरहेको छ त्यहाँ हाम्रोतिर
0: अनि यो फुर्सदको समयमा पानी नपरे भए कसरी दिन बितिन्थ्यो कसरी काटिन्थ्यो के काममा व्यस्त भइन्थ्यो कि
1: काम त्यति साह्रै धेरै काम चाहिँ हुँदैन हाम्रोतिर हल्का फुल्का नै हो तर पानी चाहिँ पऱ्यो भने बाहिरतिर हिँड्नु हुन्छ नि त
0: आजकल त सजिलो छ नि पानी पऱ्यो भने अब हातमा मोबाइल हुन्छ थिचेर बस्दा नि भएको टाइम पास त होइन
1: हुन चाहिँ हुन्छ तर धेरै त्यो मोबाइलतिर भुलेर बस्दैन नि त दाई म मोबाइलतिर धेरै चासो
0: धेरै भुल्नु राम्रो पनि होइन चाहिने चिज हेर्नुपर्छ होइन कुनै बेला सुन्नुपर्छ हेर्नु पनि पर्छ तर त्यसैमा तल्लिन हुनु पनि राम्रो होइन त्यसले पनि कति समय किल गरिदिन्छ होइन त्योमा भुलुन्जेल कुनै नयाँ कामहरू अथवा घरकै कामहरू होइन गऱ्यो भने अलिकति होलो पनि हुन्छ सजिलो पनि हुन्छ नि होइन
1: हजुर हजुर म चाहिने बेलामा मोबाइल हेर्छु नचाहिने बेलामा त्यतिकै छोडेर हिँड्छु
0: कि होइन चाहिने बेलामा त हेर्नु पर्छ कुनै अब चाहिने चिजहरू पनि हुन्छन् कति त अब ती चिजहरू हामीलाई उपयुक्त पनि हुन्छ नि त्यो कुराहरू सुन्दा हेर्दा होइन त्यस्तो त हेर्नै पर्छ
1: तर त्यही मोबाइलमा मात्रै झुनेर बस्ने चाहिँ चासो लाग्दैन
0: त्यो त्यो गर्नु पनि राम्रो होइन होइन अब धेरैजना अहिले त त्यही छ नि त टाइम पास गर्ने के भनेपछि त अब अरू यस्तो भइसक्यो अब परिवारमा अब को कता के छ त्यो जानकारी हुँदैन तर मोबाइलमा के भयो कस्तो भयो कुन सिरियल आयो कुन चाहिँ के भयो त्यो चाहिँ बढी चासोको विषय बनाएको हुन्छ कि सबैलाई
1: हजुर त्यो चाहिँ हो तर त्यो मोबाइलमा अब हेर्नु नि पर्छ तर हेर्नु हुँदैन मोबाइल मात्रै झुन्नु पनि मलाई राम्रो लाग्दैन कि
0: त्यो राम्रो होइन पनि अरूसँग ठिक हुनुहुन्छ नि बिमलाजी
1: अरू सबै ठिकै छ भाइ काठमाडौँतिर कस्तो छ
0: काठमाडौँतिर अब अहिले चाहिँ तातो छ होइन घाम लागेको छ अलिकति बिहान पानी परेको थियो तर यतिखेर चाहिँ घाम लागेको छ तातो पनि छ यतिखेर चाहिँ अब अहिले त अब बिस्तारै बिस्तारै पानी परिरहेको छ अब केही समयपछि त बिस्तारै पानी अब यो तातोलाई पनि अब बाई बाई गर्ने बेला भइसक्यो नि अब बिस्तारै बिस्तारै
1: त्यस्तै बर्खाको बेला पानी आउनु नि पर्छ अब पानी धेरै आयो भने पनि भएन कि
0: पानी आओस् तर बिजो कसै पनि बिजो नहोस् कतै पनि केही पनि नहोस् होइन कुनै त्यस्तो अप्रिय घटना सुन्न नपरोस् हामी त्यही कामना गरौँ होइन
1: हजुर हजुर त्यही हो दाइ भन्नुहोस् तर हाम्रो चाहिँ गोर्खामा अस्ति के अरे दिउँसैमा घर भत्किएको मोबाइलतिर हेरेको थियो अब त्यस्तो चाहिँ नहोस् पनि
0: पानी परेर
1: पानी परेको थिएन दाइ
0: अब कहिले अब के गर्ने अब प्राकृतिक अब कुरालाई अब हामीले रोक्न पनि सक्दैनौँ होइन परिहाल्यो भने त के लाग्छ र तर अब पर्न थाल्यो भने आफू सुरक्षित होइन पहिले भइयो भने त्यो बेटर होइन अनि आज कस्तो गीत सुनाउने बिमलाजी
1: आज मलाई के भन्छ मोबाइल हाल्यो भने ट्याक्कै लाग्यो कि एकचोटि पनि व्यस्त नि भएन त्यो भएर अब खासै तयारी चाहिँ छैन अब
0: आज आज अब कतै चिट्टा सिट्टा काट्नु भने ट्याक्कै पर्ला त्यो पहिलो कल लगायो भनेपछि त
1: के आज त म छक्कै परेँ
0: लकी आज लकी हुन्छ आजको दिन लकी रहेछ तपाईँको
1: छोटो गाउँ चाहिँ भयो नि हुन्छ नभइनी हुन्न तर मैले त अहिले चाहिँ खासै गरेँ
0: ओके ओके छोटो छोटो कुरा सुनाउन के भयो र
1: कुन त भयो भलाएको पिरा कि छुट्यो

0: लागेर फुलमा मारि डुल्ने बेलामा खुदो रुम्दा लागेको किराती छुट्यो तोरी फुल्ने बेलामा खुदो रुम्दा लागेको किराती
1: साँच्चै कोदो रोप्ने बेला लाग्यो त माया
0: गीत चाहिँ मनपर्छ तर आएन
1: कि ए गीत पनि मन पर्यो तर कतै कतै सन्देश पनि हुनसक्छ नि त होइन होइन गीत मात्र हो ओके ओके जस प्रस्तुति यो जस प्रयास गरिदिनु भयो यो प्रस्तुति राम्रो यसको लागि पनि अलिक धेरै धेरै बिमलाजी अर्को भेटमा फेरि यो बाँकी अंशलाई फेरि सुनाउला नि त हुन्न ओके बाबा है बिमला लामा गोर्खाबाट हुनुहुन्थ्यो छोटो मुटुकीसँगै छुट्टी छ भन्नुभएको छ अर्को साथी फेरि आइसक्नु भएको छ गाडको हुनुहुन्छ हेलो हेलो हेलो हेलो नमस्ते गुड मर्निङ कि एकदम डिस्टर्ब आइरहेको छ त्यहाँ एकदमै डिस्टर्ब आएको छ
2: पानी परिरहेको
1: छ डिस्टर्ब आइरहेको छ रोशनजी त्यो छ्या सुर्कीको आवाज आइरहेको छ पछाडि र त यहाँसँग कुरा गरिरहेको छु होइन अरू के छ नयाँ नौलो के छ पानी परिरहेको रहेछ त्यहाँ यतिखेर त भने अलिकति न गर्मी पनि त्यति छैन होला चिसै होला ठिक होइन
2: राजन दाइ यता लगातारै पानी परिरहेको त्यही भएर पनि खासै गर्मी छैन शीतलै छ भनौँ न
1: अहिले पनि मैले भने पानी अब पर्नुपर्छ भयो बर्खा छ याम छ होइन पानी परोस् तर त्यसले केही बिधो नगरोस् होइन कसैलाई अप्ठ्यारो नपारोस् त्यही हामी भनौँ कामना गरौँ होइन अनि रोशनजी आज के कस्तो भएको छ सुनाउनु त पूर्वेली भएकै हो त
2: राजन यो साउने खोला उर्लेर आउँदा भन्ने साउने भिला उर्लेर आउँदा भन्ने राजन राई
1: साउने भेला जितेन राईको भयो साउने खोला हाम्रो अर्को गायिका थाहा छ
2: जितेन राईको
1: त्यो त अस्ति पनि सुनाउनु भएन र
2: अस्ति मैले सुनाएको छुइनँ अस्ति साउने चाहिँ सुनाएको
1: ए हजुर हजुर ए हेलो ओके ल
2: आज चाहिँ जितेन राईको सुनाउनु मन लागेको
1: साउने भेला उर्लिएर आउँदा
2: हजुर
1: ल ओके ओके ओके

Mamma,

धेरै धन्यवाद रोशनजी, तपाईँको त्यति राम्रो आवाज आएन पछाडि, एकदम आवाज आएको थियो, त्यस प्रस्तुति मिठो थियो, सुन्ने रहर पनि थियो, तर पछाडि अलिकति डिस्टर्बेन्स आएर हामीले त्यति गर्न सकेनौँ। अर्को भेटमा फेरि प्रश्नसँग सुन्यो भने बाँकी अंशलाई फेरि सुन्छु। धेरै धन्यवाद रोशनजीलाई, अहिले यहाँसम्म छुटिसकेको छु, अर्को साथी आइसकेपछि कुरा गर्छु म। को हुनुहुन्छ? हेलो।

0: निरौलाजी भन्नुभएको थियो कि अघि अनि उहाँको तर्फबाट पनि तपाईँलाई सम्झना त बेली र चमेली मेरो लाग्छ लाग्दैन भनिदिनु भन्ने खबर पनि प्राप्त भएको छ है तपाईँलाई.
1: उहाँसँग कुरा गरेर लाग्छ उहाँको पनि होइन कुरा भइरहन्छ.
0: हजुर होइन हामी त तपाईँ हामी त यताको खबर उता उताको खबर यता भन्छ भन्दै हाम्रो चाहिँ सेतामै केस फुल्ने अवस्था लम्कँदै
1: हो पुल बनाउँदा बनाउँदै होइन.
0: हजुर
1: यता तर्यो उता तर्यो.
0: हजुर यो ठेक्का पर्सा हाम्रो कहिले अन्त्य नहुने भयो जस्तो छ.
1: यो हुँदैन हुँदैन यो अन्त्य गर्नै भएन नि ठेक्का पट्टा अन्त्य त गर्नै भएन नि. अनि के छ धनकुटातिर के छ खबर खबर अनि
0: धनकुटातिर तपाईँको कोदो रोप्ने बेला हुँदैछ अनि अब टमाटर र फुलकोपीहरू रोप्ने बेला पनि अब यसो बाँसको त थाङ्ग्रा फुटाउने ओर्ने कार्य हुँदैछ व्यस्त छ. अनि अब तपाईँको यो अब तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिड गरेर आएका यी बाँध र आतङ्कको दुःख पनि खपिँदैछ खेपिँदैछ होइन. अनि त्यस बाहेकका अन्य अब लामपुच्छ्रे कोकलेका पनि यी दुःख बोकिँदै हिँडिँदैछ सर है त.
1: है ओके ओके. अब दुःख सुख यस्तै हो जिन्दगीमा आउँछ जान्छ होइन सहनु पर्छ त्यसलाई आफूले सङ्घर्ष गर्नैपर्छ नगरी हुँदैन होइन त्यसतिर नलागौँ होइन. अब त्यो आउने जाने भइरहने हो दिनचर्या हो दिन मान्छेको दैनिक जीवन त्यो परिरहन्छ होइन केही न केही त भइरहेको हुन्छ नि त होइन त्यसलाई सङ्घर्ष गरिरहेकै हुन्छ हामी गर्नैपर्छ.
0: हजुर अब 365 दिनमध्ये नै लगभग 4-5 महिना चाहिँ उनीहरूकै स्याहार सुसार गर्न तल्लीन भइसकेपछि त मान्छे त बेपत्तै हुने रहेछ.
1: अब कहिले उनीहरूको स्याहार सर कहिले आफ्नो स्याहार सुसार अब त्यो त नगरी भएन जीवन चल्दैन होइन. अब उनीहरूलाई बाँच्ने अधिकार त छ नि त बाँच्ने अधिकार त दिनु पऱ्यो उनीहरूलाई पनि होइन र सबैको छ अधिकार.
0: अब त्यस्तै उस्तै छ.
1: ओके अब सुरुमा यति मिठो प्रस्तुति दिइहाल्नु भयो होइन कुराकानी पनि भइगयो. अब के हामी बिस्तारै लागौँ त.
0: हुन्छ ठिकै छ यहाँसँग जाजुले मान समय र अलिकति फुर्सदीले समय निकालेर यहाँसँग कुराकानी गर्ने सु अवसर प्रदान भयो खुसी लागेको छ. प्राविधिक मित्र धेरै धेरै धन्यवाद. आउँदै गरेको बडा दशैं दीपावली छठ लगायत सबै पर्व रक्षाबन्धनको पनि शुभकामना फोन लाग्छ.
1: यो त अहिले नै गर्दा त यो त बिर्सिने बेला हुन्छ. यो त झन् 40-45 दिनपछि त मान्छेले बिर्सिसक्छ यति व्यस्त शैली जीवनशैली छ मान्छेको अहिले होइन.
0: होइन यस्तो छ यो श्रावण महिनाले निमन्त्रणा गर्छ नि त चार पर्वलाई
1: यो अहिले खालि निमन्त्रणा मात्र गरेर यसो सम्झना राखिदिएको. ओके बाबाई धन पठाउनु थियो रामप्रसाद निरौलाजी अर्को साथी भिर आइसन भएको छ गाडको हुनुहुन्छ. हेलो
2: हजुर नमस्कार है राजन सर.
1: नमस्कार कताबाट को बोल्नु भयो?
2: यता मोरङको रातमाईबाट शङ्कर ढकाल.
1: ओ शङ्करजी आराम हुनुहुन्छ?
2: आरामै छु सर हजुरहरूको कृपाले गर्दा आरामै छु भन्नुपर्छ.
1: यस्तो कृपा भन्ने माथिको कृपा सबै तपाईँ हामीलाई लाग्ने हो होइन.
2: हजुर
1: तपाईँ हामीले भनेर सुनाएर के होला र होइन अब जे हामीले पहिला लिएर आएछौँ लेखेर आएछौँ
2: होइन भोग्दै जानुपर्छ
1: भोग्दै जानुपर्छ
2: भन्छ नि लेखालाई भावी मेटालाको भन्छ
1: हो. त्यसले गर्दा हामी एउटा बाँच्ने आधार जिन्दगी चलाउने आधार हो फलानले भन्दा हुन्छ यस्तो हुन्छ यसो भए हुन्थ्यो भनेर हामी ती लोभ लालचमा जीवन काटिरहने हो कि तर समय जति बेला आउँछ त्यो लोभ लालच सबै छोडिदिनुपर्छ होइन. त्यसले केही गर्दैन हामी एउटा बाँच्ने हाम्रो एउटा आधार मात्र हो कि यता छ उता छ यो छ यो छ यसो गर्नुपर्छ उसो गर्नुपर्छ यहाँ गरेर उसो त्यति हो कि हाम्रो दिन काट्ने एउटा समय मात्र बनाउने हो कि अहिले होइन र.
2: हजुर अब भनाइ छ नि सिरुमडीको आयो टप्प टिप्यो लग्यो मिति पुग्यो
1: टारे टर्दैन त्यो हो त. निम्ति पुगेपछि केही लाग्दैन न त्यसले बुढो भन्छ न बाल भन्छ न वृद्ध भन्छ केही त्यसले भन्दैन समय आएपछि सकिन्छ. त्यसले गर्दा अब बाँचुन्जेल दुई वचन मिठो बोल्ने हो होइन सत्कर्ममा. मौसम यता ठिकै छ गर्मी छ बिहान पख घाम पानी परेको थियो अहिले चाहिँ अब घाम पनि लागेको छ हल्का लागेको छ तर गर्मी छ यतिखेर चाहिँ होइन.
2: हाम्रोमा चाहिँ ठिक ठिकै छ हावा लागिरहेछ शीतल शीतल छ सर बस्छ
1: रमाइलो रहेछ त्यतिर है.
2: हजुर
1: मोरङ त किन गर्मी हुने बेला हो नि त्यति बेला त होइन.
2: होइन गर्मी हुने बेला हो पानी परेर बिहान चाहिँ शीतलै हुन्छ दिउँसो अलिक घाम चर्केपछि गर्मी हुन्छ सर
1: र पनि पानी पर्दा त केही राहत त भयो नि त त्यसले होइन. ओके अनि शङ्करजी आज के गीत सुन्नुहुन्छ? पूर्वेली भाका सुन्नुहुन्छ कि आफ्नै भाका?
2: पूर्वेली भाका एउटा यसो गुनगुनाउँछु नि थोरै.
1: ए हुन्छ हुन्छ शङ्करजी. ओके
2: सीताराम ताजप्रियाको एउटा
1: गौरादहको बजारमा हो क्या?
2: हजुर.
1: ओके
2: गौरादहको बजारैमा माया हाम्रो बस्यो कस गरी भुल्ने होला मन उडी गयो मन उडी गयो च्यावारीको च्यावारीमा हावा चल्यो बैशाखको बेला माया गर्ने मायालुलाई कहाँ भेट्नु होला गौरधको बजारमा माया हाम्रो बस्यो कस गरी भुल्ने होला मन उडी गयो मन उडी गयो हस् सर
1: पक्कै पक्कै म

0: नउडाउनुहोस् होइन, माया अब यस्तै हो, माया बसेपछि अब छुट्न पनि गाह्रै हुन्छ होइन,
1: त्यसलाई निकाल
0: गीतमा मात्र है। ओके, कुनै बेला त भएको थियो होला नि त, अब आफ्नो उमेर छँदाखेरि त होइन, त्यही कुराहरू कहिले काहीँ त अब रिपिट हुन्छ नि, सम्झना आउँछ, त्यसैलाई यसो गीतको ब्रामा ढालिन्छ नि त होइन। ओके जङ्गाजी, यति मिठो प्रस्तुति, छोटो मिठो दिनु, यसको लागि धेरै धेरै धन्यवाद, अहिले छुट्टेँ। ओके ओके बाबा, नमस्ते। शङ्कर ढकाल मोरङबाट हुनुहुन्थ्यो, अर्को साथी फेरि आइसक्नु भएको छ, को हुनुहुन्छ? हेलो
2: हेलो हेलो, नमस्ते, नमस्कार हजुर।
0: नमस्ते, नमस्कार हजुर, को बोल्नु भयो, कताबाट?
2: मलाई त अब सधैँ बोलिरहने मान्छे हो, चिन्नु त पर्ने हो।
0: अब त ठ्याक्कै चिनेको छु होइन, अब आयो तर ठ्याक्कै नाम चाहिँ आएन क्या,
2: नाम भन्नाले पनि मकवानपुरबाट हो, सुजन तामाङ।
0: ए मकवानपुरबाट, कहाँ गत हाम्रो कुरा भएन नि
2: हजुर, योभन्दा अगाडि कति भयो, कति भयो
0: पहिला त कति भयो भयो नि
2: हजुर हजुर।
0: अनि सुजनजी के छ अनि मकवानतिरको खबर, तपाईँको के छ?
2: ठिकै छ भन है, अहिलेसम्म त हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ चर्को घाम लागेको
0: छ है, पानी भन्नु चर्को। अब अहिले त यो त्यहाँतिर त मकै छरिसक्यो होइन र?
2: मकै छरेको चाहिँ छैन, अब टिबेर चाहिँ सक्यो,
0: बनाउँछ भनेपछि त अब यो अहिले त अब यो बिस्तार बिस्तार त मकै पाक्ने होइन, घाम लाग्ने पर्छ भन्छ, भदौमा त बेसकै लाग्छ नि त होइन, मकै त विशेष गरी त भदौमा पाक्ने हो नि होइन र?
2: हजुर हजुर, भदौमा अब भदौ चाहिँ पुग्दैन, भदौमा चाहिँ अर्कै सर्छ।
0: ए भनेपछि साउनको लास्ट लास्टतिर भने यही महिना पाक्ने चाहिँ?
2: हजुर हजुर, यही महिना अन्तिम अन्तिम पाक्छ, अनि भदौमा चाहिँ फाटेरै सक्छ, अर्को सर्छ भन है।
0: फेरि मकै नै छर्ने फेरि?
2: अब सबै मकै चाहिँ छर्दिनँ, आधी मकै छर्छन्, आधी कोदो रोप्छन्, आधी बोडीहरू मासहरू होइन गाजहरू त्यस्तै त्यस्तै छर्छ भनौँ।
0: भनेपछि अलिकति यो मकवानपुरको अलिक माथि चिसो ठाउँमै पर्छ यो?
2: चिसो होइन, चिसो पर्दैन है, यता तराई नै पर्छ।
0: ए तराई नै पर्छ है?
2: हजुर हजुर।
0: अनि
2: तिन महिनामै पाक्छ त अब तराई भनौँ,
0: तराई नै पर्छ भनेपछि फेरि अनि त्यहाँ कसरी कोदोहरू चाहिँ हुन्छ फेरि?
2: हुन्छ नि, यता
0: त्यसलाई त अलिक चिसै ठाउँ चाहिने अरे कोदोलाई।
2: चिसो भए पनि अब यता हाम्रो तराईमा चाहिँ अर्कै कोदो हुन्छ कि, गर्मी पाक्ने चाहिँ,
0: गर्मीमा पाक्ने चाहिँ
2: हजुर। अहिले भदौमा रोप्छ, भदौमा रोपिसकेपछि अब मङ्सिरमा ठ्याक्कै टिपेरै सक्छ,
0: तिन महिनामा पाकिहाल्छ,
2: तिन महिनामा पाकिहाल्छ।
0: ए अनि यो के त्यस उत्पादन के बजारसम्म पुर्याउने कि आफ्नो घरलाई प्रयोग हुन्छ कि के यहाँ उत्पादन भएको मकै कोदोहरू?
2: गाउँघरमै भनौ न है, अब जाँडा जाँडाहरू राख्ने कि अब पानी भेट्ने त्यस्तै भनौँ है त।
0: ए त्यसको लागि चाहिँ प्रयोग हुन्छ
2: हजुर।
0: ओके सुजनजी, अनि के छ आज गीत कस्तो सुनाउ त?
2: हुन्छ, अब त्यति गाउन चाहिँ आउँदिनँ, अब नेपाली नहो म थोरै गाउँछु नि त है।
0: हुन्छ हस् हस्।
2: सानो तिमलाई परैले लानी भो, मेरो पनि पर नै जाने भो, तिम्रो तस्विर दिलको भितामा, दिलको भितामा सँग सँगै हुन्छ कि तिम्रोली म त चितामा, परैले लाने भो, मेरो पनि पर नै जाने भो, तिम्रो तस्विर दिलको भितामा, दिलको भितामा सँग सँगै हुन्छ कि तिमी डोली म त चितामा, दिलको भितामा सँग सँगै हुन्छ कि तिमी डोली म त चितामा।
0: यति नै किन यस्तो यस्तो एकदम यो विरक्त लाग्दो गीत, किन कसैमा पहिला मन गाथे क्या?
2: हुन त आफूलाई त्यस्तो नभएको भए यस्तो गीत पकाउनु
0: आउँदैन, कुनै बेला त्यो कुनै बेला भयो
2: हजुर,
0: कसमै छैन,
2: आफूलाई जुन दुःख पर्छ त्यस्तै अब दुःख भोगेको हुन्छ नि त,
0: त्यही त्यही मनबाट निस्किन्त हो नि होइन,
2: मनबाट निस्किने
0: कसमै छ यो माया भन्ने चिज पनि, बसेपछि निकाले नमिल्ने होइन
2: हजुर,
0: निकाल्न मिल्ने फ्याल्न मिल्ने भए फ्यालिदिन्थ्यो होला नि,
2: म त अब त्यस्तै निकालेर मिल्ने भएर म त अब निकालेर यतिखेर कति अब फालेर पनि अब के हुन्थ्यो नि त अब
0: त्यस्तो नहोस्, त्यस्तो अप्ठ्यारा कसैमा नपरोस् हामी कामना गरौँ होइन, त्यो कामना गरौँ, त्यस्तो अप्ठ्यारो नपरौँ र पर्न पनि हुन्न, त्यसलाई सकेसम्म हामीले सुदृढ गर्नुपर्छ, बनाउनुपर्छ होइन, भत्काउनेतिर भन्दा बनाउनेतिर लाग्यो भने अझ बेटर हुन्छ नि होइन सुजनजी। ओके सुजनजी, त्यो मिठो
2: अब जस्तो दुःख भए पनि अब मन बुझाएर भए पनि होइन भए पनि
0: पर्छ, दुःख देखाएर केही हुने वाला छैन होइन, बरु
2: अब मान्छेको जिन्दगी हो,
0: आँसु आँसु त कहिले आँसु आउला कहिले हाँसो फुटिन्छ होइन, त्यो त भइरहन्छ, आँसु आँसुकै जीवन छ होइन, त्यसले गर्दाखेरि आँसु भन्दा बढी हाँसो भयो भने चाहिँ पक्कै पनि अरूमा पनि प्रिय भइन्छ नि।
2: नहोस्
0: पक्का पक्का सुजनजी, यदि मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँ धेरै धन्यवाद सुजनजी, अहिले छुट्टी है त। ओके बाबा, म कुमार प्रधान थियो, सुजन तामाङ अर्को साथी फेरि आइसन बस्छ, काँडोको हुनुहुन्छ, हेलो
1: हेलो, नमस्ते राजन सर, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ,
1: श्रीराम दाहाल भक्तपुरबाट।
0: श्रीराम दाहाल, आराम हुनुहुन्छ श्रीरामजी?
1: म आराम छु सर, हजुर आराम हुनुहुन्छ नि?
0: एकदम ठिकठाक छु, अनि तपाईँ के छ नयाँ नौलो भक्तपुरतिर के छ?
1: ठिक छ, अब अहिले चाहिँ मन मन त घाम लागेको छ भन्नुपर्छ,
0: अब काम पनि सबैतिर सकिसक्यो यतिखेर त, अब अलिकति थकाइ मार्ने बेला पनि होला होइन,
1: थकाइ मार्ने, अब खेतसेत गोडेर थकाइ मार्ने बेला हो नि त अब त होइन, एकछिन अब एक महिनाको लागि,
0: एक महिनाको लागि, अनि एक महिनासम्म बस्दा दिक्क लाग्दैन त, काम गरिरह बानी होइन, जिउ चलिरहेको, एक महिना नचल्दा हो के भयो कस्तो भयो भनेर लाग्दैन, दिक्क लाग्दैन,
1: हुनसक्छ, फेरि बिचमा अरू अरू हुन्छ नि त, फेरि यसो काउलीहरू रोप्ने गर्ने आदि इत्यादि होइन, अब फेरि बेला भयो खेती किसान गर्नलाई त,
0: त्यो समय होइन, बिस्तार बिस्तारै जस खेतबारीमा यताउति अल्झिरहने समय चाहिँ हुन्छ,
1: हजुर, एउटा थकाइ मार्नु भन्दा नि एउटा भनाइ हो, थकाइ थकाइ त कहिले मर्छ, एउटा काम सके अर्को आउँछ, एउटा सके अर्को आउँछ, अब बिजी हुनु हुनै पर्छ, खालि दिमागमा सैतान बस्दा हुन्छ नि, दिमागलाई हातलाई खाली राख्नु हुन्न,
0: खाली खाली दिमाग सैतानकै घर होइन,
1: हजुर
0: खाली नबस्नु राम्रो, स्वास्थ्यलाई पनि आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ नि त, खाली नबस्दा होइन, काममा अलिकति लाग्यो भने
1: राम्रै, हातमा काम छोड्नु हुँदैन,
0: छोड्नु पक्का पक्का श्रीरामजी, हो श्रीरामजी, हजुर, अनि के सिक्यो, कस्तो गीत सुनाउनुहुन्छ आज?
1: हुन्छ, अस्ति अस्ति नै अलिक पुरानो गीत सुनाउँथे, अब आज अलि अलि अलिकति जोसिलो होला जो गीत जस्तो लाग्छ।
0: ओके,
1: तिम्रो हाम्रो नगरी हुँदाको पहिलो भेट, आँखा आँखा वार्ता भो दिमिने, तिम्रो हाम्रो हुँदाको पहिलो भेट, आँखा आँखा वार्ता भो दिमिने, काटेपछि नकली धुली खेल डाँडा, आउँछ झल्को कहाँबाट कहाँबाट, भयो हेर्दा हेर्दै दुई मुटु एक भयो, उडी अली हावाको बेग भयो हेर्दा हेर्दै दुई मुटु एक भयो, काटे पछि नकली धुली खेल डाँडा, आउँछको कहाँबाट कहाँबाट, काटे पछि नकली धुली खेल डाँडा, आउँछ झल्को कहाँबाट कहाँबाट, आउँछ झल्को कहाँबाट कहाँबाट,
0: अझै झल्को अझै झल्को आउन छोडेको छैन है राम श्रीरामजीले,
1: झल्को त दिनको झल्को रातिको सब पनि पर्खी बसेको छु म पनि भन्थ्यो होइन,
0: त्यस्तै भयो र
1: होइन, झल्को त हजुरको झल्को लाएरै फोन गरेको नि त अहिले,
0: मेरो पक्का पक्का हो नि, अब यस्तो झल्को धेरै चिजको आउँछ होइन, कहिले किनमेलको झल्को आउला, कहिले बारीको आउला, कहिले खेतको आउला, कहिले तरकारी लाउने होइन,
1: अब यस्तो नजिक तिज आउँदैछ, हो पोहोर त दिदी बहिनी यसरी बसेको थियो यसरी होइन, दर खाइया थियो खुवाइया थियो, झल्को आउँछ होइन,
0: तर पनि अब यी झल्कोहरूमा केही गरी पुरानो यादहरू चाहिँ मिसिएकै हुन्छन् होइन,
1: मिसिए हुन्छ केही न केही त, त्यो पुरानो सम्झना होइन पटल बसिराखेको हुन्छ
0: मासु, त्यो अचम्म चिज छ है, त्यो कहिले नहट्ने होइन,
1: हजुर हटाउन नि हुन्न, फेरि
0: हटाउने नहुने, हट्दा पनि नहट्ने बसेपछि हट्नै हटाउनै गाह्रो,
1: हटाउनु नै हट्दैन फेरि।
0: ओके, यति मिठो प्रस्तुति दिनु श्रीरामजी, यसको लागि धेरै धन्यवाद, अहिले छुट्टी है त,
1: नमस्ते,
0: हजुर नमस्ते, भक्तपुरबाट हुनुहुन्थ्यो श्रीराम दाहालजी, धेरै धन्यवाद उहाँलाई, जति साथीले फोन रेकर्डमा छ, जति गीत सुनाउनु भयो धेरै धेरै धन्यवाद छ, बाँकी हामी कुरा गर्न बाँकी नै छ, गीत सुन्न बाँकी नै छ, हाम्रो गीत पनि सुनाउनु बाँकी छ, अब म राख्छु फेरि बास, अशोक देवान, मदन बस्नेत र साथीहरू शर्मा रहेनका, यो पनि पुरानो मिठो भएको यहाँहरूको लागि, त्यसपछि फेरि म आउँछु 82 र 7, 21 र 82 र 36 मा।

0: अशोक देवान, मदन बस्नेत अनि साथीहरूको सम्बन्ध निकै पुरानो मिठो भाका अहिले यहाँलाई हामीले प्रस्तुत गऱ्यौँ। कार्यक्रम लेख विषयमा सकेसम्म हामी नै पुरानो श्रष्टाकै नै मिठा भाकाहरू सुनाइरहेका छौँ, सुनाउने जमर्को पनि गरिरहेका छौँ। जति हामीसँग छन्, जति चाहिँ हामीले फेटेका छौँ, ती गीतलाई यहाँसम्म पुरानो जमर्को गरिरहेका छौँ। अहिले भर्खर सुनायो अशोक देवान, मदन बस्नेत साथी स्वरको यो मेरो गीत। अब यसपालि फेरि कोही साथी आइसन भाषमासँग कुरा गरिहाल्छु। कुन हुन्छ? हेलो।
1: हेलो,
0: हजुर, नमस्ते।
1: नमस्ते सर। नमस्ते।
0: नमस्ते, को बोल्नु भयो कताबाट?
1: महोत्तरीको बर्दिवासबाट।
0: साइकल? अनि ठ्याक्कै अब महोत्तरी भन्ने बित्तिकै साइकल याद आउने भयो क्या मलाई चाहिँ अहिले। नाम नाम भन्दा पनि पहिला क्या?
1: हजुर।
0: होइन,
1: भन्नु
0: के छ अनि कहाँ पुगेको छ त कथा?
1: कथा त बाटैमा छ।
0: अझै अझै बाटैमा छ?
1: बाटैमा छ।
0: किन यो
1: तपाईँमा पुगिसकेको छैन?
0: हो, यो त भएन नि त।
1: हजुरलाई फेरि आज त्यही साइकल सम्बन्धी गीत सुनाउँछु न, उसको कानमा पर्छ कि न
0: त्यही त्यही सम्बन्धी।
1: हजुर हजुर।
0: होइन, अब गीत मात्र सुनाउनु भन्दा पनि त्यसलाई कथा अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो कि? होइन,
1: राम्रो त हुन्थ्यो, तर के गर्ने सर, अब त्यहाँदेखि भेटिएको छैन, भेटिनु पर्यो नि त।
0: ए हो र?
1: हजुर।
0: ए अब त्यो अब आफूले पनि प्रयास गर्नु पर्यो नि त, होइन र?
1: प्रयास त गर्नु पर्यो, अब हजुरलाई लिएर जाने भनेको त अब त्यो सम्भव नै छैन।
0: छैन, तैपनि अब म यहीँबाट भने पनि म त्यो सहयोग चाहिँ म गरिदिन्छु है।
1: हजुरले सहयोग गर्ने भनेको रेडियोमा बोलेर मात्रै। हजुर,
0: यहाँको साइकल अब बिग्रेको होला, साइकल बनाइदिनुहोस् होइन, जति क्षतिपूर्ति त्यो क्षतिपूर्ति तिर्दिनु होला भनेर यहाँबाट म भनिदिन सक्छु होइन। अरू चाहिँ अब अनि राजी अरू भन्नुहोस्, नयाँ नौलो के छ?
1: नयाँ नौलो त अब यहाँ धेरै लामो समयपछि राति ठुलो पानी
0: पर्यो,
1: ठुलो पानी पर्यो, तर त्यही पनि जस्तो हुनुपर्ने त्यस्तो परेन, तर अरू दिनको भन्दा धेरै नै पर्यो।
0: लामो समय अब पानी नपरेर ड्राई भइरहेको थियो, त्यसले गर्दा पनि अब त्यो पानीले पुग भयो भनौँ न, सबै सोच्यो त्यो होइन,
1: धरतीले सोच्यो, पानी ठुलै पऱ्यो, रातभरि पऱ्यो पानी।
0: जस पर्दै नपर्दाखेरि भन्दा त अब पर्नु नै राम्रो भयो नि होइन?
1: धेरै राम्रो, धेरै राहत बन्यो किसानहरूले, धेरै जस्तो अब गहिरी गहिरी क्षेत्रहरूमा अब हिलो बनाउँदैछन्, अझै रोप्ने रोपेर फलाउँछु भन्ने आशा,
0: अब पर्ला पनि होइन, हुन्छ पनि होइन, आशा गरौँ होइन, आशाईमा जिन्दगी त बितेको छ होइन, आशै आशमा बित्ने हो, आज भोलि भोलि भन्यो होइन, खुसी सबभन्दा ठुलो नै त्यही त्यही हो, सबभन्दा ठुलो खुसी हो होइन, खुसी आफू जहाँ रहन सकिन्छ त्यही नै आफ्नो जीवन सार्थक हुन्छ होइन। अनि आज के त्यसैमा जोडेर गीत सुनाउने हो त?
1: त्यही सम्बन्धीको गीत सुनाउँछु छोटो। हजुर,
0: ओके ओके ल।
1: आहा करु हमरा प्यार के फेले सनम, दे दू दिले सनम, दे दू दिले सनम,

0: दिल माग्दै हुनुहुन्छ अझै दिलै दिलै झिकेर दिएपछि त के अर्थै रहेन फेरि होइन र दिलमा बस्ने सम्झना चाहिँ माग्यो होला बरु होइन त्यो सम्झना चाहिँ आदान प्रदान भइदिए अझ बेटर हुन्थ्यो होइन
1: एकदम बेस्ट हुन्थ्यो
0: आशा गरौँ हामी पनि आशा गर्दैछौँ र त्यो भएको दिन हामीलाई पनि भन्नु होला हामी पनि त्यसको लागि के गर्नुपर्छ पक्का गर्नु ओके ओके ओके राजी यति मिठो प्रस्तुत दिनुभयो यसको लागि धेरै धन्यवाद राजी अहिले छुट्टी है
1: ओके
0: बाई बाई ओके बाई राजु शर्मा महत्तरीबाट हुन्थ्यो अर्को साथी फेरि आइसान भाषा काँडाको हुनुहुन्छ हेलो हेलो
2: हजुर नमस्कार
0: हजुर नमस्कार को बोल्नु भयो
2: म तारा शङ्कर
0: तारा
2: शङ्कर
0: ए ताराजी आरा हुनुहुन्छ ताराजी कहाँबाट भन्नुभयो तपाईँ
2: म यता फिदिम जिल्ला
0: फिदिम फिदिमबाट ताराजी आरा हुनुहुन्छ
2: एकदम आरामै भन्नुपर्छ है त सर
0: के छ नि त्यहाँतिर फिदिमतिर के छ खबर खबर अनि
2: खबर एकदम ठिकै छ एकदम झुम्माझुम्मा छ पानी पानीले चाहिँ देश वाक्कै तारिसक्यो पानी परिराखेको हुन्छ अहिले अहिले चाहिँ देश धुम्माधुम्म छ परेको छैन भनौँ न
0: कुनै बेला पानी नआएर चिन्ता अब अहिले पानी पर्या परे गरेर फेरि दुःख होइन
2: हजुर हजुर
0: पानीको अहिले के छ कतिको काम छ अहिले परेको पानी
2: यता हाम्रोतिर चाहिँ खासै छैन सर
0: काम छैन है पानीको
2: हजुर
0: तर चिसो त भयो होला नि त हल्का अलिकति अब यो तातोमा होइन
2: हल्का यसो चिसो चिसो चाहिँ भएको छ होइन भन्दा पनि दिउँसोको समय चाहिँ गर्मी नै हुन्छ भनौँ न
0: अब अहिले त अब यो गर्मी हुने बेलै पनि त हो नि होइन बर्खा सुरु पनि भएको छ लागेको छ
2: त्यो पनि हो यो पानी पनि नचाहे पानी पनि चाहिने नै पर्छ कृषक खेती भयो खेती किसान भयो कि पछि पानीहरू पनि चाहिने पर्छ तर बर चाहिँ भयो भने अलिकति अब ठाउँ ठाउँमा बाटो बाटो हिँड्नेहरू बाटो अब गाडी यात्रुहरूलाई कतिलाई अब समस्या हुन्छ ठाउँ ठाउँमा बाटो लडिराखेको छ कति अब बाढी पहिरो गएर चाहिँ अलिक समस्या पनि हुन्छ होइन
0: त्यस्तो समस्या कसैमा नआओस् होइन त्यस्तो दुर्घटना कसैमा नहोस् हामी कामना गरौँ होइन अप्ठ्यारो कसैमा नपरोस् कामना गरौँ अनि ताराजी आज के अब पूर्वेली नै भएका सुनौ नि त आज
2: हुन्छ
0: छोटो तर लामो चाहिँ होइन छोटो है त
2: हुन्छ सर
0: ओके ओके
2: ल काउन्ट डाउन गर्नुहोस् न है
0: 3 2 1 गो
2: उस्तरा सुल्तिने तुम्बा ताने चु पाछि पाछि न आउँदै हाँसे हामेरा उस्कर काफल गरी कुटुकै भयो
0: यो गीतमा खालि सोल्टिनीको मात्र होइन सोल्टाको गीत चाहिँ कुनैमा हुँदैन जहिले सुने सोल्टिनीका मात्र गीत हुन्छन् होइन
2: सोल्टाको नि अब अर्को अर्को क्याबिनेटमा गाउने अलग छ है त
0: अर्को पनि सोल्टाको सुनाउनु होला है जति सुन्छौँ हामी सोल्टिनीकै गीत सुन्छौँ क्या धेरै जस्तो होइन
2: होइन सोल्टाको नै म सुनाउँछु
0: त अर्को उसमा है त ओके ओके ओके छोटो मिठो प्रस्तुतिलाई धेरै धन्यवाद फिल्मबाट हुन्थ्यो तारा शङ्कर जी अर्को साथी फेरि आइसक्नु भएको छ को हुनुहुन्छ हेलो हेलो
3: हेलो
0: हजुर नमस्कार
3: नमस्ते नमस्ते
0: नमस्ते गागल फेदीबाट हो क्या
3: हो नि सर
0: आवाज सुन्दा त गागल फेदी जस्तै लाग्यो
3: हो सर हजुरले टक्कै टक्कै पत्तो लगाइदिनु भयो
0: के छ अनि गागल फेदीतिरको खबर खबर चाहिँ
3: गागल फेदीतिर खबर ठिकै छ भन्नु पर्यो सर अब रातभरि पानी पर्यो अहिले अब मन्दा घाम ल्याइरहेको छ जे होस् अलिअलि हल्का हल्का हावा पनि चलिरहेको छ मौसम शीतलै चल्दोरहेछ अरू खबरहरू ठिकठाकै छ भन्नुपर्छ है त राम्रो
0: छ ओके सबै ठिकठाक रहोस् कामना गरौँ सबैलाई सधैँ राम्रो सुन्न सकौँ होइन
3: पक्कै सर पक्कै
0: यही नै अब हामी कामना गर्छौँ अरू त के नै गर्न सक्छौँ र होइन भिडबाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ कहाँ थाप्न सकिँदैन भने जस्तै
3: हजुर हजुर सर हजुर अब तपाईँ हाम्रो सबैजनाको सम्झना को साथसाथै यो कामना मात्रै भन्नुपर्छ है त सर होइन
0: पक्का पक्का वेलकम बाजी अनि के छ आज गीत चाहिँ कस्तो ल्याउनु भएको छ आज
3: हजुर सर गीतमा यो पुरानै पूर्वेली भएको थोरै गुनगुनाउँछ है सर
0: ओके
3: हस् सरी भेटैमा भयो सुल्टिनी देऊ के छ नि समाचार

अँ बालकुमार जी, अब घरबार जोड्दै गर्नु, जोडिसके घरबार बिगार्नु भएन, भइसकेको होला, कतिवटा जोड्ने होइन, त्यति नलागौँ बालकुमारजी होइन। यति मिठो प्रस्तुति दिनुभयो, यसको लागि यहाँलाई धेरै धन्यवाद। समय पनि निकै कम थियो, त्यसले यहाँसँग अझै बाँकी त सुन्न छैन, अर्को भेटमा फेरि पक्कै यहाँको बाँकी अंशलाई हामी सुन्ने जमर्को गर्नेछौँ। आजलाई पनि हामी यहाँसँग छुट्टिने बेला भइसकेको छ, अब जाँदा जाँदै देवमान गैरीको स्वरमा रहेको मिठो गीत यहाँसम्म छ छोड्दै, कार्यक्रमबाट प्राविधिक मित्र महम्मद असलम अनि म प्रस्तुता राजन छेत्री बिदा हुन्छु। 11 बजी अहिले समाचार सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषद बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान 11:30 बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका बहुप्रतीक्षित विकास आयोजना कृषि, शिक्षा, सड़क पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बीच हिजो सिंहदरबारमा उच्च स्तरीय छलफल भएको छ। छलफलमा महाकाली करिडोर, सेती लोकमार्ग सहित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढ़ी खुटिया दिपायल फास्ट ट्र्याक, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रण तथा किसानका समस्यालाई प्राथमिकताका साथ अगाडि बढाउन सांसदले सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रदेशको समग्र विकाससँग प्रत्यक्ष जोडिएका आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारको सक्रिय पहल आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो। सो अवसरमा प्रधानमन्त्री शाहले समग्र सुदूरपश्चिमले भोगिरहेको समस्या तत्काल समाधान गर्न अल्पकालीन र दीर्घकालीन योजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा सहभागी डडेलधुरा एकका प्रतिनिधि सभा सदस्य डाक्टर तारा प्रसाद जोशीले प्रधानमन्त्रीसँगको छलफलमा समग्र सुदूरपश्चिमको विकास, जनजीविका र पूर्वाधार विस्तारका विषयमा गहन छलफल भएको जानकारी दिनुभयो। नर्स अभियन्ता ज्योति राणा भाटले सरकारसँग 19 बुँदे सहमति भएपछि आफ्नो आमरण अनसन अन्त्य गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र राणा भाट बीच आज भएको सहमतिपछि साउन 14 गतेदेखि नेपाल नर्सिङ परिषद परिसरमा जारी अनसन तोडिएको हो। सहमति पत्रमा मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा, कानून अधिकृत जयप्रसाद सुवेदी तथा नर्स अभियन्ता ज्योति राणा भाटले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज र शिक्षण संस्थामा कार्यरत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्य कर्मीको पारिश्रमिक र सेवा सुविधा निर्धारणका लागि मन्त्रालयले 7 दिनभित्र कार्यदल गठन गर्नेछ। उक्त कार्यदलले 6 महिनाभित्र प्रतिवेदन पेश गर्नेछ। पहिरो पन्छाएसँगै नारायणगढ मुगलिन सड़कमा यातायात सेवा पूर्ववत सञ्चालनमा आएका छन्। आज बिहान 7 बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सड़कमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सड़क कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्वपूर्ण आधार रहेको औल्याउनुभयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य, पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले देशभरि सञ्चालनमा रहेका 3,000 भन्दा बढी होटलहरू अझै पनि दर्ता नभई चलाइएको पाइएको भन्दै तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाई हटाउनुपर्ने समितिलाई जानकारी गराउनुभयो। समितिको बैठकमा सदस्यहरूले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ सञ्चार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा मन्त्रालयले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच जारी तनाव समाधानका लागि कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढिरहेको कतारले जनाएको छ। कतारको परराष्ट्र मन्त्रालयका अनुसार सम्भावित सम्झौताका मस्यौदाहरू दुवै पक्षबीच आदान प्रदान भइरहेका छन्। यद्यपि हालसम्म अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता भने भएको छैन। कतारका अमीर शेख तमिम बिन हमाद अल थानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच टेलिफोन वार्ता भएको र अमेरिका र इरान बीचको मतभेद कम गर्ने उपायबारे छलफल भएको अमीरको कार्यालयले जनाएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

हजुर, केही बेरमै यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ आधुनिक गीतहरूबाट। मध्याह बाह्र बजी सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो एक बजेको समय रहनेछ समाचारको, समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिसमा प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो दुई बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। नमस्कार, अनि हार्दिक स्वागत छ। अब करिब 12 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो दिउँसोको सेवामा फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छौँ। यहाँहरू कहाँ हुनुहुन्छ, जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, आजको दिन यहाँहरूको एकदमै शुभ रहोस्, राम्रो रहोस् भन्न चाहन्छौँ। रेडियो नेपालको तर्फबाट अनि यात्रा गर्दै हुनुहुन्छ भने हामी पटक पटक भन्ने गरेका छौँ, बर्खाको सिजन रहेको छ, त्यसकारण सुरक्षित यात्रा गर्नुहोला। जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँको बारेमा राम्रोसँग जानकारी लिनुहोला, सम्बन्धित निकायसँग जानकारी लिनुहोला, बुझ्नुहोला, त्यसपछि मात्र यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। र कतिपय जना चाहिँ घुम्न जानुभएको छ, घुम्न त जानुहुन्छ तर त्यहाँ चाहिँ तपाईँहरू कतिको फोहोर व्यवस्थापन गरेर आउनुहुन्छ, फोहोर गरेर आउनुहुन्छ कि आफूले प्रयोग गरेका सामग्रीहरू चाहिँ आफ्नो ठाउँमा आफैसँग राख्नुहुन्छ, त्यो तपाईँहरू बुझ्नुहुन्छ होइन। अनि घरबाट अहिले चाहिँ निस्किनु पऱ्यो भने कतिखेर पानी पर्छ थाहा नै हुँदैन, छाता पानीका बोतलहरू चाहिँ मजाले नछुटाइकन ब्यागमा राख्नुहोला, मास्कको प्रयोग गर्नुहोला, ट्राफिक नियमको एकदमै धेरै पालना गर्नुहोला, प्रशस्त मात्रामा उमालेको पानी पिउन पनि आग्रह गर्छौँ। जतिजना यहाँहरूको घर परिवार छिमेकमा अस्वस्थ व्यक्तिहरू हुन्छ उहाँहरूको एकदमै ख्याल गर्नुहोला। तपाईँ हामी स्वस्थ सफा सुरक्षित रह्यौँ भने तपाईँको घर सफा स्वस्थ सुरक्षित रहन्छ, अनि तपाईँको टोल, तपाईँको छिमेक, त्यसपछि तपाईँ हाम्रो देश एकदमै स्वस्थ सुरक्षित रहन्छ। त्यति हामी चाहिँ लाग्छ यो सानो सानो कुरा चाहिँ किन गर्ने, ठुलो कामबाट चाहिँ सुरुवात गर्नुपर्छ भने तपाईँ हामी आफ्नै ठाउँबाट व्यक्तिगत कुराबाट चाहिँ राम्रो कुराहरू निकाल्नुपर्छ, गर्नुपर्छ, अवश्य पनि सक्सेस पाइन्छ। जतिजना पढ्ने विद्यार्थीहरू हुनुहुन्छ उहाँहरू चाहिँ एकदमै धेरै मेहनत गरेर पढ्नुहोला, अवश्य पनि सफलता पाउनुहुनेछ। एकै दिनमा चाहिँ धेरै लामो समयसम्म पढेर चाहिँ त्यो दिमागमा चाहिँ क्याच हुँदैन होइन, थोरै पढ्ने ब्रेक लिने गर्नुभयो भने चाहिँ मजाले याद रहन्छ। जुन विषय गाह्रो लाग्छ त्यो विषयलाई अझ धेरै ध्यान दिनुपर्छ, रमाएर पढ्नुपर्छ होइन, त्यति गऱ्यो भने सफल भइन्छ। कतिपयजना चाहिँ यति बेला हामीलाई मजाले कार्यालयमा बसेर सुनेर साथ दिँदै हुनुहुन्छ, उहाँहरूलाई पनि एकदमै धन्यवाद दिन चाहन्छौँ। अब भने हामी यहाँलाई करिब करिब 12 बजीसम्म निरन्तर रूपमा आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। प्रमोद खरेलको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सन्तोष केसीको गीत रचना अनि सङ्गीत रहेको छ।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई निरन्तर रूपमा विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ, मनिला सोताङको स्वरमा रहेको यो गीत राख्दैछौँ भने दावा पाख्रिनको गीत रचना रहेको छ उदय सोताङको सङ्गीतमा।

हजुर, अहिले सुनायौं स्वरूप राज आचार्य अञ्जना गुरुङको स्वरमा रहेको आधुनिक गीत परशुराम थपलियाको गीत रचना अनि सङ्गीत रहेको थियो। यहाँहरू निरन्तर रूपमा यति बेला आधुनिक गीतहरू सुनेर मनोरञ्जन लिँदै हुनुहुन्छ। भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालका साटुटी प्रादेशिक प्रसारण केन्द्रहरूबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz मेगाहर्जसँगै अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। कतिजना चाहिँ खाना खाँदै खाना बनाउँदै हामीलाई सुन्दै हुनुहुन्छ होला भने कतिजना चाहिँ खेतबारीमा काम गर्दै हामीलाई

सुन्दै हुनुहुन्छ होला, कतिजना चाहिँ यात्राको क्रममा हामीलाई सुन्दै हुनुहुन्छ होला, कति चाहिँ मजाले हामीलाई कार्यालयमा काम गर्दै अनि हामीलाई सुनेर पनि साथ दिँदै हुनुहुन्छ होला भन्ने आशा नै विश्वास गरेका छौँ। फेरि हामी अर्को गीत राख्दैछौँ यहाँहरू माझमा। नारायण गोपालको स्वरमा रहेको यो आधुनिक गीत राख्दैछौँ भने हरिभक्त कटुवालको गीत रचना रहेको छ अमर गुरुङको सङ्गीतमा।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार

अहिले सुनायौं प्रेमध्वज प्रधानको स्वरमा रहेको आधुनिक गीत राममान त्रिसितको गीत रचना अनि सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ राजु तुलाधरको स्वरमा रहेको गीत राख्दैछौँ भने प्रेम विनोद नन्दनको गीत रचना रहेको छ दिवाकरको सङ्गीतमा।

अहिले सुनायौं सन्ध्या राई उदय सोताङको स्वरमा रहेको आधुनिक गीत विष्णु बाबु देवकोटाको गीत रचना रहेको थियो, बालन्द राईको सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ, अञ्जना गुरुङ नवराज थापाको स्वरमा रहेको यो गीत राख्दैछौँ भने निर पिजीको गीत रचना रहेको छ राजकुमार बगरको सङ्गीतमा।

विभिन्न कलाकारहरूको स्वरमा सजेका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। शिव परियारको स्वरमा रहेको छ भने श्यामप्रसाद पौडेलको गीत रचना रहेको छ, रमेश कडरियाको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजी सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। विभिन्न माग राखेर सत्याग्रह अनसनमा बसेकी अभियन्ता ज्योति राणा भाटले अनसन अन्त्य गर्नु भएको छ। सरकारी वार्ता टोली र अभियन्ता राणा भाटका बीचमा आज बिहान विभिन्न 19 बुँदे सहमति भएपछि अभियन्ता राणा भाटले अनसन अन्त्य गर्नु भएको हो। नर्स समेत रहनुभएका राणा भाट यही साउन 14 गतेदेखि अनसनमा बस्नु भएको थियो। सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्री कृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको छ। सहमतिका बुदाहरूमा सरकारी प्रतिष्ठान, निजी सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स तथा मेडवाइफ लगायत स्वास्थ्य कर्मीहरूको पारिश्रमिक तथा सम्मानजनक सेवा, शर्त र सुविधा निर्धारण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 7 दिनभित्र कार्यदल गठन गरी कम्तीमा 6 महिनाभित्र कार्य सम्पन्न गर्ने रहेका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुसार तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकता दिएको छ। उक्त नीतिबारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै

0: बन्दीपुर तनहु
1: लुम्बिनी प्रदेशमा
0: सात दो बाटो रोल्पा
1: बगनास काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूर पश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बझाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखे गढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी विद्या र म रमेशको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ र आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। दुईटै प्रश्नको चाहिँ उत्तर दिने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै सन्देश राख्ने समय पनि दिन्छौँ। कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका केति झलकहरू थिए बादल थापा अनि त्यसै गरी गणेश अधिकारी र देवी घरती मगरको स्वर। अर्को गीत रहेको थियो खेम सेन्चुरी र सुनिता बुढा छेत्रीको स्वर, त्यसै गरी हिमाल सागर र अनु चौधरीको स्वर, समुजित बास्कोटा र देविका प्रधानको स्वर, अन्तमा रहेको थियो आनन्द कार्की र साथीहरूको स्वर। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ। हामीसँग भएको एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142117121 र 0142117136। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछ रोजिना बस्नेतको स्वर, रोशन सिंहको रचना र सङ्गीतबाट।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ। रोजिना बस्नेतको स्वर रोशन सिंहको रचना र सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ भने हाम्रा एफएम ब्यान्डहरू
1: 98.1 MHz र त्यसै गरी अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। हामी तिनजना आज पनि स्टुडियोमा रहेका छौँ।
0: म रमेश,
1: म विद्या, अनि त्यसै गरी टेक्निकल सपोर्टमा हुनुहुन्छ लक्ष्मण विष्ट। आजको यताको मौसमको जानकारी थोरै गराइदिइहालौँ। कतै धुम्बधुम्ब छ, बिहान पख थोरै पानी परेको थियो है।
0: हजुर, जे होस् बेला बेला पानी परिरहेको छ अहिले चाहिँ काठमाडौँमा। दिउँसो चाहिँ यसो बाहिर हिँड्दाखेरि गर्मी महसुस चाहिँ हुन्छ। प्रत्येक वर्ष गर्मी महसुस बढ्दै गएको छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ।
1: हेलो,
2: हेलो, नमस्ते।
1: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सुरज पन्त, बौद्ध, काठमाडौँबाट।
1: सुरजजी,
2: हजुर,
1: कति धेरै टाढा छौँ हो हामी त।
2: टाढा त छैन, नजिकै छौँ।
1: बौद्ध धेरै टाढा हो नि त सिंहदरबारदेखि।
2: हजुर, छिटै हुन्छ,
1: 15 मिनटको बाटो है।
2: हजुर,
1: जाम परेन भने।
2: हजुर,
1: अनि के गर्दै हुनुहुन्छ अहिले?
0: सुरजीसँग प्रायः जसो अन्त अन्ततिर कुराकानी हुन्थ्यो, आज चाहिँ पहिलो चोटिमै कुराकानी भयो।
2: हजुर,
0: कतिको तयारी छ सुरजी?
2: तयारी अब हुँदैछ।
1: कस्तो खालको प्रश्नहरू गरिदिनु भएको भए राम्रो हुन्थ्यो जस्तो लागिरहेछ
2: मलाई। एउटा गाउँहानी कथा र सामान्य ज्ञानको भइदिए हुन्थ्यो।
1: गीत चाहिँ नभए हुन्थ्यो जस्तो लाग्छ। ल, एकदमै सजिलो प्रश्न यहाँलाई परेको छ होइन। यो चाहिँ भर्खरै पनि मनाइएको छैन, विश्व बाघ दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न?
2: बुझ्यो।
1: चारवटा अप्सन रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ जुलाई 25 तारिक, अप्सन बीमा रहेको छ जुलाई 26 तारिक, अप्सन सीमा रहेको छ जुलाई 28 तारिक, वा अप्सन डीमा रहेको छ जुलाई 29 तारिक।
2: 26 तारिक
0: मिलेन। हुन्छ सुरजजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा काठमाडौँ बौद्धबाट। विश्व बाघ दिवस कहिले मनाइन्छ? अब 3 अप्सन बाँकी रहेका छन् र यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो,
3: हजुर, नमस्कार।
1: नमस्कार, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: हजुर,
1: इलामबाट, एसपीजी। जी, आजको दिन चियाबाट सुरु भयो कि केबाट?
3: हजुर,
1: आजको दिन चाहिँ चियाबाट भयो कि केबाट भयो? इलाममा बसेपछि चियाबाट नभएर केबाट हुन्छ होइन? यो पानीमा झन् होइन, चियाको त्यो चुस्की, चियालाई परहरूका लागि त होइन रमेश सर।
0: एकदमै चिया पिउनका लागि इलामको चिया साह्रै मिठो है एसपीजी। अनि के छ, पानी परिरहेछ, कस्तो छ मौसम?
3: पानी परेको छ, एकदम धुम्म भएर हल्का हावा पनि चलिरहेको छ, यस्तै भइरहेको छ। इलामतिर हजुरहरू आराम होला, मौसम चक्र छ।
0: मौसम यहाँ पनि धुम्म छ, जे होस् बेला बेला पानी परिरहेको छ, पानी चाहिँ परिरहेको छ साँझ बिहान भए पनि। एसपीजी, प्रायः जसो घर जाने बेला 5 बजे चाहिँ अलि अलि अलि बढी परिरहेछ पानी,
1: सरकारी पानी जस्तै
0: भन्छ के। बिदा हुने हुने बेला चाहिँ सधैँ प्रायः जसो भनौँ न
1: 5 बजेतिर पानी परिदिन्छ के एक टाइम त।
0: अनि प्रश्न रहेको छ, विश्व बाघ दिवस कहिले मनाइन्छ?
1: 3 अप्सन छन्। अप्सन एमा रहेको छ जुलाई 25 तारिक, अप्सन सीमा रहेको छ जुलाई 28 तारिक, र अप्सन डीमा रहेको छ जुलाई 29 तारिक।
0: भर्खरै हो है, कति गते हो थाहा छ?
3: यो 25 गते
0: थाहा भएन है। 29 तारिक भने 13 गते। हुन्छ, अब एउटा गीत सुनाउँछु, निकै चलेका गीतहरू छन् आज।
3: हुन्छ, कोसिस गर्छु।

0: हजुर
1: हजुर सुन्नु
0: सुन्नुभयो कि
1: हजुर
0: गीत सुन्नुभयो
1: गीत सुने हजुर तर
0: पछिल्लो समयमा आउनुभएका गायक हुन् निकै चर्चित गीतहरू ल्याइराख्नु भएको छ उहाँले मिलेन हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ एसपी राई आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभयो तर गीतको चाहिँ मिलाउन सक्नु भएन अझै हामीसँग गीतहरू थुप्रै छन् सामान्य ज्ञान सम्बन्धीका प्रश्नहरू पनि छन् यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ
2: राजुजी म विराटनगर गएँ होइन विराटनगर चाहिँ यति धेरै चिया खाएँ म यस्तो मन पर्यो है चिया त्यो चिया चाहिँ मैले अहिलेसम्म त्यो टेस्ट हुन्छ नि काठमाडौँमा पाएको छैन के त्यस्तो मिठो चिया पाएको होइन मैले लगभग दिनमा चाहिँ 10-12 कप चिया पिएँ होला 10-12 कप चिया के जहाँ गयो नि यो ठाउँको टेस्ट चाहिँ फरक हुन्छ नि सबै ठाउँमा के एउटै लेभलको टेस्ट पाइयो के यस्तो मिठो चिया होइन काठमाडौँमा त्यस्तो चिया चाहिँ मैले पाएको छैन मिठो भन्नुहुन्छ तर आफ्नो आफ्नो टेस्ट हो होइन तर म चिया लभर भएको हुनाले अब विराटनगर गएँ यति मिठो चिया पाएँ त्यो चाहिँ आफ्नै जिल्ला बाँके जिल्लामा नि त्यति मिठो चिया पाएन कि मैले
0: अनि व्यापार कस्तो चलिरहेछ राजुजीको ठिकै चलिरहेछ
2: चटपटे
0: उहाँको उद्योगतिर छ र हुन्छ प्रश्नतिर लागौँ
2: प्रश्न चाहिँ यस प्रकार रहेको छ राजुजी नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ
1: राष्ट्रिय कोदो दिवस
2: एकदमै
1: कोदो दिवस
2: यो चाहिँ भर्खरै निर्णय भएको छ होइन यो चाहिँ अनि पहिला चाहिँ असार 15 गते मनाइन्थ्यो भने अहिले चाहिँ थोरै चेन्ज भएको छ 82 सालमा चाहिँ यो चेन्ज भएको है अप्सन चारवटा रहेका छन् अप्सन एमा रहेको छ साउन 15 अप्सन बीमा रहेको छ साउन 16 गते अप्सन सीमा रहेको छ साउन 17 गते र अप्सन डीमा रहेको छ साउन 18 गते
0: श्रावण 16 एकदमै सही उत्तर दिनुभएको छ राजुजी अब गीत तपाईँले सुन्नु भएको थियो
1: गीत सुन्न त सुने हल्का आवाज आइरहेको थियो
0: हुन्छ म फेरि एकपटक सुनाउँछु है
1: हुन्छ धन्यवाद

0: हजुर राजुजी
1: हजुर सुनि
0: सुन्नुभयो है
1: हजुर
0: गायकको नाम
1: गायकको नाम अब के भनौँ म रामजी खाँ भन्छु
0: मिलेन हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ हाम्रो टेलिफोन सम्पर्कमा राजु काभ्रे हुनु भएको थियो विराटनगरबाट फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ
2: हेलो
3: दिदी नमस्कार
2: मजै बाटो
3: दिदी
2: सुर्खेत के हाल खबर कहाँ बा
3: सितर
2: गरल बा कलुवा खैलो कि मिनी खैना जुन हो कि कहाँ
0: दिलबहादुर चौधरी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट उहाँले खाना खाइसक्नुभयो भन्दै हुनुहुन्छ अलिअलि शीतल छ सुर्खेततिर पनि भन्दै हुनुहुन्छ अब प्रश्नतिर लागौँ है
2: प्रश्न यस प्रकार रहेको छ राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार हाल नेपालमा बाघको संख्या कति पुगेको छ बुझ्नुभयो प्रश्न चारवटा अप्सन रहेका छन् अप्सन एमा रहेको छ 429 अप्सन बीमा रहेको छ 329 अप्सन सीमा रहेको छ 529 वा अप्सन डीमा रहेको छ 629 कति भन्नुभएको
0: नै मिलल हेरी दिलबहादुर चौधरी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट अब एकैछिन एक नम्बर गीत सुनाउँदैछौँ यहाँलाई बादल थापाको स्वर रहेको छ उहाँकै रचना हो उहाँकै सङ्गीत रहेको छ तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल

0: हजुर, भर्खरै सुनायो बादल थापाको स्वर रचना सङ्गीतमा रहेको गीत। यहाँहरू भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ। यति बेला हामी तिनजना स्टुडियोमा रहेका छौँ।
1: म रमेश
0: अनि म विद्या टेक्निकल सपोर्टमा हुनु

0: हुन्छ लक्ष्मण विष्ट हुनुहुन्छ यति बेला 0142117121 र 736 को लाइन पनि हामीले खुला गरिसकेका छौँ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
2: हेलो, नमस्कार सर।
1: हजुर नमस्कार, कहाँको बोल्दै हुनुहुन्छ?
2: सर म्यामलाई दुवैजनालाई नमस्कार छ। म सूर्य तामाङ, यो लुबु नरकटेबाट।
1: सूर्य तामाङ?
2: हजुर हजुर सर,
1: लुबुबाट।
2: हजुर,
1: लुबु नजिकै हुनुहुन्छ?
2: ए हजुर,
1: साह्रै सुन्दर ठाउँ है लुबु।
2: हजुर ठिकै छ सर, अब राम्रै छ समग्रमा।
1: जे होस् त्यतातिर अलि हाइट छ, चिसो पनि हुन्छ नि लुबुतिर।
2: हजुर ठिकै छ सर, अब अलिकति सामान्यतया अरू ठाउँ भन्दा ठिकै छ।
1: कतिको पानी परिरहेछ लुबुतिर?
2: हजुर पानी चाहिँ सिमसिम परिरहेको थियो, अब अहिले त रोक्यो होला सर, फेरि धुम्मा नै छ।
1: पेसाले केमा आबद्ध हो, के गर्नुहुन्छ सूर्यजी?
2: हजुर म चाहिँ सर अब खास गरी म चाहिँ अगरबत्ती मार्केटिङ गर्छु सर।
1: हजुर
2: हजुर,
1: अगरबत्तीमा पनि दुई खाले हुन्छ नि?
2: ए त्यो चाहिँ मलाई त्यति जानकारी थाहा भएन सर अलिकति।
1: हुन्छ अब प्रश्नतिर लागौँ
0: सूर्यजी। प्रश्न यस प्रकार रहेको छ, राष्ट्रिय बाघ संरक्षण 2082 अनुसार हाल नेपालमा बाघको संख्या कति पुगेको छ? तिनवटा अप्सन बाँकी रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ 429, अप्सन बीमा रहेको छ 329 र अप्सन डीमा रहेको छ 629।
2: हजुर म चाहिँ 429 भन्न चाहन्छु।
1: के थाहा पाउनु भएको थियो? अस्ति भर्खरै मात्र भएको हो यो, बाघको संख्यामा वृद्धि पनि भएको छ।
2: हजुर मैले चाहिँ रेडियो नेपालबाटै सुनेको जस्तो मलाई लाग्छ अहिले।
1: अब एउटा गीत सुनाउँछु, पछिल्लो समयमा आउनुभएका गायक हुन्, निकै चर्चामा हुनुहुन्छ। उहाँको स्वर या गायिकाको स्वर चाहिँ तपाईँले कसको थाहा पाउनुहुन्छ भन्नुहोला।
2: ए हुन्छ सर, हस् हस्।

0: सूर्यजी,
1: अहिले
0: पछिल्लो पुस्तामा चाहिँ उहाँको गीतहरू एकदमै चर्चित रहेका छन् होइन? धेरै गीतहरू जुन गीत आउँछ उहाँको बजारमा चाहिँ एकदमै चल्छ क्या?
1: हजुर हजुर म्याम, हजुर।
0: ल भन्नुहोस् त,
1: यो अलिकति कन्फ्युजन।
0: उहाँ चाहिँ दोहोरी गीतहरू पनि मजाले गाउनुहुन्छ, चलचित्रका गीतहरू पनि गाउनुहुन्छ, आधुनिक गीत चाहिँ उहाँको एकदमै चल्छन्। उहाँ चाहिँ आधुनिक गीत ब्याकग्राउन्ड को हुनुहुन्छ, तर उहाँको दोहोरी गीतहरू पनि चल्छ। उहाँ नेपाल आइडलबाट आउनु भएको होला, तपाईँकै ठाउँतिरको पनि हुनुहुन्छ है उहाँ? तपाईँकै जिल्लाको? ल, जुन ठाउँ तपाईँ बस्नु भएको छ नि त्यही वरिपरिकै हुनुहुन्छ उहाँ?
1: ए हजुर, मैले चाहिँ ठम्याइ मेरोमा अलिकति अलिकति ठम्याउन सकेन, अलिकति गाह्रो।
0: उहाँ चाहिँ प्रमोद खरेलहरू पछिको पुस्ताको चाहिँ एकदमै चर्चित गायककार हुनुहुन्छ।
2: हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा सूर्य तामाङ लुगुबाट आउनु भएको थियो। दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142-711-742-4236। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो,
3: हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: गायिकामा चाहिँ रिमा गुरुङ भनेर ढुक्क छु, के कस्तो हो? गायकमा सुदीप गिरी भनौँ कि कसो हौ?
2: दुइटै मिलेनन्। हतार गर्नुभयो क्या तपाईँले? हतार गर्नुभयो,
0: हतार गर्नु हुँदैन नि।
3: होइन, जय बिग्रिन्छ, ठिकै छ, अब केही छैन।
0: रामप्रसादजी, धनकुटाको के छ नि?
3: ठिकै छ, धनकुटामा पानी परिरहेको, सानो सानो सिमसिम अहिले, अब घाम लागिरहेछ, घरिघरि त्यस्तो छ हजुर।
0: तर नरुज्नु होला, मलाई चाहिँ रुज्न मनपर्छ, नरुज्नु होला, बिरामी भइन्छ।
3: होइन हो म्याडम, अब के गर्ने, यस्तै छ। ल ठिकै छ, अब केही गर्नु, तपाईँहरूलाई अब के भन्ने, अब फेरि फेरि मिलाइहालिन्छ।
2: हो नि, के छ अब, सामान्य ज्ञानको प्रयास गर्ने कि नगर्ने?
0: प्रश्न यस प्रकार रहेको छ, मध्य प्रदेशमा चाहिँ मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो? यो चाहिँ विक्रम सम्वत 2083 साउन महिनामा भएको हो, होइन? यहाँले चाहिँ गते भन्नुपर्ने हुन्छ। अप्सन एमा रहेको छ 10 गते, अप्सन बीमा रहेको छ 11 गते, अप्सन सीमा रहेको छ 12 गते, वा अप्सन डीमा रहेको छ 13 गते।
3: म 10 गतेलाई फाइनल मान्छु, मिलेन होला
2: यो पनि? मिलेन। हुन्छ राम्रो साथी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ। धनकुटाबाट आउनु भएको थियो। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो, नमस्कार।
4: नमस्कार,
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: ललितपुर इमाडोलबाट।
0: ललितपुरबाट
2: अस्ति पनि कुराकानी भएको थियो।
0: हजुर, यहाँको शुभ नाम?
2: प्रेम बहादुर महर्जन, अस्ति पनि कुराकानी भएको थियो।
0: कतिको प्रेम गर्नुहुन्छ हौ हामीलाई? प्रेम बहादुर जी, कतिको प्रेम गर्नुहुन्छ हामीलाई?
2: अनि के छ व्यापार, कतिको गर्नुभयो? कति पानीका जारहरू बिक्री गर्नुभयो अहिलेसम्म? ठिकै ठिकै भएको छ। हुन्छ, अब प्रश्नतिर लागौँ है।
0: प्रश्न यस प्रकार रहेको छ, मध्य प्रदेशमा चाहिँ मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो? 3 अप्सन बाँकी रहेका छन् है। यो चाहिँ विक्रम सम्वत 2083 साउन महिनामा भएको हो, यहाँले गते भन्नुपर्ने हुन्छ। अप्सन बीमा रहेको छ 11 गते, अप्सन सीमा रहेको छ 12 गते, वा अप्सन डीमा रहेको छ 13 गते।
2: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। प्रेम बहादुर महर्जन आउनु भएको थियो ललितपुरबाट। प्रश्न रहेको छ, मध्य प्रदेशमा मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो? एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि उहाँले रोजाइमा राख्नुभयो भने ठिकै छ, नभए एउटा गीत सुनाउनेछौँ। कुनै मित्र आइसक्नुभयो।
0: हेलो, नमस्कार हजुर।
5: हेलो दाई दिदी, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म भोजपुरबाट बसन्ती विश्वकर्मा बोल्दैछु है।
0: भोजपुरबाट बसन्ती,
5: हजुर।
0: मेरी बसन्तीको हाल खबर के छ नि?
5: मेरो खबर चाहिँ के छ भन्नुपर्छ दिदी, अनि हजुरहरूको के छ?
0: एकदम ठिकठाक छ, अनि भोजपुरको पनि के छ नि बसन्तीजी?
5: भोजपुरको खबर ठिकै छ, अहिले भर्खरसम्म चाहिँ सिमसिम पानी परेर अहिले चाहिँ रहेको छ भन्नुपर्छ है दिदी।
2: पानी चाहिँ परिरहेछ है यसपालि?
0: मजाले। अनि हजुरलाई चाहिँ पानी परेको मन पर्छ कि पर्दैन नि?
5: पानी परेको अब मनमा परेर के गर्ने र, मन पर्छ
0: मलाई चाहिँ साह्रै मनपर्छ कि त्यो पानी पर्छ नि जब त्यो माटो भिज्छ अनि त्यो स्मेल आउँछ नि गन्ध जुन बास्ना, यस्तो मन पर्छ नि मलाई चाहिँ।
2: गाउँघरतिर काम गर्दा
0: माटोको
2: गाउँघरतिर काम गर्दाखेरि कति गाह्रो हुन्छ पानी पर्यो भने त्यो त भोग्नेलाई थाहा हुन्छ है।
0: हाम्रो बिमला राईले नि मन पर्छ भन्दै हुनुहुन्छ है, नजिक नजिकै हुनुहुन्छ नि बिमलाजी पनि तपाईँकै छिमेकी,
5: थाहा
0: छ होइन? साह्रै ब्युटिफुल पो हुनुहुन्छ त उहाँ त, गोरी न गोरी छिन् त।
2: अब प्रश्नतिर
0: लाग्यो है त, दुईटा एकदमै 50-50 पढ्नु भएको छ बसन्तीजी, मिलाउनु होला है त, यही अपेक्षा छ। एकदमै कोसिस गर्नु नै सबैभन्दा ठुलो कुरा हो। मधेस प्रदेशमा चाहिँ मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो भन्ने प्रश्न रहेको छ होइन, यो चाहिँ विक्रम सम्बत 2083 साउन महिनामा भएको हो। दुईवटा मात्र अप्सन बाँकी रहेका छन् हामीसँग, अप्सन बीमा रहेको छ 11 गते र अप्सन डीमा रहेको छ 13 गते, यो दुईवटा मध्ये एउटा चाहिँ हो।
2: तर 12 गते हो बसन्तीजी टेलिफोन,
0: 11 गते
2: हो हाम्रो टेलिफोन सम्पर्कमा बसन्ती विश्वकर्मा आउनु भएको थियो भोजपुरबाट। अब एकैछिन यहाँको मनोरञ्जन गराइरहेका छौँ, गणेश अधिकारी र देवी घरतीको स्वर, गणेश अधिकारीको रचना र सङ्गीत हो, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ गणेश अधिकारी र देवी घरतीको स्वर गणेश अधिकारीको रचना र सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। अझै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू रहेका छन् भने केही गीतका अंशहरू पनि रहेका छन्। तपाईँले गीत र सामान्य ज्ञानको सही उत्तर दिएमा अझै पनि हामीसँग गीतहरू रहेका छन् र ती गीतहरूमध्ये रोजाइमा राख्न सक्नुहुन्छ र साथसाथै आफ्नो सन्देश पनि राख्न सक्नुहुन्छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको।
1: हेलो, नमस्कार हजुर।
2: हेलो, नमस्ते। सेवा
1: कहाँबाट बोल्दै हुनुहुन्छ?
0: हजुर, लवली किरात राई
1: मलेसियाबाट। लवली जी, के छ मलेसियाको हालखबर?
2: समग्रमा ठिकै छ, गर्मी गर्मी भइरहेको छ। ब्रेक टाइम हजुरको कार्यक्रम सुन्दैछु।

0: अहिले ब्रेक टाइम हो?
1: हजुर हजुर।
0: अहिले ठ्याक्कै 4 घन्टा कति फरक छ यहाँ र मलेसियामा?
1: नेपाल र यहाँ 2 घन्टा 15 मिनटको डिफ्रेन्स हो। यहाँ अहिले ठ्याक्क 3 बजेर 3 मिनट गयो, अब 3 बजेदेखि 3:30 सम्म चाहिँ हाम्रो ब्रेक टाइम हो।
0: ए, ठ्याक्कै ब्रेक टाइम पर्दो रहेछ है यो कार्यक्रमको बेला। हुन्छ, टाढाबाट हुनुहुन्छ, प्रदेशबाट घर देश सम्झिन सक्नुहुन्छ छोटकरीमा?
1: हुन्छ, विशेष मेरो सिन्धुलीमा हुने सुजनी मम्मी पापालाई एकदम धेरै मिस गर्न चाहन्छु, प्लस मिसको माया अनि प्यारेन्ट्स एन्ड शेर्पालाई एकदम धेरै सम्झिरहेको छु भन्न चाहन्छु, अनि थुप्रै साथीहरू हुन्छ सम्पूर्णलाई एकमिसँग सम्झिन चाहन्छु त्यही कार्यक्रममा।
0: अब प्रश्नतिर लागौँ, टाढाबाट हुनुहुन्छ।
2: प्रश्न यस प्रकार रहेको छ लवलीजी, विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको दुखद निधन चाहिँ कहिले भएको हो? 4 अप्सन रहेका छन्, यो चाहिँ होइन हामी साल चाहिँ भनिदिन्छौँ, महिना गते भन्नुपर्ने हुन्छ। विक्रम सम्बत 2083 साउन महिना भएको यो दुखद घटना चाहिँ घटेको हो होइन? अप्सन एमा रहेको छ 14 गते, अप्सन बीमा रहेको छ 15 गते, अप्सन सीमा रहेको छ 16 गते, वा अप्सन डीमा रहेको छ 17 गते।
1: यो अब 16-17 चाहिँ भन्ने चाहिँ भन्दा पनि 30 जुलाईमा चाहिँ
2: नेपाली डेट चाहिँ भन्नुपर्छ है, नेपाली गते
1: नेपाली कति भन्नुभयो? 13-14-15 होइन?
2: 14-15-16-17
0: एकदमै सही। 30 तारिक भन्नुभएको हो तपाईँले,
2: नेपालीहरू सबै चाहिँ एकदमै दुखी छौँ है,
0: एकदमै दुःखद घटना हो। हुन्छ, अब तपाईँलाई एउटा गीत सुनाउँछु म, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। हुन्छ, अर्को सुनाउँला ल, यो म भन्छु तपाईँलाई, प्रताप दासको स्वर हो, धेरैलाई भइसक्यो। हुन्छ, अर्को गीत सुनाउँछु।

0: सुन्नुभयो? ओहो, लभली किरात राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा मलेसियाबाट। उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो, तर गीतको चाहिँ टेलिफोन लाइन नै टुटेको छ। अब एकजना मित्रसँग मात्रै हामी कुराकानी गर्नेछौँ आज कार्यक्रम म्युजिक एन्ड क्विजका आजका लागि अन्तिम श्रोता।
1: हेलो
2: हजुर, नमस्ते।
1: नमस्ते हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म त फिलिपबाट, तारा शङ्कर।
1: तारा शङ्कर जी,
2: हजुर,
1: के छ पाँच थरतिरको फिदिम?
2: एकदम ठिक छ, एकदम पानी अघि बिहान चाहिँ एकछिन आयो, अहिले जाएको छैन भनौँ न।
1: अरू आरामै हुनुहुन्छ?
2: हजुर हजुर।
0: के छ व्यापार, कस्तो छ? आजभोलि फेरि मेला लाग्दै हुन्थ्यो जस्तो लाग्छ।
1: यसपटक मेलामा चाहिँ हामी आउने प्रयास गर्छौँ है त? कुनै तिन वर्ष, कुनै पाँच वर्ष, कुनै दुई वर्षमा लाग्ने गर्छ नि होइन? कुनै बाह्र वर्ष,
2: तिन वर्ष त्रिशाली मेला लाग्छ, एक वर्षमा चाहिँ म काठमाडौँतिर प्रवेश
1: गर्नेवाला छु है। हुन्छ
2: हुन्छ
1: ल, तारा शङ्करजी अब प्रश्नतर्फ लागौँ।
2: हुन्छ सिस्टर।
1: प्रश्न यस प्रकार रहेको छ, नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन कहिले सम्पन्न भएको? यो भर्खरै मात्र भएको छ, यहाँले चाहिँ गते भन्नुपर्ने हुन्छ होइन? यो चाहिँ विक्रमसम्मत 2083 साल साउन महिनामै भएको हो। अब गते भन्नुपर्ने हुन्छ, चारवटा अप्सन रहेका छन्। अप्सन एमा 13 गते, अप्सन बीमा 12, अप्सन सीमा 14 गते रहेको छ। अप्सन सीमा
0: 83 साल नै हो, साउन महिना 11, 12, 13 वा 14 गते?
2: म चाहिँ 12 गते भन्छु है।
0: तर 11 गते हो, यो नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग हो नागढुङ्गा सिस्ने खोला। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। तारा शङ्कर आउनु भएको थियो पाँच थर फिदिमबाट। आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा सम्भुजित बास्कोटा, देविका प्रधान र साथीहरूको स्वर राख्दैछौँ। नेपाली चलचित्र अर्जुनबाट दयाराम दाहालको रचना हो, सम्भुजित बास्कोटाको सङ्गीत रहेको छ। यही गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट
1: अनि म विद्या,
0: म रमेश छुट्टिन्छौँ। एक बजे यहाँले सुन्नुहुनेछ समाचार। हिजो त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार, नमस्कार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाका सांसदहरूले मुलुकका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा सांसदहरूले विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। नेपाली भूमिमा रहेका हजारौं सम्पदाहरूको प्रचार प्रसार र खोज अनुसन्धानमा हुनुपर्नेमा जोड दिँदै सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल कदमी लिन सरकारलाई अनुरोध गर्नुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्ति अभावमा पुरातात्विक महत्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परेको बताउनुभयो। विभिन्न माग राखेर सत्याग्रह अनसनमा बसेकी अभियन्ता ज्योति राणा भाटले अनसन अन्त्य गर्नु भएको छ। सरकारी वार्ता टोली र अभियन्ता राणा भाटका बीचमा आज विभिन्न 19 बुँदे सहमति भएपछि अभियन्ता राणा भाटले अनसन अन्त्य गर्नु भएको हो। नर्समेत रहनुभएका राणा भाटी हि साउन 14 गतेदेखि अनसनमा बस्नु भएको थियो। सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषक आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकता दिएको छ। उक्त नीतिका बारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्य नीतिले लिएको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिणाम भन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ। आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद बिक्री गर्दा अनिवार्य रूपमा बीजक बिल लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद बिक्रीमा बीजक लिने दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो। कर अनुपालक अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको पनि विभागले स्मरण गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकको गुनासो सुनवाईलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीको रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसको लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलको लागि पेश गरिएको हेलो सरकारका शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट 85 अर्ब रुपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचना अनुसार उक्त निक्षेप संकलनको लागि आज दिउँसो 3 बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर ओबिएसएस मार्फत बोलकबल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याज दर बोलकबुल प्रक्रियाबाट निर्धारण गरिनेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14## गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रसियाले गैराती युक्रेनको राजधानी किबमा गरेको वृहत आक्रमणमा 17 जनाको ज्यान जानुका साथै 44 जना घाइते भएका छन्। यो वर्षकै सबैभन्दा घातक आक्रमणको रूपमा रसियाले व्यापक मात्रामा ब्यालिस्टिक क्षेपास्त्र तथा ड्रोनहरू प्रयोग गरेको थियो। युक्रेनी सेनाले आक्रमणमा नागरिक आवासीय भवन तथा गोदामहरू क्षतिग्रस्त भएको जनाएको छ। युक्रेनी सेनाले उद्धार कार्य सुरु भएको र मृतकहरूको संख्या अझै बढ्न सक्ने अनुमान अनुमान गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजेको समाचार सकियो। हौस् त नमस्कार।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
5: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बराल
6: अनि म चित्रकला चौहान।
5: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी गाई भैँसीको गोठ व्यवस्थापन, गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू र गाई भैँसीका प्रमुख रोगहरू र तिनको रोकथाम र नियन्त्रणका उपायहरूका बारेमा चर्चा गर्नेछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं। श्रोताबिन, सुरुमा प्रस्तुत गर्दैछौ गाई भैँसीको गोठ व्यवस्थापन बारे। गाई भैँसी पालनमा व्यवस्थित र पशुलाई पर्याप्त क्षेत्रफल भएको गोठको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ। जति नै सन्तुलित दाना पानी दिए पनि गोठ सफा र आरामदायी छैन भने पशुहरू निरोगी हुन सक्दैनन् र तिनीहरूबाट क्षमता अनुसारको उत्पादन पनि प्राप्त गर्न सकिँदैन। उपयुक्त गोठ गाई भैँसीलाई हुरी, बतास र घाम पानीबाट बचाउन मात्र भए सफा दुध उत्पादन गर्न तथा स्वस्थ पशु हुर्काउन पनि जरुरी छ। गोठको बनावटले गोठ भित्रको तापक्रमलाई नियन्त्रण गर्छ, जसको दुध उत्पादनमा प्रत्यक्ष प्रभाव पर्छ। 15 देखि 21 डिग्री सेल्सियस बीचको तापक्रममा गाई भैँसीले राम्रो दुध उत्पादन गर्ने र त्यो भन्दा तल वा माथिको तापक्रममा दुध उत्पादन घट्ने कुरा अनुसन्धानहरूले देखाएका छन्। हिमाल, पहाड र तराईमा एकै मोडलको गोठ निर्माण गर्दा विभिन्न आधारभूत पक्षहरूमा ध्यान दिन आवश्यक हुन्छ। गाई भैँसीको गोठ निर्माण गर्दा पानीको निकासको राम्रो प्रबन्ध भएको अग्लो ठाउँमा गोठ निर्माण गर्न उपयुक्त मानिन्छ। त्यस्तै गाई भैँसी पालनको क्रममा गोठ सफा गर्ने, घाँस खेती गर्ने, दुध प्रशोधन गर्ने तथा पशु वस्तुलाई पिउने आदि विभिन्न कार्यको लागि पानीको स्रोतको पनि निश्चित हुन जरुरी हुन्छ। त्यसै गरी फार्ममा विभिन्न उपकरणहरू सञ्चालन गर्न उज्यालोको लागि तथा अन्य प्रशोधन कार्यको लागि विद्युत चाहिने भएकोले गोठ निर्माण गर्ने ठाउँमा विद्युतको नियमित आपूर्ति पनि हुनुपर्छ। त्यसै गरी हावा तथा सूर्य विकिरणबाट बचाउनको लागि फार्म हावाहुरी कम लाग्ने ठाउँमा र रुख बिरुवा भएको ठाउँमा निर्माण गर्नु राम्रो मानिन्छ। फार्मलाई आवश्यक पर्ने सामग्री ल्याउन र फार्मका उत्पादनको बजारीकरण सहज पार्न फार्म निर्माण गर्ने स्थान बजारको पहुँच भित्र पनि हुनुपर्दछ। त्यसै गरी फार्ममा आवश्यक विभिन्न सामग्री, घाँस, दाना ल्याउन तथा फार्म उत्पादनलाई बजारसम्म पुर्याउन गोठ निर्माण गरिने ठाउँसम्म सडक सञ्जाल पनि पुगेको हुनुपर्दछ। गाई भैँसीको गोठ निर्माण गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्दछ। जस्तै गोठ पूर्व पश्चिम मोहडा पारेर बनाउनु पर्दछ वा गोठको मोहडा पहाडमा दक्षिण र तराईमा उत्तरतर्फ हुने गरी बनाउनु उपयुक्त हुन्छ। गोठको बनावट गोठ भित्र हावा सजिलै आवत जावत गर्न सक्ने प्रकारको हुनुपर्छ र सोही अनुसार गोठको उचाइ तथा चौडाइ निर्धारण गर्नुपर्छ। गोठ लागत कम हुने गरी सकेसम्म स्थानीय सामग्रीबाट बनाउनु पर्दछ। गोठको भुइँ चिप्लो वा उखड बाखड हुनु हुँदैन। गोठको भुइँ थोरै भिरालो हुनुपर्दछ, जसले गर्दा मल मूत्र सजिलै बगेर जान्छ। गोठमा गाई भैँसीलाई समूहमा दाना पानी दिँदा पशुको संख्यालाई पुग्दो संख्या र लम्बाइ चौडाइका रुढ हुन पर्दछ, जसले गर्दा पशुहरू बीच घाँस, दाना र पानीको लागि प्रतिस्पर्धा हुन पाउँदैन। गोठ सुविधाजनक, जाडोमा न्यानो, गर्मीमा शीतल हुने, सजिलै सफा गर्न सकिने र उज्यालो हुनुपर्दछ। गोठ बनाउँदा टाउको एकैतर्फ पारी बाँध्ने वा पुच्छर एकातर्फ पारी बाँध्ने कुन प्रणाली हो सोही अनुसार बनाउनु पर्दछ। गाई भैँसीलाई अनुहार एकैतर्फ पारी बाँध्ने गोठ बनाउँदा खर्च कम लाग्छ र पुच्छर एकैतर्फ पारेर पशु बाँध्ने गोठ बनाउँदा खर्च अलि बढी लाग्छ। गोठमा गाई भैँसी दुहुने ठाउँ बनाउनु राम्रो हुन्छ। मलको खाल्डो गोठबाट 10 मिटर भन्दा टाढा बनाउनु पर्दछ।
6: श्रोतावृन्द, गाई भैँसीको गोठ व्यवस्थापन पछि अब हामी चर्चा गर्न गइरहेका छौँ गाई भैँसीमा लाग्ने प्रमुख रोगहरू र तिनको रोकथाम र नियन्त्रण विधि बारे। नेपालमा गाई भैँसीमा विभिन्न प्रकारका रोगहरू लाग्ने गर्दछन्, जुन रोगहरू मध्ये प्रमुख रहेको छ खोरेत रोग। खोरेत जीवाणुको कारणले लाग्ने र आर्थिक दृष्टिकोणले सबैभन्दा बढी नोक्सानी गराउने गाई भैँसी भेडा बाख्रा बङ्गुर जस्ता खुरफट्टा पशुहरूको संक्रमण सरुवा रोग हो। यो रोग लागेमा मुख वरिपरि एवं खुरको बीचमा फोका सहित घाउ भई पशुहरूमा हिन्डुल गर्नमा कठिनाई देखा पर्दछ। खोरेत पशुको बीचको प्रत्यक्ष सम्पर्क र संक्रमित दाना पानी चारा गोबर तथा मानिसबाट अप्रत्यक्ष रूपमा सर्ने गरेको पाइन्छ। खोरेत विभिन्न विषाणुहरूले लाग्ने गर्दछ। खोरेत रोग लाग्ने विभिन्न कारणहरू हुने गर्दछन्। पिकोर्ना भाइरिडी समूह अन्तर्गतको एप्ठो भाइरसले गर्दा लाग्ने गर्दछ। खोरेतका विभिन्न विषाणुहरू रहेका हुन्छन्। ती विषाणुहरू अन्तर्गत ए ओ सी एसिया 1 SAT 1 SAT 2 SAT 3 गरी 7 प्रकारका रहेका छन्। यी 7 प्रकारका विषाणुहरू मध्ये नेपालमा ए ओ सी र एसिया 1 पाइएको छ, जसमा प्रमुख ओ रहेको पाइएको छ। पशु वस्तुमा खोरेत रोग लाग्दा विभिन्न लक्षणहरू देखिने गर्दछन्। ती लक्षणहरू अन्तर्गत उच्च ज्वरो जस्तै 104 देखि 106 डिग्री फरेनहाइट सम्म ज्वरो आउने गर्दछ। त्यस्तै मुख वरिपरि विशेष गरी गिजा र जिब्रोमा ससाना फोकाहरू आउने गर्दछन्। मुखबाट अत्याधिक मात्रामा र्याल आउँछ, जुन मुखदेखि भुइँसम्म लहरा लाग्ने गर्दछ। पशुको खुरको कापमा पनि फोकाहरू देखा पर्ने गर्दछन्। त्यसै गरी खुट्टामा घाउ भई खोच्याएर हिँड्ने गर्दछ। रोगले ठुला पशुहरू भन्दा बाछा बाछी र पाडा पाडीलाई बढी असर गर्दछ। ब्याउने पशुमा गर्भ तुइने समस्या हुन सक्छ। त्यसै गरी पाठा पाठी पाडा पाडीहरू मर्ने पनि गर्दछन्। खोरेत रोगको रोकथामको लागि खासै उपचार नभएकोले लक्षणको आधारमा उपचार गरिन्छ। मुखको घाउलाई 1% पोटास पानीले वा फिटकिरी पानीले सफा गर्नु पर्दछ। त्यसै गरी खुट्टाको घाउमा झिङ्गा बस्न नदिने 2% निलो तुथोले सफा गर्ने र एन्टिसेप्टिक मलम लगाउने गर्नु पर्दछ। घाउ छिटो सुकाउन र अन्य रोगाणुको आक्रमणबाट बचाउन आवश्यकता अनुसार एन्टिबायोटिक सुईको प्रयोग गर्न सकिन्छ। त्यसै गरी 6 महिनाको उमेर पुगिसकेपछि पहिलो पटक र त्यसपछि प्रत्येक वर्ष खोप लगाउने गर्नुपर्छ। रोगी पशुलाई अलग्गै राख्ने र नजिकको पशु सेवा हेर्ने कार्यालयलाई खबर गर्नुपर्छ। रोगी पशुले प्रयोग गरेको दाना र मरेका जनावरलाई खाडलमा गाड्ने वा सुरक्षित तरिकाले विसर्जन गर्ने गर्नुपर्छ। त्यसै गरी पशु वस्तुमा लाग्ने अर्को रोग रहेको छ भ्यागुते रोग। भ्यागुते नेपालमा गाई भैँसीमा देखिने र बढी मृत्युदर हुने एउटा संक्रमण रोग हो। यो रोग जीवाणुबाट हुन्छ र सुँगुर भेडा बाख्रा घोडा जस्ता पशुमा देखिने भए पनि दक्षिण एसियाली देशमा मुख्य गरी भैँसीमा बढी देखिन्छ। भ्यागुते रोग वर्षको कुनै पनि समयमा देखा पर्न सक्ने भए पनि वर्षायाममा बढी देखिने गरेको छ। भ्यागुते रोग पास्चुरेला मुल्टोसिडा नामको जीवाणुले हुने गर्दछ। यो रोग लाग्दा पशुहरूमा विभिन्न लक्षणहरू देखिने गर्छन्। जस्तै अति तीक्ष्ण रूपमा देखिए 8 देखि 24 घण्टामा पशु मर्ने गर्दछ। त्यस्तै संक्रमित पशुहरूमा उच्च ज्वरो आउने, घाँटीको भाग तथा जिब्रो सुन्निने र र्याल बग्ने, श्वास फेर्न गाह्रो भई पशु घ्यार घ्यार आवाज निकाल्ने, सिगान बाक्लो र गाढा हुने र आन्द्रा सुनिने भएकोले कहिलेकाहीँ रगत मिसिएको छेरौटी पनि देखिन सक्छ। भ्यागुते रोगको रोकथाम र उपचारको लागि सुरुवातमै उपचार गर्न पाइएमा एन्टिबायोटिक औषधिहरूको प्रयोग प्रभावकारी हुन्छ। त्यसै गरी ज्वरो आएका र भ्यागुते लागेका शंका भएका पशुहरूलाई सल्फाइनोमाइड र

एन्टिबायोटिक औषधि सकेसम्म नसा मार्फत दिनुपर्छ। भ्यागुते रोगको उपचारमा सल्फोनामाइड, जेन्टामाइसिन, टेट्रासाइकिन, इन्द्रोफ्ल्याक्सिन जस्ता औषधिहरू प्रभावकारी मानिएका छन्। प्रत्येक वर्ष वर्षायाम सुरु हुनु अघि भ्यागुते रोग विरुद्ध खोप लगाउनु पर्दछ। त्यसै गरी रोगी पशुको संसर्गमा आएको दाना पानी र अन्य सामग्रीहरू राम्रोसँग व्यवस्थापन गर्नुपर्दछ। त्यसै गरी पशु वस्तुमा लाग्ने अर्को रोग रहेको छ पड्के रोग। पड्के रोग जीवाणुको संक्रमणबाट उग्राउने पशुहरूमा लाग्ने तथा मानिसमा समेत सर्न सक्ने यो तीक्ष्ण संक्रमण रोग हो। पड्के रोगले गाई भैँसी तथा भेडा बाख्रामा अचानक मृत्यु हुने गर्दछ। नेपालमा यो रोग फाटाफुट रूपमा देखा पर्ने गर्छ। पड्के रोग ब्यासिलस एन्थ्रासिस नामक जीवाणुको कारणले लाग्छ। यो जीवाणु अक्सिजनको सम्पर्कमा आएमा स्पोर बनाएर लामो समयसम्म वातावरणमा बाँच्न सक्छ। पड्के रोग लागेपछि पशु वस्तुहरूमा विभिन्न लक्षणहरू देखा पर्न सक्छन्। पड्के रोग अति तीक्ष्ण रूपमा देखा परेमा पशुहरू कुनै पनि लक्षण नदेखाई अचानक मर्ने गर्दछन्। तीक्ष्ण रूपमा देखा परेका पशुहरूमा उच्च ज्वरो आउने गर्दछ। त्यसै गरी श्वास फेर्न अप्ठ्यारो हुने, पशुले मुख खोलेर श्वास फेर्ने, आँखा रातो हुने तथा पेट ढाडिने हुन्छ। गर्भा अवस्थाका पशुहरू तुहिने पनि गर्दछन्। मरेका पशुहरूको नाक, मुख, मलद्वार तथा शरीरको अन्य प्राकृतिक प्वालहरूबाट गाढा रङको नजम्ने रगत पनि निस्कने गर्दछ। पड्के रोगको रोकथाम र उपचारको लागि रोग लागेको पशु तुरुन्तै मर्ने भएकोले प्राय उपचार गर्ने अवसर प्राप्त हुँदैन। उपचार गर्ने अवसर प्राप्त भएमा पेनिसिलिन समूहको एन्टिबायोटिक प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ। पेनिसिलिन नपाइएमा अक्सिटेट्रासाइक्लिन पनि प्रयोग गर्न सकिन्छ। धेरै रोग देखिने ठाउँमा प्राविधिकहरूको सिफारिसमा पशुलाई वर्षमा एक पटक खोप लगाउने गर्नुपर्छ। पड्के रोग एकिन भएमा मृत पशुसँग भरसक सम्पर्कमा आउनु हुँदैन र चिरफार पनि गर्नु हुँदैन। पड्केले मरेका पशु र रोगी पशुको सम्पर्कमा आएमा सामग्रीहरू जतनसाथ व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसै गरी पशु वस्तुहरूमा लाग्ने अर्को प्रमुख रोग रहेको छ चरचरे रोग। चरचरे जीवाणुले गर्दा मांसपेशीहरू सुन्निने र मांसपेशीहरूमा ग्यास भरिने तथा विषाक्तता हुने गाई भैँसीको एक तीक्ष्ण संक्रमण रोग हो। नेपालमा यो रोग वर्षायामको सुरुवातसँगै प्रायः जसो देखा पर्ने गर्दछ। चरचरे रोग क्लोस्ट्रोडियम चौभै नामक जीवाणुले लाग्ने गर्दछ। यो रोग लाग्दा पशु वस्तुहरूमा विभिन्न लक्षणहरू देखा पर्दछन्। जस्तै चरचरे रोग तीक्ष्ण रूपमा देखा पर्ने भएकोले रोग लागेको 24 देखि 48 घण्टाभित्र पशुको मृत्यु हुने गर्छ। त्यसै गरी पशुहरूमा उच्च ज्वरो आउने, पछाडिका फिला वा गर्दनमा संक्रमण हुने, मांसपेशी सुन्निने र सुन्निएको ठाउँमा तातो र दुख्ने हुन्छ। सुन्निएको भाग सुरुमा तातो भए पनि पछि चिसो हुन्छ र दुखाइ पनि बिस्तारै कम हुँदै जान्छ। सुन्निएको ठाउँमा छाला मुनि ग्यास भरी थिच्दा उक्त ठाउँबाट चरचरको आवाज आउँछ। खुट्टाको फिलामा लक्षण देखिएपछि पशुले त्यो खुट्टा खोच्याउन थाल्छ। चरचरे रोगको रोकथाम र उपचारको लागि रोग लागेको पशुलाई तुरुन्तै बथानबाट अलग्याउनु पर्छ। रोगी पशुले खाएको दाना पानी एवं रोगी पशुको संसर्गमा आएको घाँस, पराल जस्ता पदार्थहरूलाई जलाएर विसर्जन गर्नुपर्छ र अरू निरोगी पशुहरूलाई खुवाउनु हुँदैन। रोगी पशुको सम्पर्कमा आएको जमिनलाई 2% फर्मालिनको झोलले सफा गर्नुपर्छ। प्रत्येक वर्ष वर्षायाम अघि पशुलाई बिक्यु विरुद्ध पोलिभ्यालेन्ट खोप गाई भैँसीलाई 5 ml र पाडापाडीलाई 3 ml का दरले लगाउनु पर्छ। रोगबाट मरेका पशुलाई सुरक्षित तवरले गहिरो खाल्डो खनी पुर्नु पर्छ। रोगी पशुको चरेको आशंका भएको चरन क्षेत्रमा निरोगी पशु वस्तुहरूलाई चराउनु हुँदैन। उपचार गर्नु परे बढी मात्रामा पेनिसिलिन सुई दिनुपर्छ। मांसपेशीमा ग्यास भरिएपछि चिरेर ग्यास निकाली खुल्ला घाउको रूपमा उपचार गर्नुपर्छ। श्रोताबिन, पशु वस्तुहरूमा लाग्ने मुख्य रोगहरू मध्ये अर्को रोग रहेको छ थुनेलो रोग। थुनेलो बढी दुध दिने गाई भैँसीहरूमा कल्चौडोमा चोटपटक लागेर वा विभिन्न माध्यमबाट कल्चौडोमा प्रवेश गरेका जीवाणु, विषाणु, ढुसीले गर्दा दुग्ध ग्रन्थि संक्रमित भएर उत्पन्न हुने अवस्था हो। थुनेलो संसारभरि नै दुग्ध उत्पादन व्यवसायको सबैभन्दा ठूलो चुनौती भएको छ। थुनेलो लाग्ने विभिन्न कारणहरू मध्ये कल्चौडोभित्र प्रवेश गरेका जीवाणु, विषाणु, ढुसी, प्रोटोजोवा जस्ता धेरै कारणहरूले गर्दा थुनेलो हुने गर्छ। त्यस्तै कल्चौडोमा लाग्ने चोटपटक, पशु र गोठको सरसफाइमा कमी जस्ता कारणले पनि यो थुनेलो रोग लाग्ने गर्दछ। थुनेलो रोग लाग्दा विभिन्न लक्षणहरू पशु वस्तुहरूमा देखिने गर्छन्। जस्तै पुरै कल्चौडो, कल्चौडोको एक हिस्सा वा थुन चुनिने, रातो हुने र छाम

0: दुख्ने हुन्छ। संक्रमित थुन वा सबै थुनबाट निस्कने दुध पातलो पानी जस्तो हुने, छोक्रा मिसिएर आउने वा रगत मिसिए जस्तो हुने र गन्ध आउने पनि गर्दछ। कहिले काहीँ कलचौडोमा दुध भरिएको हुने तर थुनबाट नआउने पनि हुन सक्छ। कलचौडो वा थुन सुन्निएर दुख्ने हुन्छ। कलचौडोको संक्रमणले गर्दा पशुलाई ज्वरो समेत आउन सक्छ। कलचौडोको कडा संक्रमण भएमा पशुले आहार खान छोड्छ र संक्रमण लामो समयसम्म रहेमा पशुमा विषक्तता पनि हुन सक्छ। थुनेलो रोगको रोकथाम र उपचारको लागि विभिन्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तै पशु, गोठ, दुध दुहिने मानिस र भाँडाहरूको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। गोठ सफा, स्वच्छ, सूर्यको प्रकाश छिर्ने, पर्याप्त हावा ओहोर दोहोर गर्ने र सकेसम्म सुक्खा हुनुपर्छ। दुध दुहुनु पूर्व दुध दुहुने मानिस र थुन कलचौडो राम्रोसँग सफा गरी सफा कपडाले पुछेर सकेसम्म ओबानो पार्नुपर्छ। दुध दुइसकेपछि चारवटै थुनलाई एन्टिसेप्टिक झोलमा चोप्ने गर्नुपर्छ। यसरी थुन चोप्ने तयारी झोल र औषधि र भाँडाहरू बजारमा पाइने गर्दछन्। थुनेलोको लक्षण देखिएमा सबैभन्दा पहिले नबिग्रेको थुनबाट दुध दुहुने र त्यसपछि मात्र थुनेलो भएको थुनको दुध दुहुने गर्नुपर्छ। दुहुने समयमा कलचौडोमा दुध बाँकी रहे थुनेलो हुने सम्भावना भएकोले दुध दुहुँदा कलचौडोको दुध पुरै निखार्नुपर्छ। थुनेलोको तीक्ष्ण लक्षण देखिएको भए बरफले सिक्नु लाभदायक हुन्छ। थुनेलोको उपचार गर्दा विभिन्न एन्टिबायोटिकहरू थुनमा राखेर वा मासुबाट वा नसाको माध्यमबाट दिन सकिन्छ। एम्पिसिलिन, क्लोक्सासिलिन, जेन्टामाइसिन, स्ट्रिप्टोमाइसिन जस्ता एन्टिबायोटिकहरू एक्लै वा एक भन्दा बढी एन्टिबायोटिकका मिश्रणहरू थुनेलोमा प्रयोग गर्ने मलम वा झोलको रूपमा बजारमा पाइने गर्छन्। यी औषधिहरू कति अवधि चलाउने भन्ने कुरा रोगको अवस्था अनुसार पशु चिकित्सकले निर्धारण गर्नुपर्छ। प्राविधिकको सल्लाह बमोजिम एन्टिबायोटिकका सुई अथवा थुनमा राख्ने मलम प्रयोग गर्न सकिन्छ। तीक्ष्ण प्रकारको थुनेलो भए ज्वरो तथा दुखाइ कम गर्ने औषधि पनि चलाउन सकिन्छ।
1: आज हामीले गाई भैँसीको गोठ व्यवस्थापन, गोठ निर्माण स्थल, गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू र गाई भैँसीका प्रमुख रोगहरू र तिनको रोकथाम र नियन्त्रणका उपायहरूका बारेमा चर्चा गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल एड्रेस info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको संगीत साधना कार्यक्रममा हामी वरिष्ठ गीतकार मनोज खड्कालाई प्रस्तुत गर्नेछौँ।

प्रमोद खरेल र त्रिशला गुरुङको स्वर, कल्याण सिंहको सङ्गीत अनि मनोज खड्काको रचनामा रहेको गीत थियो यो। कहिलेकाहीँ एउटा गीत सुन्दा लाग्छ कसैले हाम्रो आफ्नै मनको कथा लेखिदिएको छ। ती शब्दहरू कसरी जन्मिन्छन्, कुन अनुभूतिले तिनलाई आकार दिन्छन् होला र ती शब्दहरूको पछाडि कस्तो जीवन लुकेको होला त, यस्तो अनुभव पनि हामीलाई हुन्छ। हो, आज यिनै प्रश्नहरूको उत्तर हामी खोज्दैछौँ। एक यस्ता स्रष्टा जसले आफ्नो जीवनका अनुभव, समाजका दृश्य अनि मनका तरङ्गहरूलाई गीतका रूपमा अभिव्यक्त गर्नुभएको छ। व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित तर मनले सधैँ नेपाली भाषा, साहित्य र सङ्गीतसँग जोडिरहनुभएका गीतकार मनोज खड्कासँग आज हामी उहाँका गीत मात्र होइन, उहाँको जीवनभित्र प्रवेश गरेर कुराकानी गर्ने

0: खासमा मनोज खड्का भोजपुर जिल्लामा जन्मनुभयो। भोजपुरबाटै आफ्नो शिक्षाको प्रारम्भ पनि गर्नुभयो। तर समयको क्रम सँगसँगै उहाँले भोजपुरदेखि काठमाडौँसम्मको यात्रा मात्र तय गर्नुभएन कि उहाँले अमेरिकासम्म पुगेर अमेरिकाको कूटनीतिक नियोगसम्म पनि आफ्ना पङ्खहरू फिजाउनुभयो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूका कामका अनुभवहरू समेट्दै समेट्दै उहाँले आफ्नो गीती जीवनको परिचय पनि बनाउनु भएको छ। अलिकति फुर्सद भयो कि गीत लेख्न बस्ने, गीत सङ्गीतमा रमाउन खोज्ने, साहित्यमा रम्न खोज्ने मनोज खड्का यतिखेर पनि अमेरिकामै बसिरहनु भएको छ। केही समय अघि उहाँ नेपाल आउनुभएको थियो, त्यो पनि विशेष अवसरका लागि। उहाँ यसै वर्ष नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ। विशेष गरी माया, प्रेम र सकारात्मक सोच सहितका राष्ट्रिय प्रेमले अनुभूत हुने गीतहरू लेख्न बढी मन पराउनुहुने मनोज खड्का यही नेपाल आउनुभएको सन्दर्भमा हामीले भेटेर उहाँलाई गीतकारको यात्राका बारेमा केही जिज्ञासाहरूसँगै उहाँका जीवन यात्राहरूलाई खोतल्ने प्रयास गरेका थियौँ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनै वरिष्ठ गीतकार मनोज खड्काका गीती जीवनका यात्राहरूलाई छिचोल्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ वरिष्ठ गीतकार मनोज खड्कालाई। यहाँलाई हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद दुर्गाजी।
0: आरामै हुनुहुन्छ नि?
1: हजुर, अहिलेसम्म राम्रै छ। हजुर
0: हजुर, नातिकाजी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको क्षण छ यतिखेर, यसका लागि पनि यहाँलाई हार्दिक बधाई छ।
1: धेरै धन्यवाद, धेरै धन्यवाद। हजुर,
0: यो पुरस्कार पाउनु त एउटा गर्वको कुरा हो, होइन? पुरस्कृत हुनुभयो एउटा गीतकारको हिसाबले, तर यो सँगसँगै मातृभूमि फर्किँदा पनि अर्कै खालको अनुभूति हुन्छ होला नि।
1: म पेसाले अर्कै कुरा भए पनि मेरो साहित्य सृजना, यस साहित्यको पनि विधामा कुरा गर्दाखेरि गीती लेखनमा अलिकति बढी लगाव हुने हो। त्यस हिसाबले चाहिँ मैले अहिलेसम्म गरेको योगदानको लागि राष्ट्रपतिज्यूबाट राष्ट्रपति निवासमा आयोजना गरिने एउटा विशेष समारोहमा चाहिँ गीतकारको रूपमा सम्मान पाउँदाखेरि चाहिँ मलाई खुसी लागेको छ। नातिकाजी उहाँको स्तरका सङ्गीतका विज्ञ नेपालमा दुर्लभै भेटिएलान्, होइन? त्यसैले उहाँको नामबाट नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकारको रूपमा सम्मानित हुँदाखेरि एउटा ठुलो गर्व र आनन्दको महसुस भएको छ। म अमेरिकामा बस्ने गर्छु, के न्यू पाइन्छ होला नेपाल जाने भन्ने खोजिरहेका

0: यो मेरो चाहिँ जिन्दगी चाहिँ अलिकति स्कुल पढेसम्म चाहिँ घरमा बसेर पढियो, त्यसपछि चाहिँ घुमन्ते जिन्दगी भन्छ नि त्यस्तो जिन्दगी भयो क्या, कहिले कहाँ एक ठाउँमा बसेर चाहिँ केही गर्न पाइएको छैन, त्यसैलाई म आनन्द पनि मान्छु। तर त्यसले पनि मलाई साहित्य सृजना गर्ने कुरामा चाहिँ अझ ऊर्जा मिल्छ कि जस्तो लागिरहेछ।
1: हजुर हजुर, फरक ठाउँको अनुभवले अझै धेरै प्रेरित गर्ने भयो। यहाँले 100 भन्दा बढी गीतहरू लेख्नु भएको छ, ती मध्येका धेरै गीतहरू धेरैले मन पराउनु भएको छ यहाँका गीतहरू होइन। खासमा यो गीत लेख्नका लागि चाहिँ यहाँलाई केले प्रेरित गर्यो? जस्तै पूर्वी पहाडी जिल्ला भोजपुर, त्यहाँको सुन्दरता, प्रकृति, त्यहाँको हुर्काई बढाइले हो कि, अथवा भनौँ न पारिवारिक पृष्ठभूमि त्यस्तै थियो कि, अथवा भनौँ यहाँको कामको सिलसिलामा यहाँले देश विदेश गर्दै गर्दाका अनुभवले त्यतातिर प्रेरित गर्यो कि, यो गीत लेख्न चाहिँ कसरी थाल्नुभयो, केले प्रेरित?
0: म गाउँमै जन्मिए हुर्केको, एकदमै गाउँ पनि टिपिकल गाउँ के दूरदराज भनिन्छ नि नेपाली भाषामा, त्यस हिसाबले चाहिँ त्यो सानोदुम्बाको गाउँ घरमा जन्मिएको मान्छे हो। अब सामान्य परिवारमा म पढेको स्कुल त 2 घन्टा मेरो घरबाट हिँडेर जानुपर्थ्यो हाई स्कुल। विद्यालयमा चाहिँ हामी कहिलेकाहीँ हुने यस्ता कविता निबन्ध हाजिरी जवाफ यस्ता प्रतियोगिताहरूमा चाहिँ म चासो राख्थेँ। मलाई चाहिँ अलिकति कोर पढाइभन्दा पनि बढी यो एक्स्ट्रा एक्टिभिटीहरू साहित्यको पाटोले अलिकति बढी ध्यान खिच्थ्यो क्या मेरो। पढाइको हिसाबले उत्कृष्ट खालको पढाइ चाहिँ होइन, सामान्य खालको पढाइ हो म, तर आफूलाई चाहिँ आनन्द चाहिँ यो म्युजिक सुनेपछि चाहिँ रेडियोसँगै बोकेर न टाँसिराख्न पानी हुन्थ्यो भन्ने लाग्थ्यो है। हाम्रो बेलामा त अब रेडियोको एक्सेस पनि एकदमै कम नि, त्यति बेला त लाइसेन्स लिनु पर्थ्यो रेडियो राख्नलाई, अनि त्यो लाइसेन्सवाला रेडियो एउटा थियो रात रातो खालको छालाको त्यो खोल थियो, त्यो गएर सुमसुमाइरहने क्या गोठालो जाँदाखेरि चाहिँ के भन्थे भने त्यो रेडियो बोकेर जान पाइयो भनेदेखि म जान्छु, रेडियो लान पाइएन भने चाहिँ नजाने भन्दिनँ क्या।
1: रेडियो नेपाल सुन्न,
0: रेडियो नेपाल सुन्नलाई, रेडियो नेपाल फेरि त्यो कति बेला हो कुनै एक्ज्याक्ट टाइम थाहा छैन, म दिउँसो चाहिँ बन्द हुन्थ्यो क्या, फेरि दिउँसो खाना खाएर मान्छे सुत्छन् कि क्या हो जस्तो लाग्थ्यो,
1: 1 बजीसम्म पहिला रेडियो नेपाल
0: बन्द हुन्थ्यो। फरमाइसी गीती कार्यक्रम भनेर आउँथ्यो है आधुनिक गीतहरू होइन, ती शब्दहरू चाहिँ 1-2 चोटि सुनेपछि कण्ठ हुन्थ्यो सबै, धेरै जसो गीतहरू चाहिँ मलाई याद हुन्छन् अहिले पनि। अनि ती गीत सँगसँगै चाहिँ मेरो सिकाइ मेरो लगाव झन बढ्दै बढ्दै गयो, अनि हामी त सानोदुम्मा साथ भोजपुरबाट फलाना फलाना मनोज खड्का कुनै के अनि साथीहरू भन्ने हुन्छ नि त्यस्तो पनि पठाउँथ्यो, आउँथ्यो नाम पनि, आनन्द लाग्थ्यो हो। यस्ता कुराहरूले चाहिँ मलाई मोटिभेसन चाहिँ म्युजिक प्रति अलि बढी बनायो जस्तो लाग्छ।
1: रेडियो सुनेरै
0: त्यो आधुनिक गीतहरू जब बस्थे अनि शब्द सुन्ने, म यो शब्दले के भनेको होला भनेर शब्दमा हराउने, शब्दको विश्लेषण गर्न थाल्ने, भाव केलाउन थाल्ने क्या, त्यसले पनि मलाई लेख्नलाई चाहिँ अझ प्रेरित गर्यो होला।
1: पहिलो गीत लेखेको अनि त्यो गीत औपचारिक रूपमै रेकर्ड भएको सम्झना छ यहाँलाई?
0: पहिलो गीत लेखेको, लेख्न त मैले धेरैवटा गीत लेखेको छु, कविता चाहिँ आफ्ना लागि हुन्थे,
1: गीत भन्दा पहिला कविता लेख्नु भयो साहित्यिक।
0: हजुर हजुर, 1000 भन्दा बढीका संख्यामा कविताहरू छन् मेरा, तर ती प्रकाशित छैनन्। आफ्नो भावनाहरू एक्सप्रेस गर्ने,
1: पोख्ने, हजुर,
0: प्रस्फुटन गर्ने, पोख्ने माध्यम भयो नि त होइन कविता। तर गीत लेख्नलाई चाहिँ अलिकति सचेत हुनु पर्यो नि त फेरि है, शब्दहरूको छनौट गर्नु पर्यो, अलिक सेन्सिटिभिटी अप्नाउनु पर्यो, धेरै मान्छेले सुन्छन् हेर्छन् होइन, भिजुअल गर्ने जमाना छ अझ अहिले पछिल्लो समयमा त। पहिलो चाहिँ बढी म मोटिभेसनल खालको लेख्छु भनेर तिमी जे बन उदाहरण बन भन्ने गीत चाहिँ लेखेर रेकर्ड गराएँ।
1: रेकर्डेड भएको यहाँको औपचारिक
0: गीत चाहिँ
1: त्रिशला गुरुङ र प्रमोद खरेलले गाउनु भएको
0: हो। त्यो चाहिँ बाल गीत, बाल मनोविज्ञानमा आधारित, अभिभावकहरूले दुइटैले सुन्नु पर्ने गीत। हामीसँग चाहिँ प्यारेन्टिङको पनि अभाव छ नि, बच्चालाई कस्तो मान्छे बनाउने भन्ने कुरा चाहिँ हामीलाई थाहा छ, प्यारेन्ट्सले के हो भन्ने ड्रिम चाहिँ देखे, कसरी पुग्न सकिन्छ त्यो बाटोमा, अनि हाउ डु यु प्रिपेयर युर किड्स, त्यो बच्चाहरूलाई चाहिँ कसरी प्रिपेयर गर्ने त्यो लेभलमा भन्ने चाहिँ हामीसँग प्यारेन्टिङको पनि अभाव छ। त्यसले गर्दाखेरि थोरै मात्रै भए पनि यसले चेतना चाहिँ दिन्छ कि भनेर मैले अभिभावकहरूका लागि पनि, साना नानी बाबुहरूका लागि पनि तिमी जे बन उदाहरण बन महान बन त्यो दुईटा अन्तरा लाई र स्थायीलाई संलग्न गरेर त्यो गीत चाहिँ रेकर्डेड भएर पब्लिस भयो प्रमोद खरेल त्रिशला गुरुङको, डाक्टर त्रिशला गुरुङ
1: कल्याण सिंहको सङ्गीत रहेछ।

0: यो गीत बजिसकेपछि चाहिँ मेरा नजिकका आफन्तहरू र केही चाहिँ मैले नचिनेका श्रोता दर्शकहरू पनि कनेक्ट हुनुभयो। मेरो चाहिँ युट्युब च्यानल छ मनोज खड्का अफिसियल भनेर, त्यहीँ हालेको थिएँ मैले चाहिँ, अनि त्यसमा चाहिँ एकदमै उत्साहित खालका प्रतिक्रियाहरू आए, समाजलाई चाहिँ यसले राम्रो सन्देश दियो है भन्ने खालको प्रतिक्रियाहरू आएको थियो। मैले खास यो चाहिँ आफ्नो छोरीहरूलाई सेन्टरमा राखेर लेखेको क्या, मेरो छोरीहरूले सधैँ सुनि पनि रहन्छन्।
1: जब यो गीत रेकर्ड भयो त्यसपछि सबैले मन पराउन थाल्नुभयो, त्यसपछि त यहाँलाई झन् गीत लेख्नका लागि हौसला थपिँदै गयो होला।
0: हो, यो गीतबाट चाहिँ मन पराउने कुरा पनि एकातिर आयो होइन, अनि लेख्नुपर्ने पाटो त गीत पो रहेछ त भने जस्तो महसुस भयो क्या। मेरो जागिर चाहिँ बाहिर होइन, अमेरिका बसेको लामो समय भयो, अनि जागिरी जिन्दगीमा मेरो फेरि विदेशी वैदेशिक सहायता सहयोगसँग सम्बन्धित खालका परियोजनाहरू इन्टरनेसनल प्रोजेक्टहरूमा ट्राभल गर्नुपर्थ्यो क्या। कहिले अमेरिकादेखि अफ्रिका गएँ है, फेरि त्यस्तै टाढा छ होइन, अनि त्यो प्लेनमा पट्यार लाग्दो जिन्दगीमा चाहिँ गीत लेख्थेँ क्या। यो गीत मैले नेपालबाट अमेरिका जाँदा लेखिसकेको गीत हो यो, तिमी जे बन उदाहरण बन भन्ने। मलाई के थाहा भयो भनेदेखि ओहो त्यो चाहिँ ट्राभलको टाइममा बढी म कन्सन्ट्रेट गर्न सक्दो रहेछु भने जस्तो भयो होइन, केही कुरा कल्पना गर्ने एउटा थिम बनाउने, त्यो थिम बनाएपछि त अब शब्दहरू छरिएका हुन्छन् नि, तिनलाई अर्गनाइज गर्दै लेख्ने, अनि आफैलाई पनि महसुस हुन थाल्यो कि ओहो गीत लेख्दा त मलाई कति आनन्द आउँदो रहेछ, गीत लेख्दा लेख्दै पनि मजा आउँदै जाने है, स्वाद खाना खाए जस्तो नि होइन, अगाए जस्तो हुन्छ नि, हो त्यस्तो लाग्न थाल्यो बिस्तारी, अनि त्यसले चाहिँ झन् प्रस्फुटन गर्दै जाँदो रहेछ।
1: हजुर, अमेरिकाको एउटा व्यस्त जीवनमा यहाँ पनि व्यस्त हुनुहुन्छ, अझ झन् भनौँ न अमेरिकाको पनि कुटनीतिक नियोगमा बसेर अझ यहाँले काम गर्नुपर्ने हुन्छ, फेरि एकातिर गीत भनेको त एकदमै सेन्सिटिभ कोमल भावना हो नि त होइन, त्यहाँका ती गम्भीर विषयहरूलाई उठान गरिरहेको अवस्थामा फेरि यता कोमल भावनाभित्र छिरेर गीत लेख्दाखेरि कहिलेकाहीँ सकस्ता जस्तो चाहिँ हुँदैन।
0: यो कस्तो राम्रोसँग प्रश्न सोध्नुभयो है। अहिले चाहिँ त्यो अमेरिकी सरकारको त्यो जुन सङ्घीय सरकारको थियो योभन्दा अगाडिसम्म लास्ट इयरसम्म थिएँ, अहिले म अर्कोतिर काम गर्छु अर्को निकायमा, त्यसमा छैन भन्न खोजेको पहिलो, तर जति बेर म यो अमेरिकी सरकारको कार्यक्रमहरूसँग प्रत्यक्ष रूपमा संलग्न हुन्थेँ त्यति बेर पनि त्यो ट्राभलको बेला लेख्ने, अनि दिनभरि त कामको यहाँले भने जस्तै थकान हुन्छ, प्रेसर हुन्छ, अब त्यो सेन्सिटिभिटी, फेरि गभर्मेन्टमा काम गर्ने मान्छे भनेपछि झनै एक्स्ट्रा सेन्सिटिभिटी हुनु पर्यो, तर ती कुराहरूलाई चाहिँ थकानलाई पनि शान्त गराउने माध्यम भन्थ्यो क्या मेरो गीत चाहिँ। अनि बेलुका मैले गीत लेख्न थालेँ भने एउटै मान्छेको विभिन्न रूप हुन्छ नि त होइन, जिन्दगीका आयामहरू अथवा बक्सहरू धेरै हुन्छ नि त मान्छेको होइन, फ्यामिली पनि एउटा जिन्दगी हुनसक्छ, जागिरहरूको जिन्दगी हुनसक्छ, अब मेरो प्यासनको हिसाबले क्रिएटिभिटीको हिसाबले मेरो सङ्गीत हुनसक्छ, मेरो साथीभाइको अर्को सोसियल सर्कल अर्को हुनसक्छ होइन, त्यसैले गर्दाखेरि चाहिँ त्यो एउटा सङ्गीत साधना चाहिँ मेरा लागि एकदमै आफूलाई काम डाउन बनाउने, शान्त राख्ने, तनावबाट चाहिँ मुक्ति पाउने एउटा उपाय जस्तो लाग्छ गीतमा, किनकि गीतले चाहिँ व्यक्त गर्न नसकेका कुराहरू कोमल भावनाहरूलाई चाहिँ प्रस्फुटन गराउने माध्यम हो नि त यो होइन। कडा मुटु भएको मान्छेले राम्रा गीत लेख्न सक्छ जस्तो लाग्दैन मलाई है, जो मान्छे आफ्नो काममा साधनामा निरन्तर लाग्छ नि त्यस्तो मान्छे चाहिँ सफ्ट हुन्छ, कोमल हृदयको मान्छे हुन्छ। अझ गीतकार भनेको त भावुक हुँदो रहेछ, लेख्दै जाँदाखेरि चाहिँ मन चाहिँ झन्नै कोमल भएको हो कि अथवा मन चञ्चल भएको हो कि मनले चाहिँ केही खोजिराखेको हो कि, यस्ता अनुभूतिहरू आउँदो रहेछ क्या गीत लेख्ने क्रममा जब

0: फ्लोमा जान्छ नि. गीतले चाहिँ विभिन्न गीतहरूले डिफ्रेन्ट डिफ्रेन्ट मोमेन्टहरूको याद गराएको छ मलाई क्या. अनि कतिपय कुरामा चाहिँ मलाई एकदमै खुसी भएका मोमेन्टहरू, कतिपय मोमेन्टमा चाहिँ अलिकति दुःख भएका मोमेन्टहरू, अनि कतिमा चाहिँ आफूलाई आफ्नो रियल फिलिङ चाहिँ यसमा भन्न पाएँ भन्ने लागेका कुराहरू चाहिँ गराउँदो रहेछ गीतले.
1: कुनै गीत आफ्नै जीवनको पर्याय बनेका गीतहरू पनि छन्, आफ्नै जीवनलाई हेरेर आफ्नै जीवनको कहानी लेखेका गीतहरू पनि छन् यहाँका.
0: होल लाइफको रिफ्लेक्सन गर्ने खालको चाहिँ मैले लेखेको छैन. गीत भनेपछि फेरि अलिकति चाहिँ अरूले सुन्दाखेरि पनि मजा लाग्ने जस्तो हुनुपर्छ जस्तो लाग्छ. तर मैले एउटा चाहिँ के लेखेको छ भने मेरो दैनिकी मेरो तरिकालाई रिफ्लेक्ट गर्ने चाहिँ एउटा गीत छ. मेरो आत्मीय साथी रामकृष्ण ढकाल हुनुहुन्छ, उहाँले गाउनु भएको छ क्या एउटा गीत. गाउँघरले सोध्यो परदेशीलाई, गाउँघरले सोध्यो परदेशीलाई, भासिन्छौ कि उतै फर्किन्छ.

0: लेखेको एकदमै डिपली मिसिङ खालका शब्दहरू छन् यसमा. जसले आफन्त वियोग बेहोरेका छन् त्यस्तो मान्छेलाई पनि प्रतिनिधि गर्न सक्छ यो गीतले भनेर शब्दहरू चाहिँ मैले सकेसम्म, मेरो आमाको नाम अप्सरा देवी खड्का, उहाँको नाम चाहिँ राखेको छु. यो एक दुई महिना अगाडि एकजना बुढी मान्छेसँग भेट भएको थियो, यो अमेरिकाको नर्थ क्यारोलाइनामा हुनुहुन्थ्यो, उहाँकोमा गएर हामी बस्यौँ अनि उहाँले चाहिँ यो गीत हेर्नुभयो क्या. हेर्दाखेरि चाहिँ धेरै रुनुभयो उहाँ. कहिलेकाहीँ चाहिँ अर्काको लागि पनि मान्छेले दुःख महसुस गर्छ नि, होइन, त्यस्तो होला भनेको. भरे उहाँको चाहिँ अल्पायुमै छोराको निधन भएको रहेछ क्या, पौडी खेल्न गएको त्यहीँ नै बितेको है, ठुलो मान्छे बिहा गरिसकेको. अनि त्यो सम्झेर चाहिँ उहाँलाई रिलेट भएछ क्या. त्यसैले अब गीतकारले कुन सन्दर्भमा कसरी त्यो सिर्जना गरेको छ, कुन फिलमा आएर कुन भावले लेखिरहेको छ, त्यो एकतिर भयो. तर जब गीत बनेर सार्वजनिक हुन्छ त्यो चाहिँ हामी सबैले आफ्नो जिन्दगीमा ती शब्दहरूलाई कहाँनिर रिलेट हुनसक्छ भनेर चाहिँ महसुस गर्न सक्छौँ. कति गीतले हामीलाई स्याड बनाउँछ, कति गीतले हामीलाई चाहिँ नयाँ जिन्दगी जिउने प्रेरणा ऊर्जा दिन्छ. मलाई चाहिँ गीत सकेसम्म वियोगका गीत नलेखौँ जस्तो लाग्छ.
1: यहाँको भावनासँग जोडिएको यो गीत जुन आमालाई सम्झिएर यहाँले लेख्नु भएको छ, सम्पूर्ण आमा बुवा लगायत सबैलाई प्रतिनिधित्व गर्दै लेख्नु भएको यो गीत छ, हामी एकैछिन राख्छौँ. यो गीतको सङ्गीत कसले गर्नुभएको छ?
0: यो गीतको सङ्गीत पनि कल्याण सिंहले,
1: मेनका पौडेलले गाउनु भएको छ.
0: मेनका पौडेल सिंगर
1: इन्डियन आइडलमा टप 10 पर्नु
0: भएको, उहाँले गाउनु भएको छ, बहुत फिल ल्याएर गाउनु भएको छ. मैले जसरी जुन शब्द लेखेको उहाँ जस्तो मान्छेले नै न्याय गर्न सक्छ त्यो शब्दलाई जस्तो लाग्यो. भिजुअल चाहिँ बरु हामीले त्यस्तो ध्यान दिएनौँ किनकि यो कमर्सियल खालको गीत होइन, होइन, त्यसले गर्दाखेरि चाहिँ उहाँको एकदमै जीवन्त बनाइदिनु भएको छ यो गीतलाई.
2: The news, the headlines first. Government unveils National Agriculture Policy 2026 to modernize farming sector. Government moves to resolve long-standing ISP dues dispute. Communication Minister Dr. Vikram Timal Sinha shows redressal for legitimate demands. And Russian missile strike on Ukraine's capital Kyiv kills 17 people, injuring 44 others. Now the news in detail. The government of Nepal has appointed Yankee Ukyab as the chief executive officer of the Investment Board of Nepal. The decision was finalized during a cabinet meeting held today. According to government spokesperson Sasmit Pokhrel, Ukyab was appointed to the executive leadership position based on a formal proposal submitted by the Office of the Prime Minister and Council.

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: झण्डो आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98,

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई।

एकैछिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन्त सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनौ स्वदेश गान द्वारिकालाल जोशीको स्वरमा प्रकाश गुरुङको रचना रहेको छ भने सिके रसाइलीको संगीत। यो स्वदेश गान पछि यहाँहरूले समय संगीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी रीता आचार्य अनि प्रविधि संयोजनतर्फ हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोसेली स्वरूप सुनाउँदैछु कुमार सानुको स्वरमा सजिएको यो गीत। गीत रचना सिके श्रेष्ठले गर्नुभएको हो भने सङ्गीत रञ्जित गजमेरको रहेको छ। अनि मित्र, हामीले यो गीत लिएका हौ नेपाली चलचित्र तृष्णाबाट।

हजुर, यो कथा हो तृष्णा मेरो। त मित्र, कथा एउटा मानवीय जीवनको काव्यिक विधा हो। जीवनको कुनै अमूल्य घटना, तिता मिठा अनुभूति, अतीतका यादहरू, बितेका पलका सम्झनाहरू समेटिएर यथार्थतामा वा काल्पनिकतामा पनि कथा लेखिन्छ। कथाले एउटा जीवन बोकेको हुन्छ। कथाले एउटा सन्देश प्रवाह गरेको हुन्छ। कथाले सकारात्मक सोच र चिन्तनतर्फ

हजुर मित्र, प्रेममा धेरै कथा लेखिएका छन्। कतिपय संयोगान्त कथा, कतिपय वियोगान्त कथा, त कतिपय कथा मानवीय आवेगका रहेका छन्। सुख दुःख, आँसु हाँसो, मिलन बिछोडका कुरा कलाको माध्यमबाट चित्रण गरिन्छ। यस्तै गीत अबको क्रममा सुनाउँदैछु म। यो गीतमा स्वर लक्ष्मी गर्तौलाको, गीत रचना उत्तमलाल श्रेष्ठले गर्नुभएको हो भने सङ्गीत भूपालमान सिंहको रहेको छ।

मित्र, धेरै जसो कथा मानिसको जिन्दगीको मोडमा आइपर्ने अनेकन परिस्थितिलाई समेटिएर लेखिएका हुन्छन्। धेरै जसो कथाहरू दुःखका लेखिने गरेका छन्, पीरका लेखिने गरेका छन्, रोदन, चित्कार र आँसुका कथाहरू लेखिने गरेका छन्। तर मित्र, जीवन दुःख मात्र होइन, सुख दुःखको सम्मिश्रण हो हाम्रो जीवन, होइन? जीवनमा दुःख छ र त सुखको महत्त्व यति धेरै भएको होला नि हाम्रो जीवनमा, होइन मित्र? त आउनुहोस् अब भने अर्को गीत नै हामी सुनौ। आनन्द कार्कीको स्वरमा सजिएको गीत रचना राजु बाबु श्रेष्ठले गर्नुभएको हो भने सङ्गीत मनोज सिंहको।

मित्र, हरेक मानिसको जीवन फरक हुन्छ। कसैको यात्रा सजिलो हुन्छ भने कसैको कठिन। कसैले धेरै सङ्घर्ष गरेर सफलता पाउँछन्, कसैले असफलताबाट नयाँ पार सिक्छन्। त्यसैले हाम्रो कथा अरूको कथासँग मिल्दैन। अरूसँग आफूलाई तुलना गर्दा आत्मविश्वास खट्न सक्छ। बरु आफ्नै लक्ष्य, मेहनत र प्रगतिमा ध्यान दिनुपर्छ। हामी आफूले हरेक दिन आफूलाई हिजोको आफूभन्दा राम्रो बनाउने प्रयास नै सफल जीवनको आधार हो। आफ्नो जीवनलाई माया गरौँ, आफ्ना अनुभवबाट सिकौँ र आफ्नै कथालाई गर्वका साथ अघि बढाउँ। हामी यही आग्रह गर्छौँ कार्यक्रम समय सङ्गीत मार्फत। मित्र, आफ्नो जीवन कथा आफूसँगै हुन्छ, होइन? कतिपय कथा एउटा निश्चित गन्तव्यमा पुगेपछि मात्रै टुङ्गिन्छ भने कतिपय कथा चाहिँ बिचैमा पनि टुङ्गिन्छ। निश्चित गन्तव्यमा पुगेर टुङ्गेको कथाले एउटा आकार लिन्छ, तर बिचैमा टुङ्गेको कथाले भने मनमा उकुस मुकुसको परिस्थिति सृजना गराउने गर्छ अनि बेचैनी बढाउँछ। त आउनुहोस् अब अर्को गीत हामी सुनाउँछौँ। राजेश पाल राईको स्वरमा सजिएको गीत रचना बाबुराम राईले गर्नुभएको हो भने सङ्गीत सचिन सिंहको रहेको छ।

मित्र, जीवन भोगाएको क्रममा सबैको कथा आफआफूसँगै हुने गर्छ। कसैको जीवनयात्राका कथामा धेरै दुःख अनि थोरै सुख होला, कसैको धेरै सुख अनि थोरै दुःख होला। जे होस्, आफ्नो कथा आफआफूसँगै हुने गर्छ। प्रत्येक व्यक्तिको जीवन अनुभव, भावना र सङ्घर्ष फरक फरक हुने गर्छ। मित्र, मानिसले अरूसँग आफ्नो जीवन तुलना गर्नुभन्दा आफ्नै पहिचान र अनुभवलाई सम्मान गर्नुपर्छ। आत्मविश्वास, आत्मसम्मान र जीवनलाई सकारात्मक रूपमा स्वीकार हामीले गर्नै पर्छ। हरेक व्यक्तिको कथा आफ्नै हुन्छ, त्यसैले अरूको जीवनसँग तुलना नगरी आफ्ना सपना र लक्ष्यतर्फ हामी अघि बढ्न सक्नुपर्छ। त मित्र, भनिन्छ जीवन यात्रा हो अनि हामी यात्री। यो जीवन रूपी यात्रामा हामीलाई सुख दुःख जे परे पनि त्यसलाई हटेर होइन कि डटेर सामना गर्नुपर्ने। यो मानिसको जीवन अनमोल छ, महत्त्वपूर्ण छ अनि सङ्घर्षशील छ। हामीले पाएको यो मानव चोलालाई राम्रो काम गरी सार्थक बनाउने प्रयास पनि हामीले गर्नै पर्छ। मित्र, हामीले पाएको हर समयको सही सदुपयोग गर्दै जीवन जिउने कोसिस गरौँ। यही आग्रहका साथमा आजको यो श्रृङ्खलाबाट बिदा हुन्छु म। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँको अमूल्य साथमा आएको लागि धेरै धेरै धन्यवाद। त मित्र, आज हामीले कार्यक्रम अवधिभर कथासँग सम्बन्धित रहेर गीतहरू सुनायौँ। आशा छ कार्यक्रमबाट तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन सक्यौँ भन्ने। प्रतिक्रियाको लागि अनि तपाईँलाई कुनै विषयसँग सम्बन्धित गीत सुन्न मन लागेको छ, तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com। प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा डेनी डेन्जुङपाको स्वर अनि गीत रचनामा रहेको यो पृष्ठभूमिमा बजिरहेको गीत सुनाउँदै बिदा हुन्छु म। सङ्गीत रञ्जित गजमेरको रहेको छ यो गीतमा पनि। हामीले यो गीत लिएका हौँ नेपाली चलचित्र साइनोबाट। त मित्र, तपाईँलाई जानुभन्दा अगाडि सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सुनसरी र सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय। नेपालको कृषि क्षेत्रलाई आधुनिक एवं व्यावसायिक बनाउन नयाँ कृषि नीति जारी। र युक्रेनको कीवमा गए रातभरि रसियाको आक्रमण, 17 जनाको मृत्यु, 44 घाइते। समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की क्याबलाई नियुक्त गर्ने, विश्वविद्यालय अनुदान आयोगको रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसीलाई नियुक्त गर्ने र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 सङ्घीय संसद समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाउनु उचित नभएको बताउनु भएको छ। कानुन न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वच लगायतका अन्तर्राष्ट्रिय संस्थाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्यप्रति आपत्ति जनाउँदै त्यस्तो भ्रामक सूचना तत्काल हटाउनु पर्ने बताउनुभयो। मन्त्री गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुइँयाललाई राजीनामा दिन बाध्य पारिएको दावी गलत रहेको प्रष्ट पार्नुहुँदै त्यस्ता आरोप पुष्टि हुने तथ्य र प्रमाण प्रस्तुत भए सरकार कानुन बमोजिम आवश्यक कारवाही अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र नेपालको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र रहेको बताउँदै बाह्य संस्थाले प्रमाण बिना आरोप लगाउनु स्वीकार्य नहुनेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले न्यायपालिकालाई कार्यपालिकाको छायाका रूपमा परिणत गर्न नहुने बताउँदै संचार माध्यमले लोकतन्त्र, सामाजिक न्याय तथा मानवाधिकार संरक्षणका क्षेत्रमा संवेदनशील र प्रमाणमा आधारित भई सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो। बैठकमा सरकारवालाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरू राजनीतिक दबावबाट मुक्त हुनुपर्ने, महाभियोगको दुरुपयोग हुन नहुने तथा प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामा पारदर्शिता र निष्पक्ष सुनवाई सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो। सरकारले इन्टरनेट सेवा प्रदायक आइएसपी कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष आरटिडिएफ बापतको बक्यौता असुली प्रयास थालेको छ। बक्यौता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकाहरूसँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइसपानका पदाधिकारीसँग छलफल गर्दै कानुन बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै वर्षौंदेखि समाधान हुन नसकेका नीतिगत तथा प्रशासनिक समस्या टुङ्ग्याइने बताउनुभयो। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिरेसम्म इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको अनुमति पत्र नवीकरण गर्न नसकिने बताउँदा छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले कानुन बमोजिम तिर्नै पर्ने रकम नतिरी सेवा सञ्चालन तथा अनुमति पत्र नवीकरणको अपेक्षा गर्न नहुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ। आफ्नो 3 वर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत पार्क तेयोङसँग आज आफ्नै कार्यकक्षमा भएको विदाई भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ। राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफू जहाँ रहे पनि नेपाललाई कहिल्यै नबिर्सने बताउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मुलुकको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिन ध्यानाकर्षण गराउनु भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा सांसदहरूले विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्ति अभावमा पुरातात्विक महत्त्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परेको बताउनु भयो। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ। सो कार्यालयले त्यस्ता कार्य कानुन विपरीत हुने तथा त्यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानुनी कारवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कारवाही हुने चेतावनी दिएको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सडक खण्डमा यात्रुहरू वर्षामा मात्र नभई हिउँदमा समेत जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। पाल्पाबाट संवाददाता विष्णु खनाल।
1: लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लालाई तराईसम्म जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल खण्ड यात्रामा यात्रुले त्रास र शास्ति निकै खेप्नुपर्ने हुन्छ। विशेष गरी पाल्पाको दोभान र रूपन्देहीको चिडिया खोला बीचको क्षेत्रमा सबैभन्दा बढी जोखिम छ। त्यहाँ पुगेपछि हजारौं यात्रु र सवारी चालकहरूको मनमा करिब 5 किलोमिटर कसरी पार गर्ने भन्ने चिन्ता हुने गरेको छ। यो सडकमा यात्रा गर्दा परिवारलाई घर व्यवहार नै बुझाएर हिँड्नुपर्ने अवस्था रहेको स्याङ्जाबाट बुटोल जाँदै गरेका यात्रु यदु भट्टराईले बताउनुभयो।
2: फुटबल झर्छौँ भनेर फुटबलबाट घर जाँदैछौँ भने घरमा चाहिँ हिसाब किताब दिएर पुगेला जस्तो मलाई लाग्दैन।
1: सिद्धार्थ राजमार्ग नेपालको उत्तर र दक्षिण जोड्ने अति नै महत्वपूर्ण मुख्य सडक हो। तराईको रूपन्देहीबाट पाल्पा, गुल्मी, अर्घाची, स्याङ्जा, कास्की, बागलुङ पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सडक एकमात्र विकल्पको रूपमा रहेको छ। राजमार्गका वरपर बस्ने नागरिक समेत सधैँ पहिरोको त्रासमा छन्। तिनाउकी शोभा केसी।
3: हामीलाई दिउँसोमा पनि डर छ, जाम भयो भने त्यहाँ पहिरो गएको सबै हेर्न आउँछन्। हाम्रो घर यही नजिकै छ।
1: वर्षाको समयमा सडक माथिबाट कति बेला ठुल्ठुला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ त्यसको निदो हुँदैन। बेला बेलामा सडक भाँसिने कारण पनि यात्रु मात्र होइन स्थानीयलाई समेत डर छ। दोभानका अर्का स्थानीय डोलकान्त पौडेल।
4: यो बाटो हर साल भत्केको भत्कै हुन्छ अनि तलतिर तिनाउ खोला माथितिर दबिएको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। इन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन।
1: सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, कालीमाटी, पिपल डाँडा लगायतका स्थानमा पहिरो खस्ने, सडक भाँसिने जोखिम छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेनाई।
5: विपद ठुलो आउन नपाओस्, आइहाल्यो भने त्यसलाई जति सक्दो चाँडो सम्बोधन गर्न सकियोस् भन्नका निमित्त त्यो सुरुङ मार्ग परियोजना हेर्ने निकाय, सडक सुरक्षा एकाइ लगायत सम्पूर्ण सरकारहरूको ध्यान त्यसतर्फ केन्द्रित छ। त्यहाँनिर पहिरो आएर हटाइहाल्नु पर्यो भने पनि मेसिन हजारहरू जस्त दुरुस्त अवस्थामा राखिएको छ, सुरक्षा कर्मीहरूलाई अटेन्सन अवस्थामा राखिएको छ।
1: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुने, घन्टौंसम्म यात्रुहरू बाटोमै अल्पत्र पर्ने तथा ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने अवस्था छ। सिद्धबाबा क्षेत्रको सबैभन्दा बढी जोखिम रहेको 5 किलोमिटर सडक मध्ये करिब 1200 मिटरमा मात्र सुरुङ मार्ग निर्माणले पूर्ण रूपमा जोखिम कम नहुने यात्रुहरूको गुनासो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: पाल्पा संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार पारिएको सो नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। सो नीतिबारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। बैतडीका अधिकांश क्षेत्रमा बाँदरले मकै बाली सखा पार्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्त।
6: बैतडी जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक अत्याधिक बढेको छ। खेतबारीमा हुर्किँदै गरेका मकैका बोट बाँदरले उखेलेर तथा भाँचेर खाएपछि बारी नै रितो हुन थालेको बताउनुहुन्छ सुर्नया तीनका स्थानीय नारद भट्ट।
7: डरै नमान्ने छन्, नै मान्छेक डर मान्ने छन्, नै बानर कुकुर उनकी डर। खेतीपाती लाए बढीलाई के फाइदा छैन, जङ्गलको बानरले खेतमा धेरै समस्या छ।
6: वर्षभरि खाने मुख्य बाली नै मकै हो, तर बाँदरले एकैछिनमा बारीका सबै मकै सखा पारिदिन्छ। बिहानदेखि साँझसम्म खेतमै कुरेर बस्नुपर्ने बाध्यता किसानहरूलाई रहेको बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष केशव राज लेखक।
8: बाँदरको आतंकले गर्दा अहिले कृषिमा कुनै लगानी गरे पनि त्यो बालुवामा पानी मात्रै हुन्छ, अरू केही अर्थै छैन। बाँदर यो वन्य जन्तुहरूको न्यूनीकरण नगर्दासम्म कृषिमा लगानी गर्नु नै कुनै औचित्य छैन।
6: बाँदर धपाउनका लागि किसानहरूले थाल बजाउने, कुकुर प्रयोग गर्ने र घरेलु उपायहरू अपनाएर पनि बाँदरको संख्या धेरै भएकाले ती उपायहरू प्रभाव हुन सकेका छैनन्। पुरुषहरू विशेष त रोजगारीका सिलसिलामा घर बाहिर वा भारततिर रहेकाले घरमा रहेका महिला बाल बालिका र वृद्ध वृद्धालाई दिनभर बाँदर हेर्दैमा शास्ति हुने गरेको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष जनक बहादुर चन्द।
9: बाँदरको आतंकले गर्दा किसान एकदम आतंकित भइसकेका छन्। मकै फल्न लागेको छ, त्यसमा पनि आधा जति खाइसकेका छ बटेल बाँदरले।
6: बाँदरले मकै बालीमा क्षति पुर्याउनुका साथै घरभित्रै पसेर अन्नपात र खानेकुरा समेत लैजान थालेपछि बैतडीका किसान झन तर्सित बनेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
10: नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा अघिल्लो वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ। आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद बिक्री गर्दा अनिवार्य रूपमा भिजक लिन र दिन सबै उपभोक्ता तथा व्यवसायलाई आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद बिक्रीमा भिजक लिने दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो। कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको पनि विभागले स्मरण गराएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रसियाले गैराती युक्रेनको राजधानी किएवमा गरेको वृहत आक्रमणमा 17 जनाको ज्यान जानुका साथै 44 जना घाइते भएका छन्। यो वर्षको सबभन्दा घातक आक्रमणका रूपमा रसियाले व्यापक मात्रामा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरू प्रयोग गरेको थियो। युक्रेनी सेनाले आक्रमणमा नागरिक आवासीय भवन तथा गोदाम घरहरू क्षतिग्रस्त भएका बताएको छ। युक्रेनी सेनाले उद्धार कार्य सुरु भएको र मृतकहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ। अब मौसम। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। त्यस्तै कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग र मध्य प्रदेशका एक दुई स्थानमा अति धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सुनसरी र सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय। नेपालको कृषि क्षेत्रलाई आधुनिक एवं व्यावसायिक बनाउन नयाँ कृषि नीति जारी र युक्रेनको किएवमा गैरातभरि रसियाको आक्रमण, 17 को मृत्यु, 44 घाइते। रेडियो नेपालबाट 3 बजीको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। सरकारी सुनसरी तसु सिराहामा अख्ने अख्ल आन्दोलनमा ज्यान गुमाला मानुषक परिवारलाई क्षतिपूर्ति तसु घाइते जाँच अंश राहत व्यवस्था गर्ला निर्णय कार्यालय आज बस्ल मन्त्री परिषद बैठके सुनसरी घटनाक मर्लारक परिवारलाई क्षतिपूर्ति घाइते जाँच तसु राहत व्यवस्था गर्ला निर्णय गर्ल सरकारक प्रवक्ता सस्मित पोखरेलले जानकारी दिलर छात्। बैठके लगानी बोर्डक मुख्य कार्यकारी अधिकृतमा याङ्की उक्याप विश्वविद्यालय अनुदान आयोग अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी तसु सचिवमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ला निर्णय कार्यालय। यसनिकै तथ्याङ्क नियमावली संशोधन छोनाटे बारे विधेयक संसदमा बुझालार पशु वधशाला तसु मास जाँचलार ऐन देशभरि चरण चरणमा लागू गर्ला तसु नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपाल पारवहन अंश गोदाम व्यवस्था कम्पनी लिमिटेडसँगै गाब्ला निर्णय पनि मन्त्री परिषदले गरिरहेले। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय मानुषक गुनासो सुनवाईलाई चारचारो स्पष्ट तसु सोलारी बानालाई हेलो सरकारले स्तर बढाएको मानुषक गुनासो तसु एकता सेवा व्यवस्थापन सिस्टमक रूपमा बढालार तयारी गरिरहेले। ओखरा लागि सेवे अवधारणा पत्र तसु कामक योजना मस्यौदा ठिक गरेको छलफलक लागि बुझालाई हेलो सरकार शाखा उपसचिव कृष्ण सापकोटै जानकारी दिलर छात्। हेलो सरकारमा जैला आर्थिक वर्ष 2082-83 आग्लो आर्थिक वर्ष दाजुमा 321% गुनासो बढ्दर छ। परराष्ट्र मन्त्री शिशिर खनाले नेपाल तसु दक्षिण कोरिया बीच हवाई सम्पर्क व्यापार पर्यटन शिक्षा प्रविधि तसु जनता स्तरक नाता थप बढ्या प्रलारमा जोड दिल रहेछ। 3 वर्ष कार्यकाल पुरा गरेको स्वदेश फर्के लाग्ल दक्षिण कोरिया राजदूत पार्क तेयोङसँगै विदाई भेटमा मन्त्री खनाले व्यापार स्वास्थ्य तसु शिक्षालाई मिलेको काम गरेलै आगो बढ्या प्रलार बाजेरे लग वही ऊर्जा निकाल्ला तसु लगानी नयाँ ठाउँमा पनि साझेदारी बढ्या प्रलार धारणा व्यक्त गर्ल ओखरक आफ्नै सचिवालय जनाल रहेछ। भेटमा राजदूत पार्कै नेपालमा सेवा गर्ला अवसर पाइलमा खुसी व्यक्त गर्ती नेपालक सांस्कृतिक विविधता प्रशंसा समेत गरिरहेलक। सरकारी इन्टरनेट सेवा चलालार कम्पनी लखक तोक्ल समयभित्र तिरै वा बुझ्या बाँकी रहल पैसा तसु करबारे नाभो समय सोको भरावन समाधानक लागि प्रक्रिया आगु बढाल र छिक। सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्है कानुन अनुसार तिरै पर्लार कर तसु पैसा अनिवार्य रूपमा बुझ्या पर्लार वास्ते समस्या अख्नेमा सरकारले सम्बोधन गर्लार नत्र भने बाँकी पैसा असुलार प्रक्रिया आगु बढालार स्पष्ट पार्ल रहेछ। यतै इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले आर्थिक दबावका कारण उसे बाँकी पैसा किस्ताबन्दीमा तिर्ला व्यवस्था गरेलाई सरकारसँगै अनुरोध गरिरहेले। कानुन न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमे अन्तर्राष्ट्रिय संस्था लखे नेपालक आन्तरिक संवैधानिक विषयमा तथ्य नयख्ल दोष लाए सही नयख्ल बाजिरेले। प्रतिनिधि सभा कानुन न्याय तसु मानव अधिकार समिति आजुक बैठकमा मन्त्री गौतमे एमनेस्टी इन्टरनेसनल तसु ह्युमन राइट्स वाचक संयुक्त प्रेसे बाजलमा आपत्ति जनाती नैचैध सूचना चाँडो हटियालाई अनुरोध गर्ल रहेछ। बैठकमा सांसद लखे न्यायपालिका स्वतन्त्रता प्रमाणमा आधारित सूचना दिलार तसु प्रधान न्यायाधीश नियुक्तिमा स्पष्ट सो पक्का गरे पर्लरमा जोड दिइरहेला। राष्ट्रिय सभाक सांसद लखे मुलुकक ऐतिहासिक सांस्कृतिक तसु पुरातात्विक सम्पदा जोगालारमा जोड दिएले सरकारक ध्यान तान दिल र छात। सार्वजनिक नीति तसु प्रत्यायोजित विधान समिति आजुक बैठकमा सांसद लखे विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदा बढालारमा सरकारले विशेष कार्यक्रम चाल्या पर्लार बाजिरिला। नेपाली जमिनमा रहल हजारौं सम्पदा लखक प्रचार प्रसार तसु खोज छानबिन अखे पर्लारमा जोड दिती सांसद लखे हरेक प्रदेशकबाटै कम्तीमा एकता पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा धरेले पहलक पाइला चालेले सरकारलाई अनुरोध गर्ल रहेछ। विदेशकबाट फर्कला नेपालीले नैचिन्ल मानुष वा दलालक लोभमा परेको सुन थिके धेरै पैसा पर्लार सामान नेपाल नयानेलाई नेपाल पुलिसले अनुरोध गरिरहेले। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय विशेष अनुरोध जारी गर्दी एनक काम कानुन उल्टो हकीको कर्ल पाइनेमा कानुनी कारवाही गर्ला चेतावनी दिल हो। कार्यालय आफ्नै सामानबारे पुरा जानकारी धरेलै किन्ल बिल तसु चैलार कागजपत्र जोगाएको धरेलै भन्सार कानुन मानेलै तसु कुनै शङ्का लाग्लार बेहोरा कर्ल देख्नेमा चार सुरक्षा निकायले जानकारी कार्यालय पनि अनुरोध गरिरहेले। कृषि वन तसु वातावरण मन्त्रालय नेपाल कृषि ठाउँले आधुनिक व्यावसायिक घम्साघम्सी कर्ला तसु आफ्नैमा भर पर्ला बनाला लक्ष्य सहित राष्ट्रिय कृषि नीति 2083 जारी गरिरहेक नीति खाद्य सुरक्षा कृषक आर्जन बढालार कृषिमा फरालार बढालार आनेलाई सारलार तसु कृषि पाठालारमा पनि बढालारलाई आगो धरिरहेक कृषि मन्त्री गीता चौधरी पाछु सम्मक लागि तसु उत्पादनमुखी कृषि सिस्टम विकासक लागि नीति आन्ल बाजिरहेक मन्त्रालय अनुसार नीति सोलारी रूपमा लागू अख्नेमा खाद्य आफ्नेमा भर पर्लार जागिर कर्लार तसु कृषिमा बढाते लेग्लार बास्ते राष्ट्रिय अर्थतन्त्रलाई मद्दत पुग्लार आशा कर्लर छिग। नेपाल फार्मेसी परिषद अध्यक्षमा डाक्टर कादिर आलम नियुक्त भइरहेक नयाँ नियुक्त आलमे आज स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तसु गोपनीयताक शपथ लिइरहेक मन्त्री मेहताक स्वकीय सचिवालय अनुसार परिषद अध्यक्ष नियुक्तिक लागि निवेदन दिल उम्मेद्वार मध्ये छानीको आलमले अध्यक्षमा नियुक्त गर्ल हो। काठमाडौँ विश्वविद्यालय के युग उपकुलपति पदक लागि आवेदन दिल 35 जना उम्मेद्वार मध्ये 10 जनाको सूची सार्वजनिक गर्लर छ। सूची सार्वजनिक अख्लसँगै आइलार शुक्रबार वा पर्सु उम्मेद्वारक प्रस्तुतिकरण तसु अन्तर्वार्ता अखलार भइरहेली। देशक 72 जिल्लाबाटे 2025 जनामा डेङ्गु लाग्ला पुष्टि भइरहेक एपिडेमियोलोजी तसु रोग नियन्त्रण महाशाखाभित्र किराकबाटे लाग्ला रोग शाखा मुख्य डाक्टर गोकर्ण दाहालाग अनुसार पुष महिना यतै देशक 72 जिल्लाबाटे 2025 जनामा डेङ्गु लाग्ला पुष्टि अख्लसँगै 2 जनाको ज्यान जैरेलिक प्रदेश अनुसार सेबीभन्दा बढी कोशी प्रदेशमा 568 गण्डकीमा 532 बागमतीमा 365 लुम्बिनीमा 343 सुदूरपश्चिममा 103 मधेसमा 72 कर्णालीमा 42 जनामा डेङ्गु पुष्टि भइरहेक बर्खाको समयमा पर्ला पानी पाछे डेङ्गु लाग्ला थप बढ्ला रहेको आफ्नै घर अङ्ना तसु एर्सा ओर्सा पानी जमे नै दिला लामखुट्टे कप्टलारबाटे बचै पुरा पाउला अख्ला लुगा ल्या झुल लाएको सुतै तसु ज्वरो आइनेमा स्वास्थ्य संस्थामा जाएको जाँच्या बास्ती बर्खी होसियारी अपनालाई महाशाखै अनुरोध गर्लर छिक। उद्योग वाणिज्य तसु आपूर्ति मन्त्रालय बजारमा भात पकालार एलपी ग्यास पाएलै किछु दिन भित्रै सजिलो अख्लार जनालर छ। मन्त्रालय उपभोक्तालाई नै चैदो नै अख्ल सूचनाक पाछे नै लागेको चैल अनुसार मात्र ग्यास किनेलै तसु जथाभावी जम्मा नै करेले अनुरोध गर्लर छ। मन्त्रालय प्रवक्ता नेत्र प्रसाद सुवेदीबाटे जैल कानु जारी गर्ल विज्ञप्तिमा आग्लो वर्ष यी समय दाँचोमा अख्नि लगातार माग धाने पार्लार भन्दा बढी एलपी ग्यास आइल तसु बेचीधरलाई उल्लेख गर्लर छिक। मकवानपुरक भीमफेदी गाउँपालिका 2 तिलतारक त्रिभुवन राजमार्गमा तरकारी बोक्ल ट्रक दुर्घटना अख्ते 1 जना मानुषक ज्यान जैरेलिक भने चालालार घाइते भइरहेक आज बिहानी पालुङकबाट बिरगन्जपट्टि जैति कर्ल ट्रक पानी तसु हुस्सुक कारण चिप्लीको करिब 100 मिटर हेठ चण्डी लडीमा खस्ने सो दुर्घटना आख्ल हो। दुर्घटनामा परेको राक्सिराङ गाउँपालिका 9 बस्लार 36 वर्षक अर्जुन कार्की ज्यान जैल तसु उय गाउँपालिका 23 वर्षक रञ्जित कार्की घाइते आख्ल जिल्ला पुलिस कार्यालय मकवानपुरे जनाल र छिग। यसनिके सप्तरी कञ्चनरूप नगरपालिका 4 जगतपुरमा सापे कप्टीको 6 वर्षक छोनाटेक ज्यान जैरेलिक छिमेकी घरमा टिभी दिठाधारला बेलामा उचीको श्यामलाल सदाग 6 वर्षक बित्या कार्तिक सदाले सापे कप्तल हो। आजलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सिवा ढोक गरिनु।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
3: कोशी प्रदेशमा
4: भेडेटार धनकुटा
3: आइतबारे इलाम
4: पत्ताले डाँडा सोलुखुम्बु
3: र सिलौटी डाँडा 5 थर
4: मधेस प्रदेशमा
3: जितपुर बारा
4: र गौरी डाँडा महोत्तरी,
3: बागमती प्रदेशमा
4: खुमलटार ललितपुर,
3: सिमभन्ज्याङ मकवानपुर
4: र चरीकोट दोलखा,
3: गण्डकी प्रदेशमा
4: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
3: दुर्लुङकोट पर्वत,
4: पोखरा कास्की,
3: जोमसोम मुस्ताङ
4: र बन्दीपुर तनहु,
3: लुम्बिनी प्रदेशमा
4: सातदोबाटो रोल्पा,
3: बगनास काली पाल्पा,
4: रेसुङ्गा गुल्मी
3: अनि हेमन्तपुर र चौपट्टा दाङ,
4: कर्णाली प्रदेशमा
3: सिमीकोट हुम्ला,
4: खलङ्गा जुम्ला,
3: मानमा कालीकोट,
4: मुर्माटप मुगु,
3: जुफाल डोल्पा,
4: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
3: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
4: सुदूरपश्चिम प्रदेशमा
3: बुढीतोला कैलाली,
4: खोडपे बैतडी,
3: छापरी दार्चुला,
4: हेमन्तबाडा बजाङ,
3: उडीतोला डोटी
4: र काला जाग्रा पोरखेगढी बाजुरा।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब चार बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुरुमा सुनौ गुरुङ भाषामा रोशन गुरुङको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ ठक्कु देवीको सुर तथा सङ्कलनमा रहेको उराव भाषामा यो गीत। अब सुनाउँदैछौँ भोजपुरी भाषामा लक्ष्मी बस्नेत र तेज कुमार बमजनको स्वर रहेको शेष गीतमा, सङ्कलन हो तेज कुमार बमजनको।

अहिले सुनायौँ रामचन्द्र नापितको सुर रामबहादुर कायस्थको सङ्कलन नेपाल भाषामा। अहिले हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ राष्ट्रभाषाका गीतहरू। अबको पालोमा सुनाउँदैछौँ मनाङ्गे भाषामा धर्म गुरुङको सुर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ थारू भाषामा यो अर्को गीत शुभचिनी चौधरी, सबरी चौधरी र साथीहरूको स्वरमा मोतीलाल चौधरीको सङ्कलन रहेको थियो। अब सुनाउँदैछु यो गीत राजवंशी भाषामा, लेखराम शाहको सुर रहेको छ भने अमरलाल शाहको सङ्कलन।

अब सुनाउँदैछु यो गीत मैथिली भाषामा वीरेन्द्र कुमार मिन्तु कर्ण र मेजु नकर्मीको स्वरमा। अब यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको थियो। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने, विश्वविद्यालय अनुदान आयोगको रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसीलाई नियुक्त गर्ने र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकारी टोली गठन गरेको छ। उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो। टोलीले आजदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ। सडक विभागले बाढी र पहिरोबाट 3 पूर्ण र 6 सडक खण्ड आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। विभागका अनुसार बाढी र पहिरोबाट 3 सडक अवरुद्ध भएका हुन्। पहिरोका कारण अवरुद्ध 24 सडक खण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भाँसिँदा ती राजमार्ग प्रभावित भएका हुन्। बिपी राजमार्ग अन्तर्गत धुलीखेल सिन्धुली क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका 6 कि बिहान 4 सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका 5 बिहान 5 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा पनि वर्षाका कारण सडक हिलो भई पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक स्थित को राजमार्ग भने विभिन्न 3 स्थानमा पहिरो, लेदो र सडक भाँसिँदा पूर्ण रूपमा बन्द छ। उक्त राजमार्गका भोटेकोसी गाउँपालिका 4-0 कोदारी लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै दोलखाको लामो साँगु रामेछाप सडक, तामाकोसी गाउँपालिका 5 किर्नेटारमा तामाकोसीले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ। नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। अर्थमन्त्री सोडिम वाग्लेले नेपाल राष्ट्र बैङ्कलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैङ्कले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री बाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैङ्कले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14 *15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. विश्व स्वास्थ्य सङ्गठन WHO लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपसँग लड्नका लागि विभिन्न तहमा थप सहयोगका लागि आह्वान गर्दै आर्थिक अभावका कारण रोगको प्रतिक्रिया गर्ने क्षमतालाई पछाडि पारिरहेको जनाएको छ. WHOका अनुसार प्रकोप अझ पनि नियन्त्रणको क्षमताभन्दा बाहिर विस्तार भइरहेको प्रवक्ता तारिक जसारेभिकले बताउनुभयो. उहाँले आर्थिक सन्दर्भमा थप समर्थन चाहिने बताउँदै नियन्त्रण प्रतिक्रियाका सबै क्षेत्रहरू मापन गर्न अन्य स्रोतहरू पनि चाहिने प्रष्ट पार्नुभयो. उहाँले कङ्गोमा 3,748 इबोला प्रकोपका घटनाको पुष्टि भएका रेकर्डहरू गरिएको जानकारी दिनुभयो. तीमध्ये 1,657 जनाको रोगको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ. रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

Di Radio Nepal yena Grisma Sherpane Sherwiki ki sangyur senonang shunki sunsari tang sirala myo phongni nasagalup mitiwi khangbi mila ra tiruf thakchut kyankwa aring deu lonchuk chokdu ki sunsari la chongo phoko ki rimbala nasagalup tang kyun phokoti wala ra chhetipurti tang menju ki tadik kyan tiruf thakchut kyau lobjong tejin charmol lonpo shunki sungsepa sasmit pokhrel ki khyanthok nang songo sunsari la chongo ghatna la shone mera sumtang sirala mera chukyan mera ji जम्बोलिङ लोप्चा अनुदान आयोगकी छोकचोकी कोसला प्राध्यापक डाक्टर खड्का बहादुर केसीला कोच्या क्याउतङ टुङ्गेकी कोसला प्राध्यापक डाक्टर रोजी श्रेष्ठला कोच्या क्याउ सुङसेपा पोखरेलकी ख्यातोक नाङसोङ तुङराङ केने छोकदुकी तथ्याङ्क नियामलिङितुङ गेचुग्या चेक थाक्सोत कितु पेजिकोटकी विधेयक नितुङ गेचुग्या चेक सङ्घीय टोछोकला चिकेको पशुबासशाला तङ्ग मासु जाँच ऐनिङितुङ अपचुङ्गा ग्याउखपकी दास तेरेला लक्लेन कितुप थाक्सोत क्यानक Tim Dictim Tezino Chitukor Gilon Posovida Gautam Ki, Zamboling Sokpatiwi, Yembu Galkaf Nangita Tim Kola, Tangbo Met of Kyon Yakulaka Fenchen Pomet of Sung Sung, Pratini Sabaki, Tim Dictim Tezino Mimangong Chesok Piaringi, Sokdula Lonpo Gautam Ki, Amnesty International, Natanga Human Rights Waski, Kafelaka, Pimi Press Court Ki, Tangbo Met of Lena, Tusolarang Meta Zobla, Shunang Sung, Dugankene, Tim Kang Sienpuki, Tim Pontiola, Subsid Netanki, Josalinsi, सा क्यून जोको कोर्की क्यो नचंगबो मिदुफ कोला सबु जो नांगिन तुकुई लेन की दसी उन्ये सिंग थीम नांगसिन थीम तोंगोव संग लोनपो गौतम की ख्यालन क्या नांग सोंगो राष्ट्रिय सभाकी छोकमितिवी ग्यालखपकी लोग्यु रिक्सुङदाङ पुरातोतिक टोङबाकी सुङक्योप कितुप कोर्टला सुङकी खाक्सेनपो च्याप्सेनक्वा सार्वजनिक सिजु तेजिन प्रथा योजित विधान छोकपी आरिङकी छोकदुला छोकमितिवी जमलिङ टोङबी थोला थाक्सो क्यान वतोप ग्यालखप ग्यालुङ टोङबा तिवा घ्यार्ग्या जब्ला सुङकी ल्यारेम फेन्सेनपो जिन्क्योङ खितुप सुङसुङ छोकपी छोकचो पूजा चौधरीकी एमबी लोग्यु रिक्सुङ तेजिन पुरातोतिक टोङबा तिवी कोला लोपजुङताङ याम्सिफ ख्यानी चमुलिङला ख्याफिल किथोप सिंह टोछम सखुल्ला सङ मिटिवी थोप परुपताङ ती कोला तुछोलाराङ जेलवा वतोप्लोन पोतिवताङ क्यानसङ टुङ्गो किथोप ख्यानथोप नाङसोङ छिसित लोनपो सिसिर खनालकी यम्बुताङ लोकुरिया फर्की नम्डु छोङ टोछमर लोपसुङ लक्से ताङ तम्जी ग्याछा जबकोला सुगेप नाङसोङ लोसुमकी लाखा जुपा क्यानी रङ्युल लोकु रिम्बला गोतोप लोकुरियाकी सुङसा पार्क तेयोङ कि फेबग्याल लारिमला थुकथेत क्या नङ्गिन लोनपो खनाल कि लोकुरिया पर्कि तम्जी तङ चिकडिल ग्या छा जब सुङसुङ तुगराङ केने सुङसा पार्क कि यम्बुला जुनी लाका केतुप खोकप न्यौला गासु क्या नङ्गिन यम्बु कि रिक्सुङ सखुल कि चिकुर क्या नङ्गिन राङकनी जुसिनाङ यम्बु ग्याखपला नमसङ मेजेतो सुङसुङ सिलोन तेजिन लोनछोक ल्याखोङकी मिमाङ तिवी जको गुनासो सुनवाई टिम्बु ट्याङबु ताङ फेन्सेनपो जबला हेलो सरकार ग्यासा जबलाका हुर्थाक्याने खि गोतोप चरिक्यान क्वा ती लाकी तन्दोक्ला लाकी छर्सिकी मस्यौदा चरिक्यानी टोङ्गुकी तन्दोक्ला सुङला चिगेको हेलो सरकार शाखाकी छाग्रोक टुङ्गे कृष्ण साफकोटाकी ख्यान्थोक नाङसोङ Shunki Chukale Yambu Hungu Yambi Mitiwala Chemedup Mi Dalal Tanga Yamba Mitiwi Kalang Yeni Shir Multi Zin Yamba Chalaktiwa Yambu Kurni Mengubla Tirila Shugwe Yambi Kur Sung Mak Mi Tribuan Zomboling Namdu Tang Sungkyov Lakunki Leni Kafel Kene Shua Joki Ting Shoki Nimala Dubai Kotar Tang Yamba Galkavne Rangil Loku Yambi Mitiwi Kang Tep Mitiwi Kalang Yeni Tengi Tondokla Mi Sir Multanga Yamba Kaksenbu Chalaktiwa Kaltongup Netang फर्सीमा ल्याखुङकी थिम्की खप्तेला गल्ने तुकै चालक्ति वा फर्चुर क्योलुब्लाका मिकितुब्ला सुङ्गुवा सिसी तुकै लाका क्याउ थोङसिङ थिम तोङ्गुप्साङ सेन्क्वा नेपाल फार्मेसी परिषदकी छोकचोकी कोसला डाक्टर कदिर आलम कोच्याक छुङ्गुवा सम्बा कोच्याक छुङ्गुप छोकचो आलमकी आरिङ ठोतेन लोनपो निसा मेथकी को छोकसुक्ला कोसाकी तम्चे सुनागोभ्यन्न अनसनला देनी वतुप नर्स ज्योति राणा फारतङ सुङकी पर्ला थुनलम छुङ्गुवा थोतेन लोनखाङदाङ अनसनला देनी वतुप नर्स राणा फाट पर्ला रिङ छुङ्गुप टुङ्गु तेमा बुदा चुर्गु पर्ला थुनलम छुङ्गुप येन थोतेन लोनखाङकी छोक्ने अतिरिक्त टुङ्गिक डाक्टर श्रीकृष्ण श्रेष्ठ वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द्र ओछातङ थिम अधिकृत जयप्रसाद सुवेदीकी थुनलम यिगिला छगे क्या नगोप येन नर्स राणा फाट गलुप्सा उनलाकी गते चुप्जिने जुन अनसनला देनी गोतोप्ताङ हारिङ जुस्तुनी अनसन क्युन्जको सेन्क्वा
जुक्टुन छोंगडुल तेजिन आफुर्ति लुनखाङकी समाजोतोप एलपी ग्यास तेरोप लाका निमा चै नङलारङ जोलोमो जप्सन क्वा लुनखाङकी मितिवाला ट्याङबु मेतोप लेन्दाङ साङ्गिर्तिवा ङेन्दोप म्याङ्गोताङ खाक्सेन पोसिला लानी ग्यास न्यपताङ खाङथेप ग्यास खाङबा खुन्नी जोको म्याङ्गोलासाङ सुङक्वा लुनखाङकी सुङसेपा नेत्र प्रसाद सुवेदीकी दाङ ख्याफेल क्याउ विज्ञप्तिला गलुप लोला सिनाङ तलु एलपी ग्यास न्यपताङ चुङ्गु लाका हुर्थक्या नेखी कोतोप सेनक्वा मुस्ताङला तिङसोकी निमला छोङमेन तिवी मितिवी मि मथोङ्गो ख्यान स्याउ जम्बा थुने बजार क्युलुप तपकी थुकै लाका मिकेतोप्ला तेरिला सुङ्वा स्याउ माछो क्यान सम्बारङ जम्बारङ थुसिङ स्याउकी दोङबो टिम्बो स्याप्ताङ तपकी थुक्यानी खाङथेप्चे माछो स्याउ थोतुप म्याङ्गोला कृषि तेजिन पशु विकास ल्याखुङ मुस्ताङकी सुङ्घेन ल्याखुङकी चो डाक्टर लालमणि अर्यालकी सेतोप नाङसिने स्याउ छोने तिरङ थुसिङ स्याउकी दोङबोसाङ ग्याउताङ टिम्बो मिसिउताङ स्याउसाङ माङ ल्याउ सुङसुङ ग्यालखपकी चोङखा दिन्छु थोनङी ने मेरा तोङ निताङ निसु गला टेङ्गु नजा थोङ्गो सेनक्वा एपिडेमियोलोजी तेजिने नजा निङमो ज मा शाखा नङ्गी किट जने शाखाकी चो डाक्टर गोकर्ण दाहालकी सेतोप नाङसेन पुस लाने जुन ग्यालखपकी चोङखा दिन्छु थोनङीला मेरा तोङ निताङ निसु गला डेङ्गु नजा थोङ्गोप्ताङ मेरा नि नासा गलोपिएन तिनाङला तिर्सिनाङ लाक्पा कोसी प्रदेशला सै गाताङ ठुक्चुरे ग्या गन्जकीला सै गाताङ सुम्जु स्वाङी बागमतीला सै सुमताङ ठुक्चुरेङा लुम्बिनीला सै सुमताङ सिजुस्या सुम सुदूरपश्चिमला सै चिक्ताङ सुम मधेसला दिन्छु थोनङीताङ कर्णाली प्रदेशला सिजुस्या निला डेङ्गु नजा थोङ्गोपिएन तन्दा एर्वी तुछोला छेर्वी जोसा लिन्सीसाङ डेङ्गु नजा फरुप तापकी चाकपो खेतोब्ला मिमाङ तेरिला सुङ्वा सप्तरीकी कञ्चन रूप टोङख्यार वडा आङ जे जगतपुरला रुल्की फेने लोठुकी आङा नासा गलोप सेनक्वा टोङरा खाङबी मित्या टिभी लै गोतुरीमला रुल्की फेने श्यामलाल सदाकी पुजुङ लोठुकी कार्तिक सदा नासा गलोप सेनक्वा रेडियो नेपालले सेर्वी साङ्गियो डोप्सुङ थुजुसे

0: जोजोलप्पा निरामी भाजु मेजुपी सिङसे निनाचुना दिगुख रेडियो नेपाल ले रेडियो नेपाले बुधबार पदिक झ्याका व्यास्नुगु जीवन दबु ज्याजोजनाजी ज्याजो झ्याका मुपेश मर्जन सिक्मी झनी हुयाले निरामी भाजु मेजुपी सिक्मु झनी थौ थन झ्यु स्टुडियो स अशोक सोकी या त चाहिँ पाँ कथ बनात या गुजुल अलि जेन भाज मिचमी अशोक सोकी नाप डेढ वर्ष झ न वेकलिसे दर्शन सम्बन्धी वेकलिसे चाहिँ सहल भ्याएको गुजुल थाहा छैन जेनामी भाज मिचमी उब्ले यो दार्शनिक सहल लिसे आ या दार्शनिक सहल या विशेष वेकलिसे निन्किन याएको जी वेक यो बालिकाल निसे आतको वेक्न यनादिगो थिथि कथ या वेक्न यनादिगुदो याना दिगु योगदान विशेष चर्चा परिचर्चा याना यागु कथ थो ज्याजो गोसागु यागु जुल निराम भाजमेपि थासे वेक या त दक्ले नापा लस्कुस्या लस्कुस दु अशोक सोकिजो
1: स्वागतम
0: हजुर अशोक सोकिजो आज बच्चा छिउ मसिका बिगु कथ आचिसे थो ज्याजो गोसा गोया त सातपिन छिगु थो मसिका नाप्न चाहिँ चाहिँ बिढङको गुजुल आ चाहिँ मसिका बिगो कथा जी चाहिँ थो गोसा मगोया छ्यादा छि अशोक सोकी धका थङ्कुने ना छु चाहिँ एकदमै नाजा रङ्ग छिट चाहिँ यक्लो मनु त्यस यक्को झि निरामी भाजमेज पनि चाहिँ अलि छिट चाहिँ छिउ थिति कथा लेख रचना थिति कथा छिउ चुयादिको सफुया हुने छिगो मसिका है पर्याप्त जिरङ्ग अर्जुनी चाहिँ जी चाहिँ छिट चाहिँ थो छिगु बारे मसिका झि निरामी भाजमेज मबुसे छिगु लजगालिसे थिति कथ छिउ बालिकाल छिउ अनुभव छिसे पिटनादिगु पनि कृति त छिकयादिगु पनि शिर्पा अले कदर पौ लगायत विषय वस्तुले चाहिँ छि दु गङ्क चाहिँ सल यागु जी अशोक सोकिजो आगथेकी जी अशोक सोकिएसित धया छु दार्शनिक थो नान जुल अशोक सोकी धका चाहिँ छि नाचुयादिबले थो दर्शन यो क्षेत्र चाहिँ छि गुले नसे पला छेला दि आदि गुख
1: ठुप्ले नहे ठुली साल ढ्यो चिज एक नम्बर हो झिपिन या सिन मलाई ठुलो पहिला चले या ढ्यो नै झिसे उके घन्टी या फैमखो एजन टिठेन टोन्टो झि उब्ले नहे सूर्यानाहरूका चाहिँ झि उकै चाहिँ ठुलिए समयके सूर्यानाहरूका ऊ समय चाहिँ झि बिमफु तर वल्का समयके चाहिँ छौ अन्तरालकाल ठो चाहिँ जे खास चाहिँ 2072 साल नै चाहिँ जे बाइट चाहिँ मफु बोले जे पियाचुनु बोले मेरो पनि चाहिँ चौजको किताब गुली बुन्यौँ ठमन प्रयास या यो चिज अनन है किताब चुयो सूर्यानु 72 साल चाहिँ जब किताब पिकिया अहिले चुयो चोलन ठो जसलाई निरन्तर बनाएको क्या
0: हजुर त्यहाँले चाहिँ किताब चुएबले चाहिँ छि चाहिँ जीवन दर्शनीय विषयले चाहिँ छि चाहिँ चुया दिला
1: जीवन छौ अनुभव रि सुख दुःख ख वा सुख दुःख अनुभूति यानु उता ठाउँमा चाहिँ उइट व्यक्ति यानु का पिनि जस्तै चाहिँ छिउ खुवा नेक्ने सोठेन्टु छिसेन चाहिँ उइट चाहिँ ठाउँमा अनुभव यानु सकिन चाहिँ छौ पुङ्क्यु माध्यम खका
0: हजुर त्यहाँले चाहिँ 72 साल यो कथा छि धा दिल छु चोसु या त छु सङ्ग्रह चाहिँ छि उब्ले चाहिँ पिठा दिएको ख
1: उहाँ नापा चाहिँ देश मेरो पुस्तक रेखा पिग्यो ख
0: हजुर
1: तर ऊ चाहिँ पिगा रङका अलि 72 साल होइन जिट भटिपटि जिउ डुनी अथि मतलब चाहिँ भावना त वबले अहिले चाहिँ 72 साल नै चाहिँ अन्तर्मनको दृष्टि मनको यात्रा अहिले कलम यसरी चिप्ल्यो प्रस्तुत जानु
0: हजुर त्यहाँले ऊ निहन चाहिँ छि चाहिँ नकन छि धाइ दिल देश मेरो पुस्तक ऊ चाहिँ चिनाको सङ्ग्रह ऊ नेपाली भाषामा जुल
1: नेपाली भाषामा हो
0: हजुर त्यहाँले चाहिँ आ छौ थुके कुलमा उयो जुल चाहिँ 72 साले बा मफु ढङ्का भिउसा मरे ढङ्का चाहिँ दर्शन दिएन छिउ चाहिँ पला चाहिँ छि झ्याका दिल छि धाइदिल तर ऊ निह न आज लघु लघु 12 वर्ष ए निह ढ्या मलाई 60 साले मेरो देश पुस्तक कविता छि सङ्ग्रह चाहिँ पिठना दिल थु चोइब्ले नहोला छु छु छि चाहिँ छिगुपट्टि जीवन नाप स्वापु त या त छिउ जीवन नाप छिउ चाहिँ व्यक्तिगत जीवन या त हे थहे पात्र जुया चाहिँ छि थो देश मेरो पुस्तक कविता सङ्ग्रह चुयादिगु ख या त थुके चाहिँ थो कविता सङ्ग्रहले चाहिँ गोज्यो गोज्यो गुप्ती चाहिँ चिनाख छि दुटना दिगुदो
1: जस्तै समयको अन्तराले छौ गुपट्टि अनुभव जी व अनुभव जोई त चाहिँ झिसे गण कहिरहेछ देशमा कहिएका त्यो देश जे अध्ययन यानु जे सोयो बनो चोनो चाहिलो फुक चाहिँ झिसे ठोया देश अनुभव यानु नि देशे छौ जो पुस्तक खर यो चाहिँ देश मेरो पुस्तक नाटकया पिक्यो ख
0: हजुर तपाईँले उके चाहिँ देशे मेरो पुस्तक ध्याले देहेजीको पनि सफु ध्यामले नेपाल भाषा ध्यापले त्यहाँले ठुके चाहिँ गच्यो गच्योको पनि चिनाका चाहिँ चोया दिया
1: ठुके देश यो परिस्थिति अलि थट ऊ अवस्था चाहिँ गोपटी झिउ समयकै अनुभूति जुई जस्तै चाहिँ मचबले यो ख अलि अन्ठा युवा यो अवस्था चाहिँ गयो झिउ डुनी रसानु फुट चले जु आत्ने
0: हजुर
1: वे प्रकटियानु ख नि झिसे चाहिँ आज जस्तै चाहिँ सुठे झिसे ड्यप छ्यापुए लिएर आछ सुठे ड्यपुएबले चाहिँ झिट चाहिँ मन छौ सकारात्मक उयो कारण उकै चाहिँ छौ प्रार्थनामा प्रार्थना एउटा सकारात्मक ऊर्जा चले जी जस्तै चाहिँ डोपामिन धाइ उइटा इङ्ग्लिस डोपामिन चले जी एउटा झिउ मने चाहिँ आनन्द होइ वा आनन्द यो सुठे वर्ड एन्ड टोन चाहिँ उइटा चाहिँ निरन्तर बिटा झिसे सुरुवात चाहिँ उकै याटा रहेछ झिउ बाला होइ जस्तै चाहिँ अल्बर्ट आइन्स्टाइन वैज्ञानिक इटा गर्जिया जो हुनाले रहेछ उही माइट मान चाहिँ स्कुलले चाहिँ उही माइट चाहिँ टिचर पिन्छे सटा छोठो मचा भनी फैमुखो ठो मनो यो मतलब चाहिँ दिमाग एकदम स्लो ठो मनो चाहिँ ज्याला मजो ठो छु न जिन्दगी या फैमुर्खा टिचर पिन्छे ढाबले माइट सटा अल्बर्ट आइन्स्टाइन एस्टे या माइट सटा ढाबले चाहिँ माम छुट्या बिल्ला छ काम यस्त छ मनो एकै बाला छ एकै बुन्फु छन् त चाहिँ छौँ दिमाग टिचर पनि सिया एकै शिक्षक पनि सिया एकै चुए छौँ एजिया छौँ छन् त चाहिँ स्कुलले छ भने आवश्यक त मरु एजिया छ छे चुना भुँ झि भुङ्गिरहेका चाहिँ अनि छे चुना भुङको बेला ऊ ठाउँ वया चाहिँ उयो मायो सकारात्मक ऊर्जा आएन चाहिँ अल्बर्ट आइन्स्टाइनका वैज्ञानिक परिचित जी फट एज इन्टी सकारात्मक ऊर्जा यो चाहिँ तस्क ए आवश्यक डो उके ए झि जीवन यकु सुख इटा अनुभव या हुन् फै उके चाहिँ झिसे नकारात्मक ऊर्जा काल रहेछ चाहिँ जस्तै चाहिँ कोर्टेक्स तापट्टि चले जी उके चाहिँ झिट कोर्टेक्स चले जी बोले चाहिँ झिउ दिने त उके चाहिँ माइपु फिल जु हो निश्चित छु जु गर्छु माइपु फिल जिन्दगीलाई ध्यान न बिताइन या सुख कया बिताइ आछ या हो दुःख कया बिताइ आछ या हो अलि सुख कया बिताइ जुबले झिउ शरीर चाहिँ छौ झिउ जीवन चाहिँ छौ रहेछ बाला भावना त वै भले झिसे चाहिँ यको ज्याइ त चाहिँ सुठा लक्क ज्याइन हुन् फै कारण चाहिँ झिसे सुठेन ढ्यपुएन सकारात्मक ऊर्जा त चाहिँ सङ्कलन या हो
0: हजुर धामले चाहिँ आज चाहिँ अल्बर्ट आइन्स्टाइन यो खलनादिल अल्बर्ट आइन्स्टाइन धामलाई महान वैज्ञानिक क सुनाकी थ्योरी अफ रिलेटिभिटी त्यो न्युक्लियर वेपन यो त इनर्जी पनि खन त सकारात्मक सोच यो खि ऊर्जा यो खलनादिल ऊर्जा यो विशेष खलाबले ल न्युक्लियर त चाहिँ फिसन फ्युजन यहाँ चाहिँ इनर्जी एकदमै जसै चाहिँ उत्पादन या फै ढैको त सिद्धान्त वेकलाई चाहिँ प्रतिपादन या नादिल अध्यापले चाहिँ छिँ धाइदिए थिएँ सकारात्मक सोच कथ चाहिँ न्यजा त चाहिँ छिँ नकथ्ने धाइदिल सुन्थे छौ पूजा आज यामा ओ आध्यात्मिक जुइमा या त गैर आध्यात्मिक जुइमा जे होस् छिटो चाहिँ क्रियाशील यनातेमा ढुवे छेउपट्टि चाहिँ खजुल बालाउपट्टि सोचका साथ
1: गुली बालाउ ज्याई त उसले चाहिँ छेउ मनै त सन्तुष्ट भई ऊ सन्तुष्ट भई उसले सकारात्मक ऊर्जा चाहिँ छेउ शरीर भूमिका मिटी उसले चाहिँ छेउ व्हाइट ब्लड होइन
0: मसला
1: स्वेट कनिका ऊ स्वेट कनिका चले जुई उके रोग रोग लगपा ल्याउपट्टि प्रतिक्षामा गमन बढे जुई अहिले ऊ जुई साथी ए छेउ शरीर रोग कम लाउने रोग कैमको
0: हजुर ध्याबले अलिसले से आगत के छु देश मेरो पुस्तक चाहिँ पिठना दि ढङ्का लगभग लगभग 12-13 वर्ष ढुङ्का चाहिँ के छिँ चाहिँ मनको यात्रा दर्शन शास्त्र हजुर मनको यात्रा अविश्रान्त पाइला धका चाहिँ छि चाहिँ दर्शन शास्त्र संस्करण धेका चाहिँ 2073 चाहिँ ती चाहिँ पिथना दिल ध्याबले थुक ग्याप चाहिँ ठुलीमसी ग्याप छ्या जुल चुकारण जुल या त छिउपट्टि मेरो देश पुस्तक ढुङ्का चाहिँ छि चाहिँ दर्शन शास्त्र त उन त चाहिँ थो अवधि चाहिँ छि चाहिँ एकदम अयोपट्टि यहाँ कथ दर्शनै उनमा आतो साहित्य सृजनाजक मुखु दर्शनै उनमा ध्या चाहिँ अयो छु नाचल छिन्ल धाइय दिङ्ल अबु बिरेमजु कानैना चाहिँ जित चाहिँ थौए कथा चाहिँ सुयगुप्त जीवन दर्शन चाहिँ बिस्कम बिस्कम चाहिँ सोच वोल धै कथा चाहिँ ख लाना दिल सुख अथे ख
1: जी साहित्य इच्छा दसान जी साहित्य अन्ठालको छ्या पला मत मन्याका रहेछ जी चाहिँ धयाजक जिन्दगी छु बिताया हो यानाए बिताया उके चाहिँ प्रत्यक्ष रूपमा भूमिकै मिटिरह्यो यो चिजमा चाहिँ मलाई चाहिँ समाजसेवा ध्यान भने जो जस्तै चाहिँ लियो क्लब अफ किर्तिपुर स्थापनाना अलि बङ्गाल लायन्स क्लब अफ बाघ भैरव स्थापनाना हरियाणा चाहिँ छौ लियो क्लब अफ किर्तिपुर लियो क्लब अफ बाघ भैरव ऊ न्यु के चाहिँ 30-30 60 जुल अनि लायन्स क्लबहरूलाई चाहिँ सयवटा माइन्ड पावर जोना चाहिँ ध्यान हुना अनि अनजी समाजसेवा ध्यान हुनु भोलि हप्ता छौ उठे कार्यक्रम तयार हुन् फटका अन्ठालक छौ या ऊर्जा भोला जी चाहिँ ढिन दुखी टेट सेवा या चाहिँ मनन हे चाहिँ छौ उब्जे जुल अनि ऊ उब्जे जुलाई इम्ट या बोले इम्ट सेवा या बोले इम्ट चाहिँ छुन लटुन एकदम प्यार चाया छटपटे जीवलाई ल बिबलाई उहाँ लटुन आनन्द काइबलाई झिट गठे आनन्द वै अथे स्वासोया न झिट आनन्द छ्या वैला रहेछ स्वा आँडी र हुरी सहेना न वो बाल्ना खन्दै म सया खन्न अब उठे नाटो झिसेन ऊ स्वासोबलाई झिट गुली आनन्द वैथेन आँडी र हुरी सहेन उहाँ गुली निल बाल्ना छौन अठेठेन्टो चाहिँ उम्ट चाहिँ झिट चाहिँ छु समस्या जो मेस्ट वो समस्या समाधान जुई साथी भरिया चाहिँ भारी बिचाइया बेला गो आनन्द वै उयो समस्या समाधान जुई बेला न उइट उसले आनन्द वै वो आनन्द सोएबलाई झिट न वे आनन्द वै
0: त्यसले थो लेख्न चाहिँ छि चाहिँ दर्शन शास्त्र या त दर्शन यो त्यति विषयवस्तु चेगु कथा चाहिँ छि चाहिँ छौ कथा साहित्य पाएँ दर्शनीय चाहिँ छि पला गोसा गुया दिल
1: व छौ जीवन अति आवश्यक छुर गराछ दर्शन नै दर्शन प्रत्यक्ष प्रसारण यथार्थ रूपमा जुया चौँ उइटा उइटा छुइट उइटा चाहिँ केयर मरि मया आसे गरी ख उइटा उठे प्रस्तुति एउटा दर्शन थाइ अलि ऊ चिज त चाहिँ मनोटेसे वास्तविक चाहिँ अनुभव या नाचौँ नि ऊ अनुभव त या नाचौँ प्रस्तुत जीवलाई गुलिस गुलिस त ऊ ख एकै नि पिसा गुलिस त चाहिँ दर्शनप्रति उसले रुचि दैमको छ रहेछ ठाउँ नि अनुभव समस्या त उहाँ मलाई अनुभव यही वया जग उयो त चाहिँ ध्यानुया छ नि अठ्यान्ट लिप यो दर्शन यो चिजलाई आखिर चाहिँ परिच दुःख यो अनुभव या नआउने खस परिच जीवन अनुभव नआउने खस वास्तविक साबे न्यायपिसौँ चाकुसौँ चिज जुया भएका जस्तै मे स्वाद क्याबले ठ्यान्टु गुलियो स्वाद काठेन्टो मिखा ध्यान खाउँ उसले चाहिँ छु ध्यान वो उकै आनन्द काट्ने जीव शरीर गोपट्टि अनुभव या नाचु नि वो अनुभव त दर्शन प्रस्तुति आइका ध्यान पिकाया बि
0: हजुर जस्तै त दार्शनिकै ख ल्याबले चिन्हकत्नि नेतनाथल संस्थापक नाय लियो क्लब अफ किर्तिपुर लायन्स क्लब अफ किर्तिपुर अलि उलिसले चाहिँ छि जिल्ला अध्यक्ष न यहाँ यो जिल्ला अध्यक्ष न जुया दिल ब्लड ब्याङ्क लगायत तिथि कथ चाहिँ छि चाहिँ सामाजिक सेवा न यिना दिल आथो लियो क्लब लायन्स क्लब ढिलो संस्थापक न छि जुया ज्याना दिइरहेका त सामाजिक रूप न छि त चाहिँ

0: जलविनायक
1: जलविनायक चोभार
0: चोभार जलविनायक माओ जीव भेवन माओ स्थिति भल्का छौ कार्यक्रममा भेवना भेवन मलाई चाहिँ ले विषय चाहिँ छम मचा ओस मर्म
1: हजुर
0: मचा
1: खनका
0: ऊ मचा खलाई चाहिँ जे माइके चाहिँ निना झिके ठो कोट वो कोट जे ऊ मचाइ बिहार घाटेका माना न बिहोर घाटे हाटिलका अलिक जी उटा बिहा जे अनौना भ्याउना भ्याउन बोला जि गुपति चाहिँ लाटे हाबी ल अलि बोल्ला चाहिँ जी देव मनसा मै अलि मै ड गठे गठे मै आवल जी उफ्न हे लाटो ठाउँ टक टोटा आछु नै साकारी जु आछु नै
1: हजुर
0: अलि साकारी जु आछु नै अलि झिट अन उबलाई झिठा टोले ल जनसङ्ख्या कम जुन थिए ल यो समस्या मर
1: अलि
0: ऊ ल यो समस्या ल सिटीमा खन ऊ सिटीमा ल के चाहिँ जी उपयोग क्यारका जी मोली सूर्यना मोली सूर्यन मलाई ड आनन्द बोल ठु आनन्द जी निच्न छ काम मयारका निच्न मोली बिहान अलि जी मोली यार हुँगा हे डेट नछ मोली आची हिन्दू धर्म यो संस्कार गरिख उठेन उस डेट नछ ढुफा च्याकिर्का अलि जी ढुफा च्याका डेट चाहिँ छौ ढुफा मोल या ढुफा च्याका अलि प्रार्थनी या बिहान उसलाई हे जी छौ धार्मिक आस्था नपरि चाहिँ जस्तै चाहिँ सगरमाथा वहाँ सगरमाथा थियो नि मलाई आ उके चाहिँ पुख पोखरी वहाँ पोखरी थियो नि गु ठाउँ उनी हिसाबले ठाउँ जुला अरे झिट चाहिँ ऊ मन चाहिँ धार्मिकै उनीपट्टि सोच होला अल मन चाहिँ अयो किसिम चाहिँ वातावरण अयो जु जे धार्मिकैपट्टि चाहिँ निहन भनौँ
1: हजुर धर्म खन्छ ल दर्शनीयपट्टि फिलोसफिकल चाहिँ थो गुल्न चोपट्टि यहाँदेखि थो चाहिँ गएको ठाउँ चाहिँ छेउ चाहिँ छु नगर्ने छिनला ध्याल दिइरहँला तल अध्यात्मतिर चाहिँ वन छि झाइदिल तर थो दर्शनीय जीवन यो दर्शनीय चोपट्टि चाहिँ त्यो चोमल ढका चाहिँ गुब्ले नासे छिउ यो जिन्दगी चाहिँ युपा वेको ठाउँ यो झाका त जुल घटना त जुल
0: जब अन्ठा यो अवस्था केही वर्ष अवस्था चाहिँ जो दाजु मन त
1: अलि
0: दाजु मरुबले चाहिँ 2045 साल दाजु मरु 45 साल दाजु मरुबले जे गोपति सङ्घर्ष या मल ऊ सङ्घर्ष थरेख जिन्दगी छु दया सुख जुई मोक्ष छु मरिया दुःख कहाँ मजुरी हो चिजिक भावना होला मनै त क्याकी फट सेवटा युद्ध त्यासान सेउट यो युद्ध त्यासा मनै त भुकला फुकौँ फुट सेउट युद्ध भुसा मनै त त्यागला फुकौँ त्याटा चाहिँ अनुभव याको त ठो मनै ख फुक ठो ठो संसार ठो फुक भावना त ठो फुकौँ मनाय याउ ख मनै झिउ नेतृत्व बिउ छौ चालक ख झिउ शरीर झिउ जीवनै सञ्चालक मनै ख ठो मनै त कन्ट्रोल यामा मनै त ठिक यामा फुकौँ ठिक जो नि चाहिँ जित अनविश्वास हुन्थ्यो नि अहिले उकै यो भावना सकारात्मक ऊर्जा भावले ठो ठरे ढियो दुःख सुखै त ठो खरियो चाहिँ अनुभव चाहिँ किताब प्रस्तुत यानु ठाउँ अनुभव प्रस्तुत यानु
1: अध्यायले चाहिँ छि दाजु मन त दाजु मरे ढङ्गा छे यो पट्टि गुल्न जिम्मेवारी छिउ छेने चाहिँ ऊ ल उभे ढङ्गा चाहिँ छि गुल्न सुख दाजु दैवले गुल्न सुख दया छौँ ऊ मन त अहिले चाहिँ ऊ ढङ्गा चाहिँ दुःख योपट्टि खुल छेउ जिम्मेवारी बोझ उपजुल ऊ ढङ्गा ख छेउपट्टि चाहिँ जीवन धापट्टि चाहिँ ठोख ढका चाहिँ नखन छिन् नखन धाइदिल ऊ लेख चाहिँ छेउ चाहिँ थो रूपान्तरण जो ख युपा ओ ख जीवने जीवन दर्शने
0: जीवने अथिया ढासा जिउका जीवने चाहिँ विभिन्न मनोटेव विभिन्न समस्या वै ऊ समस्या अलि यो व्यवहार अलि फुक जीव रूप रङ्ग स्वर फुक पाठेन हिँडाइ फुक बेग्लै थिए नि जी हरेक मनोटेव बेग्लै थिएन त जीव जीवन घटना न बेग्लै जो ल ऊ बेग्लै जो अनुसार जी थो आ दर्शनी त चाहिँ अपनाइना निहान भनौँ निहान भन्न था
1: हजुर ध्याप्रे आ दर्शनी खलाइ ख चिसे चाहिँ ठो ज्याजो झ्याकाच्नु हो नि मनको यात्रा 2073 पिना

0: गाउँकै यो लगत्तै स्वरदय गा छि हाँक्न अन्तर्मनको दृष्टि ढका हाँक्न दार्शनिक कथाया छि चाहिँ हाँक्न चोसु पिठनादिल खेतला थो अवधि छि चाहिँ नेवा भाषा न सपु चिनाक पिक्नादिल गीति नाटक न पिक्नादिल निबन्ध सङ्ग्रह न पिक्नादिल पालुवाको वैशिष्ट हानक चिनाको सङ्ग्रह न पिक्नादिल अहिले नखर्ने चिना छ ध्यादिन कलम यसरी चिप्लो ढकान त्यो ध्याबले चाहिँ छु दर्शनिक चोसो चाहिँ एकदमै हो अहिले छु चाहिँ साहित्यिक कृति चाहिँ उप उके मध्ये न नेपाल भाषीको कृतिलाई एकदमै हो ठुकै यो तादम या त ठुकै यो पनि अन्तर्विरोध सुचुल गर्जुल छ्यातहरू चुहा छौँ त
1: ठो जब ठो अथि ठो क्रियाकलाप इटा ठोकिटाप इटा चाहिँ नेव नेवा नेपाल ठोफुक नेपाली भाषा जुयान नेपाल भाषा चाहिँ पिका उयो छ्या कमजोर लाग्छ उप एना मनोट झिउ 3 करोड जनसङ्ख्या करिब चाहिँ 90-95% चाहिँ नेपाली भाषा छु नेवा भाषा चाहिँ झिपी नेपाल भाषा यो चाहिँ कम कारण छ नेपाल भाषा अध्ययनै पि कमे श्रोता डु कमे पाठक डु आ नेपाली भाषा वृहत रूपमा काउने सकिस्त न फछि फटले फेमा सकसियो मिखान किताब न्यानलामा सकसिएन ठुका अध्ययनना चाहिँ छौ सकारात्मक ऊर्जा कया आनन्द कासेमा यो भावना चाहिँ जी सकसिएन व्याक्यु किसिममा नेपाली भाषा चोयो ख
0: ठिक जो ठुकेर छौँ म पा भ्या न्याउ जो साना छु मन्यु ख ख दर्शनी खल्याब्लेला छि इङ्ग्लिसमा चुया दिसा छु म पा उकेर छु मरो त्यो अन्तर्मनको दृष्टि चाहिँ छिगो पनि छुख मनको यात्रा हो अन्तर्मन यो दृष्टि चाहिँ छु हिउ पादु छु त फरक फरक ख
1: मनको यात्रा यो चाहिँ मनै मन गुलिन खलाई गु सकारात्मक खलना मन फट्टा छ मन गुलिन खलाई मनको यात्रा जुल अन्तर्मन्थन अहिले जिउ डुनी छुटुल्या जिउ विचार छुटुल्या मलाई जिउ डुनियो विचार दृष्टि गर्खल्याहरू यो चाहिँ स्पष्ट ज्ञान हो एउटा अन्तर्मनको दृष्टि
0: त्यसले छु मने दुनियोपट्टि गुल्न मने बोलङ्गुपट्टि या त मने जन्म जुपट्टि या त छि समाज त सोयादी रङ्गा देश त सोयादी रङ्गा छु मने छुन नाच छि इङ्ग्लिस छु छु खलनादिङलाई केमिकल केमिस्ट्री पनि बायोलोजी केमिकेस्ट्री छु पनि चाहिँ दिमागे गन्थन मन्थन जुपट्टि त चाहिँ अभिव्यक्ति नादिल ओ भ्याल आउजुल छि छु ध्यादी जी धेरै चुल नेपाल भाषा चिनाख छिटो चोयादिल एक बाला जे नेवा जुवा नेपाल भाषा यो चिनाएको चोलो एक बाला जे धेरै चुल त्यो ठ्याक्कै छुख
1: जब कमजोरी जी भले ठो समाज गर्जिया छु नाछ मतलब धेचो मनु त भाइ चलन थु
0: हजुर त्यसले कमजोरी या त चाहिँ हेपे या पनि चलन थियो हजुर
1: वे जब कमजोर जुया छु नि उइटय छन इकुया धेरै चो मेस्टा छन् खुवाई बोला चाहिँ छुजी बोला अवश्य गोठली तर समाज यो छौ डुनियो भावना त चाहिँ सकारात्मक ऊर्जा गइना हेऊ अहिले मनोट जीवन गठिना जुया छु न त्यो चिज उइट पङ्कु खाका मलाई झिउ समाज चाहिँ सही दिश्य वे मार्गा चाहिँ झिपी छोए सकारात्मक भावना वेमा फुल्ने हे झिपी मनोटेर चाहिँ छौ दुःख जिया छौँ ख उकै चाहिँ बुद्ध ढ्याटौँ नि
0: हजुर
1: सुख काउ लागि चाहिँ ठमय ठुइका ठमय डुनियो मोट च्याका ठाउ मोट ठमय च्याकी फेकमा अपोटिपो भवर काट ह्याटौँ नि अठेठेन टु ठाउ मोट ठाउ मनि त ठमय अठियामा अनुभव यो चिज ठम याना ठम सिख मारि भावना तर चिजा चाहिँ ठोमहरू सुनपट्टि चाहिँ थाहा हुन ढासा सुन न मनोट अठिजो लाग्छ उ त सकारात्मक ढ्याउँछ त नकारात्मक मनोट भयो ऊ सकारात्मक सो दृष्टि कमजोर सुन ठाउँपट्टि मन सोए छ्या चाहे मलाई ठ ठाउन चाहे जो वय चाहिँ जाउँ लोभ इच्छा ड्रेस यो चिज वयका भावना ठुइट त्याग या फसा ठुइट चाहिँ छुवा मुखो ढुगा चाहिँ सोचेन मुन फस ठो संसारै छुवा मुखो ढुगा चाहिँ सोचेन मना छुवा मरु यो चिज अन्ठालेको घटे जुल अठेजकै आनन्दका सया भयो जस्तै चाहिँ झिसे सुठै त भनी या फैमुखो मला बनी त सुठे या न फैमको वावस वा ढिकिन फैमको फेवस फे ढिकिन फैमको तर झिट ठर्जुस गाछी हे इच्छा हिने उके विद्रोह यही ओ विद्रोह चाहिँ दुखको कारण छ उके गठी जुला उइटाय अठे रूपमा चाहिँ सकारात्मक क्या फटगार आस ठठे ख छुवा म यो चाहिँ गठी जुला अठे ख छुवा मखो रगा चाहिँ उके सया फु छम दत्तास सया सल मया से मगा छौ पति जा छको त खाजु लास उके सया मानि हिलो वाला सल च्याल स्याल स्याया स्याट तर ऊ निला सया कि खोया सया सल मया से मगा तर गैना सया रास उके सकारात्मक ऊर्जा ला ठो छुवा मकर गरा ला उ स्याउन लनाउने ग
0: हजुर हामीले चाहिँ जे धेरै जुल त हामीले चाहिँ थोए वास्तविकता या त चाहिँ कुला दिएको जुल चिगो यहाँ नि त यो जिन्दगी चाहिँ गयो कथा चाहिँ योजना चुङ्गु दो आछिला दार्शनिक मनोजुय जुल साहित्यिक मनो न जुल छि समाजसेवा न यहाँ चुना दिमे ख थङ्क नै यो पनि जस्तै कि अथवा जेन जे आन्दोलन ढङ्गा यो पनि छु सरकारी परिवर्तन जुल समाजै परिवर्तन छु कथा उना चुङ्गु दो छु ध्या दिए छि छु परिवर्तन खना दिल अलि थो परिवर्तन या त छि चाहिँ त दार्शनिक रूपमा गयो कथा चाहिँ त चोसु त चोयु कथा चाहिँ छि यहाँ चुना दिगु दो गथे कि गोर्खा पत्रालाई छु शनिबार पत्रिका दार्शनिक लेख त उहाँ चुङ्गु दो ठोमितेन स्वर्गको स्वर्ग त कहाँ छिन्छु आदिको पनि एकदमै उत्कृष्ट चोसुन ख ढकान चाहिँ बुनुङ्न जुल मे मे कथ यो कथ फिडब्याक न
1: दुःखले दिने आनन्द
0: दुःखले दिने आनन्द न टका लगभग लगभग छु पनि गुल्न दार्शनिक लेख्दो छौ लेख्यो विषयले चाहिँ खलायो खसान चिके चाहिँ एक घन्टा गाईमुख चाहिँ ठुलमसी लेख त छु आदि रङ्गल कि ठुके चाहिँ उत्कृष्ट न सर्वोत्कृष्ट लेख त दो यहाँ नि त थोए लेखे छु जिन्दगी या त छु यहाँ नि त नाचङ्गु दु या छुछुख
1: जी सुन्थे पहिला सुन्थे चाहिँ डन ढङ्का छौ मोमी लुया अलि पट्टि त ध्यान चुन्यो मनै त शान्तै आऊ आनन्दका हो अलि ध्यानै चुन्यो मापिन्द चाहिँ च्याची टङ्का अलि चाहिँ जी अर्को चाहिल्यो अलि सुठे डन्नी साथी जी न्याप्ले न चाहिँ छौ मचान हे लगे जिया छौँ म अलि ढुए माग त म मुला जी र शरीर चाहिँ
0: रिफ्रेस
1: दैनिक रूपमा म लियो अलि दैनिक रूपमा ध्यान चुन्यो अलि च्याची टन्नका अलि अर्को चाय लियो अलि चायलाई चाहिँ छे खानापिना या रङ्का जाने रङ्का अलि पछि चाहिँ किताब बनियो अलि पछि चाहिँ किताब बनियो अलि ऊ किताब अध्ययन या रङ्का अलि चाहिँ जित चाहिँ अलि अनहे जी चुयो सूर्य उका जो जिन्दगीलाई उखे मुनि बोले ड दिन म चाहिँ चाय म चाय मचाएको जी अनुभव यहाँ यो घन्टा म खुब पढ्न 20 मिनट ठ्याक ड दिन अयो निस्या हुने अलि आठो जेनजी यो आन्दोलन ढङ्गा चाहिँ गोपति मनोटे चाहिँ छौ आ अनुभवी नाच्न वास्तविक जी पिन फिले उसले मजुरी चाहिँ राजनीतिक फिलियो जी उसलेलाई मस्यो तर राजनीतिक सम्बन्ध चाहिँ सुशासन हल्ल यो जुया छुन हल्ल व्यापक जुया छुन तर जे छौ यिनै छौ अनुभव बिहान भोले जे सिंहदरबारे बोल्नु भोले चाहिँ सिंहदरबारे जे छौ ज्या बोल्नु भोले अन गोपति डुवाबाट कस्तो जुल जे अन विभिन्न मनोटेट फोन हेर्न अन पास पिट न काट्नु तर ठोखे चाहिँ सुशासन जोर आसान मन्त्रालय सिंहदरबारे धुपी ज्या झुपी मनोटेट सुन कन्ट्याक्ट मरुसा उहाँ ज्या चाहिँ अन डुवाबाट छु छु प्रावधान डुले ऊ चाहिँ जनटेट तेट चाहिँ सुविधा उसली सुशासन मलाई त ठ्याउँ
0: चाहिँ सेवा बियो धासा तपिन त्यो सुशासन यो अब नीति नियम यो कारण चाहिँ भरि छ थासे मलाई त यो छु चिन्ता छु ल
1: अब उसलाई विदेशै उनी भिस काटा छ है ठाकुर नि ठुला विदेशै उनी बेला भिसका मान्छे छ अब सिंहदरबार छ सारा न मनो छुन ज्याबुनमा लास लुटल तस्क कस्तो नि उयोलाई सुन मनो मसु म उहाँ सिंहदरबारै डुनी ज्याका मापिन्छ गैनाका उसला ऊ सुशासन जे उके बिरोरिया नुमको ठुट न सुलभ जी माला
0: अच्छा सुलभ जी माला पछि चाहिँ स्वासिक माला मन्त्री त नप या त मन्त्रालय नप या त प्रधानमन्त्री
1: तया जी अन ग्वाउनी गैना वन फै जी ठोज्या वन त छुयामा लगा ओ ज्या त वन त अन छौ कन्ट्याक्ट इन समन्वतया समन्वतया वन फैपट्टि छौ वातावरण छु हिमालय जी म्याउल अनुभव जानु मर्नी मलाई आठन्न चाहिँ छौ सुन चाहिँ निकाय क्या सुन कर्मचारी सिंहदरबार ए दुनिया चाहिँ निवेदन टवेमा आउटुका सुन जाहिर पोस्ट यो लागि ऊ पोस्ट यो लागि उहाँ टवेमा उहाँ मुनु मुसुमा अन दावे मुखमा उहाँ निवेदन डे टाइम मन्टला
0: असहज परिस्थिति जुल सुशासनको नामे चाहिँ
1: अन चाहिँ विमुख जुल नि ऊ विमुख या मैले सकैसना चाहिँ जब उके चाहिँ खुल्ला रूपमा चाहिँ चुनौती आयो उके चुनौती चाहिँ सहभागीज्यू चाहिँ वातावरण जुइमा
0: यसो मन्त्री त जुल नेता त जुल प्रधानमन्त्री जुल अपुको चाहिँ जनता चाहिँ थौखते उपटि वातावरण चाहिँ चुलाका बिमाल ढुवे छु इनाप जुल
1: सुन मन्त्री त नाप्लामा आएछ नाप्ला मुफ्ट नि गुब्लाइ नाप्लामा मन्त्री महेशीमा हरियो मन्त्र नि मन्त्री ममुस्य जान उता नाप्ला वातावरण जुइमा उयो मनै जित थर अन्याय परे जाचौँ रु जो ठोज ज्या थर जुइ इबी उके विमुख जुइ मजिल इबी जन्तयो लागि झ्यायाहरूका बुनि बेला जन्तयो जे छिमौ समस्या त चाहिँ समारण या जे ठोस समस्याको लागि चाहिँ जे न्यानवेहरूका चाहिँ उकेलाई जन्तयो समस्या खाना छ्याग्या
0: ठिक छु थो सरकार या त सरकार या निकाय न थो अवश्य नचुना दु वेकम चाहिँ ट्विटर चाहिँ अपुक समाधान या कुथ वेकम कुत यहाँ दिए दिए ध्यामे चाहिँ आछि राजनीतिक व्यक्ति त मुख हो तर पनि झिउपट्टि गुल्न नेपाली जुवा चौपट्टि थो युपा या त चाहिँ छि दर्शन स्वयंले चाहिँ छु ध्यादि जस्तै कि स्वर्गको स्वर्ग चाहिँ छिन् चोयादि गुदो एकदमै बाँला पनि ओ स्वर्गको स्वर्ग त छक चाहिँ अर्क छक बखा निनादेछ स्वर्गको स्वर्ग धाउ सुख जस्तै छि नखट्न छो विरोध ल मुखो तर समाधान यो हेतु चाहिँ छि ध्याद ल स्वर्गको सुगर अन्न देफु छि दर्शन छु धाई
1: बुद्ध यो दर्शन अनुसार झि 31 श्लोक डो जी पृथ्वी लोक फियान चोय मे हो 31 लोक डो मटे लोक वो लोक फुक लोक वनी त वातावरण सुके जुइरहेछ पृथ्वी लोक अझ क्या जुइका सुनिरहेछ छौ लोक मेउ लोक वन मरु पृथ्वी लोक फुक छौ लोक वन दै कारण होइन पृथ्वी लोक छौ चौताराका मेउ लोक वनी हो चौताराका 31 लोक वन जो पृथ्वी ओली वनलाई ऊ मेउ लोक वन त चाहिँ मेउ लोक मर्का एजेन्टी चाहिँ थोइ पृथ्वी छौ छुर्का रहेछ धर्म याव सत्कर्म याव छौ ठ्याक मेरो ठ्या बुनिमलाई पुण्य चाहिँ खर्च जग याव जुल अनि पुण्य या मरु मको आवश्यक मरुका सकलै ठिक ठासै लाग्छ ऊ ठिक जुम यस्तो चाहिँ गैना छु चिज या मल्ला छु न या ठा मरु टन्यो आवश्यक डुमा यस्ता टन बिउ ख स्वास्थ्य यो समस्या जो यस्ता उपचार याउ ख अन छुँ समस्या मर्छ उता छु समान नि आउलाई अन्ठा पुण्य याउ मरु पुण्य याउ घन्डु राख्छ पृथ्वी जक्कै ख अनि पृथ्वी ए छौ पुण्य याउ ठ्या जो नि ति पुण्य यो प्राप्त या सकारात्मक या हो मेरो ठाउँ ब्याङ्कै ढेउट यो चाहिँ खर्च जग या ठाने ढुन्छु ल मलाई ढेउ खर्च जग या आउँछु ल आठन ढेउकोमा या नजु ल ठाँ जस्तै पृथ्वीका ढन ढेवार यो चिज पुण्य आठनलाई डुकिन डु सुकिन डु धनिन डु पापिन डु गरिब न डु फुक डु ठ्याक आठन चाहिँ सकारात्मक ऊर्जा या अथवा चाहिँ वेकेटा चाहिँ स्वस्थ मनस्थिति पवित्र विचार याना चाहिँ मेरो पिण्ड सेवायना छ स्व गो पनि आनन्द भई छ म ठाठे वृद्धमा मनु मा बापी सुन मनु त ले गोठला छ उता चाहिँ छौ दया दृष्टि तया चाहिँ उता छ ठना सो छ गोपट्टि आनन्द है ऊ आनन्द क्याउ दान धर्म क्या सेकी माग ऊ यो उपलब्धि या भए आनन्द भइ ऊ आनन्द छौ छ रहेछ स्वर्ग प्राप्त मजोपट्टि आनन्द सिके अन्ठाइको या स्वर्गको स्वर्ग रह्यो ए पृथ्वी खर्का चाहिँ जो भावना व्यक्ति आनु
0: त्यसलाई चाहिँ सिना स्वर्गीय उनी मुख मनाए स्वर्गीय उन फैट पनि छु दर्शनीय प्रति महत्त्व छ ल त्यसले चाहिँ पृथ्वी त छि स्वर्ग ध्याले छि मना पृथ्वी ख
1: पृथ्वी
0: वै ल्याख ख
1: आसुठे जो आछु न बनियो अवस्था गरी ख उता कल्पना छाया हो उता चाहिँ थर्जुई अर्जुहरूका मन स्याका उता मनै त छ्याटुको पियो वा यथे जुईमा आयु छेन जग छेनका आ नकचिन यो छेन जग झिसे आ गुपत्नी बितै नाच्न ओ छेन जग वास्तविक छेन ख मिह छुजल भन छुना मखो ओ उकैटा चाहिँ कया न छुजु मखो कने छुजु ख उकैटा न कने यु छु विश्वास छु ग्यारेन्टी छु आइडेन्टिटी चाहिँ आयु छेन जग झिउ ख आ गु झिसे बितै नाचौँ उइट चाहिँ स्वर्गपैकिन आनन्दका आइट आनन्दका सेकि भए चाहिँ स्वर्गको स्वर्ग उठाएर
0: हजुर थोरै नाप चाहिँ जीवन दर्शनीय चाहिँ स्वयले चाहिँ अशोक सोकी धका चाहिँ छ्या नात आदिको ख सोकीय सुख तुकै चो महत्त्व महिमा छुदु छु यी न कचार दर्शन ल थुलिसले चाहिँ छिउ चाहिँ थगु थापु न तया दिस झिन मुफु छि धामा पटि
1: अशोक राहपट्टि सुख शोक राहपट्टि दुःख अलाई हरो ढाँटो सोकी राहु लक्ष्मी प्रसाद थियो पनि सरस्वती प्रसाद भयो अशोक नाम रहेर पनि शोकै शोकमा डुबेट सो जे मे पनि एउटा चिन्तको यो कारण होइन मे पनि एउटा सकैस् न छिउ उपलब्धि जुया झिटा छुसेनी ल्याएर छुएसेनीमा पनि उपलब्धि मे पनि एउटा जुइमा त यो भावना कया चाहिँ सोकी त यो एजेन्ट जो भावनालाई छौ ठोक कि आठौँ रेडियो नेपाल नेनाचौँ नेना डिपी दाजु किजा त टर्केपी सकैसन चाहिँ जो छौ विशेष अनुहार छुर्का चाहिँ सकारात्मक ऊर्जा क्याए चाहिँ डरौँ खक जीवन मिह छुजुल कने छुजुल ढिउ चिज झिपी मोहसे ठाउँ छुजियाचन उइटा चाहिँ सकारात्मक कया गठेजुल अठे सहेन उके चाहिँ खुसी यहाँका सन्तोष कया आनन्द कया सल्लाह चाहिँ झिपी जीवन झिउ सुठालाई झिसे चाहिँ छौ छुजिरहेछ सुलमाउजा लुक्नु पर्ने काम गरे झुक्नु पर्ने हुन्छ झुक्नु पर्ने काम गरे लुक्नु पर्ने हुन्छ झिसे मेरो पिण्ड सेङ्क्यु मेरो पिण्ड डुकबिउ मेरो पिण्ड अरे भावना या मटासे मेरो पनि चिन्ताका मेरो पिण्ड डुकबिउका भावना मट लाग्छ झिउ सकारात्मक ऊर्जा वही झिसे मेरो पिसे ठरिया त अरिहरूका चिन्तका लाग्छ ऊ चिन्ता ठट थम जोनाट्यो मि ठट पुइरहेथेन ऊ चिन्ता ठट दुखजी उही त उहाँ सिएमको छौँप्रति उहीप्रति रिस्क या छौँ रेगा ऊ रिस्क यो चाहिँ ऊ झिसे मि जोनाट्यो यो मिट टोटा छ ठाउँ शरीर त हल्का आनन्द टेक्यो अथि लमहरू शरीर ठेन्टो आनन्द हल्का मनै त न अठे त या हल्का ट्यासे कि वा जो चाहिँ ढापु डु छिपिन त अनुरोध डु
0: हजुर निना भाजमेसमे सिमसे निना सुनाइ ख रेडियो नेपाललाई रेडियो नेपालले जीवन दबु ज्याजोले छगो जीवन दबु ले छौ जीवन या त छौ दबु कथ नालाका या झी निनामी भाजमेज पिन्जक मुखु झे समस्त मानव या त छौ चाहिँ सुख प्राप्ति या फेमा धैगु कथ वेक्न चाहिँ दार्शनिक चिन्तन दुगुबुटी चाहिँ वेक्न लिसे चाहिँ झिसे सल ब्याकु गुजुल निनामी भाजमेज पि स्टुडियो तक झायदल यकुको शुभ आदु अशोक सोकी छु
1: धन्यवाद शुभहरू छिटर्न
0: हजुर निना भाजमेजमी मेगो वाले हाक्नु मे मे व्यक्तित्व जना वेगो पचाउ बिसे जिज्या जुन हेकामी उपेस मर्जन ब्या शुभ्या

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य, सहकर्मी साथी गणेश थापा र उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 मृत्यु भएको थियो। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने, विश्वविद्यालय अनुदान आयोगको रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसीलाई नियुक्त गर्ने र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति जयन्ती देवी राईले जानकारी गराउनुभयो। समितिले दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको अस्वाभाविक मूल्य वृद्धिको नियन्त्रण, सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलहरूको नियमित सञ्चालन र क्षेत्रगत दायरा विस्तार गर्न तथा सबै बजारका पसलहरूमा मूल्य सूची अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। तहगत सरकार र अन्तर मन्त्रालय बीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्न, बजार अनुगमनमा स्थानीय तहलाई जिम्मेवार बनाउन र तिनै तहको सरकारबीच समन्वय गरेर अगाडि बढ्न समितिले सरकारलाई निर्देशन गरेको छ। यस्तै उपभोग्य वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ। समितिमा आज भएको छलफलमा सांसदहरूले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा महँगी, कालोबजारी र कृत्रिम अभाव सृजना भएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। सांसदहरूले देशभर देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्नुपर्ने र ग्यास विक्रेता डिपोहरूलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको कानुन न्याय तथा मानवाधिकार समितिले अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने संयुक्त विज्ञप्तिको स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त विज्ञप्ति सम्बन्धी आधिकारिक विवरण उपलब्ध गराई सम्बन्धित संस्थासँग स्पष्टीकरण माग्न निर्देशन दिएको हो। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिहरूको संलग्नतामा टोली गठन गरिएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्कलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैङ्कले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार भएकेछन् विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युरोपको दोस्रो लामो डेन्युब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि देखिन थालेका छन्। पानीको सतह घट्दै जाँदा नदीमा नौवहन प्रभावित भएको छ भने ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको छ। सर्बियाको प्रहुबो बन्दरगाह नजिक सर्बिया र रोमानियाको सीमावर्ती क्षेत्रमा डुबाइएका युद्धपोतका खिया लागेका संरचना नदीमाथि देखिन थालिएको एपीले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। अवस्थ नमस्कार।
3: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब यहाँले सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: चु रेडियो नेपाल हिन्न तामाङ सानगिरे राङनी दा ढेनमुला गैन्दिरा थिङ सरकार से सुनसरी थेन सिराहारी गोली टासी सिबा कादेला दिम थेमेदा राहत थेन क्षतिपूर्ति पिनबा निर्णय लाभामुला तिनी टिबा ब्लोन सेङझाङला चिसाङसे सुनसरी जोङला घटनारी सिबा कादेला दिम थेमेदा थेन घाइते ताबा कादेदा क्षतिपूर्ति पिनबा राहत पिनबा थेन मान लासी पिनबा निर्णय लाभामुला बिसी सरकारला सुङबोन स्यार थेन क्लाङ ब्लोन सस्मित पोखरेल से सुङबा मुला घटना ग्याम दाते धोना सुनसरी झोङरी मेन्दो सोमथेन सिराहा झोङरी मेन्दो गिक लासी मेन्दो ब्ली मी सिबा मुला चुराङ लासिन सरकार से लगानी बोर्डला ग्रेन कार्यकारी अधिकृत याङ्गी उक्याप दा विश्वविद्यालय अनुदान आयोगला चोहरी प्राध्यापक डाक्टर खड्क बहादुर केसी दा थेन लोन्छेन रि प्राध्यापक डाक्टर रोजी श्रेष्ठ दा नियुक्ति लाभा निर्णय लाभा मुला तिनीला ब्लोन सेङझाङला चिसाङसे नेपाल इन्टर मोडेल यातायात विकास समिति गठन अध्यादेश आदेश 2054 खारेज लाबाथेन समिति दा नेपाल पारवाहन थेन गोदाम व्यवस्था कम्पनी लिमिटेड दा गिक सोभारी स्वीकृति पिनबा निर्णय लाबामुला टिम न्याय थेन संसदीय मामिला ब्लोन सोभिता गौतम से मोक्युल्ला गेन्दुन से ह्याङला ह्युल ह्युल ठिमला फेरि ताम लासी नेपाल सरकार दा लुबा आरोप लाबा ताम ज्याबा आहिन बिसि सुङबा मुला टिम न्याय थेन मिलुई पो समितिला तिनी टिबा चिसाङरी लेङ्गो थान्छिबान ब्लोन गौतम से एमनेस्टी इन्टरनेसनल थेन ह्युमन राइट्स वाच राङबा मोक्युल गेन्दुन कादे से ग्रेन ठिमखाङला ठिम्पोन कादे दा ग्लेठिम दबा पिन्सी राजिना मा पिनबारी भाद्य ताना लाबा बिबा ताम्री कागुर छिपा ताम्री आपत्ति लाबान थेराङबा लुबा ताम आलाबारी मोइजेन लासिउबा खिनला ब्लोन गौतम से ग्रेन ठिमखाङला ठिम्पोन छेनपोकादे सपना प्रधान मल्ल कुमार रेग्मी थेन हरिप्रसाद फुयालदा राजिनामा पिनबारी भाद्य ताना लाबा ताम लुसिला हिनला सुङबान चुराङबा आरोप पुष्टि ताबा ताम खालाइसे हुन्छे पिन्साम सरकार से ठिम अनुसार कारबाही लासेदा मुलाबिसी सुङबा मुला राष्ट्रिय सभाला सांसद कादेसे ह्युल्ला दोङराफ रिमठिम थेन पुरातात्विक सम्पदा दा सोना लबारी भङ पिनबादा सरकारला ध्यान छेङना लासिबा मुला सार्वजनिक नीति थेन प्रत्यायोजित विधायन समितिला तिनी चिबा चिसाङरी सांसद कादेसे विश्व सम्पदा सूचीरी थान्बा ह्युल्ला सम्पदा कादेदा सोना लबारी सरकार से छोरङानला घेखोर्नन सेङदोला बिसि सुङबा मुला नेपाली सारी मुबा सम्पदा कादेला प्रचार प्रसार थेन च्याबा साइबा लातोला सुङबान सांसद कादेसे गोर्की प्रदेश ग्याम च्याङनारी गोर्की पुरातात्विक सम्पदा दा जाम्बुलिङ सम्पदा सूचीरी थानबारी भङ लातोला बिसि सुङबा मुबा रोङसा ब्लोन शिशिर खनालसे नेपाल थेन लोह कोरिया घुङरी हवाई सम्पर्क छोङ पर्यटन स्यार सुविधा राङबा थुम्री ब्रेल्बा लेना लातोला बिसि सुङबा मुला सोम दिङला गेदुई झिन्ना लासी याइस्युगे लाबा लोह कोरियाला ग्लेबोन पार्क त्योसोङसे रूप तामा ब्लोन खनालसे छोङ लुइथेन स्यार थुम्दा प्राथमिकता पिन्सी गाछा बोर्दोला बिसि सुङबा मुबा रूप तामा ग्लेबोन पार्कसे नेपाली चिमा चिची गे लाबारी याङमा राङदा लानन ताङबा खाबा मुला बिसि सुङबा मुबा काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङसे भिनिला गुनासो दा प्रभावकारी सोबारी हलो सरकार दा दातेला बिमा झ्याबा सोसी भिनिला गुनासो थेन एकीकृत सेवा व्यवस्थापन प्रणालीला रूपरी गाछा बोर्बा तयारी लाबान मुलाबिसि सुङबा मुला हेलो सरकारी तिगुमा भिमा चु धिङरी ग्यार्जा सोम्से निचुई गिक प्रतिशतसे गुनासो लेबा मुला नेपाल फार्मेसी सेङझाङला चोहरी डाक्टर कादिर आलम नियुक्ति ताचिबा मुला छार दाम्बा चोहो आलम से तिनी लुइथेन खाद्य स्वच्छता ब्लोन निशा मेहताला ओन्छाङरी दान्थेन गोपनीयताला ग्रान्ट किन्छिबा मुला याम्बु विश्वविद्यालय केयुला रो कुलपतिला धान्डी निवेदन पिनबा मेन्दो सोमचुई घा उमेदवार कादेरी मेन्दो चुइला मिन सार्वजनिक लाबा मुला मिन सार्वजनिक ताबा छ्याम रेङेन होजा उमेदवार कादेसे राङला प्रस्तुति कारण थेन अन्तर्वार्ता पिनबा ताबा मुला अनसन चिबान खाबा नर्स ज्योति राणा भाड थेन सरकार घुंगरी सहमति ताबा मुला लुई थेन खाद्य स्वच्छता ब्लोनखाङ थेन अनसन चिबान खाबा नर्स राणा भाटला घुंगरी तिनी ताबा काठुई लिछा चुईकु भुदे सहमति री छाइक ताबा हिला लुई थेन खाद्य स्वच्छता ब्लोनखाङ ग्याम गे तेनबा लोन डाक्टर श्री कृष्ण श्रेष्ठ ग्रेन मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द ओझा थेन ठिम अधिकृत जय प्रसाद सुविदेशी सहमति पत्र री छाइकला शुभ मुभा अभियन्ता ग्याम ज्योति राणा भाटला छ्याम मुल्मी कदेशे सहमति पत्री छ्याइकला शुभा मुला नर्स राणा भाट साउन चिब्लीला कुन हेन्से अनसन चिबारी तिबा मुबा युल्ला निसुई नि जोङ्याम तोङ निसे मेन्दो निचुई ङाम हिनिरी डेङ्गु संक्रमण मराङबा मुला इपिडिमियोलोजी थेन याम नियन्त्रण महाशाखा ला किट जन्य शाखा ला ग्रेनपो डाक्टर गोकर्ण दहालचे सुङ भन्सार पुसेन्से दाते दोना ह्युल नाङला निचुई सोम जोङ्याम तोङ निसे मेन्दो निचुई ङाम हिनिरी डेङ्गु संक्रमण मराङबा मुला विषाम मेन्दो नि मिनी सिबा मुला प्रदेश अनुसार मोकोन बिमा लाना कोशी प्रदेश री डेंगु मराङबा मुला बर्खाला दुई थेन बर्खा लिछा डेंगु संक्रमण लेबारी खाम्बा ताबासे सतर्क ताबारी महाशाखासे मोइजेन लाबा मुला उद्योग छोङथेन आपूर्ति ब्लोनखाङसे बजारी कान्सोबा एलपी ग्यास तिलै रा नाङरिन याङला बिसी पाङबा मुला ब्लोनखाङसे उपभोक्ता लुसिला सूचना उपभोक्ता कादेदा लुसिला सूचना कादे आथेना तोबा अनुसार जेखेन ग्यास ग्लुबारी थेन थानबारी मोइजेन लाबा मुला ब्लोनखाङला सुङबोन नेत्र प्रसाद सुवेदीसे तिलमा छिपा कागिरी तिगुमा चुनोन धुरी धाते लान एलपी ग्यास बाबा थिएन चुङबा ताबान खाबा मुबा बिसी सुङबा मुला ब्रोई खाबा ज्याबा थेन अर्गानिक स्याउ याङबा बिसी ङोसेबा मुस्ताङरी छोङबोन कादेसे छिङ आमिनबा स्याउ थुसी बजार बोरमा दोङनुन योना शिवा विवान चुपाल्छे दुई छेउसी जेखेन स्याउ थुबारी सनम बोन कादिदा मोइजेन लाबा मुला प्राविधिक टोलीसे स्याउ रोबा घ्लारिन दोषी च्याबन लाबा धुरी छोङबोन कादेसे दोङरी स्याउ आमिन्नान बजार बोरबादा काबारी सानम थेन पशु विकास गेजाङ मुस्ताङसे थुबारी ताबा लिछा जेखेन चुङबारी सानम बोन कादेदा मोइजेन लाबा हिला टोलीसे धुई ताबा लिछा जेखेन स्याउ थुमा दोङ नोन योना आशिबा यामसेन आचुङबा थेन लाना रोबारिन खाम्ला बिसी पाङबा मुला सरकासे स्यान्दो ह्युलग्यामा नेपाल खाबा नेपाली दा लोभ हुन्छी मार मुही राङबा सेकादे नेपाल आबाबारी मोइजेन लाबा मुला नेपाल प्रहरी त्रिभुवन मोक्युल एयरपोर्ट सुरक्षा घेजाङसे मोइजेन लाबान दुबई कतार राङबा ह्युलग्यामा नेपाल खाबा तिलै नेपाली दा मिनिसे लोभ हुन्छी मार मुही राङबा सेकादे नेपाल पुइबा लाबा मुला घेजाङसे ठिम्दा नाङसी चुराङबा गे लाबा याङसाम कारबाही लाबा बिसी पाङ मुला बाकेला नेपालगञ्ज उपमहानगरपालिका चुइगु भैयापुर ला न्यू किसान इटा भट्टारी गाल फुपमा मेन्दोनी मिनी सिबा मुला जोङ प्रहरी गेजाङ बाकेला सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर से सुङबा अनुसार रजब अली साइसे सेङबा ओझा इटा भट्टारी साउन चिभ्रेला कुनु स्योरी गाल फुपमा थेरी गे लसी चिबा मेन्दोनी मिनी नाङबा मुबा नेपालगञ्ज चुइकु दिमताबा निचुई ङाचुई नि दिङला वर्षादी लोदला घटना ताबा घ्लारिन सिबा मोबा विषाम नेपालगञ्ज उपमहानगरपालिका निचुई परसपुर दिमताबा लिचुई ङा दिङला राम फेरन केरी गम्भीर घाइते ताबा मोबा गम्भीर घाइते केरीला मान लामान लामा तिनी स्योरी सिबा हिन्ला बिसी प्रहरी से पाङबा मुला सप्तरीला कञ्चन रूपनगरपालिका ब्ली जगतपुरी पुखरीसे ठुवामा डु दिङला झाझाकोला सिबा मुला ङेङ्गोरला दिम्री टेलिभिजन च्यासी चिबा धुरी श्यामलाल सदाला डु दिङला जा कार्तिक सदा पुखरीसे ठुवामा सिबा हिला सिबा कार्तिक नामसालान इन्टरनेसनल लक्की इङ्ग्लिस स्कुलली नर्सरी कछ्यारी डोबन खाबा मुबा कोशी प्रदेश सहकारी रजिस्ट्रार्थी प्रशिक्षण गेजाङ इनरोवासे मेन्दो निस सहकारी घेन्दुनला दर्ता खारेज लाभामुला गेजाङ से रेङ्बा दुई हेन्से विवरण आपिन्ना चिबा सहकारी घेन्दुन्दा लानन रेम अध्यावधिक लाबारी पाङमा नोन आङ्याना चिबा लिछा प्रदेश सहकारी एन 2076 ला दफा गाँची सोमला उपदफा सोम अनुसार दर्ता खारेज लाबा हिनला बिसी पाङबा मुला प्रदेश सहकारी रजिस्ट्रार भूपेन्द्र खनाल से सुङबा अनुसार निष्क्रिय तासी चिबा घेन्दुन्दा 2082 असोज निला कुनु सोमची गाराला थेन 2082 पुस निला कुनु निचुई घिक राला सुचन छिसी अध्यावधिक लाबारी मोइजेन लाबामुबा चुलिछा नोन 2083 असार सोमला कुनु दोषी चुई घाराला सफाए फेस लाबारी दुई पिनमानोन आलाबा लिछा थेनिकादेला दर्ता खारेज लाबा हिनला स्यान्सुबान मुबा सानग्युर जिन्जी फ्याफुल्ला
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन समाजमा वर्षौंदेखि कायम रहेको विश्वास भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ संयमता धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ त्यसैले कुनै पनि समाचार फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस् जात धर्म भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस् याद राखौँ सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौ
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: नेपालको समावेशी आवाज
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल अब हामी करिब 5:45 विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाउँदैछौँ पहिलो लोक दोहोरी गीत सन्तोष लामा र शारदा रसाइलीको स्वरमा आरके मिलनको लय सङ्कलन

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

विभिन्न लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा अहिले सुनायौँ देवी घरतिर दिप्लब खातीको स्वरमा, दिप्लब खातीको लय सङ्कलनमा लोकदोहोरी गीतहरू सुनाउने क्रम अहिलेलाई यति नै। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र लागत अनुसार प्रतिफल पाउने अवस्था बनाउन प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका 4 कौवापुर स्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निर्माण गरेको बिउ प्रशोधन तथा भण्डारण गृहको आज उद्घाटन गर्दै उहाँले कृषि उद्यमशीलता प्रवर्धनका लागि प्रदेश सरकारले नीतिगत सुधारसँगै किसान र कृषि उद्यमीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। मुख्यमन्त्री शाहले सुदूरपश्चिमका अधिकांश नागरिकको जीविकोपार्जनको आधार कृषि भए पनि निर्वाहमुखी खेती प्रणालीको कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो। उहाँले उत्पादनसँगै प्रशोधन, भण्डारण र बजारीकरणको सुदृढ व्यवस्थाबाट मात्र कृषिलाई सम्मानजनक र आमदनीमुखी पेसाको रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो। प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृहका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले मेसिन उपकरणमा 17,15,000 र भवन निर्माणमा 25,00,000 अनुदान उपलब्ध भएको छ। कुल 1,42,00,000 परियोजनामा अन्य रकम सहकारी संस्थाले आफ्नो स्रोतबाट लगानी गरेको महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा हालसम्म 99.39% रोपाई भइसकेको छ। कृषिको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार 93,606 हेक्टरमा रोपाई भइसकेको छ। छिटफुट बाहेक अधिकांश क्षेत्रमा रोपाई सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताउनुभयो। साउन अन्तिमसम्ममा सबै ठाउँमा रोपाई भइसक्ने उहाँको भनाइ छ। प्रदेशको कुल 4,80,617 हेक्टर खेती योग्य जमिन मध्ये बर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। नवलपुर, कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ। हिमालपारीका मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा धान खेती हुँदै आएको छ। पछिल्लो समय प्रदेशमा रोपाईको क्षेत्रफल भने वर्षेनी घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारीले बताउनुभयो। 4 वर्ष अघि 97,680 हेक्टर क्षेत्रफलमा भर्खे धान रोपिएको थियो। त्यसपछि भर्खे रोपाईको क्षेत्रफल घटेर 96,053 हेक्टरमा समेटियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा रोपाई भएको थियो। जग्गा खण्डीकरण, बाँझो छाट्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले धान खेतीको क्षेत्रफल घट्दै गएको पाइएको हो। गण्डकीमा सावित्री, रामधान, जेठो बुढो, खुमल, सुखा, एक्ले, पहेँले, गौडिया, मनसुली, सुनौलो, सुगन्ध लगायत जातका धान खेती गर्दै आएको छ। गत वैशाख 1 गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरिएको विशेष अभियानमा अवैध हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ परेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मध्य प्रदेशबाट 11, बागमती प्रदेशबाट 5, गण्डकी प्रदेशबाट 18, लुम्बिनी प्रदेशबाट 13, कर्णाली प्रदेशबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। उनीहरूबाट चाइनिज पिस्तौल 2 थान, पिस्तौल 2 थान, रिभल्भर 1 थान, कटुवा पिस्तौल 9 थान, भरुवा बन्दुक 41 थान, बन्दुक 9 थान र एयरगन 3 थान बरामद भएको हो। त्यसै गरी चाइनिज पिस्तौलको 4 राउन्ड, एसएलआरका 263 राउन्ड, कटुवा पिस्तौलका 14 राउन्ड तथा विभिन्न प्रकारको बन्दुकमा प्रयोग हुने 70 राउन्ड गोली समेत बरामद भएको हो। गैरकानुनी हात हतियारको कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई अपराध नियन्त्रण तथा अपराधमुक्त समाज निर्माणका लागि निरन्तर सक्रिय नेपाल प्रहरीले हात हतियार लुक्याएर राखिएको जानकारी भएमा प्रहरीलाई सूचना दिन तथा त्यस्ता हात हतियार स्वेच्छाले बुझाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको थियो। नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ।
नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजना अन्तर्गत उपमहानगरपालिकाले नगर क्षेत्रका 26 वडामा स्वास्थ्य संस्था विस्तार गरेको हो। जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय शाहका अनुसार पछिल्लो पटक उपमहानगरपालिकाको 12, 14 र 16 वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गरिएको छ। नगरका सबै वडामा स्वास्थ्य सेवा पुर्याउने नीति अनुरूप 3 सहरी स्वास्थ्य केन्द्र विस्तारसँगै नगर क्षेत्रको 25 वडामा स्वास्थ्य संस्था पुगेको उहाँले बताउनुभयो। नेपालगञ्जको भैयापुरस्थित एक इँटा भट्टामा पर्खाल भत्किँदा 2 मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका 19 भैयापुरस्थित न्यू किसान इँटा भट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या 2 पुगेको हो। गत सोमबार इँटा भट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका 45 राम फेरन कोरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। यसअघि पर्खाल भत्किँदा 52 वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका वर्षादीको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरनको शव पोस्टमार्टमको लागि अस्पताल राखिएको छ। जनकपुरधाम स्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर 1 भारतीय दर्शनार्थीको मृत्यु भएको छ। साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको बिहार राज्यको हाजीपुर निवासी 20 आदर्श कुमार झाले अचानक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अहिले केही दिनपछि यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7 बजे समाचार सुन्न सक्नुहुनेछ। 7 बजेको समाचारपछि कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि 8:10 स्वरोजगार कार्यक्रम प्रस्तुत हुनेछ। त्यसपछि 8:25 विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाउनेछौँ। 9:00 समाचार सुन्नुहुनेछ। 9:00 समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 9:40 सदाभार गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। 10:00 हिन्दीमा समाचार सुन्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। अनि 11:00 समाचार सुन्न सक्नुहुनेछ। 11:00 समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ भाइ बहिनीहरू। आज पनि हामी यो बुधबारको बसाइमा कार्यक्रम बाल बाटिकाको साथमा उपस्थित भइसकेका छौँ। यो आवाज तपाईँको रेडियो तरङ्ग मार्फत तपाईँहरूकै घर आँगनसम्म पुर्याएर साथ दिँदै हुनुहुन्छ तपाईँको आफ्नै दिदी मिनर्वा बज्राचार्य अनि म कार्यक्रम सञ्चालिका विद्या चौधरी पनि उपस्थित भइसकेकी छु। यो कार्यक्रम भने यहाँहरूले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यतिखेर हामीलाई एकसाथ मजाले सुन्दै हुनुहुन्छ। कतिपय भाइ बहिनीहरू स्कुलमा हुनुहुन्छ, कतिपय भाइ बहिनीहरू घरमै बसेर हामीलाई सुन्दै हुनुहुन्छ, कतिजना चाहिँ बाटोमा हुनुहुन्छ, खुसी भएर बस्नुहोला है त भाइ बहिनीहरू। कार्यक्रम बालबाटिकामा हामीले तपाईँ जस्तै धेरै साथीहरूसँग कुराकानी गर्ने गरेका छौँ। आज पनि हामी कार्यक्रम बालबाटिकामा तपाईँ जस्तै एकजना साथीसँग रमाइलो गफगाफ गरेका छौँ। उहाँ साथीले के गर्नुहुन्छ, कति कक्षामा पढ्नुहुन्छ, कहाँ बस्नुहुन्छ, हामी जस्तै एजको हुनुहुन्छ कि अलि थोरै हुनुहुन्छ कि बढी हुनुहुन्छ भनेर मनमा उत्सुकता जागिसकेको छ होला। अब भने सुनौ तपाईँको आफ्नै साथीको आवाजमा यो साथीको परिचयबाट अबको गफगाफ सुरु गर्दैछौँ है त।
1: नमस्कार, म सजु सेउला, म 6 कक्षामा पढ्छु, म 10 वर्ष भए। म पढ्ने विद्यालयको नाम काभ्रे अङ्ग्रेजी माध्यमिक विद्यालय हो।
0: सजु, यहाँ चाहिँ कथा एकदमै राम्ररी लेख्नुहुन्छ, टपिक दियो कि लेखिहाल्नुहुन्छ, वाचन पनि गर्नुहुन्छ है। साथीहरू, सजुले जुनसुकै टपिकमा दियो भने मजाले कथा वाचन गरिहाल्नुहुन्छ, रेडियोकै बारेमा कथा सुनाउनुहुन्छ।
1: रेडियो चाहिँ यस्तो एउटा सञ्चार हो जसले हामीले समाचार जस्तै रमाइलो गर्ने पाइन्छ, अनि रेडियो चाहिँ एउटा राम्रो माध्यम हो। अब मेरो कथा चाहिँ यसरी सुरु हुन्छ कि एउटा देश थियो, त्यो भित्र टिभी मोबाइल केही पनि थिएन, पहिला जमानामा पनि थिएन। अनि हामीले चाहिँ अब अहिले त टिभी मोबाइलले नै समाचारहरू पाउने गर्छौँ। अब यो मेरो कथामा चाहिँ रेडियोबाट हामीले कथा समाचार पाउने जाँदैछौँ। मेरो कथा यसरी सुरु हुन्छ। एउटा गाउँ थियो, त्यहाँ केहीको व्यवस्था थिएन, पानीको बाटोघाटोको केही थिएन, तर समाचारको चाहिँ थियो। त्यो गाउँमा हरेक घर घरमा एउटा न एउटा रेडियो नै थियो। हरेक मान्छे रेडियोमै समाचार सुन्थ्यो भने अहिले चाहिँ मोबाइल टिभीबाट सुनिन्छ। पहिला रेडियो नभएको भए पहिलाको मानिसहरूलाई धेरै अप्ठ्यारो हुन्थ्यो, कसरी समाचार सुन्ने, कसरी देशमा के चल्दैछ सुन्ने, कसरी अर्को वर्ल्डमा के हुँदैछ भनेर सुन्न, त्यस्तो थाहा पाउनलाई चाहिँ रेडियो थियो। पहिला मोबाइल टिभी थिएन, सबैभन्दा पहिला रेडियो नै आविष्कार भएको थियो। त्यो गाउँमा चाहिँ हरेक घरमा थियो, तर एउटा घरमा चाहिँ एउटा परिवार थियो, अनि त्यो परिवारमा आमा बुबा अनि दुईजना बच्चाहरू थिए, भाइ र दिदी। अब अनि दिदीलाई चाहिँ रेडियोमा न्युज सुनेर कसले रेडियोमा बोल्या होला भनेर हेर्न चाहेछ, अनि त्यही भएर एउटा टिभी हालेछ त्यो। अनि त्यो गाउँमा चाहिँ रेडियो अब हरेक घरमा रेडियो थियो पहिला, अब त्यो टिभी भयो जोडेपछि चाहिँ सबै मान्छेहरू त्यो हुल भएर टिभी हेर्न जान्थ्यो। अब पहिला त रेडियोले कविता के समाचारहरू सुन्न पाउँथ्यो, अब टिभीमा त मान्छेहरूले एकअर्कासँग देख्न सक्छ, कसले बोल्छ भनेर हेर्नै सक्थ्यो। त्यो भनेर एक दिन चाहिँ रेडियो आविष्कार गरेर मानिस चाहिँ त्यो गाउँमा आएछ, अनि भनेछ तिमीहरूलाई टिभी नभएको बेलामा रेडियो चलाउँथ्यो, अब रेडियो अब टिभीको आविष्कार भयो, अब रेडियो छोडिदियो भने। अनि त्यो सबैजनाले किन त भन्यो, अनि त्यसपछि भने रेडियोले गरेर हामीले धेरै समाचार पाएका छन्। पहिला पहिलामा हाम्रो रेडियो मात्र थियो, टिभी थिएन, तर रेडियोले गरेर पनि हामीले धेरै समाचार धेरै विकास भएको छ हाम्रो गाउँ। पहिला रेडियो नहुँदाखेरि पानीको विकास थिएन, बिजुली त्यस्तो सबैको विकास थिएन, अब त्यो रेडियोमा भनेकोले स्वास्थ्यहरू सबैको विकास हुँदै जाँदैछ। अब त्यही टिभीले गर्यो भने चाहिँ के, अब टिभीले हेऱ्यो सिध्यो, हामीले केही भन्न मिलेन, बरु रेडियोमा भएको भए यस्तो यो प्रब्लम भएको रहेछ भनेर थाहा हुन्थ्यो। टिभीमा चाहिँ समाचार हेर्न पाउँथ्यो, तर रेडियोमा चाहिँ अलिकति हेर्न नपाइकन सुन्न मात्र पाउँथ्यो, जसले गरेर हाम्रो काम इजी हुन्थ्यो। अब रेडियोलाई त इलेक्ट्रिसिटी विद्युतको बिल धेरै जान्दैन थियो, अब टिभीको चाहिँ अन गर्नुपर्छ अनि किचनमा जान सुनेन भने के फाइदा, रेडियो त जहाँ हातमा बोके पनि भइहाल्यो। अब रेडियो रेडियोले गरेर त मानिसलाई धेरै विकास, मानिसको यो ठाउँलाई धेरै विकास भएको छ, अनि तिमीहरू यही रेडियोलाई चाहिँ छोडिदिने भने रेडियोलाई छोडिदिने भने, अनि त्यसपछि अनि अर्को मानिसले भन्यो त्यो चाहिँ हो तिमीले भनेको कुरा हो, पहिला हामीले जहाँ पनि बोक्न पाइन्थ्यो

0: एक वर्ष बिग्रियो, एक दिन चाहिँ त्यो टिभी नै बिग्रियो। अब त्यो टिभी बिग्रेपछि सबैजनाको घरको रेडियो चाहिँ त्यो रेडियो बनाउने मान्छेले लगाइदिन्छ, किनकि टिभी नै हेर्ने भनेर भन्दैछ त्यो गाउँको मान्छेहरूले। अनि ला हामीले त के कस्तो गल्ती गर्यो, पहिला कमसे कम नहेरिकन सुन्न त पाउँथ्यो, अब त न्युज समाचारहरू सुन्न पनि पाउँदैन, घर घरमा रमाइलो पनि गर्न पाउँदैन, गीत बजाउने गीत सुन्ने त्यस्तो केही गर्न सकिँदैन है भनेर ला भनेर सबैजना चुप लाएर बसेछ। अनि त्यसपछि त्यसो ठ्याक्क अर्को दिन चाहिँ त्यो रेडियो बनाएको मान्छे आएछ, अनि त्यो मान्छेले चाहिँ भन्यो, देख्यो ल अब टिभी त एकैछिन नबिग्रिन्छ, तिमीहरूको रेडियो अहिलेसम्म बिग्रियो, मसँग अहिलेसम्म सही सलामत छ भन्यो। अनि त्यसपछि हो रहेछ, हामीले रेडियो नै उपयोग गर्नुपर्ने रहेछ, रेडियो अलि राम्रै रहेछ भने सबैजनाले एउटा एउटा रेडियो दिएछ। अनि त्यसपछि त्यो जसले टिभी बनाएको थियो त्यो दिदीलाई यस्तो भनेछ कि टिभीले हामीले मानिसहरूले कसको मानिसले समाचार भनेको त्यो पनि त हेर्न सक्छौँ नि भन्यो। अनि अर्कोले भन्यो, तर रेडियोमा सुनेर पनि हामीले जहाँ पनि जान सक्छौँ, तर टिभी त एउटा ठाउँमा बिजुलीको त्यो तार जोडेर राख्नुपर्छ, अनि तारहरूको मुसाहरूले च्यात्यो भने गयो। अनि त्यसपछि त्यही भनेकोले भनेर रेडियो हालेछ। अनि त्यो दिदीले के भन्यो भन्दा, रेडियो पनि एउटा महत्त्वपूर्ण माध्यम हो, हामीले टिभी मोबाइल आयो भनेर रेडियोलाई चाहिँ छोड्नु हुँदैन, रेडियो चाहिँ एउटा यस्तो माध्यम हो जसले सुन्न सकिन्छ तर हेर्न वा त्योसँग बोल्न सकिँदैन। धन्यवाद, यो कथाको सन्देश रहेको छ, रेडियो पनि एउटा महत्त्वपूर्ण माध्यम हो। धन्यवाद।
1: भाइ बहिनीहरू, सजुको के छ भनेपछि यति सानो उमेरको हुनुहुन्छ तर कुनै पनि शीर्षक दियो भने मजाले कथा सुनाइदिनुहुन्छ बनाएर, उतिखेर नै टाइम नै लाग्दैन उहाँलाई। उहाँले आफ्नो परिचय दिइरहँदा सजुले भन्नुभएको थियो, कुनै पनि शीर्षक दिनुभयो भने म मजाले कथा बनाइदिन्छु र वाचन पनि गरेर सुनाउँछु भन्नुभएको थियो। त्यही भएको हुनाले मैले रेडियो शीर्षक दिएको थिएँ कथा वाचन गर्नका लागि। उहाँले कस्तो राम्ररी कथा पनि वाचन गर्नुभयो। सजुले अरू धेरै कथाहरू पनि लेख्नु भएको छ हो, कुन कुन कथा लेख्नु भएको छ नि?
0: धेरै छ, मोबाइल भुट, मेरो भाइको टिफिन, मानिसको पाँच अमूल्य सम्पत्ति, धनबहादुर र बुद्धिकुमार, त्यस्तै त्यस्तै
1: त्यति धेरै कथाहरू अहिलेसम्म लेखिसक्नु भएको छ।
0: लेखिसक्यो,
1: कहिलेदेखि सुरु गर्नुभएको?
0: यो चाहिँ लगभग एक वर्ष त भयो,
1: भइसक्यो है। अनि कसरी आयो नि मनमा कथा लेख्छु भनेर नि यति सानो उमेरमा?
0: मेरो बाबाले, म सानो बेबी हुने बेलामा चाहिँ मेरो बाबाले मलाई सधैँ कथा कविताहरू सुनाउनुहुन्थ्यो, अनि त्यहीबाट मलाई अलि बनाउन सक्या हो।
1: यसरी यहाँले कथाहरू चाहिँ कुनै पनि शीर्षक दियो भने उतिखेर नै मजाले वाचन गरिदिनुहुन्छ, बनाइदिनुहुन्छ। बनाउँदै गर्दाखेरि साथीहरूलाई पनि थाहा होला सजुले चाहिँ यसरी कथाहरू बनाउनुहुन्छ भनेर, अनि साथीहरूले सिक्न खोज्नुहुन्छ कि नै त तपाईँबाट?
0: त्यो त कोही कोहीले सिक्न खोज्छ, कोही कोहीले इन्ट्रेस्टै दिँदैन।
1: अनि सजु, आज तिमीले मलाई चाहिँ यो कथा सुनाऊ न, कस्तो सुन्न मन लाग्छ यो शीर्षकमा भनेर साथीहरूले भन्नुहुन्छ कि नै?
0: त्यो त कहिले कहिले मेरो साथीहरूले भन्छ, एक मेरो स्कुलमा चाहिँ हरेक साल एकचोटि कथा लेख्ने त्यो हुन्छ, अनि त्यति बेलामा चाहिँ मेरो साथीहरूले, मैले यो साल चाहिँ मैले एकजना साथीलाई उसको लागि एउटा कथा बनाइदियो,
1: कथा बनाइदिनु भयो अनि साथीले चाहिँ लेख्नु भयो,
0: अनि
1: कथा लेख्ने मात्रै अनि वाचन चाहिँ गर्नुहुन्न?
0: वाचन गर्नु चाहिँ त्यो म्याम सरहरूले नै गर्नुहुन्छ।
1: ए, लेख्ने मात्रै गर्नुहुन्छ? अनि सर म्यामले पनि, सजुले त यस्तो राम्रो कथा लेख्नुहुन्छ है, अझै कथा लेख्नको लागि चाहिँ के कुराहरू सिकाउनुहुन्छ नि?
0: त्यो त इङ्ग्लिसमा सिकाउनुहुन्छ, तर म चाहिँ नेपालीमा कथा बनाउँछु।
1: म्यामहरू चाहिँ इङ्ग्लिसमा सिकाउनुहुन्छ, तपाईँले नेपालीमा बनाउनुहुन्छ, अनि इङ्ग्लिसमा बनाउनु मन लागेन?
0: इङ्ग्लिसमा बनाउन त मन लाग्छ, तर अलिकति लेख्नलाई झ्याउ लाग्छ, इङ्ग्लिसमा
1: शब्दहरू खोज्न, शब्दहरूसँग खेल्न अलि झ्याउ लाग्छ। अनि तपाईँ जस्तै साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि?
0: यो भन्न चाहन्छु कि मलाई यसरी हामीले आफ्नो कुरा आफूमा भएको इन्ट्रेस्टलाई बाहिर निकाल्यो भने चाहिँ हामी एउटा राम्रो पोजिसनमा आउन सकिन्छ। मैले टाइमको

0: हिसाबले चाहिँ एउटा कथा बनाएको छ।
1: साथीहरू सजुले जुनसुकै शीर्षकमा शीर्षक दिनुहोस् म कथा बनाइहाल्छु भन्नुभयो, वाचन पनि गर्नुभयो, कस्तो राम्रो तरिकाले वाचन पनि गर्नुभयो, अनि टाइमको बारेमा पनि कथा लेखेको छु भन्नुभएको छ। कुनै दिन यसरी नै फेरि पनि हामी सजुकै आवाजबाट टाइम शीर्षकमा कथा सुन्नेछौँ है त। सजु कार्यक्रम बाल बाटिकाको तर्फबाट यहाँलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। यति सानो उमेरमा पढाइ सँगसँगै छुट्टै एउटा प्रतिभा छ, राम्रो गरिराख्नु भएको छ, अझै आगामी दिनमा अझ राम्रो गर्नुहोला भनेर शुभकामना दिन चाहन्छौँ। र सँगसँगै रेडियो नेपालको स्टुडियोसम्म आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।
0: तपाईँलाई पनि धन्यवाद।
1: भाइ बहिनीहरू, आज हामी कार्यक्रम बाल बाटिकामा सजु कृति स्यावलासँग एकदमै रमाइलो गफगाफ र उहाँकै एकदमै मिठो आवाजमा कथा पनि सुन्यौँ। यही भन्दै कार्यक्रम बाल बाटिकाको समय पनि सकिसकेको छ। तपाईँहरूको आफ्नै दिदीलाई धन्यवाद त दिनै पर्यो, उहाँ दिदी नभएको भए यो दिदीको आवाज कसरी सुन्न सक्नुहुन्थ्यो। त्यसकारण प्राविधिक दिदी मिनर्वा बज्राचार्यलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका अर्को बुधबार फेरि पनि नयाँ साथीसँगको गपगपका साथमा उपस्थित हुने बाचाको साथमा अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।
2: जय।

0: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
1: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौ।
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी मौरी पालन व्यवसायमा संलग्न व्यवसायी एवं भक्तपुरको चाङ्गु नारायण नगरपालिका स्थित विजय मौरी फार्मका संचालक विजय केसीसँग कुराकानी गर्दैछौ। उहाँसँग हामी उहाँको मौरी पालन व्यवसायको पृष्ठभूमि, मौरी पालन व्यवसायीहरूले भोग्नु परिरहेका चुनौती, उहाँको मौरी पालन व्यवसायबाट हुने प्रमुख उत्पादनहरू र तिनको बजार मागको अवस्था, मूल्य र मौरी पालन व्यवसाय कृषक एवं व्यवसायीका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिका कस्तो हुन सक्छ जस्ता विषयमा केन्द्रित रहेर छलफल गर्दैछौ। यहाँलाई कृषि संवादमा स्वागत छ। यहाँले जो मौरी पालन व्यवसायमा संलग्न यहाँ जो हुनुहुन्छ, मौरी पालन व्यवसायमा कहिलेदेखि कसरी के कारणले चाहिँ आकर्षित हुनुभयो, यहीँबाट सुरुवात गर्नु।
2: हामीले चाहिँ विगत 6 वर्षदेखि मौरी पालन गर्दै आएका छौँ। त्यसको सुरुवात चाहिँ कसरी भयो भन्दाखेरि, पहिला म टुरिस्टहरूसँग हेर्ने ट्रेकिङ एजेन्सीहरू चलाएर बसिरहेको थिएँ। त्यो कोरोना कालमा चाहिँ तपाईँको त्यो व्यवसाय धराशय भयो। त्यस पछाडि मैले अब त्यसको विकल्प के खोज्ने त भन्ने क्रममा मलाई त्योभन्दा अगाडिदेखि नै मलाई अलिकति मौरी सम्बन्धी, नेचर सम्बन्धी केही गर्ने हुटुटी थियो, गर्छु भनेर लागिरहेको थिएँ। अब त्यसमा चाहिँ अब यो मौरी सम्बन्धी चाहिँ केही गर्न सकिने रहेछ भन्ने कुरा मलाई त्यो समय जुन बेला म फ्री भएँ त्यो टाइममा मैले धेरै स्टडीहरू गर्न पाएँ। देश विदेशमा भएका मेरो आफन्तसँग, साथीभाइसँग चाहिँ कम्युनिकेसन गरिसकेपछि उहाँले पनि सजेस्ट केही नै त्यही गर्नुभयो, तपाईँको मौरी पाल्दा राम्रो हुन्छ, यो व्यवसाय ठिक छ भन्ने खालको चाहिँ सजेस्ट गर्नुभयो। त्यस पछाडि म मौरी पालन ट्रेनिङहरू गएर अनि 20 गोला मौरीबाट सुरुवात गरेको, अहिले हामीसँग चाहिँ लगभग 400 गोला मौरी छ।
1: तपाईँले गर्ने मौरी पालन व्यवसायका अहिले मुख्य उत्पादन के छन्, तिनीहरूको बजार माग र मूल्यको अवस्था के छ?
2: मौरी पालन भनेपछि त सबैजनाले बुझेको एउटा चाहिँ चिज हो भनेको मह। मह त हामी उत्पादन गरि नै रहेका छौँ। त्यो सँगसँगै मौरीबाट चाहिँ अरू पनि उत्पादन गर्नुपर्छ, अरू पनि उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ मलाई त्यतिखेर नै जुन बेला मैले स्टार्टिङ गरेको थिएँ त्योभन्दा अगाडि नै मलाई थाहा थियो। र म यो फिल्डमा आउनुको मेन उद्देश्य भने मौरीका अरू प्रडक्टहरू निकाल्नलाई हो, मौरीको मह होइन। मौरीको मह त सबैले निकालि नै रहेका छन्, मौरीको अरू प्रडक्ट निस्किन्छ भन्ने मलाई थाहा थियो। जस्तै तपाईँको प्रोपोलिस निकालिन्छ, जुन चाहिँ रुख बिरुवाहरूबाट मौरीहरूले कलेक्सन गरेर चोपहरू कलेक्सन गरेर लिएर आउँछ, त्यो चाहिँ औषधीय गुण प्रशस्त मात्रामा हुन्छ, जुन चाहिँ मौरीलाई थाहा हुन्छ, त्यो मौरीले आफ्नो घरमा राखिरहेको हुन्छ। त्यो चाहिँ हामीले चाहिँ ट्र्याप राखेर निकालेर त्यसलाई प्रशोधन गरेर हामीले चाहिँ औषधिको रूपमा चाहिँ प्रयोग गर्न सक्छौँ, त्यो प्रोपोलिस भन्ने एउटा छ। अर्को छ तपाईँको बी पोलन, जुन चाहिँ पराग सेचन गर्दाखेरि मौरीले चाहिँ जुन भाले फुलबाट निस्किने त्यो डस्टहरू हुन्छ, त्यो पराग, त्यो चाहिँ मौरीले आफ्नो बच्चालाई खुवाउनलाई लार्भा स्टेजमा खुवाउन भनेर उसले कलेक्सन गरेर लिएर गइरहेको हुन्छ। त्यो कलेक्सन गरेर लाने क्रममा चाहिँ हामीले उसलाई चाहिँ ट्र्यापर राखेर त्यो घर पुग्नुभन्दा अगाडि नै त्यसलाई कलेक्सन गरेर लिएर आएर त्यसलाई चाहिँ अर्को प्रशोधन गरेर त्यसलाई हामीले डेली युजमा युज गर्दा खेरि त्यसमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम, एन्टिअक्सिडेन्ट, यी विविध जुन हाम्रो शरीरलाई चाहिन्छ ती चाहिँ औषधि गुणहरू चाहिँ हामीलाई पाउन सकिन्छ भन्ने मलाई थाहा थियो। त्यो पनि हामीले उत्पादन गरिरहेका छौँ। अर्को चाहिँ तपाईँको रोयल जेली, हामी गत 3-4 महिना अगाडिदेखिबाट हामी सुरु गरिरहेका छौँ रोयल जेली उत्पादन गर्न, ताकि यो रोयल जेलीबाट चाहिँ तपाईँको झन् हाम्रो अर्ग्यान्सहरूलाई चाहिँ एकदम सपोर्टिभ यो प्रडक्टहरू हो, जुन चाहिँ एकदम हाम्रो लागि चाहिँ साइन्टिस्टहरूले पनि त्यसलाई चाहिँ रिसर्च गरिरहेका छन्, हाम्रो शरीरको लागि एकदम फाइदाजनक छ। त्यसमा पनि विविध तपाईँको पौष्टिक तत्त्वहरूदेखि लिएर तपाईँको हाम्रो शरीरलाई चाहिने चाहिँ एन्टिअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरीदेखि लिएर विविध चिजहरू चाहिँ हाम्रोमा शरीरलाई चाहिने त्यहाँ तत्त्वहरू प्राप्त हुन्छ, त्यसले चाहिँ हाम्रो शरीर फाइदा हुन्छ भनेर मलाई चाहिँ मेरो बुबालाई चाहिँ क्यान्सर भएको थियो। त्यो क्यान्सर भएको क्रममा चाहिँ मैले चाहिँ मलाई यो प्रडक्ट थाहा थियो, मेरो क्यान्सरलाई चाहिँ यसले एकदम सपोर्ट गर्छ भनेर मैले त्यो प्रडक्टहरू चाहिँ निकालेर मेरो बुबालाई चाहिँ अहिले एप्लाई गर्दाखेरि बुबालाई धेरै फाइदा दिइरहेछ, र यो प्रडक्ट पनि अहिले हामीले चाहिँ एड गरेको छौँ हाम्रो प्रडक्टमा। अर्को चाहिँ बी वाक्स भइहाल्यो। अब नेक्स्ट फ्युचरमा चाहिँ हामीले चाहिँ बी भेनम पनि कलेक्सन गर्दैछौँ, त्यसको चाहिँ बजारीकरण गर्नको लागि चाहिँ हामी स्टडी गर्दैछौँ। त्यसको चाहिँ नेपालमा जहाँसम्म त्यसको अहिले त्यति मार्केट छैन, त्यसलाई विदेशमा कन्ट्याक्ट गर्नुपर्छ, जुन चाहिँ ठुल्ठुला औषधि कम्पनी, रिसर्च गर्ने कम्पनीहरूले चाहिँ त्यो लिन्छन्। त्यसको लागि गुणस्तरीय प्रडक्टहरू चाहिँ हामीले उत्पादन गरेर दिनु पर्यो। त्यसको डिभाइसहरू मैले चाइनाबाट लिएर आइसकेका छु, त्यसको गर्ने प्रोसेसहरू सबै थाहा छ, हामी ल्याब टेस्टको लागि पनि सामानहरू पठाइसकेका छौँ। अब नेक्स्ट प्रोसेस भनेको चाहिँ हामीले बी भेनम निकाल्दैछौँ।
1: मौरी घर पनि
2: हामीले मौरी घाट त नेपालकै सबैभन्दा सस्तो मौरी घाट उत्पादन गरेर अल नेपाल सप्लाई गर्छौँ।
1: अब यो महकै कुरा गरौँ, अहिले बजारमा चाहिँ उपभोक्ताहरूको गुनासो के छ भने महमा चाहिँ व्यापक मात्रामा मिसावट देखियो, खास गरी चिनी मिसाउन थाले मह व्यापारीहरू भन्ने उपभोक्ताहरूको गुनासो छ। यो बजारमा पाइने मिसावटयुक्त मह र तपाईँहरूले उत्पादन गर्ने मह चाहिँ राम्रो कुन चाहिँ मह हो भनेर उपभोक्ताले कसरी छुट्याउनु?
2: पहिला सुरुमा त तपाईँहरूले उपभोक्ताले हामीसँग विश्वास गर्नु पर्यो, त्यो विश्वास गर्ने वातावरण चाहिँ हामीले सिर्जना गर्ने हो र उहाँहरूलाई चाहिँ हाम्रो प्रडक्ट यस्तो छ भनेर देखाउने हो। अब बजारमा त विभिन्न थरीका चिजहरू निस्किने रहन्छन्, यति बाठो भइसक्यो कि तपाईँको स्योर मह नै जस्तो देखिने टाइपले बनाउने, महको टेस्टहरू गर्दाखेरि पनि अब ठुल्ठुलो ल्याबहरूमा मात्र थाहा हुने भइसक्यो, अब त्यस्तो चाहिँ फेकहरू चाहिँ गर्न थालिसकेका छन्। अब तिनीहरूसँग हामी लागेर हुँदैन, हामी किसान हो, हामी किसानले गुणस्तरीय प्रडक्टहरू निकाल्ने र त्यो चाहिँ लाई चाहिँ उपभोक्ता सामु पुर्याउने चाहिँ हाम्रो लक्ष्य हो। त्यसरी चाहिँ हामीले चाहिँ के भन्छौँ, हाम्रो ब्रान्ड दिन्छौँ, हामीले चाहिँ एउटा नाम जस्तै विजय भन्ने मेरो ब्रान्ड भयो, त्यो ब्रान्डको मह खाँदाखेरि चाहिँ तपाईँलाई हामी 100% ग्यारेन्टेड दिन्छौँ। जस्तै त्यस्तै गरेर चाहिँ अब अरू किसानहरूले पनि तपाईँको उहाँहरूको उत्पादन भएको उहाँहरूको पहुँच पुग्दैन भने हामीसँग सहकार्य गरेर काम पनि गर्न सक्नुहुन्छ, तर एकदम ओरिजिनल चाहिँ हुनु पर्यो।
1: हुन त यो अन्त यो खेती बाली विभिन्न बाली वस्तुहरूमा पनि देखिन थालिएको छ, जलवायु परिवर्तनका कारणले हावापानीमा आएको चाहिँ परिवर्तनका कारणले मौरीलाई पनि असर कतिको गरेका छ, जस्तो बाली वस्तुमा विभिन्न खालका रोगहरूले सताइराखेका हुन्छ होइन, यता मौरीलाई चाहिने विभिन्न खालका रोगहरू किराहरूको कतिको समस्या हुन्छ। यहाँ एउटा मौरी पालन व्यवसायका हिसाबले मौरी पालन व्यवसायले खेप्नु पर्ने चुनौती कस्ता छन्?
2: चुनौती चाहिँ तपाईँको अहिले चाहिँ यो जुन विषादीयुक्त खेती गरिन्छ, जुन आधुनिक खेती गरिन्छ, उहाँहरूले चाहिँ अहिले जुन हाम्रै क्षेत्रमा पनि त्यो समस्या छ, विकराल छ, विषादी त्यो पनि छ होइन। त्यसै कारणले गर्दा सकभर हामीले चाहिँ पहाडी एरियामा जहाँ विषादी छरिँदैन त्यस्तो ठाउँमा लिएर गएर महहरू उत्पादन गर्न हामीले चाहिँ हाम्रो कम्पनीले चाहिँ त्यो प्रायोरिटी दिइरहेको छ। जहाँ चाहिँ तपाईँको विषादीहरू बढी छरिन्छ त्यो ठाउँमा हामीले मौरी नै नराख्ने भन्ने हाम्रो, तर सम्भव त्यो किन भन्दाखेरि घाटा चाहिँ फेरि के छ भने उहाँहरू जुन मान्छेले त्यो खेती गरिरहनु भएको छ नि उहाँहरूलाई नै घाटा हो। हामीले मौरी उहाँ लिएर राख्दाखेरि जुन चाहिँ पोलिनेसन गरिदिन्छ मौरीले जुन क्रप्सहरूमा चाहिँ उहाँहरूलाई धेरै फाइदा हुन्छ, 40% फाइदा भएको रेकर्डहरू छ,
1: जस्तै
2: उत्पादन वृद्धि भएको छ होइन, भनेपछि उहाँहरूलाई बेफाइदा हुन्छ। अब यो चुनौती एउटा चाहिँ विषादीको चुनौती चाहिँ मेन भयो, अर्को एउटा चाहिँ तपाईँको कस्तो हुन्छ रोग किरा मौरीमा नि लाग्छ, जस्तै त्यसमा चाहिँ माइट भन्ने रोगहरू लाग्छ, सुलसुलेहरू होइन त्यस्तो लाग्छ, बच्चा कुहिने रोगहरू लाग्छ, अरूहरू त्यस्तो कुराहरूमा चाहिँ तपाईँको हामीले चाहिँ के गर्छौँ भने नेचुरल पद्धतिबाट चाहिँ निकालेको मेडिसिनहरू चाहिँ प्रयोग गर्छौँ। हामीले यसमा मौरीमा चाहिँ कुनै पनि त्यस्तो हार्मफुल तपाईँको प्रडक्टहरू चाहिँ युज गर्दैनौँ होइन, त्यसमा चाहिँ किनभने सकभर हामीलाई मलाई चाहिँ के मन अनुभव महसुस भइसक्यो भने मौरी गोला जति स्ट्रङ बनाउन सक्यो रोग किरा त्यति नै कम हुन्छ। र मेरो कोलोनीमा अहिले पनि हेर्दाखेरि एउटा पनि कोलोनीमा चाहिँ तपाईँको घरमा एउटा पनि तपाईँको रोग किरा देखेको छैन, किन भन्दाखेरि मैले त्यही अनुसारको गाइडलाइन्सहरू दिएको छु, खानेकुराहरूको ब्यालेन्सहरू मिलाइदिएको छु, ठाउँ त्यस्तो अनुसारको सेलेक्टेड गरेको छु, र त्यस्तै गरेर चाहिँ सबै किसानहरूले चाहिँ त्यही अनुसारले जानुभयो भने रोग किरा हामीले बिस्तारै बिस्तारै कन्ट्रोल गर्न सकिन्छ।
1: चाङको नारायण बाहेक यहाँले कहाँ कहाँ यो मौरी पालन गर्नुभएको छ?
2: हाम्रो चाङ नारायण नगरपालिकामै पनि छ, यता सूर्यविनायक नगरपालिका जङ्गल क्षेत्रमा त्यो पनि छ, तपाईँको काभ्रेमा छ, हाम्रो चितवनमा छ, मकवानपुरमा हामी चरण क्षेत्रहरूमा लैजान्छौँ, दाङ लैजान्छौँ। तर अब जस्तै हुन्छ एउटा ठाउँमा चाहिँ जस्तै हामीले राखिन्छ मौरी चाहिँ बर्खायाममा चरणको लागि रेखदेख गर्नको लागि राखिने भनेर आफ्नो एउटा चाहिँ फार्म एरिया हुन्छ, जस्तै हाम्रो गुन्डुमा
1: मुख्य फार्म हो,
2: फार्म भयो, त्यो चाहिँ हामीले हेरचाह गर्नको लागि लिएर आएको। तर चरण क्षेत्रमा चाहिँ हामी जहाँ पनि लान सक्छौँ सर, नेपाल अधिराज्यभरि हाम्रो चाहिँ जहाँ पनि लान सक्छौँ, यो चाहिँ गाडीमा हालेर लैजाने हो मौरीलाई।
1: नेपालमा मौरी चरणका लागि उपयुक्त क्षेत्र कहाँ कहाँ हुन्छ?
2: प्रशस्त छ सर, हाम्रो त यहाँ नेपालमा त पैसा त खेर गइरहेछ सर, मैले देख्दाखेरि चाहिँ कसरी भन्नुहुन्छ भने फुल फुल्छ, फुलको एउटा लिमिट हुन्छ, जस्तै तपाईँको हप्ता दिन रहने, 10 दिन रहने, 15 दिन रहने हुन्छ, त्यसमा फुलमा नेचरले के दिएको हुन्छ भन्दाखेरि एउटा रस दिएको हुन्छ, त्यो रस चाहिँ तपाईँको त्यसको एट्र्याक्सन मौरीलाई एट्र्याक्सन गरेर मौरीले त्यो रस लिन आउँदाखेरि त्यहाँनिर चाहिँ प्राकृतिक रूपमा पोलिनेसन गरिदिने हुन्छ, त्यो रस एउटा सीमित टाइमसम्म मात्रै त्यहाँ रहने र आफै झर्ने गएर जान्छ। तर हामीसँग वन जङ्गल हामीसँग यति प्रशस्त मात्रामा छ कि जुन ठाउँमा हामीले मौरी लिएर गएर चराएर तपाईँको त्यसको खेर गइरहेको फुलको रस निकालेर त्यसलाई पैसामा परिणत गर्न सक्छौँ हामीले।
1: ठुलो स्केलमा यहाँले मौरी पालन व्यवसाय गर्नुभएको छ, दैनिक हिसाबले, मासिक हिसाबले, वार्षिक हिसाबले चाहिँ यहाँले चाहिँ गरिरहेको आमदानीको बारेमा बताइदिनुहोस् न महबाट।
2: अब यति नै भनेर चाहिँ क्यालकुलेसन चाहिँ जस मेरो डाटामा चाहिँ त्यति नहोला अहिलेलाई होइन, तैपनि जस राम्रै छ अहिलेलाई, एक दुई वर्ष चाहिँ म लसमै गएँ रिसर्चको कारणले गर्दाखेरि, तर पछि चाहिँ मैले अहिले राम्रैसित प्रफिटहरू बनाइ नै रहेको छ। अहिले मैले आफैले चाहिँ तपाईँको राम्रै रेटमा 3,000-4,000 किलो जति चाहिँ मह बेच्छु इयरली, अनि तपाईँको त्यसमा तपाईँको 2,000-3,000 किलो चाहिँ तपाईँको होलसेल बेच्छु। होलसेल चाहिँ अहिले सस्तै हुन्छ, अब तपाईँको रिटेल रेटमा चाहिँ तपाईँको 1,000 रुपियाँ किलोमा बेचिरहेको हुन्छ। त्यो सँगसँगै हामीले चाहिँ अब मौरीको घारहरू सस्तो उत्पादन गर्छौँ, मार्जिन चाहिँ धेरै छैन, तर हामीले चाहिँ उपभोक्तालाई चाहिँ सस्तोमा उपलब्ध गरौँ भन्ने टाइपले अहिले हामीले चाहिँ लगभग एराउन्डमा महिनाको 1,000 घार निकालिरहेको छौँ, भनेपछि लगभग 12-13 हजार घार चाहिँ वर्षको हामीले बेच्छौँ
1: मौरी घार। सरकार अथवा यो सरकारवालाहरूबाट चाहिँ कुनै प्रकारको सहयोग लिनुभएको छ?
2: अब मैले चाहिँ अपेक्षा चाहिँ गरेको छु, किनभने गभर्मेन्टले सहयोग गरिदियो भने मैले जति गरेको छु त्योभन्दा धेरै ठुलो सपोर्ट चाहिँ मलाई मिल्नेछ, किनभने आर्थिक नभइकन कामहरू गर्न गाह्रो हुनेछ। अब जस भविष्यमा चाहिँ सहयोगको अपेक्षा चाहिँ मैले गरेको छु।
1: जस्तो सरकारले चाहिँ तपाईँ जस्तो मौरी पालक व्यवसायीहरूका लागि सरकारले चाहिँ के गरिदिए हुन्थ्यो, सरकारको भूमिका चाहिँ?
2: सरकारले चाहिँ जस्तो तपाईँको के गर्नु पर्यो भने हामीहरू जस्तो किसान पहिला रियल किसान को त्यो मान्छेलाई चिनिदिनु पर्यो पहिला, किनभने स्थानीय सरकारदेखि डाटाहरू कलेक्सन अहिले हुन थालेको छ, भइरहेछ। अब हामीले चाहिँ स्टार्टिङ भएर मेरो हिस्ट्री छ नि त, तपाईँको 20 गोला मौरीबाट सुरु गरेको, अहिले 400 गोला मौरी छ, अब आउने फ्युचर पनि मैले त्यो अनुसारको मैले चाहिँ एउटा खाका कोरिसकेको छु, जस्तो जस्तो भनेर मलाई प्लान छ। भनेपछि मेरो प्लानमा तपाईँको इन्भेस्ट गर्दाखेरि मैले रिलेटेड अरू किसानहरू नयाँ किसानहरूलाई मैले एट्र्याक्सन गर्न सक्छु, त्यो एउटा। अनि अर्को कुरो के भन्छ, युवा लक्षित कार्यक्रमहरू
1: सरकारले
2: युवा लक्षित कार्यक्रमहरू, जस्तै तपाईँको अहिले चाहिँ मान्छेले यहाँनिर चाहिँ हाम्रो जङ्गलमा फुलको रस खेर गइरहेछ, खेतीपाती नहुने कोही पनि एक पाइला पनि नअडिने, खेतीपाती नहुने अथवा जमिन नहुने मान्छेले पनि गर्न सक्ने किसान खेती भनेको मौरी पालन हो। यो मौरी पालनमा तपाईँको केही पनि चाहिँदैन, तपाईँको 1-2 लाख रुपियाँ पैसा यदि गभर्मेन्टले चाह्यो भने सहुलियत ऋणमा अथवा सब्सिडी अथवा कुनै पनि चिजमा चाहिँ उनीहरूलाई दिएर गर्न चाहँदैन। पहिला सुरुमा चाहिँ उनीहरूलाई पहिला सुरु ट्रेनिङ दिनु पर्यो, यसको बारेमा विस्तार रूपमा सबै कुराहरू बताइसकेपछि अब सेलेक्टेड गर्नु पर्यो, ल ठिक छ टास्क दिनु नभए त्यहाँबाट तिमीले गरेर देखौ, तिमीलाई यो ठाउँहरू सेलेक्टेड गरेर उनीहरूलाई त्यो दिइसकेपछि तपाईँलाई अगाडि बढ्दै बढ्दै जाने वातावरण बनाएर तपाईँको के पनि नहुने मान्छेले पनि गर्नु मिल्छ यो मौरी पालन।
1: तपाईँले चाहिँ नि अब यो अहिले जो 400 घारमा यहाँले मौरी पालन गरिरहनु भएको छ र सँगसँगै मौरी घारको पनि यहाँले चाहिँ एउटा घार उद्योगको रूपमा आफूलाई देशव्यापी एउटा घारको व्यवसायको रूपमा पनि यहाँले चिनाइरहनु भएको छ, त्यो गरिरहनु भएको छ, यो व्यवसायलाई थप प्रवर्धन गर्ने योजना के छ तपाईँको?
2: जस्तै अब हामीले चाहिँ मौरी पालनको बारेमा चाहिँ मैले भन्नु पर्दाखेरि चाहिँ मौरीलाई चाहिँ अझै योभन्दा धेरै, जस्तै अहिले हामीले 400 गोला मौरी छ भने 1,000 गोला मौरी निकाल्ने, त्यो सँगसँगै मौरीबाट निक्लिने प्रडक्टहरू चाहिँ कति छ, के छ, त्यो चाहिँ लार्ज स्केलमा निकाल्ने, निकालेर त्यसलाई चाहिँ बजारीकरण गर्ने, त्यो एउटा भयो। अनि त्यहाँबाट जुन अहिले चाहिँ हाम्रो पहुँच भन्दा नि बाहिर जस्तै एरियाहरू हामीले चाहिँ नभेटेको नदेखेको ठाउँहरू पनि छ, त्यस्तो ठाउँमा चाहिँ हाम्रो उत्पादन गरेको घारहरू चाहिँ उहाँसम्म चाहिँ सस्तो रूपमा डेलिभरी दिने भन्ने चाहिँ मेरो लक्ष्य छ।
1: यसमा जोडिन चाहने वा मौरी पालन व्यवसायमा संलग्न हुन चाहने वा चाहिँ बेरोजगार युवाहरूका लागि यो मौरी पालन व्यवसाय यस कारणले ठिक छ होइन, तपाईँ आफू गरेको हुनाले पनि अनुभवका हिसाबले यसमा जोडिन चाहने नयाँ उद्यमीहरूलाई चाहिँ यहाँको सुझाव के हुन्छ?
2: यसमा धेरै अपर्च्युनिटीहरू छ, जुन चाहिँ तपाईँको हाम्रो देश भनेको एउटा चाहिँ ब्लेसिङ कन्ट्री भन्छु म यसलाई चाहिँ मौरी पालनको लागि, किनभने हाम्रो देशमा तपाईँको पहाडी एरिया त्यतिकै छ, तराई एरिया त्यतिकै छ, अब सकेर तपाईँको मुस्ताङतिर पुर्याउन सक्यो, स्याउको बेलामा पनि तपाईँको त्यहाँ पनि तपाईँको हाम्रो मौरीहरू लिएर गएर चराउन सकिन्छ, हिमाली पहाड हिमाली एरियामा पनि अपर्च्युनिटीहरू छ। अरू हामीले इन्सुलेसन टाइपको घारहरू मैले त्यसको बारेमा पनि रिसर्च गरिरहेको छु, इन्सुलेसन टाइपको घारहरू बनाउन सक्यो भने हिमालमा फुलेको जडीबुटीमा पनि तपाईँको मौरी चराउन सक्ने सम्भावनाहरू हुनसक्छ। मौरीको एउटा चाहिँ 2-3 घन्टालाई मात्र निक्लियो भने पनि तपाईँको ठ्याक्क अरू बेला भित्र चाहिँ घरभित्र चाहिँ तपाईँको मौरी बसिरहने टेम्परेचर मेन्टेन भइरहने खालको हो। त्यस्तो रिसर्चहरू चाहिँ गरेर चाहिँ तपाईँको हामीले पहाड हिमालको जडीबुटीलाई पनि अझै जोगाइरहन सक्ने पनि हामीले प्लस पोइन्ट गर्न सक्छौँ। भनेपछि हिमाल पहाड र तराई तिनटै भेगमा चाहिँ तपाईँको प्रशस्त सम्भावना भएको देश हो यो प्राकृतिक रूपमा है। अब यहाँनिर चाहिँ अब हामी नेपाली पहिला नै मेहनतिलो छौँ, यो मेहनतको फ्रम चाहिँ विदेशमा गएर दिनु सट्टा नेपालमै दिँदाखेरि चाहिँ बेस्ट हुन्छ जस्तो लाग्छ। युवाहरूले चाहिँ हाम्रो नेपालमा उद्यमीहरूले चाहिँ नेपालमै त्यो खालको काम गरिदिनु भयो भने अझै राम्रो हुन्छ।
1: अन्तमा चाहिँ तपाईँले उत्पादन गर्ने महको बजारमा डिमान्ड कस्तो छ, उपभोक्ताको अलिकति व्यवहारको सन्दर्भमा बताइदिनुहोस् न, कस्तो खोज्छन् उपभोक्ता मह?
2: उपभोक्ताले जो मान्छेले पनि मह भनेको सस्तो आइटम होइन, महमा तपाईँको 1,000 रुपियाँ खर्च गर्नु भनेको मान्छे मान्छेले सोच्नुपर्ने चिज हो। जुन मान्छेले 1,000 रुपियाँ पैसा खर्च गर्छ त्यो मान्छेले ओरिजिनल पाउने उसको अधिकार हो, होइन? हामी त्यो अधिकारलाई चाहिँ ग्यारेन्टेड दिन्छौँ। हाम्रो मह प्रयोग गरेपछि जो मान्छेले वान टाइम युज गर्छ त्यो मान्छेले बार बार युज गर्दै जान्छ हाम्रो प्रडक्टमा चाहिँ। हामी त्यति विश्वास नै दिलाउँछौँ र अनि त्यसै कारणले गर्दाखेरि हामीलाई बजारको अभाव छैन सर। हामीले मैले हिजोको दिनमा काम गर्दाखेरि 1 किलो मह बेच्न मलाई एकदम सोच्नुपर्ने स्थिति पनि थियो, तर आजको दिनमा मलाई 100 किलो 1,000 किलो मह बेच्दा पनि मलाई सोच्नुपर्ने स्थिति छैन। डिमान्ड आफै नै क्रिएट भइरहेछ। किन? विश्वास जितेको छु सबैजनाको।
1: हस्, यहाँले आफ्नो मौरी पालन व्यवसायका सन्दर्भमा मौरी पालन व्यवसाय गर्दै जाँदा यहाँले हासिल गरेका अनुभवहरू र मौरी पालन व्यवसायमा संलग्न हुन चाहने उद्यमीहरू नयाँ उद्यमीहरूले के कुरामा ध्यान दिनुपर्छ र यो मौरी पालन व्यवसायको प्रवर्धनमा मौरी पालक किसानका लागि सरकारले गर्नुपर्ने भूमिका के हुन सक्छ जस्ता विषयमा आफ्नो धारणाहरू राख्नुभयो। कृषि संवादलाई आफ्नो महत्वपूर्ण समय उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्त, धन्यवाद।
3: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
4: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
3: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
4: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
3: व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो भक्तपुरको चाङ्गु नारायण स्थित विजय मौरी फार्मका संचालक विजय केसी। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुने छ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। युक्रेनको किबमा भएको रुसी आक्रमणमा 21 जनाको मृत्यु र सन् 2027 3 दक्षिण अफ्रिकी मुलुकमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा एङ्गी उक्याब विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सदस्य सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाब्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिंचाइ तथा भण्डारण, पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ। नीति कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौँ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको यही साउन 13 गतेको निर्णय अनुसार साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टी घरमा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन 2 केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ। प्रतिनिधि सभाको क्यालेन्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ। सभामुख डोलप्रसाद अर्यालले आज डाक्नु भएको बैठकमा प्रतिनिधि सभाको आगामी संसद क्यालेन्डर, संसद बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद बैठकमा अपनाउनु पर्ने पोसाक सम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो। यस्तै उपभोग्य वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ। यसअघि समितिमा भएको छलफलमा सांसदहरूले देशभर देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्नुपर्ने र ग्यास विक्रेता डिपोहरूलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो। सांसदहरूले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा महँगी, कालो बजारी र कृत्रिम अभाव सिर्जना भएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवालीले मध्य पूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र यसले खाना पकाउने ग्यास र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति श्रृङ्खला असन्तुलित हुने अवस्था देखिएको बताउनुभयो। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आधा सिलिन्डर ग्यास वितरण भइरहेको समयमा भरि सिलिन्डर बेच्न सुरु गर्ने बित्तिकै केही समस्या देखिएको भए पनि अबको केही दिनभित्रमा समस्या समाधान हुँदै जाने स्पष्ट पार्नुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्र देशमै 1,00,000 रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले फ्री भिसा, फ्री टिकट प्रभावकारी र पारदर्शी नभएको भन्दै खारेजीका लागि तयारी सुरु गरिसकेको जानकारी दिनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालय लागि परेको पनि बताउनुभयो। बैठकमा समिति सदस्यहरूले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्यधिक खर्च बेहोर्नु परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। सदस्यहरूले घरेलु कामदारमा विदेश पठाउँदा G2G मार्फत सम्बन्धित मुलुकमा पठाउनु पर्ने र वैदेशिक रोजगारमा ठगिएका नागरिकको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार लाग्नुपर्ने धारणा राख्नुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाउनु उचित नभएको बताउनु भएको छ। कानुन न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्यप्रति आपत्ति जनाउँदै यस्तो भ्रामक सूचना तत्काल हटाउनु पर्ने बताउनुभयो। यस्तै मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र नेपालको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र भएको बताउँदै बाह्य संस्थाले प्रमाण बिना आरोप लगाउनु स्वीकार्य नहुने बताउनुभयो। बैठकमा सांसदहरूले न्यायपालिकालाई कार्यपालिकाको छायाका रूपमा परिणत गर्न नहुने बताउँदै सञ्चार माध्यमले लोकतन्त्र, सामाजिक न्याय तथा मानवाधिकार संरक्षणका क्षेत्रमा संवेदनशील र प्रमाणमा आधारित भई सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो। बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने संयुक्त विज्ञप्तिको स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त विज्ञप्ति सम्बन्धी आधिकारिक विवरण उपलब्ध गराई सम्बन्धित संस्थासँग स्पष्टीकरण माग्न निर्देशन दिएको समितिका सभापति समीक्षा बास्कोटाले बताउनुभयो। यस्तै स्वीकृत परियोजना तथा सम्झौता अनुसार गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले स्वीकृत उद्देश्य र कार्यक्रम कार्यान्वयन गरे नगरेको नियमित अनुगमन गर्ने व्यवस्था प्रभावकारी बनाउन समेत समितिले निर्देशन दिएको छ। सांसदहरूले मुलुकको ऐतिहासिक, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल कदमी लिन सरकारलाई अनुरोध गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्ति अभावमा पुरातात्विक महत्त्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परेको बताउनुभयो। समिति सभापति पूजा चौधरीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका सम्पदाको खोज अनुसन्धान गरी अन्तर्राष्ट्रिय तहमा प्रचार प्रसार गर्न सके थप पर्यटक भित्रने हुँदा यस सम्बन्धमा सम्बन्धित मन्त्रीहरूसँग पनि समितिले छलफल गर्ने जानकारी दिनुभयो। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा यात्रुहरू वर्षामा मात्र नभई हिउँदमा समेत जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। वर्षौंदेखि यात्रुहरूले सडक खण्डको स्तर उन्नति र दिगो समाधान खोजिरहेका छन्। जोखिम नियन्त्रणका लागि सुरुङ मार्ग निर्माण भइरहेको भए पनि सम्पन्न हुने र सञ्चालन हुने मिति तय भएको छैन। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
0: लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लालाई तराईसम्म जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड यात्रामा यात्रुले त्रास र शास्ति निकै खेप्नुपर्ने हुन्छ। विशेष गरी पाल्पाको दोभान र रूपन्देहीको चिडिया खोला बीचको क्षेत्रमा सबैभन्दा बढी जोखिम छ। त्यहाँ पुगेपछि हजारौं यात्रु र सवारी चालकहरूको मनमा करिब 5 किलोमिटर कसरी पार गर्ने भन्ने चिन्ता हुने गरेको छ। यो सडकमा यात्रा गर्दा परिवारलाई घर व्यवहार नै बुझाएर हिँड्नुपर्ने अवस्था रहेको स्याङ्जाबाट बुटवल जाँदै गरेका यात्रु यदु भट्टराईले बताउनुभयो।
4: फुटबल झर्छौँ भनेर फुटबलबाट घर जाँदैछौँ भने घरमा चाहिँ हिसाब किताब दिएर नाइनिकेला जस्तो मलाई लाग्दैन।
0: सिद्धार्थ राजमार्ग नेपालको उत्तर र दक्षिण जोड्ने अति नै महत्वपूर्ण मुख्य सडक हो। तराईको रूपन्देहीबाट पाल्पा, गुल्मी, अर्घाची, स्याङ्जा, कास्की, बागलुङ पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सडक एकमात्र विकल्पको रूपमा रहेको छ। राजमार्गका वरपर बस्ने नागरिक समेत सधैँ पहिरोको त्रासमा छन्। तिनाउकी शोभा केसी।
5: हामीलाई दिउँसैमा पनि डर छ, जाम भयो भने त्यहाँ पहिरो गएको सबै हेर्न आउँछ। हाम्रो घर यही नजिकै छ।
0: वर्षाको समयमा सडक माथिबाट कति बेला ठुल्ठुला चट्टान खस्छन् र कति बेला रेडो सहितको पहिरो आउँछ त्यसको निदो हुँदैन। बेला बेलामा सडक भाँसिने कारण पनि यात्रु मात्र होइन स्थानीयलाई समेत डर छ। दोभानका अर्का स्थानीय डोलकान्त पौडेल।
6: यो बाटो हर साल भत्केको भत्केको हुन्छ अनि तलतिर तिनाउ खोला माथितिर दबिएको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। इन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन।
0: सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, कालीमाटी, पिपल डाँडा लगायतका स्थानमा पहिरो खस्ने, सडक भाँसिने जोखिम छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेनाई।
7: विपद ठुलो आउन नपाओस्, आइहाल्यो भने त्यसलाई जति सक्दो चाँडो सम्बोधन गर्न सकियोस् भन्नका निमित्त त्यो सुरुङ मार्ग परियोजना हेर्ने निकाय, सडक सुरक्षा एकाइ लगायत सम्पूर्ण सरकारहरूको ध्यान त्यसतर्फ केन्द्रित छ। त्यहाँनिर पहिरो आएर हटाइहाल्नु पर्यो भने पनि मेसिन हजारहरू जस्तो दुरुस्त
0: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुने, घण्टौंसम्म यात्रुहरू बाटोमै अल्पत्र पर्ने तथा ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने अवस्था छ। सिद्धबाबा क्षेत्रको सबैभन्दा बढी जोखिम रहेको 5 किलोमिटर सडक मध्ये करिब 1200 मिटरमा मात्र सुरुङ मार्ग निर्माणले पूर्ण रूपमा जोखिम कम नहुने यात्रुहरूको गुनासो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
3: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरिया बीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ। आफ्नो 3 वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत पार्क त्योङसँग आज आफ्नै कार्यकक्षमा भएको विदाई भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई छिटो छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। बैतडीका अधिकांश क्षेत्रमा बाँदरले मकै बाली सखाप पार्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। दुःख गरेर लगाएको मकै बाली फल लाग्ने समयमै बाँदरको हुल पसेर नष्ट गरिदिएपछि किसानहरू मर्कामा परेका हुन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
8: बैतडी जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक अत्याधिक बढेको छ। खेतबारीमा हुर्किँदै गरेका मकैका बोट बाँदरले उखेलेर तथा भाँचेर खाएपछि बारी नै रितो हुन थालेको बताउनुहुन्छ सुर्नया तीनका स्थानीय नारद भट्ट।
9: डरै नमान्ने छन्, नै मान्छेको डर मान्ने छैन, बानर कुकुर उनकी डर, खेतीपाती लाए बढीले के फाइदा छैन, जङ्गलको बानरले खेतमा धेरै समस्या छ।
8: वर्षभरि खाने मुख्य बाली नै मकै हो, तर बाँदरले एकैछिनमा बारीका सबै मकै सखा पारिदिन्छ। बिहानदेखि साँझसम्म खेतमै कुरेर बस्नुपर्ने बाध्यता किसानहरूलाई रहेको बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष केशव राज लेखक।
10: बाँदरको आतंकले गर्दा अहिले कृषिमा कुनै लगानी गरे पनि त्यो बालुवामा पानी मात्रै हुन्छ, अरू केही अर्थै छैन। बाँदर यो वन्य जन्तुहरूको न्यूनीकरण नगर्दासम्म कृषिमा लगानी गर्नु नै कुनै औचित्य छैन।
8: बाँदर धपाउनका लागि किसानहरूले थाल बजाउने, कुकुर प्रयोग गर्ने र घरेलु उपायहरू अप्नाएर पनि बाँदरको संख्या धेरै भएकाले ती उपायहरू प्रभाव रोजगारी हुन सकेका छैनन्। पुरुषहरू विशेष त रोजगारीका सिलसिलामा घर बाहिर वा भारततिर रहेकाले घरमा रहेका महिला बालबालिका र वृद्ध वृद्धालाई दिनभर बाँदर हेर्दैमा शास्ति हुने गरेको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका वडा नम्बर चारका वडाध्यक्ष जनक बहादुर चन्द।
11: बाँदरको आतंकले गर्दा किसानले एकदम आतंकित भइसकेका छन्। मकै फल्न लागेका छ, त्यसमा पनि आधा जति खाइसकेका छ बटेल र बाँदरले।
8: बाँदरले मकै बालीमा क्षति पुर्याउनुका साथै घरभित्रै पसेर अन्नपात र खानेकुरा समेत लैजान थालेपछि बैतडीका किसान झन तर्सित बनेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष आरटीडीएफ बापतको बक्यौता असुली प्रयास थालेको छ। बक्यौता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरकार भएका हरूसँग छलफल प्रारम्भ गर्दै प्रक्रिया कार्य थालेको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज इन्टरनेट सेवा प्रदायक संघ नेपाल आयसपानका पदाधिकारीसँग छलफल गर्दै कानून बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड दिनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै वर्षौंदेखि समाधान हुन नसकेका नीतिगत तथा प्रशासनिक समस्या टुङ्ग्याउने बताउनुभयो। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिरेसम्म इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको अनुमति पत्र नवीकरण गर्न नसकिने बताउँदै आएको छ। छलफलमा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले कानून बमोजिम तिर्नै पर्ने रकम नतिरी सेवा सञ्चालन तथा अनुमति पत्र नवीकरणको अपेक्षा गर्न नहुने बताउनुभयो। बाँकेको नेपालगञ्ज भैयापुर स्थित एक इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। गत सोमबार इट्टा भट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका 45 वर्षीय राम फेरन कोरीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसअघि पर्खाल भत्किँदा 52 वर्षीय बर्सादी लोधको भने घटनास्थलमै मृत्यु भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार शिव शिखर सहकारीका 14 जना र पशुपति सहकारीका 28 जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्। पहिरो पञ्चायतसँगै नारायणगढ मुगलिन सडकमा यातायात सेवा पूर्ववत अवस्थामै सञ्चालनमा आएका छन्। आज बिहान 7 बजे खसेको पहिरो पञ्चायतसँगै अहिले सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। मिथिलाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा विवाहिता महिलाहरूले 13 दिनसम्म मनाउने मधुश्रावणी पर्वले मिथिलाका गाउँहरू सांस्कृतिक गीतले गुन्जायमान बनेको छ। साउन महिनाको पञ्चमी तिथिबाट सुरु भएको मधुश्रावणी पर्वमा प्रत्येक दिन साँझको समयमा खास गरेर नवविवाहिता महिलाले श्रीमानको दीर्घायुको कामना सहित रातो हरियो तथा पहेँलो साडी, गरगहना तथा रङ्गी चङ्गी चुरा र पोते लगाएर भेला भई सामूहिक गीत गाउने भएकाले 13 दिनसम्म मिथिलाका गाउँहरूमा विशेष रौनकता रहने गरेको छ। मध्य प्रदेशका धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लामा मधुश्रावणी पर्व मनाउने प्रचलन रहेको छ। नर्स अभियन्ता ज्योति राणा भाटले सरकारसँग 19 बुँदे सहमति भएपछि आफ्नो आमरण अनसन अन्त्य गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र राणा भाट बीच आज भएको सहमतिपछि साउन 14 गतेदेखि नेपाल नर्सिङ परिषद परिसरमा जारी अनसन तोडिएको हो। गण्डकी प्रदेशमा यस वर्ष हालसम्म 79.39% रोपाई सम्पन्न भएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाई सकिएको र यही साउनभित्रमा अधिकांश क्षेत्रमा रोपाई भइसक्ने वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा बेलायत पठाइदिन्छु भन्दै 7 लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले धनुषाको जनक नन्दिनी गाउँपालिका 2 का रिजवान शेखलाई काठमाडौँ महानगरपालिका 31 पक्राउ गरेको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रसियाले गएराती युक्रेनको राजधानी किबमा गरेको वृहत आक्रमणमा 21 जनाको मृत्यु भएको छ। आक्रमणमा 44 जना घाइते भएका छन्। यो वर्षको सबैभन्दा घातक आक्रमणका रूपमा रसियाले व्यापक मात्रामा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरू प्रयोग गरेको थियो। युक्रेनी सेनाले आक्रमणमा नागरिक आवासीय भवन तथा गोदाम घरहरू क्षतिग्रस्त भएको बताएको छ। युक्रेनी सेनाले उद्धार कार्य सुरु भएको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ। अमेरिका र इरान बीच जारी तनाव समाधानका लागि कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढिरहेको कतारले जनाएको छ। कतारको परराष्ट्र मन्त्रालयका अनुसार सम्भावित सम्झौताका मस्यौदाहरू दुवै पक्ष बीच आदान प्रदान भइरहेका छन्। यद्यपि हालसम्म अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता भने भएको छैन। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार मन्त्रालयमा छलफल गर्नुहुँदै राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारीको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो। नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले नेपालको नियामक प्रणालीले नव प्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नको उत्तर आफैसँग खोज्नुपर्ने बेला आएको बताउनुभयो। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उपभोक्तालाई बिना झन्झट ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो। टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यका देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कारवाही गरिरहेको जनाउँदै अवैध ओसार पोसारमा संलग्न भएमा कारवाही हुने चेतावनी दिएको छ। कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परि सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको हो।
14: नेपालले आगामी वर्ष आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप खेल्न छनौट प्ले अफ चरणदेखि नै खेल्नुपर्ने भएको छ। ग्लोबल छनौट आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने भएको छ। क्रिक इन्फोका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आइसिसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचा अनुसार छनौट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोलीले 12 राष्ट्र सहभागी हुने मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ। सन् 2027 आइसिसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका 12 शहरमा अक्टोबर 4 नोभेम्बर 11 आयोजना हुनेछ। विश्वकप छनौट प्रतियोगितामा कुल 10 टोली सहभागी हुनेछन्। सेप्टेम्बर 30, 2026 एकदिवसीय वरियताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक पूर्ण सदस्य राष्ट्रहरू मध्ये सबैभन्दा तल्लो वरियतामा रहेका 2 टोली लिग 2 शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट छनौट हुने 4 टोलीले प्रतियोगितामा स्थान बनाउनेछन्। विश्वकप छनौट प्लेअफमा लिग 2 पुछारका 4 टोली र च्यालेन्ज लिगका 4 टोली बीच प्रतिस्पर्धा हुनेछ। हाल लिग 2 तालिकामा नेपाल 6 स्थानमा छ। 32 खेलबाट नेपाल 11 जित, 19 हार र 2 खेल नतिजा विहीन रहँदा नेपालले 24 अङ्क जोडेको छ। नेपालले बाँकी एक श्रृङ्खलाबाट सबै 4 खेलमा जित निकाले पनि शीर्ष 4 अटाउन मुस्किल हुनेछ। च्यालेन्ज लिगलाई विश्व क्रिकेटको तेस्रो स्तरको प्रतियोगिता मानिन्छ। प्लेअफको ढाँचा अझै तय नभए पनि 8 टोली बीच हुने यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोलीले विश्वकप छनौटमा स्थान बनाउनेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने अस्ट्रेलियाको टप एन टी20 सिरिजको खेल तालिका सार्वजनिक भएको छ। अगस्त 21 30 अस्ट्रेलियाको ड्राबिनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा कुल 6 खेल खेल्नेछ। नेपालले प्रतियोगिताको पहिलो खेल अगस्त 21 घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्दै अभियान सुरु गर्नेछ। उक्त खेल नेपाली समय अनुसार दिउँसो 2:15 बजे हुनेछ। नेपाल लगातार दोस्रो वर्ष यस प्रतियोगितामा सहभागी हुन लागेको हो। गत संस्करणमा नेपालले 6 खेल खेल्दा 2 जित र 4 हारको नतिजा निकालेको थियो।
3: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको 28.5 डिग्री सेल्सियस, न्यूनतम 21.2, वर्षा 0.2 मिलिमिटर, काठमाडौँको अधिकतम 28.2, न्यूनतम 21, वर्षा 9.1 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 29.4, न्यूनतम 23.6, वर्षा 21.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.4, न्यूनतम 23.8, वर्षा 8.6 मिलिमिटर र दिपायलको अधिकतम 32.8, न्यूनतम 24.8, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। युक्रेनको किबमा भएको रुसी आक्रमणमा 21 जनाको मृत्यु र सन् 2027 3 दक्षिण अफ्रिकी मुलुकमा आयोजना हुने 1-दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
15: नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: विश्वविद्यालय अनुदान आयोग र लगानी बोर्डमा नयाँ नेतृत्व नियुक्त, मन्त्री परिषद बैठकका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक।
2: पाकिस्तानको ब्रड पिकमा हिम पहिरोमा परि विश्व कीर्तिमानी निर्मल पूर्जा सहित 4 आरोहीको शव आधार शिविर ल्याइयो। बाँकी आरोहीको खोजी जारी रहँदा शव स्वदेश ल्याउन कूटनीतिक पहल तीव्र।
1: कोइराला परिवारको विरासतमा नयाँ मोड, असन्तुष्ट समूह मिलाउन र संस्थापनलाई दबाब दिन डाक्टर शशाङ्कलाई संयोजक बनाइएको विश्लेषण। नेपाली कङ्ग्रेसभित्रको गतिरोध अन्त्य गर्न संस्थापन र इतर समूहको आआफ्नै कसरत।
3: आपसमा सहमति गरेर अगाडि बढ्नका निम्ति दुवै पक्ष सचेत हुँ।
2: नेकपा एमाले भित्र विकसित राजनीतिक परिस्थिति र भावी कार्यदिशा बारे केन्द्रीय स्तरमा संवाद जारी।
1: स्पेस एक्स फाल्कन 9 को अवशेष चन्द्रमामा ठोकिएको वैज्ञानिक अनुमान।
2: र खेल प्रसंगमा फिफाको निलम्बन र नेपाली फुटबल भित्रको आन्तरिक दरार।
0: कार्यक्रम सुरु गरौँ। विश्वविद्यालय अनुदान आयोग र लगानी बोर्डमा नयाँ नेतृत्व नियुक्त सम्बन्धी प्रसङ्गबाट सरकारले उच्च शिक्षाको नियमनकारी निकाय विश्वविद्यालय अनुदान आयोग र लगानी बोर्ड नेपालमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्यावलाई नियुक्त गरिएको जानकारी दिनुभयो। बैठकले तथ्याङ्क नियमावली स्वीकृत गर्नुका साथै बाल बालिका सम्बन्धी संशोधन विधेयक संसदमा पेश गर्ने निर्णय पनि गरेको छ। प्रस्तुत छ मन्त्री परिषदका निर्णयहरू सम्बन्धी थप विवरण सहितको यो रिपोर्ट।
2: सरकारले शिक्षा र आर्थिक लगानीको क्षेत्रमा नयाँ सिराबाट काम अघि बढाउने संकेत दिँदै विषयगत विज्ञहरूलाई जिम्मेवारी सुम्पिएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले उच्च शिक्षाको नियमनकारी निकाय विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सचिवमा नेपालकी पहिलो नर्सिङ PhD प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय त्रिवेणीमा अन्तर्राष्ट्रिय सम्बन्ध र भू राजनीति प्राध्यापन गर्नुभएका डाक्टर केसी र नर्सिङ शिक्षा तथा अनुसन्धानमा 3 दशक बिताउनु भएकी डाक्टर श्रेष्ठको आगमनसँगै समकक्षता निर्धारण र उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने दिशामा द्रुत काम हुने अपेक्षा गरिएको छ। उता मुलुकमा ठूला पूर्वाधार र वैदेशिक लगानी भित्राउने प्रमुख निकाय लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त हुनुभएको छ। अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP वरिष्ठ नीति सल्लाहकारको अनुभव सम्हालिसक्नु भएकी उक्याब ताप्लेजुङको ओलाङचुङ गोलाकी वालुङ समुदायकी नागरिक हुनुहुन्छ। मन्त्री परिषदले गरेका निर्णय बारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
4: नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्नो स्वीकृति दिने, पशु बच्चाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने,
2: उच्च शिक्षा सुधार र शिथिल बनेको लगानीको वातावरण चलायमान बनाउन नवनियुक्त विज्ञ नेतृत्वका अगाडि थुप्रै चुनौती छन्। निर्णयहरूसँगै अब उहाँहरूको कार्य सम्पादन कसरी अगाडि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
0: अघिल्लो साता पाकिस्तानको 8,047 मिटर अग्लो ब्रड पिक हिमालमा आएको भीषण हिम पहिरोमा परि ज्यान गुमाएका 10 जना आरोही मध्ये विश्व कीर्तिमानी निर्मल पूर्जा, निम्स दाई सहित 4 जनाको शव आधार शिविर ल्याइएको छ। मिङमाजीको नेतृत्वमा खटिएको उद्धार टोलीले निम्स दाई, जोङवाङ, निमा शेर्पा र किलिपेम्बा शेर्पा किलुको शव संकलन गरी आधार शिविर पुर्याइएको पुष्टि प्रतिनिधि सभा सदस्य मिङमा डिबिर शेर्पाले गर्नुभएको छ। दुर्घटनामा परेका अन्य 3 आरोहीको शव भने अझै भेटिन सकेको छैन। विश्व पर्वतारोहण इतिहासमा

0: डेभिड शेर्पाले अत्यन्तै जोखिमपूर्ण परिस्थितिमा सम्पन्न यस उद्धार कार्यका लागि टोलीप्रति आभार व्यक्त गर्नुभएको छ। यद्यपि दुर्घटनामा परेका बाँकी आरोहीहरूको खोजी र शव संकलनको प्रयास अझै जारी रहेको छ। असम्भव भन्ने केही छैन भन्ने नारालाई विश्वभर स्थापित गरेका निर्मल पूर्जा अर्थात् निम्स्ताई, जसले 8,000 मिटर भन्दा अग्ला विश्वका सबै 14 हिमाल 6 महिना 6 दिनमा चढेर अभूतपूर्व इतिहास रच्नु भएको थियो। म्याग्दीमा जन्मनुभएका बेलायती विशेष सैन्य इकाई SBSमा सेवा गरेका निम्स्ताईले नेटफ्लिक्सको 14 पिक्स मार्फत नेपाली शेर्पा र माउन्टेन गाइडहरूको सामर्थ्यलाई विश्वमाझ नयाँ उचाइ दिनुभएको थियो। विन्टरमा पहिलो पटक K2 हिमाल चढेर इतिहास रच्नुभएका उहाँ मानवीय उद्धार र पर्वतीय पर्यटनको सुधारमा उत्तिकै अग्रपङ्क्तिमा हुनुहुन्थ्यो। तर साहसको यही यात्रा अन्तत ब्रड पिकको हिम पहिरोमा आएर सदाका लागि रोकियो। निम्स्ताईसँगै अस्ताउने आरोहीहरू नेपाली पर्वतारोहणका मेरुदण्ड थिए। गोर्खाका पूर बहादुर गुरुङ युक्त, जसले गुरुङ समुदायबाट सर्वाधिक 10 पटक सगरमाथा र 12 वटा 8,000 उचाइका हिमाल चुमिसक्नु भएको थियो। यस्तै दोलखाका किली पेम्बा शेर्पा किलु, जसले 18 वर्षको उमेरमा फरियाबाट सुरु गरेको यात्रा विश्वका सबै 14 वटा 8,000 मिटर अग्ला हिमालको सफल आरोहण र 15 पटक सगरमाथा चुमेर कीर्तिमानमा बदल्नु भएको थियो। उहाँहरूसँगै यसै वर्ष 4 वटा 8,000 अग्ला हिमाल चढिसक्नुभएका शङ्खुवासभाका निमा शेर्पा, अन्तर्राष्ट्रिय आरोही क्रिस्टिन हारिलाका भरपर्दो मार्गदर्शक ग्यालु शेर्पा र 29 वर्षकी अल्पायुमा अन्नपूर्ण र मकालुमा कठिन उद्धार गरिसक्नु भएका साहसी नुवाङ थिन्डु शेर्पाले पनि यही दुर्घटनामा जीवन गुमाउनुभयो। आधार शिविरमा शव संकलन भएसँगै अब ती पार्थिव शरीरहरूलाई यथाशीघ्र स्वदेश ल्याउने प्रक्रिया अघि बढाइएको छ। मृतक आरोहीका शोकाकुल परिवारजन र नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत पाकिस्तान सरकारसँग कूटनीतिक समन्वय गरी शव काठमाडौँ ल्याउने व्यवस्था मिलाउन आग्रह गरिरहेका छन्। शिखर चुमेर देशको नाम विश्व मञ्चमा उच्च बनाउने साहसी हातहरू आज हामीमाझ नरहे पनि उनीहरूले छाडेर गएको कीर्तिमान, साहस र बलिदानको पद चिन्ह नेपाली पर्वतारोहणको इतिहासमा सधैँ उज्यालो नक्षत्र बनेर चम्किरहनेछ।
1: बीपी कोइरालाको राजनीतिक विरासत, नेपाली काङ्ग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्ह, यी नेपाली राजनीतिका त्यस्ता बिम्ब हुन् जसलाई अलग गरेर कोइराला परिवारको पहिचानको कल्पनासम्म गर्न सकिँदैन थियो। तर समय र सत्ताको राजनीतिक चक्रव्यूहले आज एउटा अनपेक्षित मोड लिएको छ। बिपीका कान्छा सुपुत्र डाक्टर शशाङ्क कोइराला, जसले कुनै समय सिङ्गो नेपाली काङ्ग्रेसको नेतृत्व गर्ने सपना देख्नुभएको थियो, अब रुख र चारतारे झण्डा छाडेर नयाँ दलको नेतृत्व सम्हाल्ने सङ्घारमा उभिनु भएको छ। देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको संयोजक बनेसँगै राजनीति गर्माएको छ। तर प्रश्न उठ्छ, के यो डाक्टर शशाङ्कको आफ्नै राजनीतिक बाध्यता हो वा संस्थापन इतर समूहलाई तर्साउन देउवा पक्षले उहाँको काँधमा बन्दुक राखेको हो? विश्लेषण गर्दैछ सहकर्मी दिनेश लुइटेल।
2: 2072 तेह्रौँ महाधिवेशनमा मैदानमा नउत्रिकनै भारी मतका साथ महामन्त्री चुनिनुभएका डाक्टर शशाङ्क कोइरालालाई कुनै समय काङ्ग्रेस पंक्तिले बिपीकै छायाका रूपमा हेरेको थियो। कोइराला परिवारको विरासत र कार्यकर्ता माझको भावनात्मक आकर्षणका कारण उहाँ पार्टीको स्वाभाविक भावी सभापतिको दावेदार हुनुहुन्थ्यो। तर महामन्त्रीको 5 वर्ष कार्यकालमा संगठनमा देखिएको निष्क्रियता र वैचारिक स्पष्टताको अभावले उहाँको राजनीतिक उचाइ क्रमशः खस्किँदै गयो। 14 महाधिवेशनमा आफ्नै दाजु डाक्टर शेखर कोइराला मैदानमा उत्रिँदा डाक्टर शशाङ्कले देखाउनु भएको ढुलमुल नीति र शेरबहादुर देउवासँगको सामिप्यताले उहाँलाई इतर पक्षभित्रै कमजोर बनायो। आज तिनै डाक्टर शशाङ्कलाई देउवा पक्षले 521 सदस्यीय मूल आयोजक समितिको संयोजक बनाएर नयाँ दल गठनको अग्रभागमा उभ्याएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णय देउवा पक्षका दोस्रो तहका नेताहरूको रणनीतिक चालको परिणाम हो। विशेष महाधिवेशन र अदालतको फैसलापछि गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिकता मिलेपछि देउवा पक्ष सङ्कटमा परेको थियो। पार्टी विभाजनको नेतृत्व लिन तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का हच्किनुभयो। देउवा पक्षकै डाक्टर शेखर कोइरालालाई अघि सार्ने प्रयास असफल भएपछि दोस्रो रोजाइमा पर्नुभएका डाक्टर शशाङ्कले म तयार छु भनिदिँदा उहाँ संयोजक बन्नुभयो। विमलेन्द्र निधिले त अब हाम्रो नेता नै डाक्टर शशाङ्क हुनुहुन्छ भन्न समेत भ्याउनु भएको छ, तर बिपी पुत्र कारणले नै काङ्ग्रेस फुटाउन लाग्नु भएको भन्दै सामाजिक सञ्जालमा भने उहाँको तीव्र आलोचना भइरहेको छ। ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्री बनेपछि काङ्ग्रेसबाट निष्कासित हुनुभएका बिपीका जेठा छोरा प्रकाश कोइराला राजनीतिक मूल प्रभाव

0: बाट पहिले नै गुमनाम भइसक्नु भएको छ। अब कान्छा छोरा डाक्टर शशाङ्क पनि मूल प्रवाह त्याग्ने मोडमा पुग्नु भएको छ। प्रकाश कोइराला स्वयं आफ्नै भाइको यो कदमलाई रन्थनिएर लिएको निर्णय भन्नुहुन्छ। राजनीतिमा धैर्य गर्न सक्नुपर्छ। बिपीले लामो धैर्य राख्नुभएका कारण नै मुलुक जोगियो। अहिले रन्थनिएर नयाँ पार्टी बनाउनुको कुनै औचित्य छैन। बिपीका जेठा छोरा प्रकाश कोइरालाको भनाई। तर डाक्टर शशाङ्क कोइरालाले भने राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको बताउँदै आउनु भएको छ। पार्टीभित्रको एकताका लागि अनवरत प्रयास गर्दा पनि सार्थक भूमिका नदेखिएपछि कार्यकर्ताको निराशा सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका हौ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक एवं बिपी पुत्र डाक्टर शशाङ्क कोइरालाको भनाई। 29 देखि 31 साउनसम्म काठमाडौँमा हुने राष्ट्रिय भेलाको बन्द सत्रबाटै नयाँ पार्टी घोषणा गर्ने तयारीमा देउवा पक्ष जुटेको छ। तर पर्दा पछाडिका खेलहरू अझै रहस्यमय छन्। के देउवा पक्षले साँच्चै डाक्टर शशाङ्कको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न खोजेको हो, वा गगन थापा नेतृत्वको संस्थापन पक्षसँग बार्गेनिङ गर्न उहाँको कोइराला विरासतलाई ढाल बनाइएको हो? 2 दशक भन्दा बढी समय काङ्ग्रेस राजनीतिमा बिताउनु भएका डाक्टर शशाङ्कका लागि यो निर्णय कि त नयाँ राजनीतिक पुनर्जन्म हुनेछ, कि त दाजु प्रकाशले भने झैं इतिहासको अर्को सम्झौता विहीन मोडमा पुगेर राजनीतिक अवसान। बिपी कोइरालाले निर्माण गर्नु भएको राजनीतिक जग, सिद्धान्त र पहिचानलाई त्यागेर नयाँ दलको बाटो रोज्नु डाक्टर शशाङ्क कोइरालाका लागि सानो जोखिम होइन। उहाँ देउवा समूहको आन्तरिक सत्ता सङ्घर्षमा प्रयोग हुनु भएको हो या साँच्चै बाध्यताले यो बाटो रोज्नु भएको हो, त्यसको उत्तर आगामी 29 साउनको भेला र त्यसपछिका राजनीतिक घटनाक्रमले दिने नै छन्।
1: डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा नयाँ दल गठनको तयारी र नेपाली काङ्ग्रेसभित्रको बढ्दो ध्रुवीकरणले तल्लो तहका कार्यकर्ता र आम जनतामाझ धेरै प्रश्नहरू जन्माएका छन्। के नेपाली काङ्ग्रेस इतिहासकै अर्को गम्भीर विभाजनको मोडमा पुगिसकेको हो? संस्थापन पक्ष यस गतिरोधलाई सुल्झाउन के गर्दैछ? अनि असन्तुष्ट पक्षले बिपी पुत्रको काँधमा बन्दुक राखेर संस्थापनलाई चुनौती मात्र दिन खोजेको हो, वा साँच्चै नयाँ राजनीतिक यात्राको थालनी गर्न लागेको हो? यिनै पेचिला र समसामयिक प्रश्नहरूको उत्तर खोज्न काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलसँग सहकर्मी दिनेश लुटेलले कुराकानी गरेका छन्।
0: महामन्त्रीज्यू, पार्टीभित्र बढ्दै गएको यो पछिल्लो राजनीतिक गतिरोध र सम्भावित विभाजनको अवस्थालाई रोक्न कुन अवस्थातर्फ गइरहेको छ भन्ने नै आम कार्यकर्ताले अब विश्वास गर्न छोड्यो कि? खास भइरहेको के छ काङ्ग्रेसभित्र चाहिँ अहिले?
2: होइन, यो हाम्रो आन्तरिक विषय भएको कारणले सरकारवाला पक्षसँग हामीले कुराकानी गरिरहेका छौँ। हाम्रो दुवै पक्षमा विषयहरूको आदान प्रदान हुने काम भइरहेको छ। ठ्याक्कै सहमति अथवा निचोडको लागि हामीले छलफल गर्नुपर्ने भएकोले यो समय लागेको हो। अब यसमा चाहिँ खास गरी अब केही विषयहरू जुन आएका छन् त्यो आएका विषयहरूको बारेमा सहमति जुटाउनलाई हामीले अलि पहिलेदेखि प्रयत्न गरेको हो। दुवै पक्षबाट समझदारी कायम गर्नका लागि भनौँ न प्रतिनिधिहरू चाहिँ तोकेर छलफलका लागि हामीले सहमति गरेका मुद्दाहरू कार्यान्वयन गर्नका लागि गृह कार्य गर्न एउटा साझा समिति बनाऊ भन्ने हाम्रो पहिले प्रस्ताव थियो। अब त्यो समितिमा राख्नका निम्ति नामहरू प्राप्त भइसकेको स्थिति थिएन। त्यसबिचमा चाहिँ अलिकति भेला अथवा अलि थप गतिविधिहरू भएको अवस्था छ र पनि हामीहरू संवाद गरेर यसलाई हल खोज्ने कोसिस गरिरहेका छौँ।
0: विशेष महाधिवेशन ताका नै काङ्ग्रेस फुटको डिलमा भन्ने उच्चारण हुन्थ्यो, अहिले फेरि त्यही दोहोरिँदैछ। यो फुटको डिलबाट जोगिने अवस्था चाहिँ के छ? के ठोस पहल गरिरहनु भएको छ?
2: मतलब यो फुटको डिल यस्तो उस्तो भन्ने कुरा त अब यो अरूले गरेका विषयहरू भए, हामीहरूले चाहिँ हाम्रो आपसमा समझदारी कायम गर्ने, छलफल गर्ने, एकताको महाधिवेशन चाहिँ आयोजना गर्ने, सबैलाई महाधिवेशनमा समेटेर लिएर जाने, असमझदारीका विषयहरूलाई हल गर्ने यस्तो खालको कोसिसहरू हामीले गरिरहेका छौँ। अब यो समस्याको समाधान भनेको महाधिवेशनै हो। अब महाधिवेशन 1.5-2 महिनाभित्र हामीले चाहिँ महाधिवेशन गर्नै पर्ने हुन्छ। धेरै 3 महिनाभित्र हामीले महाधिवेशन गर्छौँ। यो महाधिवेशनमा सबैलाई समेटेर लाने वातावरण बनाउन हामीले खोजिरहेका छौँ। यसमा धेरै अप्ठ्यारो जटिल मिल्नै नसक्ने विषयहरू पनि छैनन्। त्यसमा छलफल गर्ने चाहिँ र समझदारी गर्ने महाधिवेशनमा सबैलाई समेटेर लिएर जाने हाम्रो प्रयास जारी।
0: तपाईँहरूले तोकेको महाधिवेशन भन्दा पहिले उहाँहरूको राष्ट्रिय भेला तोकिदिनु भने उहाँले यसले त अवस्था अलिक जटिल बनायो।
2: होइन, अब यस्तो छलफल गर्ने, भेलाहरू गर्ने, कुराकानीहरू गर्ने यो त भइ नै रहन्थ्यो। अब यसको आधारमा पार्टी नै फुट्यो गयो सकियो भन्ने कुरा चाहिँ स्वाभाविक होइन। आफ्ना विषयहरूलाई हामीले सार्वजनिक रूपमा बाहिर लानुभन्दा हामी आपसमा छलफल गरेर अगाडि बढाउँ भनेर भन्न खोजेको हाम्रो कुरा चाहिँ त्यो हो। हामीले त्यस निम्ति प्रयत्न गरिरहेका छौँ।
0: अब असन्तुष्ट पक्षलाई मिलाएर लैजान संस्थापन पक्षले पुनः संवादको ढोका खोल्छ कि उहाँकै बाटो रोज्न दिन्छ? त्यसो भए
2: तपाईँलाई मैले यत्रो दुईटा प्रश्नमा संवादको बाटो खोलिरहेका छौँ, कुराकानीको प्रयास भइरहेको छ, भनौँ न साझा समिति बनाएर केही विषयहरू जुन आएका छन् त्यसलाई कार्यान्वयन गर्ने दिशामा चाहिँ सहजीकरण गर्ने कोसिस भइरहेको छ, मैले भनिसकेँ त तपाईँको कुराहरू।
0: तर उहाँहरूको भेला त अहिलेसम्म स्थगित भएको छैन अझै पनि?
2: भेला नै गर्न नमिल्ने भन्ने पनि होइन, अब त्यो भेला स्थगित गर्नुपर्छ भन्ने आएको कुनै त्यस्तो डिमान्ड त्यस्तो विषय पनि होइन। हामीले चाहिँ समझदारीको वातावरण नखलबल्याउँ, आपसमा सहमति गरेर अगाडि बढ्नका निम्ति दुवै पक्ष सचेत हौँ र कसरी समझदारी हुनसक्छ समझदारीको विषय नै हामीले साझा मुद्दा बनाऊँ र एकताको महाधिवेशनमा सहभागी हुने स्थिति बनाऊँ भनेर हामीले भनिरहेको हो।
0: त्यो कहिलेसम्म टुङ्गिएला के निचोड निस्किने सम्भावना देख्नुहुन्छ कहिलेसम्म भन्ने?
2: भने निचोड ननिस्काएर हुँदै
0: मैले भन्न खोजेको 29 उहाँहरूले तोकेको भेला
2: भनेर मैले
0: तपाईँलाई 29 गतेको भेला छ उहाँहरूको, त्योभन्दा अगाडि त्यो सम्भावना देख्नुहुन्छ?
2: होइन, मैले तपाईँलाई भने हाम्रो प्रयास जारी छ, नमिल्ने अप्ठ्यारो विषय के अरे एकता हुनै नसक्ने सँगै जानै नसक्ने महाधिवेशनमा आबद्ध हुनै नसक्ने विषय छैन, त्यसैले हामीहरू आशावादी छौँ सबैले चाहिँ पार्टी कुटको दिशातिर जानुहुन्न भन्ने कुरामा सबै सचेत हुनुहुन्छ भन्ने हाम्रो विश्वास हो। पार्टीलाई एकताबद्ध लाने एकताबद्ध गर्ने महाधिवेशनमा सँगै जाने केही असमझदारीका कुराहरू छन् भने समझदारी गरेर अगाडि बढ्ने कुरामा चाहिँ दुवै पक्षमा चाहिँ जिम्मेवार ढङ्गबाट प्रस्तुत हुने कुराकानी गर्ने परिस्थिति बनाएर त्यसले वातावरण बनाउँछ। अब यो चाहिँ कस्तो भने फरक फरक ढङ्गले बस्दै जाने आफ्ना कुराहरू एकअर्कालाई लाञ्छित गरेर जाने स्थिति भयो भने सहमतिको वातावरणै बन्दैन, त्यसमा हामी सबभन्दा बढी सचेत छौँ। त्यो सचेतता सँगसँगै हामीले सहमतिका निम्ति सहकार्यका निम्ति एकै ठाउँमा राख्नका निम्ति हामीले प्रयत्न गरिरहेको कुरा म तपाईँ मार्फत अनुरोध गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो काङ्ग्रेस महामन्त्री प्रदीप पौडेल सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। केन्द्रमा सत्ता समीकरणको फेरबदल र नयाँ गठबन्धन बनेसँगै त्यसको असर अब प्रदेश सरकारहरूमा सङ्कटका रूपमा देखिन थालेका छन्। तर बाहिर अरू दलसँगको भागभन्डा भन्दा ठूलो अन्तर्घात पावर गेम अहिले नेकपा एमालेभित्रै चुलिएको छ। विशेष गरी जेएनजी आन्दोलन र गत फागुन 21 निर्वाचन परिणामपछि एमालेभित्र चर्किएको नेतृत्व पुनर्गठनको दुई लाइन सङ्घर्ष अहिले प्रदेश सत्ता कब्जा गर्ने रणनीतिमा छताछुल्ल भएको छ। शीर्ष नेतृत्वको शक्ति प्रतिस्पर्धा, व्यक्तिगत इगो र आन्तरिक गुटबन्दीका कारण प्रदेश राजनीति मात्रै होइन नेताहरूकै स्वास्थ्य र मर्यादा नै धरापमा पर्न थालेको छ। आखिर एमालेभित्रको यो रणाकोले प्रदेश सरकार र संसदीय राजनीतिलाई कता लैजाँदैछ? विश्लेषण गर्दैछ सहकर्मी सुनिता पोखरेल।
3: गत साउन 9 गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच 5 मध्ये 3 प्रदेशमा एमाले र 2 प्रदेशमा नेकपाले सरकार चलाउने समझदारी भयो। तर यो समझदारी कार्यान्वयनको नाममा एमाले भित्रै समानान्तर शक्ति संघर्ष सुरु भएको छ। एकातिर अध्यक्ष ओली आफ्नो पछाडि संस्थागत शक्ति कायमै राख्न चाहनुहुन्छ भने अर्कातिर उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल पक्ष पार्टी पुनर्गठनको एजेन्डा सहित काउन्टर रणनीतिका साथ अघि बढेको छ। यसको पहिलो शिकार बनेको कोशी प्रदेश। कोशीमा हाल एमालेकै हिक्मत कुमार कार्की मुख्यमन्त्री हुनुहुन्छ। तर अध्यक्ष ओली उहाँलाई हटाएर आफ्ना विश्वासपात्र तिल कुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन तल्लीन हुनुहुन्छ। संस्थागत निर्णय बिना राजीनामा नदिने र राजीनामाले संवैधानिक संकट निम्त्याउने मुख्यमन्त्री कार्कीको अडानपछि अध्यक्ष ओलीले आफ्ना सचिव शेरधन राईलाई विराटनगर खटाउनुभयो र कार्की विरुद्ध हस्ताक्षर अभियान नै चलाइयो। पछिल्लो समय पौडेल पोखरेल समूहतिर ढल्किएकै कारण कार्कीलाई हटाउन ओली लागि परेको विश्लेषण खोलिएको छ। कोशीको किचलो त एउटा प्रतिनिधि घटना मात्र हो। बागमती प्रदेशमा पुगेर एमालेको आन्तरिक गुटबन्दी झनै उग्र र दुःखद मोडमा पुगेको छ। सोमबार मध्यराती ओली निवास गुण्डुमा डाकिएको बागमती प्रदेश संसदीय दलको बैठकमा दलका नेता जगन्नाथ थपलियामाथि अध्यक्ष ओली र प्रदेश इन्चार्ज महेश बस्नेत समूहले चरम दबाव सृजना गर्यो। थपलियालाई हटाएर किरण थापालाई मुख्यमन्त्री अघि सार्ने रणनीतिका साथ चालिएको यो कदमका क्रममा थपलिया बैठकभित्रै बेहोस भएर ढल्न पुग्नुभयो। 50 वर्ष पार्टीमा बिताउनुभएका पुराना नेता बैठक कक्षमै ढल्दा समेत शीर्ष नेतृत्वबाट देखाइएको व्यवस्थाले एमालेभित्र विधि र पद्धतिको साटो व्यक्तिगत अधिनायकवाद हाबी भएको सन्देश दिएको छ। थपलिया अहिले वीर अस्पतालमा उपचाररत हुनुहुन्छ। पार्टीभित्र बढ्दो यो अराजकता र शैलीलाई लिएर उपमहासचिव योगेश भट्टराई सहितका दोस्रो तहका नेताहरूले सार्वजनिक रूपमा नै असन्तुष्टि पोख्न थाल्नु भएको छ। प्रदेशको कार्यकाल सकिने लाग्दा गरिएको यस्तो सत्ता लोलुपता र व्यवहारले जनस्तरमा पुराना दलहरूप्रति थप वितृष्णा जगाएको विश्लेषकहरूको तर्क रहेको छ। पार्टी कार्यालय र नेताका निवासहरू दुःख साट्ने, सुख बाँड्ने र भरोसाका केन्द्र बन्नुपर्ने हो, जहाँ पारिवारिक र कमरे डली वातावरणमा छलफल होस्। तर प्रदेश सरकारको फेरबदलले अस्थिरता र सत्ता लोलुपतालाई मात्रै बढावा दिएको छ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईको भनाई। पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको समयजगतमा गठित कार्यदल 2 महिना बित्दा पनि निष्कर्ष बहिन्छ। वैचारिक र संगठनात्मक संकट समाधान गर्नुको साटो प्रदेश सत्ताको भागभण्डामा आफ्नै सहकर्मी र नेताहरूलाई पेलेर जाने रणनीतिले एमालेलाई थप विभाजन र संकटतर्फ धकेल्दैछ। संसदीय राजनीतिमा शक्ति र सत्ताको प्रतिस्पर्धा नौलो विषय होइन, तर आन्तरिक गुटबन्दी साध्नकै लागि आफ्नै सहकर्मीहरूमाथि गरिने राजनीति प्रतिशोध र अमानवीय व्यवहारले पार्टीको साख मात्रै घिराउँदैन, लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रश्न उठाउँछ। गुन्डुमा घटेको घटना र प्रदेशहरूमा देखिएको यो किचलोले एमाले भित्रको दुई लाइन संघर्षलाई अब कुन मोडमा पुर्याउँछ त्यो भने हेर्न बाँकी नै छ।
1: कोशी र बागमती प्रदेशमा देखिएको यो किचलोले नेकपा एमाले भित्रको आन्तरिक समीकरण र शक्ति प्रतिस्पर्धा कति सतहसम्म पुगेको छ भन्ने प्रश्न पार्छ। एकातिर प्रदेश सरकार सञ्चालन र शक्ति सन्तुलनको विषय छ भने अर्कातिर पार्टीभित्रै मौलाउँदै गएको अविश्वास। यसै सन्दर्भमा एमालेभित्र चर्किएको यो शक्ति सङ्घर्ष, निर्णय प्रक्रियामा उठेका प्रश्न र यसले आम कार्यकर्तामा पुर्याएको सन्देशबारे हामीले एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिनुहुने एमाले सचिव डाक्टर राजन भट्टराईसँग कुराकानी गरेका छौँ।
3: अहिले प्रदेश सरकार पुनर्गठन र नेतृत्व चयनमा एमाले भित्रै गम्भीर असन्तुष्टि देखिएको छ। निर्णय प्रक्रियामा सामूहिकता भन्दा व्यक्तिगत दबाव हावी भयो भन्ने आरोपलाई यहाँले कसरी लिनुहुन्छ?
4: यो प्रदेश सरकारको सन्दर्भमा हाम्रो एकल सरकार बन्न नसक्ने स्थिति रह्यो, सामूहिक रूपमा अरूसँग मिलेर बनाउनु पर्ने अवस्था छ एकातर्फ भने, अर्कोतर्फ अब पार्टीभित्र फरक फरक साथीहरूले म पनि हुनु पर्यो भन्ने आकाङ्क्षा राख्ने कुरो चाहिँ अब सामान्य रूपमा लिनुपर्छ होइन। तर ती सबै प्रक्रिया र ती आकाङ्क्षाहरूलाई कहाँ अभिव्यक्त गर्ने, कसरी गर्ने भन्ने कुरा चाहिँ सम्बन्धित व्यक्तिहरूले विचार पुर्याउने कुरा हो। हामीले हाम्रो विधान, हाम्रा पार्टीका आफ्ना परम्परागत अभ्यास, अब हामी लोकतान्त्रिक प्रणालीमा छौँ, पार्टी सञ्चालनका आफ्ना विधि र विधान र सिस्टममा त प्रणालीहरू छन्, त्यसभित्र रहेर गर्नुपर्ने क्रियाकलापहरूमा कता कता सीमा उल्लङ्घन भएको हो कि कतिपय ठाउँमा भन्ने कुरा चाहिँ उठेको छ। त्यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र त्यो सम्हालेर जानुपर्छ, त्यसलाई सच्याएर जानुपर्छ। पार्टीले, पार्टी नेतृत्वले पनि त्यसतर्फ सच्याउनुतर्फ पहल गर्नुपर्छ भन्ने कुरा नै हो अहिले।
3: सत्ताको यो रसाकसी र तनावपूर्ण दृश्यले चाहिँ कार्यकर्ता मास त अलिकति नकारात्मक सन्देश नै गयो जस्तो देखिन्छ नि होइन?
4: नकारात्मक सन्देश चाहिँ जान्छ नै, स्वाभाविक हो। राजनीतिक दलहरू परिपक्व भएनन्, उनीहरूले परिपक्वतापूर्ण निर्णय गरेनन्, त्यसो हुनाले दलहरू, त्यो पनि लामो समय इतिहास बनाएका स्थापित दलहरू चाहिँ अहिले जनताले रुचाएनन् भन्ने कुरा उठिरहेको बेलामा त्यही किसिमको कार्यशैली दोहोरिने खालको गतिविधि हामीभित्र हुनु हुँदैन थियो। अब कहीँ कहीँ हुन खोजेको छ, त्यो हुन खोजेको कुरालाई छिटोभन्दा छिटो हामीले जुन किसिमको ड्यामेज भइरहेको छ त्यो ड्यामेजलाई कन्ट्रोल गर्दै हामी फेरि पुरानै हाम्रो एउटा विधि र प्रणाली मार्फत अगाडि जाने प्रक्रियालाई स्थापित गरेर जानुपर्छ। त्योभन्दा अर्को बाटो हामी हिँड्यौँ भने हाम्रो मतलब चाहिँ गलत हुनेछ भन्ने नै हो।
3: एमाले भित्र नेतृत्व र नीतिकै पुनर्गठनको माग उठिरहेका बेला पार्टीलाई यो आन्तरिक विवादबाट मुक्त गराउन चाहिँ नेतृत्वबाट कस्तो खालको निकास हुनुपर्ने यहाँले देख्नुहुन्छ?
4: होइन, सबै चिज हामीले विधि मार्फत गऱ्यौँ भने, किनभने हाम्रा विधि छन्, हाम्रा प्रणाली छन्, हाम्रो विधान छ, हाम्रो अभ्यास छ, हाम्रा नियमावलीहरू छन्, यी सबै चिजलाई त्यो भित्रबाट समाधान खोज्दाखेरि हामीले समाधान दिन सक्छौँ। जुनसुकै समस्याको पनि समाधान निस्किन्छ। अहिले उठेका समस्याको पनि हामी हाम्रो पार्टीको विधि र विधान प्रणाली मार्फतै त्यसको सम्बोधन गरेर निदान गर्छौँ, यसमा समस्या हुन्छ भन्ने मलाई लाग्दैन। यद्यपि यसले हामीलाई नकारात्मक सन्देश चाहिँ गएको छ, एक खालको निराशा थियो पार्टीभित्र, थप यसले चाहिँ मतलब निराशा उत्पन्न गरेको छ। त्यसलाई यसलाई छिटोभन्दा छिटो करेक्सन गरेर सही ट्र्याकमा हामीले लिएर आउनुपर्छ, ल्याउँछ।
1: उहाँ हुनुहुन्थ्यो एमाले सचिव डाक्टर राजन भट्टराई सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै। कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा र अन्तरिक्ष विज्ञानका अध्येताहरूका अनुसार एउटा ऐतिहासिक तर अनौठो घटना घट्न पुगेको छ। अन्तरिक्ष कम्पनी स्पेस एक्सको फाल्कन 9 रकेटको माथिल्लो भाग चन्द्रमाको सतहमा ठोकिएको अनुमान गरिएको छ। करिब 4,000 किलोग्राम तौल भएको यो अवशेष 8,690 किलोमिटर प्रति घण्टाको तीव्र गतिमा चन्द्रमामा बजारिएको बताइएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
3: गत वर्ष सन् 2025 जनवरीमा अमेरिकाको फ्लोरिडा स्थित केनेडी स्पेस सेन्टरबाट उडान भरेको स्पेस एक्सको फाल्कन 9 रकेटको माथिल्लो भाग अन्तरिक्षमा नै छुटेको थियो। सामान्यतया रकेटका यस्ता अवशेषहरू पृथ्वीको वायुमण्डलमा फर्केर चल्ने वा समुद्रमा खस्ने गर्दछन्। तर यो टुक्रा भने पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षणका कारण अनियन्त्रित हुँदै चन्द्रमाको कक्षतर्फ मोडिन पुगेको थियो। वैज्ञानिकहरूका अनुसार नेपाली समय अनुसार आज बिहान 11:40 जाँदा यो अवशेष चन्द्रमाको आइन्स्टाइन क्रेटर नजिकै ठोकिएको अनुमान छ। अत्याधिक गतिको यो ठक्करका कारण चन्द्रमाको सतहमा करिब 18 मिटर चौडा र 4 मिटर गहिरो नयाँ खाडल अर्थात् क्रेटर बनेको र केही माइलसम्म धुलोको बादल उठेको अनुमान गरिएको छ। नासाका प्रवक्ता जिमी रसेलका अनुसार यो घटनाबाट पृथ्वीमा भने कुनै किसिमको खतरा वा असर पर्ने छैन। सूर्यको प्रकाशका कारण पृथ्वीबाट नाङ्गो आँखाले यो दृश्य देख्न कठिन भए पनि विश्वभरका अत्याधुनिक दूरबीन तथा लुनार अर्बिटर हरूले यस घटनाको डाटा संकलन गरिरहेका छन्। मानव निर्मित वस्तु चन्द्रमामा ठोकिएको यो पहिलो घटना भने होइन। सन् 1959 यता विभिन्न मुलुकका अन्तरिक्ष यान र भू उपग्रहका अवशेष गरी चन्द्रमाको सतहमा करिब 3,000 भन्दा बढी मानव निर्मित वस्तुहरू पुगिसकेका छन्, जसको कुल तौल 190 टन भन्दा बढी रहेको छ। अन्तरिक्ष वैज्ञानिकहरूले यस घटनालाई अध्ययनका लागि एउटा नयाँ अवसरका रूपमा लिएका छन्। यसबाट चन्द्रमाको सतहको भौगर्भिक बनोट बुझ्न र अन्तरिक्षमा रहेका अनियन्त्रित फोहोरहरूलाई ट्र्याक गर्ने प्रविधिलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
1: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको 40 दिन बितिसकेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा 14 बमोजिम एन्फालाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेसँगै नेपाली फुटबलको भविष्य अन्योलमा परेको छ। यो निलम्बनका कारण एन्फाले फिफा विधान धारा 13 अन्तर्गत सम्पूर्ण सदस्यता अधिकार गुमाएको छ भने हाम्रा राष्ट्रिय टोली र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। आगामी नोभेम्बर 4 ढाकामा साफ च्याम्पियनसिपमा नेपालको सहभागिता लगभग असम्भव प्राय देखिएको छ। तर यति गम्भीर संकटका बीच पनि नेपाली फुटबलको भित्री दृश्य भने झनै निराशाजनक छ। निलम्बन फुकुवाका लागि फिफा एएफसी राखेपर सरकारसँग अपिल गर्ने क्रममा राष्ट्रिय टोलीका खेलाडीहरू नै दुई समूहमा विभाजित भएका छन्।
0: विक्रम लामाको नेतृत्वमा रहेको नेपाल फुटबल खेलाडी संघले सार्वजनिक गरेको भिडियो सन्देशमा सावित्रा भण्डारी साम्बा, अञ्जन विष्ट, रोहित चन्द, अनन्त तामाङ, अञ्जिला तुम्बा हम्फे सुब्बा लगायत शीर्ष खेलाडीहरूले एकजुट भएर नेपाली फुटबल जोगाउन गुहारमा आएका छन्। तर त्यसको केही घण्टापछि राष्ट्रिय टोलीका कप्तान किरण कुमार चेमजोङले अर्कै भिडियो सन्देश जारी गरे जहाँ उनी एक्लै जस्तो देखिएका छन्। एउटै उद्देश्य र उही संकटका लागि गरिएको अपिलमा समेत खेलाडीहरू एकै ठाउँमा उभिन नसक्नुले राष्ट्रिय टोलीभित्रको आन्तरिक दूरी र असन्तोष पुनः सतहमा ल्याइदिएको छ। खेलाडीहरू बीचको यो दरार नयाँ भने होइन, करिब 8 महिना अघि घरेलु लिग सञ्चालनको माग गर्दै विक्रम लामाको नेतृत्वमा खेलाडीहरू एन्फा मुख्यालयमा धर्ना बस्दा कप्तान किरणले त्यसको विरोध गरेका थिए। राष्ट्रिय टोलीका खेलाडी सडक आन्दोलनमा उत्रिनु अनैतिक हुने किरणको तर्क थियो भने अनन्त तामाङ लगायतका खेलाडीहरूले सम्पूर्ण फुटबलरको हितका लागि बोल्नुपर्ने भन्दै कप्तानको धारणाको खण्डन गरेका थिए। त्यस यता लगातार बढ्दै गएको यो दूरीले आज देशको फुटबल अस्तित्वको लडाईँ लडिरहेका बेला पनि खेलाडीहरूलाई एउटै मञ्चमा उभिन दिएको छैन। एकातिर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ढोका बन्द भएको छ भने अर्कातिर मैदानमा देशको प्रतिनिधित्व गर्ने मुख्य पात्रहरू बीचमा समन्वयको अभाव छ। प्रशासनिक निकायको लापरवाहीका कारण टोलीले निलम्बनको सजाय भोगिरहँदा खेलाडीहरूकै विभाजनले यो समस्यालाई झन जटिल बनाएको छ। नेपाली फुटबललाई बचाउन अब प्रशासनिक सुधार मात्र होइन राष्ट्रिय टोलीभित्रको एकता र सुदृढ नेतृत्व पनि उत्तिकै आवश्यक देखिन्छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले अङ्ग्रेजीमा समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ स्वरोजगार कार्यक्रम। त्यसपछि 8:25 हामी यहाँहरूलाई विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाउन उपस्थित हुनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर 14 फुलबारी एच गाउँकी भावना पुलामी मगरले सफल उद्यमीको पहिचान बनाउनु भएको छ। उहाँले 2074 सालमा 60,000 रुपियाँको लगानीबाट अहिले यो व्यवसाय सुरु गरेको हामीसँग कुराकानीमा उल्लेख गर्नुभएको छ। उहाँले उत्पादन गरेका दुना टपरीहरू अहिले काठमाडौँ, पोखरा, बुटोल लगायत देशका विभिन्न सहरहरूमा मात्र होइन विदेशसम्म पुग्न थालेको पनि उहाँले कुराकानीमा गर्नु भएको छ। भावनाले आफ्नो सफलताको श्रेय मेहनत र निरन्तरतालाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, 60,000 रुपियाँबाट सुरु भएको यो उद्योगले अहिले गाउँका महिला दिदीबहिनीहरूलाई समेत रोजगारी दिइरहेको छु। महिलाहरूको आय आर्जनमा यो उद्योगले केही भए पनि सहयोग पुगेको पनि उहाँले बताउनु भएको छ। उद्योगमा हाल 5 महिलाहरूले नियमित रूपमा रोजगारी पाइरहेको र अरू गाउँका 100 महिलाहरूले जङ्गलबाट सालका पात सङ्कलन गरेर उद्योगमा बिक्री गर्ने गरेको पनि भावनाले हामीसँगको कुराकानीमा बताउनु भएको छ। सुरुमा एउटा मात्र मेसिनबाट उत्पादन सुरु भएको उद्योगमा अहिले 3 मेसिनबाट दुना टपरी उत्पादन भइरहेको पनि पुलामीले उल्लेख गर्नुभएको छ। व्यवसाय विस्तारसँगै उहाँले गुणस्तरमा पनि विशेष ध्यान दिएको हामीसँगको कुराकानीमा उल्लेख गर्नुहुन्छ। उहाँको सफलताबाट प्रभावित भएर घरेलु कार्यालयले उहाँलाई 5,00,000 रुपियाँ बराबरको मेसिन उपलब्ध गराएको कुरा पनि उहाँले कार्यक्रममा उल्लेख गर्नुभएको छ। भावना अहिले दुना टपरी उत्पादन सम्बन्धी प्रशिक्षकका रूपमा पनि सक्रिय रहँदै आउनु भएको छ। विभिन्न जिल्लामा पुगेर महिलाहरूलाई तालिम दिँदै स्वरोजगारतर्फ प्रेरित गरिरहनु भएको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ। सफल उद्यमी बन्नका लागि सिप मात्र पर्याप्त नहुने उहाँको अनुभव छ। मेहनत, धैर्यता, अनुशासन र सकारात्मक सोच नै सफलताको आधार भएको उहाँको भनाइ छ। आज स्वरोजगार कार्यक्रममा हामीले यिनै धनगढी उपमहानगरपालिका वडा नम्बर 14 फुलबारीकी भावना पुलामी मगरसँग कुराकानी गरेका छौँ।
1: मेरो व्यवसाय चाहिँ दुना टपरी हो सर। यो चाहिँ मैले दुना टपरी व्यवसाय चाहिँ मैले 74 सालदेखि चाहिँ सिप सिकेर सिक्दाखेरि मैले 20 महिलामा सिप सिकेँ। 20 मध्येमा हामीले चाहिँ अब त्यहाँनिर कतिले गर्ने कतिले नगर्ने पनि भयो। मैले चाहिँ दर्ता गरेको त 74 सालमै हो सर, तर 74 सालमा दर्ता गरे तापनि यहाँको लागि चाहिँ एकदम नयाँ भयो त्यो काम। अनि त्यो कस्तो भने अपत्याउने खालको नपत्याउने, एकदमै त्यसलाई चाहिँ हेलाको दृष्टिले हेर्ने, त्यहाँबाट थोरै आम्दानी हुने अनि कसैले नगर्ने त्यो चिजलाई चाहिँ खासै वास्ता गरेको थिएन। किनभने 3 चाहिँ यहाँको बासिन्दाहरूले खासै आम्दानी नहुने, यसमा लागेर के फाइदा, यो गर्नुभन्दा लेबरी गर्ने, बरु दाउरा बेच्ने, एक भारी दाउरा बेच्यो भने 700-800 आउँछ, त्यहाँबाट 1-2 खाना पुग्छ, 1 पात ल्याएर त 200 पनि आउँदैन, हामीलाई केही हुँदैन भन्ने जस्तो कुराहरूले अनि साह्रै मलाई चाहिँ उहाँहरूलाई बुझाउन अनि सम्झाउन उहाँहरूलाई चाहिँ यो काम चाहिँ यस्तो उस्तो भन्दा साह्रै गाह्रो, 3 चाहिँ मलाई उहाँहरूलाई बुझाउनलाई नै गाह्रो भयो।
0: सुरुमा यहाँले यो दुना टपरी बनाउने तालिम लिनुभएको थियो?
1: हजुर, मैले यो सिप चाहिँ सुरुमा चाहिँ वडा मार्फतबाट सिकेको थिएँ। वाडा मार्फतबाट सिक्दाखेरि चाहिँ अब सिप त सिक्यौँ तर हामीले हातले मात्रै सिक्यौँ, मेसिन भनेको मैले कस्तो देख्न पनि पाएको थिएन सर। त्यो सिप सिकिसकेर नलपासी गएर त्यहाँ चाहिँ इन्द्रेणी दुना टपरी उद्योग छ रे भनिसकेपछि त्यहाँ चाहिँ म भ्रमणको लागि गएको थिएँ र मेरो बहिनीको घर पनि त्यतै हुनाले म चाहिँ त्यहाँ बसेर केही समयसम्म अध्ययन गरेर आएर मैले फेरि यहीँ साउजीलाई ल यो खालको मेसिन मलाई ल्याइदिनु पर्यो भनेर चाहिँ मैले आफ्नो थोरै लगानीमा जस्तै 30,000 स्टार्ट गरेको लगानीमा अहिले मेरो लगभग 80-90 लाखको चाहिँ मेरो कारोबार भइसकेको छ सर।
0: हजुर, कति दिनको तालिम लिनु? परेको थियो भावनाजी?
1: त्यति बेला पनि, त्यति बेला चाहिँ मैले 10 दिनकै लिएको थिएँ सर।
0: हजुर, 10 दिनको वडाले सञ्चालन गरेको तालिम लिनुभयो?
1: हजुर सर, हजुर सर, 10 दिनको तालिम दिँदाखेरि चाहिँ त्यो तालिममा सिप मात्रै नभएर मैले धेरै कुराहरू चाहिँ सिकियो। सिप त अब उयो हामीले परम्परागत चलिआएकै सिप हो, त्यसलाई चाहिँ खाली मेसिनले उठाउने काम मात्रै थियो, त्यो हातले लगाउने लाफाहरू थियो, तर त्यसमा मार्केटिङको कुराहरू थिएन, केही थिएन। मैले चाहिँ पछि गएर यो काम गर्दै गर्दाखेरि चाहिँ मार्केटिङको बारेमा पनि थाहा पाएँ, अनि र यो मेसिनहरू अझै योभन्दा यो राम्रो, योभन्दा यो राम्रो भन्दै जाँदाखेरि आज मैले राम्रो राम्रो मेसिनहरू चाहिँ त्यो अध्ययन र त्यो आफूले गर्दै गरेको कामबाट चाहिँ छान्दै आउँदा अहिले चाहिँ मैले 4 वटा मेसिन ठुला ठुला राख्न सफल भए।
0: हजुर,
1: अनि अहिले मसँग प्याकिङको मेसिन पनि छ, ठुला मेसिन अब मसँग 4 वटा भए, र कामदारहरू पनि मैले त्यो बेलामा चाहिँ खासै नपाएको अवस्था थियो, मैले त्यतिखेर साह्रै दुःख पाएँ। पछि मैले चाहिँ यही कामलाई चाहिँ एकदमै निरन्तरता दिएर, धैर्य धारण भएर, कसैको कुरा नसुनेर, कसैसँग नहटबडेर, आफू नआतिएर गर्दै जाँदा चाहिँ आज म सफल भए भनौँ न। अहिले म आफ्नै उद्योगमा 5 जनालाई रेगुलर रोजगार दिएर पनि मैले 500 देखि 1000 लगभग मैले धुरीलाई चाहिँ आफ्नो गुजारा सानोतिनो खर्च चल्ने र अनि आफ्नो बालबच्चालाई चाहिँ पढान पाठनमा सहयोग भइरहेको छ।
0: हजुर हजुर भावनाजी, अब कस्तो भने यहाँले त्यो सिप सिकेपछि मैले केही गर्छु र मैले केही गर्न पर्छ भन्ने चाहिँ सोच राख्नु भयो?
1: एकदमै सर, एकदमै। अब हामी कस्तो हुन्छ भने महिलाहरू जहिले पनि खालि पुरुषले कमाएको भरमा एकदमै निर्भर हुने, आफू चाहिँ एकदमै अब सिप सिके पनि सिपलाई चाहिँ एकदमै वास्ता व्यस्त नगर्ने, केही हुँदैन केही हुँदैन भन्ने खालको मात्रै हुन्थ्यो प्राय। र मैले चाहिँ त्यो सिप सिकिसकेपछि होइन, मैले सिप अब दिइसकेपछि केही न केही जीवनमा उतार्नै पर्छ। 10 दिन भनेको हाम्रो लागि धेरै समय थियो, त्यसमा खर्च भएको, त्यो समयलाई चाहिँ मैले केही न केही गर्नुपर्छ भनेर त्यसलाई चाहिँ मैले ध्यान राखेर आफूले त्यसलाई निरन्तरता दिँदाखेरि चाहिँ म आज यहाँ पुगेको छु।
0: तपाईँ सँगै अरू दिदी बहिनी पनि हुनुहुन्थ्यो होला है त्यति बेला सिप सिक्ने?
1: सिप सिक्दाखेरि हामी 20 जना महिलाहरू थियौँ सर। 20 जनामा अब सबै अब उस्तै, सबै एकले अर्कालाई त्यस्तै त हो नि। अब सिप सिके बास त्यतिखेर भत्ता छ कि नास्ताको लागि पनि जान्थे कि बाँकी गर्न जान्थे, त्यस्तै त हो।
0: अरूले अरूले चाहिँ व्यवसाय गर्नु भएको छैन?
1: छैन छैन सर, एकदमै।
0: तपाईँले चाहिँ सिप सिक्नु भयो, त्यसलाई व्यवहारमा प्रयोग गरिहाल्नु भयो?
1: हजुर सर, हजुर।
0: अनि सुरुमा कति लगानी गर्नु परेको थियो भावनाजी? अब यो दुना टपरी उद्योग सञ्चालन गरिरहनु भएको छ नि, फुलबारी दुना टपरी उद्योग भन्नुभयो होइन, अब यो सञ्चालन गर्न सुरुमा कति लगानी गर्नु परेको थियो तपाईँलाई?
1: सुरुमा त अब 30,000 थोरै लगानीसम्म, यस्तै गाउँ घरमा सानो सानो कोष जमा गरेर 150 रुपियाँ जमा गरेको समूहबाट चाहिँ मैले 30,000 निकालेर मैले त्यो मेसिन माग गरेर सानो मेसिनबाट स्टार्ट गरेको सर मैले। एकदम हाते मिसिन, एकदम हातले, सानो मिसिनले हातले चलाएर यसो 1-2 सय, 2-4 सय, 1,000, 2,000 चाहिँ मार्केटमा लगेर बुझाउने, सुरु सुरुमा मैले फ्रीमै बाँडे, त्यसरी चाहिँ आफ्नो प्रचार प्रसार गर्दै जाँदाखेरि पछि अलिअलि माग हुँदै गयो, माग हुँदै जाँदाखेरि मेरो अब त बिक्छ कि क्या हो भन्दाखेरि मैले अनि त्यसपछि मैले 50-60 हजारको मेसिन ल्याएँ, त्यसपछि फेरि 80 हजारको ल्याएँ, गर्दै जाँदा चाहिँ अहिले मेरो साथमा चाहिँ 3.5 लाखसम्मको मेसिन छ सर।
0: अहिले मेसिनबाट उत्पादन गरिरहनु?
1: हजुर सर, हजुर।
0: त्यहाँ तपाईँले नियमित कति जनालाई रोजगारी दिनु परेको छ अहिले?
1: नियमित मेरो यहाँ बसेरै काम गर्ने मन्थली चाहिँ मेरो 5 जना छ सर, अनि अरू चाहिँ अब जस्तै सामुदायिक वनहरूको छेउछाउ हुने 3 वटा गाउँ छ, 3 वटा गाउँबाट लगभग 500 देखि 1000 सम्मका धुरीले चाहिँ लाफा, जस्तै पात टिपेर ल्याउनेले चाहिँ पात मात्रै ल्याइदिन्छन्, लाफा गाँच्नेले लाफा मात्रै ल्याइदिन्छन्, कसैले चाहिँ अब होइन म भ्याउँदिनँ म हरियो पात मात्रै टिप्दै लगिदिन्छु भनेर पात मात्रै ओसार्ने पनि छन् सर, त्यति धेरै छन् अहिले।
0: अहिले त कस्तो भयो भने तपाईँको उद्योगले गर्दाखेरि अरू दिदी बहिनीहरूलाई पनि खाली बस्नु परेन, उहाँहरूले पनि आफ्नो घरको काम सकेर तपाईँको उद्योगमा पात ल्याउनुहुन्छ?
1: एकदम एकदम, उहाँहरू चाहिँ अब बिहान घरको काम सक्ने अनि जङ्गल जाने, नजिकै जङ्गल छ, जङ्गलकै छेउछाउ हुनेहरू, अनि गयो एकैछिनमा 1-1.5 घन्टामा 1 बोरा पात ल्याउने बित्तिकै 700-800 आउँछ, एकछिन पनि बस्दैनन् यहाँका महिलाहरू, कोही बस्दैन अहिले, सब जङ्गल गाछन्, अब एकछिन पात लिएर आएपछि फेरि गाँस्ने सुरु हुन्छ, उनीहरू राति पनि मोबाइल पनि हेर्न भ्याउँदैन, उनीहरू भन्छ कि आजकल त पैसा कमाउने ऊ भएर मोबाइलै हेर्न पाउँदैन भन्छन्।
0: धेरै महिला दिदी बहिनीहरूको आर्थिक गर्जो पनि टर्यो, तपाईँले एउटा उद्योग सञ्चालन गर्दाखेरि धेरैलाई सहज पनि भयो। कस्तो लाग्छ अहिले भावनाजी, हिजोको चाहिँ नि त्यो दुःख गरेका दिन सम्झिँदाखेरि?
1: अहिले त मलाई यति खुसी लाग्छ, त्यति बेला मलाई कसैले पत्याएको थिएन यो पात बेचेर सुनको थालमा भात खाने भयो, सुनको गजुरी लाउने भयो भन्ने कुराहरू मैले सुनेर मैले त्यो कुराहरू सहँदाखेरि त्यतिखेर त म झुप्पडीमा थिएँ र मैले त्यही कुराहरूलाई पनि एकदमै सरल तरिकाले त्यसलाई चाहिँ आफूले एकदमै त्यसलाई चाहिँ केही होइन यो मैले सहनु पर्छ मैले केही गर्नु खोज्दैछ भनेर त्यसलाई चाहिँ मैले एकदम सहेर एकदम त्यसलाई चाहिँ वास्ता व्यस्त नगरेर जाँदाखेरि अहिले म अब मैले भनौँ न सुनकै थालमा नखाए पनि कासै थालमा खाएछु, अब बस्दाखेरि पनि सुनकै गजुरी नलाए पनि अब लेन्टरै घरमा बस्न पाएको छु र दिदी बहिनीहरूले त्यो बेला मलाई अलिकति हेलाखुसी हेर्ने नजरले हेर्नुहुन्थ्यो, अहिले उहाँहरूले मलाई प्यारले हेर्नुहुन्छ नि त, धेरै आकाश पातालको फरक छ नि त, अहिले त्यति बेला गर्ने व्यवहार बोली र अहिले गर्नेमा धेरै फरक छ नि त। त्यो बेलामा ओइ भनेर बोलाउँथ्यो भने अहिले हजुर म्याम कता गएर आउनु भयो म्याम भनेर यसरी अब कति खुसी लाग्छ कति खुसी लाग्छ सर, त्यो त आकाश पातालकै फरक भएको छ। दिदी बहिनीहरू गाउँका अब पहिला त्यो बोल्ने दिदी बहिनीहरू नै अहिले चाहिँ हामीले चाहिँ उसलाई यसरी दिँदाखेरि उहाँले मलाई पैसा दिन्छ मेरो घर यसरी चलेको छ हामीले उहाँलाई चाहिँ यसरी सम्मान गर्नुपर्छ भनेर त्यति आफूले आफूलाई परिवर्तन गरेको देख्दा र मलाई गरेको माया देख्दाखेरि मलाई साह्रै खुसी लाग्छ सर।
0: हजुर, यति बेला मैले आज कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर 14 फुलबारी एज गाउँ कि भावना पुलामी मगरसँग कुराकानी गरिरहेको छु। उहाँले अहिले आफ्नै ठाउँमा दुना टपरी उद्योग सञ्चालन गरेर धेरै महिला दिदीबहिनीहरूलाई रोजगारी दिइराख्नु भएको छ। हामीसँग कुराकानीमा उहाँले ती कुराहरू बताइरहनु भएको छ। जस्तो यहाँले त्यो व्यवसाय त्यहाँ गरिरहँदाखेरि छ नि, कमाई चाहिँ कस्तो हुन्छ त भावनाजी, त्यो कमाईको कुरा पनि गरौँ न अलिकति।
1: हजुर सर, त्यो कमाई कस्तो हुन्छ भने हामीले पनि सधैँभरि कामदारको भर मात्रै नपरेर म आफै खटिँदाखेरि पनि डबल पाइने हो, होइन मैले कामदार मात्रै राखेर म अरूबाट मात्रै फाइदा लिन्छु भन्दा त्यसको केही पर्सेन्ट चाहिँ कामदारलाई बढी गएर आफू कमाउने हो। म आफै खटियो भने कम्तीमा पनि महिनाको मैले 80-90 हजार त चोखो राख्छु, एकदमै त्यो सबैलाई ज्याला स्याला काटकुट गरेर पनि मैले 80-90 हजार चोखो राख्छु। मन्थली त मेरो 2,70,000 मेरो सामान चाहिँ रेगुलरै जान्छ सर। अब जाँदाखेरि अब लाइट बिल आउँछ 12-15 हजार, अनि अब पातवालालाई दिँदा, अनि अब नास्ता खर्च भन्छ यातायात भन्छ, अब हुन्छ नि हरेक खर्चहरू काट्दाखेरि चाहिँ मेरो उसरी त बचाउन त म 1,00,000 बचाउँछु, तर पनि त्यसमा अलिकति अझै खर्चहरू काटकुट गर्दाखेरि चाहिँ 80 हजार चाहिँ मैले चोखो राख्न सफल भएकी छु सर।
0: के उत्पादन भइरहेछ अहिले?
1: मेरो चाहिँ उद्योगबाट एकदम मोमोको अचार खाने दुनादेखि लिएर अनि ठुलो भोज भतियारमा खाने खालको ठुलो टपरा हुन्छ नि त्यो, अब ठुल्ठुला भोज भतियारमा अब प्राय जस्तो प्लास्टिकका भाँडाहरू प्रयोग गर्ने ठाउँमा चाहिँ मेरो दुना टपरी जान्छ अनि त्यसमा चाहिँ उहाँहरूले खाना खानुहुन्छ, त्यो खालको सम्म छ सर मसँग, 7-9-10 वटै आइटम छ सर मसँग।
0: हजुर, बिक्री वितरणको लागि कुनै समस्या छ कि छैन, कुन ठाउँमा बिक्री वितरण गर्नुहुन्छ यहाँले?
1: सर अब समस्या त मलाई केहीमा पनि छैन, मार्केटिङ मेरो चाहिँ मेन त पोखरा काठमाडौँ बुटोल, बढी जस्तो चाहिँ काठमाडौँ पोखराबाट चाहिँ मेरो बाहिर पनि जान्छ, तर मैले चाहिँ डाइरेक्ट कनेक्ट गर्न नपाएको हुनाले मेरो चाहिँ साउजीहरूले खरिदेर साउजीले चाहिँ उहाँहरूले चाहिँ आफ्नो लोगो र आफ्नो उद्योगको छाप हालेर उहाँहरूले प्रक्रिया पुऱ्याएर चाहिँ बाहिर पठाउनुहुन्छ विदेश, अब जस्तै अमेरिका अस्ट्रेलिया जापान गइराखेको छ, तर मैले चाहिँ मेरो साउजीलाई दिनुपर्ने हुन्छ सर।
0: आफ्नै ठाउँमा बस्नु भएको छ, त्यही व्यवसाय गर्नु भएको छ, वनमा खेर गएको पात संकलन गरेर अरू दिदी बहिनीले पनि आय आर्जन गरिराख्नु भएको छ, उहाँहरूलाई पनि आर्थिक क्षेत्रमा केही सहयोग पुगेको छ। अब यो व्यवसाय तपाईँले त्यहाँ गरिरहँदाखेरि त्यहाँको स्थानीय सरकारले पनि तपाईँहरू जस्तो जो उद्यमी महिला हुनुहुन्छ तपाईँहरूलाई केही सहयोग गरेको छ कि छैन?
1: अब गरेको छ भनौँ भने अब त्यही तालिम दिनलाई चाहिँ एकचोटि मैले मेरो उद्योगमा 50 हजार राखिदिनु भएर त्यति बेला म चाहिँ एकदमै नाजुक स्थिति लकडाउनको बेलामा थियो सर, म चाहिँ अब यहाँकाहरूले पनि खासै नपत्याउने मलाई घरकोले पनि सपोर्ट नगर्ने अलिकति म चाहिँ एकदमै आर्थिकले लास्टै बिजोग भइसक्दाखेरि म विदेश जान्छु भनेर मैले विदेश जानलाई पासपोर्ट बनाएर जानु खोज्दाखेरि चाहिँ त्यति बेला चाहिँ मलाई होइन तपाईँले यहीँ गर्नुपर्छ, फेरि पुनः 20 जनालाई चाहिँ तपाईँले तालिम दिएर तपाईँकै उद्योगबाट चाहिँ छनौट भएर गएको महिलाहरूलाई चाहिँ रोजगार दिनुहोस् भनेर मलाई 50 हजार छुट्याइदिनु भएको थियो ओडाले, अनि ओडा मार्फतबाट फेरि मैले चाहिँ 50 हजारले चाहिँ 30 जना महिलाहरूलाई चाहिँ तालिम दिएर अनि मैले फेरि पुनः सञ्चालन गरेर यहाँ आएको छ, त्यही हो दिएको भनेको त्यति हो। तर अब अहिलेसम्म उहाँहरूले ल यो उद्योगमा मैले यति लगानी लाएँ 50 हजार भनेको पनि धेरै हो, तर अब हेर्नुपर्छ बेला बेलामा निगरानी गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूले अहिलेसम्म एकचोटि पनि आएर कस्तो छ त मेरो उद्यमी दिदी बहिनीहरूले गरेको कामहरू भनेर हेर्न चाहिँ आउनु भएको छैन, एकदमै गुनासो लाग्छ। अनि अब पालिका मार्फतबाट पनि अहिलेसम्म पालिकाबाट चाहिँ मलाई केही पनि सपोर्ट छैन। उहाँहरूले चाहिँ अब मेरो यो सामान यहाँ मात्रै नभएर मिडियाले यति छापछापी गर्दा पनि उहाँहरू चाहिँ पालिकाबाट एकचोटि साँच्चै यो उद्योग चलेको हो कि होइन भनेर एकपटक पनि आएर कस्तो छ त भनेर सोधपुछ नगर्दा, अनि अब हुन्छ नि अब गाउँ घरमा भएको उद्योगले यति धेरै रोजगार पाइराखेको छ त्यो उद्योगलाई पनि एकचोटि हामीले यसो हेरौँ न त भन्ने पनि मनमा नलाग्दाखेरि चाहिँ हाम्रो पालिका देखेर मलाई साह्रै गुनासो लाग्छ।
0: अनि हजुर प्रदेश सरकारबाट केही सहयोग पाउनु भएको छ कि छैन?
1: प्रदेश सरकारबाट पनि केही पाएको छैन, मलाई निर्देशनालय घरेलु मार्फतबाट चाहिँ गुरु 5 लाख मेसिन चाहिँ
0: म करिब करिब अन्ततिर पनि आइसकेका छु होइन, अहिले पनि हाम्रो गाउँ घरतिर चाहिँ युवा साथीहरू कामको खोजीमा विदेश जाने तर्खर पनि हुनुहुन्छ, गई पनि राख्नु भएको छ। उहाँहरूलाई पनि आफ्नै ठाउँमा केही गरौँ गर्न सकिन्छ भनेर भन्नका लागि तपाईँ केही सल्लाह सुझाव दिन चाहनुहुन्छ?
1: एउटा मेहनत मात्रै चाहिन्छ सुरु सुरुमा त, अब थोरै लगानी भनौँ न, आफू मात्रै रोजगार होइन कि आफ्नो परिवारका सम्पूर्णले रोजगार पायो सर। मेरो घरको म एउटाले सुरु गरेको, मेरो छोराले पायो, छोरीले पायो, मेरो अब मम्मीले पाएको छ, वरिपरिका दिदी बहिनीले पाएको छ, अब भनौँ न अब सबैले वरिपरिकाले रोजगार पाएर अहिले सबैले चाहिँ एकदमैको लागि चाहिँ राम्रै प्रशंसा गरिराखेको छ। हामीले पहिला कहाँ गएर 2 पैसा कमाउने कसरी कमाउने भन्ने कुराहरू गर्नुहुन्थ्यो, अहिले उहाँहरूले घर बसी बसी दिनको 400-500 हजारसम्म कमाइराख्नु भएको छ उमेर अनुसार। अब सानो बालकले पनि आएर यसो पात मिलाकै भरमा पनि उहाँहरूले चाहिँ 2-4 सय कमाउनुहुन्छ। अब कसैले गाँसेर, कसैले मेसिन चलाएर, कसैले प्याकिङ गरेर त्यसरी पनि चाहिँ गर्न सकिन्छ। विदेश गयो भने त एकैजनाले कमाउने त हो नि, एकजनाले कमाएर 4 जना रमाउनु पर्ने अवस्था पनि हुन्छ। म चाहिँ के भन्छु भने अब सुरुमा त्यो विदेश जाने लगानीले नेपालमै बसेर गर्न चाह्यो भने चाहिँ एकदमै राम्रो छ, गर्न सक्नुहुन्छ। त्यसलाई चाहिँ अब हामीले अलिकता मेहनत गर्नुपर्ने हुन्छ। मलाई चाहिँ कस्तो लागेको छ भने अब मैले गरेको कामले चाहिँ सारा नेपालीले चाहिँ हेरेर जसले पनि अब जसोले पनि जागिरको लागि भौतार लिन नपरोस्, रोजगारको लागि नपरोस्, आफ्नै ठाउँमा सानो तिनो भए पनि गरेर आफू मात्रै नभएर आफ्नो परिवारलाई पनि एउटा रोजगारको बाटो दिलाइदिउँ भन्ने मेरो यो इच्छा चाहिँ पुरा भएको छ।
0: भर्खरै यहाँले सुन्नुभयो कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर 14 फुलबारी यस गाउँकी भावना पुलामी मगरसँग गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्था आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 9 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। पहिलो गीत सुनाउँछौँ रचना रिमाल, बसन्त दङ्गाल र मुकुन्द महतको स्वर, बसन्त दङ्गाल र नारायण दङ्गालको शब्द सङ्कलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो नमराज ढुङ्गाना र पार्वती कार्कीको स्वर, अशोक कुमार सापकोटा र नमराज ढुङ्गानाको शब्द संकलनमा रहेको लोकदोरी गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, सरोज लामिछाने र विमला पन्तको स्वर, सरोज लामिछानेको शब्द संकलनमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ प्रतिमा अर्याल र मुक्तिनाथ उप्रेतीको स्वर, मुक्तिनाथ उप्रेतीको शब्द संकलनमा। यो गीत सुनिसकेपछि राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सुनसरी रासिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। र युक्रेनको किभमा भएको रुसी आक्रमणमा 21 जनाको मृत्यु। समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 जना गरी 4 जनाको मृत्यु भएको थियो। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उकियाब, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्क बहादुर केसी र सदस्य सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारिज गर्ने र नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय वृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारेमा आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। नीति कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नीति नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौँ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको यही सावन 13 गतेको निर्णयअनुसार सावन 25 गतेदेखि केन्द्रीय कार्यालय घन्टीघरमा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा साझीकरण गर्न प्रत्येक दिन 2 जना केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ। प्रतिनिधि सभाको क्यालेन्डर र आगामी बैठकलाई थप प्रभावकारी बनाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ। सभामुख डोल प्रसाद अर्यालले आज डाक्नु भएको बैठकमा प्रतिनिधि सभाको आगामी संसद क्यालेन्डर, संसद बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाम मुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद बैठकमा अपनाउनु पर्ने पोसाक सम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो। यस्तै उपभोग वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ। यसअघि समितिमा भएको छलफलमा सांसदहरूले देशभर देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्नुपर्ने र ग्यास विक्रेता डिपोहरूलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद दुवाडीले मध्य पूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र यसले खाना पकाउने ग्यास र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति श्रृङ्खला असन्तुलित हुने अवस्था देखिएको जानकारी गराउनु भएको थियो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्र देशमै 1,00,000 रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले फ्री भिसा फ्री टिकट प्रभावकारी र पारदर्शी नभएको भन्दै खारेजीका लागि तयारी सुरु गरिएको जानकारी दिनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालयले तयार पारेको पनि बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्याधिक खर्च बेहोर्नु परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भएको थियो। यस्तै सदस्यहरूले घरेलु कामदारमा विदेश पठाउँदा G2G मार्फत सम्बन्धित मुलुकमा पठाउनु पर्ने र वैदेशिक रोजगारमा ठगिएका नागरिकको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार लाग्नुपर्ने धारणा राख्नु भएको थियो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाउनु उचित नभएको बताउनु भएको छ। कानुन न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्यप्रति आपत्ति जनाउँदै यस्तो भ्रामक सूचना तत्काल हटाउनु पर्ने बताउनुभयो। यस्तै मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र नेपालको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र रहेको बताउँदै बाह्य संस्थाले प्रमाण बिना आरोप लगाउनु स्वीकार नहुनेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले न्यायपालिकालाई कार्यपालिकाको छायाका रूपमा परिणत गर्न नहुने बताउनु हुँदै सञ्चार माध्यमले लोकतन्त्र सामाजिक न्याय तथा मानवाधिकार संरक्षणका क्षेत्रमा संवेदनशील र प्रमाणमा आधारित भई सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको थियो। बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने संयुक्त विज्ञप्तिको स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेस्टी इन्टरनेसनल इन्टरनेसनल कमिसन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त विज्ञप्ति सम्बन्धी आधिकारिक विवरण उपलब्ध गराई सम्बन्धित संस्थासँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको समितिका सभापति समीक्षा बास कोटाले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सांसदहरूले मुलुकको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक सम्पदाहरूको संरक्षणमा जोड दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल कदमी लिन सरकारलाई अनुरोध गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा सरकार विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङले बजेट र जनशक्ति अभावमा पुरातात्विक महत्त्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परिरहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्य संस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि सिकाई चौतारी कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्देशन दिनुभयो। बैठकले मन्त्रालयको समग्र कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै आगामी वर्ष परिणाममुखी कार्य सम्पादन, सेवा प्रवाहमा सुधार तथा शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बकेउता असुली प्रयास थालेको छ। बकेउता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवाला भएकासँग आज छलफल सुरु गर्दै प्रक्रियागत कार्य थालेको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले आज इन्टरनेट सेवा प्रदायक संघका पदाधिकारीसँग छलफल गर्दै कानुन बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राजकोषमा दाखिला हुनुपर्नेमा जोड दिनुभएको थियो। नेपाल टेलिभिजन, हाल सार्वजनिक सेवा प्रसारण संस्थाले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता तथा कानुनी त्रुटि भएको औल्याउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट, अटोमेसन र अनलाइन प्लेटफर्महरूको खरिद सम्बन्धी गठित छानबिन समिति 2083 आज सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा समक्ष आफ्नो प्रतिवेदन बुझाएको हो। गत आषाढ 1 डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा सञ्चार मन्त्रालयद्वारा गठित 4 छानबिन समितिलाई नेपाल टेलिभिजनले विभिन्न समयमा खरिद गरेका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यदिशा दिएको थियो। यसअघि सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको सेटेलाइट ब्यान्ड विथ खरिदबारे गठन गरेको समितिले पनि आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। कैलालीको कैलारी गाउँपालिका 5 बैजपुरमा निर्माण गरिएको 1500 अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ। 19.5 करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अस्पतालबाट बहिरङ्ग सेवा, एक्सरे, इसिजी, प्रयोगशाला, प्रसुति र फार्मेसी लगायतका सेवा दिन सुरु गरिएको गाउँपालिकाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रसियाले गैराती युक्रेनको राजधानी किभमा गरेको वृहत आक्रमणमा 21 ज्यान जानुका साथै 44 घाइते भएका छन्। यो वर्षको सबैभन्दा घातक आक्रमणका रूपमा रसियाले व्यापक मात्रामा ब्लास्टिक क्षेपास्त्र तथा ड्रोनहरू प्रयोग गरेको थियो। युक्रेनी सेनाले आक्रमणमा नागरिक, आवासीय भवन तथा गोदामहरू क्षतिग्रस्त भएको जनाएको छ। युक्रेनी सेनाले उद्धार कार्य सुरु भएको र मृतकहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ। अब आर्थिक समाचार।
6: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्कलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग बुधबार मन्त्रालयमा छलफल गर्नुहुँदै राष्ट्र बैङ्कले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारीको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका बैङ्कका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैङ्कले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो। नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले नेपालको नियामक प्रणालीले नव प्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नको उत्तर आफैसँग खोज्नुपर्ने बेला आएको बताउनुभयो। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उपभोक्तालाई बिना झन्झट ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो। टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यका देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कारवाही गरिरहेको जनाउँदै अवैध ओसार पोसारमा संलग्न भएमा कारवाही हुने चेतावनी दिएको छ। कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परि सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको हो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार अजय बमबाट।
7: नेपालले आगामी वर्ष आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप खेल्न छनौट प्लेअफ चरणदेखि नै खेल्नुपर्ने भएको छ। ग्लोबल छनौट आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने भएको छ। क्रिक इन्फोका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आइसिसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचा अनुसार छनौट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोलीले 12 राष्ट्र सहभागी हुने मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ। सन् 2027 आइसिसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका 12 शहरमा अक्टोबर 4 नोभेम्बर 11 आयोजना हुनेछ। विश्वकप छनौट प्रतियोगितामा कुल 10 टोली सहभागी हुनेछन्। सेप्टेम्बर 30, 2026 एकदिवसीय वरिताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक पूर्ण सदस्य राष्ट्रहरू मध्ये सबैभन्दा तल्लो वरितामा रहेका 2 टोली, लिग 2 शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट छनौट हुने 4 टोलीले प्रतियोगितामा स्थान बनाउनेछन्। विश्वकप छनौट प्लेअफमा लिग 2 पुछारका 4 टोली र च्यालेन्ज लिगका 4 टोली बीच प्रतिस्पर्धा हुनेछ। हाल लिग 2 तालिकामा नेपाल 6 स्थानमा छ। 32 खेलबाट नेपाल 11 जित, 19 हार र 2 खेल नतिजा विहीन रहँदा नेपालले 24 अङ्क जोडेको छ। नेपालले बाँकी एक श्रृङ्खलाबाट सबै 4 खेलमा जित निकाले पनि शीर्ष 4 अटाउन मुस्किल हुनेछ। च्यालेन्ज लिगलाई विश्व क्रिकेटको तेस्रो स्तरको प्रतियोगिता मानिन्छ। प्लेअफको ढाँचा अझै तय नभए पनि 8 टोली बीच हुने यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोलीले विश्वकप छनौटमा स्थान बनाउनेछन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने अस्ट्रेलियाको टप एन टी20 सिरिजको खेल तालिका सार्वजनिक भएको छ। अगस्त 21 30 अस्ट्रेलियाको ड्राबिनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा कुल 6 खेल खेल्नेछ। नेपालले प्रतियोगिताको पहिलो खेल अगस्त 21 घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्दै अभियान सुरु गर्नेछ। उक्त खेल नेपाली समय अनुसार दिउँसो 2:15 हुनेछ। नेपाल लगातार दोस्रो वर्ष यस प्रतियोगितामा सहभागी हुन लागेको हो। गत संस्करणमा नेपालले 6 खेल खेल्दा 2 जित र 4 हारको नतिजा निकालेको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरी रासिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न संसदीय समितिको निर्देशन र युक्रेनको किभमा भएको रुसी आक्रमणमा 21 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
8: अहिले सुन्दै हुनुहुन्थ्यो राति 9 बजेको समाचार। अब यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोगबाट प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना आयोगको वेबसाइटको साथै सम्बन्धित कार्यालयको सूचना पार्टीमा टाँस गरिएको र आयोगको मिति 2083 साउन 20 गतेको सूचना पत्रमा समेत प्रकाशित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। विज्ञापन नम्बर 17285 17289/2082/83 सेवा कृषि पद कृषि प्रसार अधिकृत। विज्ञापन नम्बर 17290/17291/2082/83 सेवा कृषि पद पशु विकास अधिकृत। विज्ञापन नम्बर 17292/17294/2082/83 सेवा कृषि पद कृषि अर्थविज्ञ। विज्ञापन नम्बर 17295/17298/2082/83 सेवा कृषि पद पशु चिकित्सक। विज्ञापन नम्बर 17348/17349/2082/83 सेवा कृषि पद मत्स्य विकास अधिकृत। विस्तृत जानकारीको लागि मिति 2083 साउन 20 गतेको गोर्खापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सकिनेछ। लोकसेवा आयोग। यहाँहरू यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अबको प्रस्तुतिमा स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
10: स्थलगत रेडियो बहस।
11: स्वागत छ फेरि पनि स्थलगत रेडियो बहसमा। हामी दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस यहाँहरूलाई सुनाइरहेका छौँ। अघिल्लो हप्ता मेलुङ गाउँपालिकाकै कृषिका कुरा, त्यस्तै महिला सशक्तिकरणदेखि व्यावसायिकताका कुरालाई विशेष जोड दियौं। आज स्थलगत बहसको दोस्रो भागमा भने शिक्षा स्वास्थ्य लगायतका विषयमा बहस गर्ने प्रयास गर्दैछौ। अघिल्लो बहसमा झैं यो बहसमा पनि हामीसँग मेलुङ गाउँपालिका अध्यक्ष हीरा कुमार तामाङ हुनुहुन्छ, त्यस्तै उपाध्यक्ष गायत्री आचार्य हुनुहुन्छ, त्यस्तै ओडा अध्यक्ष ज्यूहरू अनि शिक्षा क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ लगायत मेलुङ गाउँपालिकाको विकासमा चासो चिन्ता व्यक्त गर्नुहुने पालिकावासीहरू यति बेला यो बहसमा सहभागी हुँदै हुनुहुन्छ। अब मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहसको दोस्रो भागको शुरूआत गरौं। धेरै जसो सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दो क्रममा छ। कतिपय सामुदायिक विद्यालयहरू मर्जरको क्रममा छन् भने कतिपय सामुदायिक विद्यालयहरूमा त दरबन्दी पनि कटौती गर्ने अवस्थासम्म आइपुगिसकेको छ। हामी मेलुङ गाउँपालिकामा रहिरहँदा यहाँका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको पाटोतर्फ शैक्षिक गुणस्तर सुधार्नको लागि मेलुङ गाउँपालिकामा भएका विद्यालयहरूले कस्तो प्रयास गरेको छ? अहिले अब स्थानीय पाठ्यक्रमको पनि पढाइ हुन्छ, त्यो स्थानीय पाठ्यक्रमको पढाइले साँच्चै अपनत्व पनि दिन्छ त? परिवर्तन के भइरहेको छ सामुदायिक विद्यालयमा? सामुदायिक विद्यालयका प्रतिनिधिज्यूहरूबाट केही बुझ्न चाहे।
12: धन्यवाद. नमस्कार, म सन्तोष श्रेष्ठ, त्रिभुवन माध्यमिक विद्यालयको प्रधानाध्यापक. मेलुङ गाउँपालिकाको शैक्षिक अवस्थाको कुरा गर्दा समग्रमा म भौतिक अवस्थाको जानकारी गराउँछु. भूकम्पभन्दा पछाडि लगभग सबै विद्यालयहरूको भवन चाहिँ एकदमै सुविधा सम्पन्न भवनहरू बनेका छन्. त्यसपछि भवनहरू बने विद्यार्थीको पहुँचमा चाहिँ अहिले सबैहरू स्कूलहरू चाहिँ नजिक नजिकै छन्, विद्यार्थीको पहुँचमा छ. तर गुणस्तरको हिसाबले हामीमा के कमजोरीहरू अझै पनि बाँकी रहेका कुरा म यहाँ जानकारी गराउँछौँ. शैक्षिक अवस्थामा सुधार गर्नको निम्ति पालिका नै अहिले सबै परीक्षाहरूको जिम्मेवारी दियोस्. पहिला विद्यार्थीबाट पैसा उठाएर परीक्षाहरू लिन्थ्यौँ. त्यो कुरा चाहिँ अहिले चारवटा टर्मको परीक्षा हामीले वार्षिक रूपमा गरिरहेका छौँ. त्यो चाहिँ पालिकाले क्वेसन र कपी उपलब्ध गराएर हामी विद्यार्थीलाई निशुल्क परीक्षा पनि लिइरहेका छौँ. अहिले सबै स्कूलमा हेर्ने हो भने ल्याबहरू, साइन्स ल्याबको कुरा गरौँ, त्यसपछि अरू विषयको पनि ल्याबहरू, गणितका ल्याबहरू पनि बन्दैछन्. प्रत्येक विद्यालयमा अहिले पुस्तकालयहरूको व्यवस्था छ. त्यसैले अहिले भौतिक हिसाबले हेर्ने हो भने स्कूलहरू एकदमै मजबुत बन्दै गइरहेको छ. यहाँले अहिले कुरा राखिसक्नुभयो विद्यार्थीको संख्याको हिसाबले हाम्रोमा पनि बसाई सराईको दर भनेको विद्यार्थीहरूलाई सहरमा पढाउने, बोर्डिङमा पढाउने नाममा चाहिँ सहरिने संख्या एकदमै भएकोले विद्यार्थी संख्याहरू बिस्तारै कम हुँदै गइरहेको चाहिँ छ. तर तथापि हामीले यहाँ जति विद्यार्थी हुनुहुन्छ त्यहाँ उहाँहरूलाई चाहिँ गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति अहिले हामीका सबै स्कूलहरूमा हामीले आईसीटी मार्फत शिक्षण गर्ने, ल्याबहरूमा विद्यार्थीहरूलाई प्रयोगत्मक कार्यहरू गराउने, त्यस्तै गरी हामीले स्थानीय पाठ्यक्रमहरू बनाएर स्थानीय पाठ्यक्रम लागू गर्ने कुरा गरिरहेका छौँ. सबै विद्यालयमा अहिले इन्टरनेटको व्यवस्था गरिएको छ. त्यहाँ हामीलाई केही आवश्यक परेको कुराहरू खोज्ने, त्यसपछि प्रत्येक स्कूललाई हामीले आईसीटीको व्यवस्था भनेको चाहिँ कम्प्युटर ल्यापटपहरू पनि वितरण गरिरहेका छौँ. प्रत्येक स्कूलमा प्रिन्टर पुगेको छ. त्यो मार्फत पनि हाम्रा सिकाइका कामहरू भइरहेका छन्. अलिकति हाम्रो स्कूलको पाटोमा एउटा फरक कुरा चाहिँ अलिकति यो राज्यले माथिबाटै गरेको कुरा चाहिँ जम्मा वर्षभरिमा मसलन्द खर्च भनेर 30,000 दिन्छ. त्यो चाहिँ हामीलाई एक महिनालाई पनि मार्कर र शैक्षिक सामग्री बनाउनु पर्यो भने चार्ट पेपरहरू किन्न पनि पुग्दैन. तर हाम्रा बाध्यताहरू के छन् त्यसको निम्ति चाहिँ राज्यले लगानी गर्नुपर्ने छ. त्यसको निम्ति अब जस्तै हाम्रो अहिले मेरै स्कुलको कुरा गर्ने हो भने मैले मासिक रूपमा 20-25,000 रुपियाँ चाहिँ बिजुलीको बिल तिर्छौँ. तर त्यही 30,000 रुपियाँ आउँछ, त्योभन्दा बाहेक कहाँबाट गर्ने होला, कसरी ल्याउने होला, हामी टिचरहरू चाहिँ अलिकति भिख माग्न हिँड्नुपर्ने, त्यही खर्च चाहिँ कहाँबाट उभार्ने होला भनेर हिँड्नुपर्ने अवस्थामा छौँ. यो कुरा चाहिँ राज्यले अलिक गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ. त्यस्तै गरी अहिले शिक्षक छनौटको कुरा, पहिला हामी स्कुलले आफैले व्यवस्था गर्थ्यौँ, स्कुलकै खर्च हुन्थ्यो. अहिले पालिकाले शिक्षक छनौट यहीँबाट गरेर पठाइदिने व्यवस्था गरेको छ. त्यो एउटा राम्रो व्यवस्था गरेको छ. शिक्षकहरूलाई रिजल्टको आधारमा, नतिजाको आधारमा चाहिँ प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने कामको पनि अभ्यास सुरुवात भइसकेको छ. र अब बिस्तारै हामीले माग गर्नुपर्ने अथवा अहिलेको यो भूगोललाई हेर्दाखेरि चाहिँ हामी अब बिस्तारै विद्यालयलाई आवासीय विद्यालय बनाउनु पर्ने, त्यस्तै गरी साना विद्यार्थीहरूको लागि टोलटोलमा ठाउँ ठाउँमा आवश्यकताहरू हेरेर विद्यालय राख्नुपर्ने र ठुला विद्यार्थीको निम्ति चाहिँ सकेसम्म विद्यालय बसको व्यवस्था गरेर ल्याउने पुर्याउने गरिदिने र अलि ठुला विद्यार्थीको निम्ति चाहिँ त्यहीँ होस्टेलको व्यवस्था गरियो भने शैक्षिक सुधारमा एउटा ठुलो टेवा पुग्नेछ भन्ने मलाई लागेको छ. यो कुरा मैले फेरि पालिका समक्ष, यो चाहिँ राष्ट्रिय रूपमै पनि एउटा बहसको विषय बनिरहेको छ. अहिले मेगा स्कुलको कन्सेप्ट धेरै कुरा विद्वानहरूले बोलिराख्नु भएको छ. त्यसैले अबको शैक्षिक यात्रा चाहिँ हाम्रो त्यतातिर हुनुपर्छ होला भन्ने लाग्छ. र शैक्षिक गुणस्तरको हिसाबले हामीले थुप्रै कामहरू गरिरहेका छौँ. कहिलेकाहीँ रिजल्ट हेर्दा हाम्रो मेलुङको चाहिँ शैक्षिक सुधार के होला अथवा शैक्षिक गुणस्तर के होला भन्ने हुन्छ. सबै ठाउँको लगभग उस्तै हो, तर कसले कसरी देखाउँछ भन्ने कुरालाई चाहिँ कसैले लुकाएर हाम्रो अवस्था यस्तो हो भनेर अर्को छुट्टै देखाउने रिजल्ट एउटा हुन्छ. हाम्रो अवस्था जे छ हामीले त्यही देखाइरहेका छौँ र त्यहीबाट हामीले सुधार गर्न खोजिरहेका छौँ. त्यसैले हाम्रो गुणस्तर कतै कमजोर हो कि भन्ने पनि लाग्छ. त्यसमा धेरै जसोले चाहिँ शिक्षकहरूलाई मात्रै गाली गर्नुभएको पनि देखिन्छ. त्यसमा तीनवटा पिल्लर भन्छौँ हामी, तीनवटा खम्बा भन्छौँ. विद्यार्थीको मेहनत त्यही अनुसारको चाहियो, टिचरले परिश्रम त्यही अनुसार गर्नु पर्यो, अभिभावकको चासो पनि त्यही हुनु पर्यो. तर ग्रामीण भेगमा अहिले के छ भने जो आर्थिक रूपमा सक्षम हुनुहुन्छ, जो शिक्षित हुनुहुन्छ, उहाँहरूको बसाई सराई दर बढी जस्तो सहरमा भएको छ. र जो आर्थिक रूपमा कमजोर हुनुहुन्छ, अलिकति चेतनाको हिसाबले नि कमजोर हुनुहुन्छ, त्यस्ता मान्छेको मात्रै गाउँमा अलिकति बस्ती चाहिँ बाक्लो हुँदै गइरहेको अवस्थामा अलिकति छोराछोरीको पढाइप्रति पनि त्यस्तै अवस्था हो कि. म यसो हाम्रै कक्षाका विद्यार्थीहरू हेर्छु, तीन चारमा पढ्ने भाइ बहिनीहरू चाहिँ काम गर्नको निम्ति हिँडिरहेको देख्छु. कहिले मलको भारी बोक्नको निम्ति ठेक्का लिने भनेर हिँड्दछन् भाइ बहिनीहरू. भनेको त्यो अवस्था अहिले पनि छ. राज्यले निशुल्क शिक्षा त भनेको छ, तर एक सेट किताब दिँदैमा चाहिँ यो निशुल्क भन्ने कुरा चाहिँ त्यो गलत कुरा छ. कम्तीमा त्यसको ड्रेसको कुरा उसले ग्यारेन्टी लिइदिनु पर्यो, कपी पेनको कुरा ग्यारेन्टी लिइदिनु पर्यो. स्कुलमा कहिलेकाहीँ केही आर्थिक सहयोग गर्नुपर्ने हुन्छ बालबालिकालाई काम गराउँदै जाँदा, त्यो स्कुललाई केही तिर्नुपर्ने हुन्छ, त्यो कुरा चाहिँ राज्यले ग्यारेन्टी लिइदियो भने चाहिँ त्यसपछि हाम्रो पाटो, हामी शिक्षकको पाटो चाहिँ हामी गुणस्तरमा मात्रै लाग्न सक्छौँ. विद्यालय नपुग्ने पैसा पनि आफै खोज्नुपर्ने छ. ती साना विद्यार्थी भाइ बहिनीहरू फ्रीमा पढाइदिनु पर्यो, ड्रेस फ्रीमा दिनु पर्यो भन्दा हामी आफैले सहयोग गर्नुपर्ने अवस्था छ. त्यो कुरामा चाहिँ राज्यको ध्यान दिन जरुरी छ भन्ने कुरा राख्दै मैले अहिलेलाई यति राखेँ. धन्यवाद, नमस्कार.
13: त्यसै गरेर हामीसँग शिखर भण्डारी भाइ पनि हुनुहुन्छ, उहाँ पनि प्रधानाध्यापक हुनुहुन्छ भीम मावि धनुकेबाट। यो मैले अघि स्थानीय पाठ्यक्रमको कुरा गरिराखेको थिएँ। स्थानीय पाठ्यक्रमबाट अब हामीले स्थानीय कुराहरू पढाइरहँदा त्यो स्थानीय महसुस गर्छन् बालबालिकाले भन्ने चाहिँ महसुस भएको शिक्षकहरूले चाहिँ पाउनु भएको छ कि छैन, म चाहिँ यो प्रश्न गर्न चाहन्छु।
14: म शिखर भण्डारी, प्रभा भीम मावि धनुके। यो राज्य संहितामा गइसके पश्चात पालिका, नगरपालिका, गाउँपालिकाको कन्सेप्टमा आइसके पछाडि स्थानीय स्तरमा आफ्नो स्थानीय भूगोल, त्यसको चाहिँ संस्कार, त्यहाँको चाहिँ रीतिरिवाज, सबै कुराहरूलाई समेटेर राज्यमा एउटा चाहिँ के त्यस्तो किसिमको एउटा पाठ्यक्रम विकास केन्द्रले पनि तय गरिदिएको व्यवस्था छ, जहाँ चाहिँ एउटा 100 पूर्णाङ्कको चाहिँ पाठ्य पुस्तक आफ्नो स्थानीय तहले डिजाइन गरेर त्यो भेग भूगोल समेट्ने गरी निर्माण गर्न सक्ने क्षमताको त्यो विकास गरेको हुनाले हाम्रो मेरो गाउँपालिकामा पनि 2074 साल पश्चात एउटा एकाङ्की रूपमा केही एउटा चाहिँ सुरुवात भएको थियो, तर त्यो पूर्ण थिएन, स्थानीय पाठ्यक्रम निर्माण पूरा भएको थिएन। तथापि हामीले यस गाउँपालिकाको चाहिँ विशेष सहयोगमा गत वर्ष एउटा टिम बनाएर मेरो गाउँपालिकाको चाहिँ भेग भूगोल सुहाउँदो किसिमको पाठ्यक्रम निर्माण गरिसके पश्चात हामीले पाठ्यपुस्तक समेत निर्माण गरी विद्यार्थीको हातमा हामीले अघिल्लो वर्षबाट नै त्यो पाठ्यपुस्तक दिइसकेको अवस्था छ। र मेरो गाउँपालिकाको चाहिँ स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि र मेरो गाउँपालिका समग्र विषयवस्तु समेट्नको लागि चाहिँ मेरो गाउँपालिकाले चाहिँ एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चाहिँ हामीले बुझेका छौँ। अब समय सापेक्ष रूपमा केही कुराहरू परिमार्जन गर्नुपर्ने भन्ने, पाठ्य पुस्तकमा परिवर्तन गर्नुपर्ने, यो यसलाई हामी सहयोग रूपमा लिनुपर्छ। देश परिस्थिति, राज्य, त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरूदेखि लिएर स्थानीय स्तरमा पनि भएका कुराहरूलाई, मुख्य कुराहरू विकास निर्माणदेखि लिएर चाहिँ सबै कुराहरूलाई परिमार्जन गर्ने गरी कुनै पनि पाठ्य पुस्तक त एउटा त्यो ठोस एउटै मात्रै हुने कुरा हुँदैन, यो परिमार्जित दस्तावेज भएको कारणले गर्दाखेरि मेलो गाउँपालिकाको सम्पूर्ण भूगोललाई समेटेरै निर्माण गरेको पाठ्यक्रम छ र त्यसमा कतिपय कुराहरू पाठ्य पुस्तकमा समावेश भइसकेको छ। तथापि हाम्रै गाउँघरमा यो पाठ्यक्रम र पाठ्य पुस्तक लेखनमा त्यसको एउटा सदस्य म पनि भएको नाताले गर्दाखेरि मलाई यस कुरामा एउटा के कन्फिडेन्स छ भनेदेखि हामीले धेरै कुराहरू हामीले देखेको तर त्यस विषयमा नजानेको हुँदो रहेछ। तथापि कक्षा 1 देखि कक्षा 8 सम्म स्थानीय पाठ्यक्रम विषय विद्यार्थीलाई अध्यापन गराउँदै गर्दाखेरि आफ्नो पालिकाभित्र धेरै कुराहरूको चाहिँ ज्ञान हासिल त्यो विद्यार्थीले गर्ने रहेछ र त्यो विद्यार्थीले त्यसै पालिकाभित्रको चाहिँ ज्ञान हासिल गर्ने गरी निर्माण गरेको पाठ्यक्रम र पाठ्य पुस्तकले चाहिँ समग्र मेलुङको शिक्षा नीति र शिक्षाको जुन शैक्षिक अवस्थाको बारेमा चाहिँ थप जान्न र ज्ञान हासिल गर्न चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको चाहिँ अनुभव भएको छ।
13: यो शिक्षाले सबैभन्दा ठूलो सुधार चाहिँ नैतिक सुधार ल्याउने पर्ने कुरा हो, होइन? हामी सबै जात जाति सबै मिलेर बसिरहेका हुन्छौँ, तर कहिलेकाहीँ विभिन्न कारण देखाएर गाउँमा झगडा परिरहेको हुन्छ। अब यसको समाधानको लागि अहिले कहाँ आइपुग्छौँ, हामी पालिकामा आइपुग्छौँ, त्यहाँ न्यायिक समिति पनि हुन्छ। विशेष गरेर यो पालिकाको सामाजिक विकासको र समावेशिताको कुरा गर्दा मैले न्यायिक समिति प्रमुखलाई कसरी यो स्थानीय विवाद समाधानको लागि प्रयास गरिरहनु भएको छ, जातिगत विविधता पनि रहेको छ, केही चुनौतीहरू पनि होलान्, अहिले म उपाध्यक्ष ज्यूतर्फ लागे।
15: धन्यवाद मनुकाजी, खास गरी यहाँले जोडिहाल्नुभयो। अब निकै लामो समयदेखि चाहिँ नैतिक शिक्षा हाम्रो विद्यालयमा कार्यान्वयनको अवस्था छैन, चलन चल्तीको अवस्था छैन। पछिल्लो समयलाई अध्ययन गर्ने हो भने, हेर्ने हो भने, हामीले कर्तव्यलाई एकातिर राखेर अधिकारलाई मात्रै अगाडि सारिरहेको अवस्था छ, चाहे सरकारी तहबाट होस् या विभिन्न संघ संस्थाबाट होस्, चाहे हामी सबैले होस्, हामी महिला अधिकारको कुरा गरिराख्छौँ तर कर्तव्यलाई हामीले कुनै कुनामा पठाइदिइसकेका छौँ। हामीले जनजाति दलित अधिकारको कुरा, सुनिश्चितताको कुरा गरिराख्दा तर हामीले कर्तव्य कहिले पनि कसैलाई पढाएकै छैनौँ, सम्झाएकै छैनौँ। किन भन्दा हामीसँग नैतिक शिक्षा पनि छैन र नैतिक शिक्षाको विषयमा त्यो विद्यालयको मात्रै कुरा होइन, हाम्रो अभिभावक कुरा, हाम्रो घरको कुरा, हाम्रो समाजको कुरा, हामी जहाँ जहाँ जान्छौँ त्यहाँ त्यहाँ हामीले कर्तव्यलाई त्यति धेरै अगाडि ल्याएका छैनौँ, अधिकारलाई जति ल्याएका छौँ। त्यसैले गर्दाखेरि यस्ता किसिमका समस्याहरू अघि यहाँले भनिसक्नुभयो, जति पछिल्लो समय आउँदै जान्छ त्यति नै यो अलिकति विवादका कुराहरू, समस्याका कुराहरू, अराजकताका कुराहरू, यी कुराहरूले चाहिँ घर गरिरहेको अवस्था छ। जति पनि घटनाहरू न्यूनीकरण हुँदै जानुपर्ने तर त्यतिकै घटनाहरू चाहिँ अझै बढेर आइरहेको अवस्था हामीले अनुभूति गरेका छौँ र मेलुङ गाउँपालिकामा पनि यस्ता किसिमका घटनाक्रमहरू आइरहेका छन्। कतै श्रीमान श्रीमतीको छ भने कतै छरछिमेकीबाट छ, कतै ओल्लो पल्लो घरबाट छ भने कतै एउटा बस्तीबाट अर्को बस्तीमा छ। यो घटनाक्रमहरू चाहिँ निकै धेरै आउने गरेका छन्। हामीले के गरेका छौँ भने कतिपय घटनाक्रमहरू ओडाले नै व्यवस्थापन गर्नुहुन्छ। कानुनमा हेर्ने हो भने, न्यायिक समितिमा आइपुगेर हेर्ने हो भने, ओडाले भन्दा पनि त्यहाँ रहेका चाहिँ मेलमिलापकर्ताहरूले मेलमिलाप केन्द्रमा बसेर घटनाहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ, मिलापत्र गराउनेदेखि

0: भन्दै गर्दा हामीले चाहिँ स्क्रिनिङ यो मुद्दालाई उजुरीलाई स्क्रिनिङ पनि गरेर आउने अवस्था चाहिँ जनतासँग नागरिकसँग पुर्याउन सकेको अवस्था आज छैन। हामीले 13 किसिमको मुद्दालाई मात्रै हामीले व्यवस्थापन गर्ने गर्छौँ, हामीले सम्पादन गर्ने गर्छौँ, बाँकी मुद्दाहरू हामीले हेर्न मिल्दैन। तर हामीले हेर्न नमिल्ने मुद्दाहरू पनि उहाँहरूलाई थाहा हुँदैन र हामीकोमै आउने गर्नुहुन्छ। अनि उहाँहरूलाई के लाग्छ भने यो हेरिदिनुपर्ने गाउँपालिकाले नै हो अथवा भनौँ न्यायिक समितिले नै हो तर गरिदिनु भएन भन्ने लाग्छ। जुन स्थानीय सरकार सञ्चालन ऐनले हामीलाई त्यसलाई व्यवस्थापन गर्न त्यसलाई हेर्न दिएकै छैन, यस्तो खालको पनि अवस्था छ। र यहाँले चुनौती अथवा भनौँ समस्याको कुरा गर्दै गर्दा हामीले जेन तेन अवस्था अनुसारको व्यवस्था त गरेका छौँ, यसरी न्यायलाई चाहिँ न्याय सम्पादन गरिरहेको अवस्था त छ। यद्यपि हामीलाई चुनौती के छ भने सबैभन्दा पहिला म आफू हेर्ने भने कानुनको विद्यार्थी होइन, तर पनि मैले कानुनको काम गर्नु परिरहेको अवस्था छ। सक्षम कर्मचारी अझ भनौँ कानुनी अधिकृत हुनुपर्ने स्थिति हो, तर गाउँपालिकाले आफै पनि कर्मचारीहरू चाहिँ राख्न त सक्छ, तर पनि के छ भने हाम्रो स्रोत साधन सीमित छ। हामीलाई प्रदेशले 6 महिनाको तलबको व्यवस्थापन गरेर एउटा चाहिँ कानुनी सहजकर्ता भनेर व्यवस्थापन गरेको थियो, आजको अवस्थामा हेर्ने हो भने हामीसँग उहाँ पनि हुनुहुन्न। त्यसैले गर्दाखेरि चाहिँ हामीले कसैलाई हायर गर्दै केही मुद्दा एक दिनमा हेर्ने अर्को दिनमा हेर्ने गरेर चाहिँ हामीले जेन तेन अवस्था अनुसारको व्यवस्थापन गरेर गरिरहेको अवस्था छ कानुनको सन्दर्भमा कुरा गर्ने भने। र अर्को चाहिँ अलिकति हामीलाई भूगोलको पनि समस्या छ, हामीले जस्तै पीडितले उजुरी दिइराखेको हुन्छ हामीले पीडकलाई बोलाउनु पर्ने हुन्छ, उसलाई चाहिँ हामीले चिठी पठाउनु पर्ने हुन्छ, यहाँसम्म बोलाउनु पर्ने हुन्छ, भूगोलको अलिकति समस्या छ, त्यो हामीले व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, त्यो पनि अलिकति सङ्कटको हिसाबले रहेको छ। र अघि पनि मैले भने यो स्क्रिनिङको कुरा चाहिँ कुन उजुरी गाउँपालिकामा लिएर आउनुपर्ने हो, कुन उजुरी चाहिँ प्रहरी कहाँ जानुपर्ने हो, कुन उजुरी चाहिँ प्रशासनमा या अदालतमा जानुपर्ने हो, यो कुरा चाहिँ अब नागरिकले छुट्याउन सक्नुभएको अवस्था छैन। यो केही हदसम्म हामीले यसलाई चाहिँ सचेतीकरण गर्न सकेका छैनौँ, यो खालको चाहिँ समस्या छ। यद्यपि हामीले कसरी हुन्छ त्यसरी चाहिँ व्यवस्थापन गर्दै आएका छौँ आजसम्म हेर्दाखेरि, तर सँगसँगै अझै पनि समस्या भने सकिसकेको अवस्था छैन, हामीले यसलाई चाहिँ समाधान गर्न सकिरहेको अवस्था चाहिँ छैन, हामी प्रयासरत छौँ।
1: अब मेलुङ गाउँपालिकाको कुरा गरिरहँदा स्वास्थ्य क्षेत्र चाहिँ कस्तो छ त? हामीसँग यहाँ हरिराम चापागाई हुनुहुन्छ, स्वास्थ्य शाखा प्रमुख, समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराइदिनुहोस् न।
2: गाउँपालिका भइसकेपछि 7 वडा भएको छ, यसमा हाम्रो त्यो अवस्थामा 5 स्वास्थ्य चौकी मात्रै भएको अवस्था थियो र हाल चाहिँ मेलुङ गाउँपालिकामा 11 स्वास्थ्य संस्था चाहिँ स्थापना भएको छ। नागरिकले स्थानीय तहमा पाउनुपर्ने निशुल्क रूपमा पाउनुपर्ने सेवाहरू चाहिँ उपलब्ध गराउनको लागि मेलुङ गाउँपालिकाले कम्तीमा पनि आधी घण्टाको भित्र चाहिँ आफ्नो आधारभूत स्वास्थ्य सेवा पाउनको लागि भनेर मेलुङ गाउँपालिकामा 7 वडामा 7 सामुदायिक स्वास्थ्य केन्द्र र त्योभन्दा बाहेक आधी घण्टाभित्र स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ भन्नको खातिर 4 सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरेर मेलुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बेहोरा मैले जानकारी गराएँ। विशेष गरी स्थानीय तहमा भएको स्वास्थ्य संस्थाहरूले चाहिँ प्रिभेन्टिभमा चाहिँ काम गरिरहेको छ, भनेको रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनेतिर चाहिँ स्वास्थ्य सेवा लगाइरहेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहे। जस्तै खोप सेवा, परिवार नियोजन, यी आदिभित्र पर्ने रोगहरू, सौरा रोगहरूलाई कसरी नियन्त्रण गर्ने भन्नेतिर चाहिँ गाउँपालिका लागिरहेको छ। जनमानस चाहिँ अलिकति के छ भने हाम्रो जुनसुकै रोगको पनि उपचार स्थानीय तहमै हुन्छ भन्ने छ, त्यसलाई चाहिँ अलिकति स्वास्थ्य सेवाको अवस्था अनुसार निर्देशिका अनुसार चाहिँ काम गर्ने अवस्था पनि रहेको छ। समग्रमा हेर्दाखेरि मेलुङ गाउँपालिकामा सर्ने रोगको अवस्था धेरै न्यूनै हुँदै गइरहेको छ। अलिकति अब हाम्रो खानपान र सबै व्यवस्थापनले गर्दा अलिकति हाम्रो नसर्ने रोगहरूको संख्या चाहिँ क्रमागत रूपमा बढ्दै आएको अवस्था पनि देखिन्छ। के अनुरोध गर्न चाहे भने मेलुङ गाउँपालिका प्रविधि मैत्री सेवा चाहिँ प्रत्येक वडाबाट सेवा पाइराख्नु भएको छ। प्रशासन सेवामा पनि कुनै पनि सेवाग्राहीले आएर कम्तीमा पनि एक दिन चाहिँ बस्नुपर्छ वडामा अथवा गाउँपालिका गएर भन्ने अवस्था अहिलेसम्म देखिएको छैन। केसम्म भइरहेको छ भने अहिले काठमाडौँबाट सेवाकारी आउनुहुन्छ, हाम्रो प्रत्येक वडामा गाडी आइपुग्छ र उहाँहरू 4:30-4:30 चाहिँ ओर्लिनुहुन्छ र आधी घण्टा 15 मिनटको समयमा उहाँले चाहिँ सेवा लिएर जान सक्ने अवस्था बनेको छ। र हामी उहाँलाई आउन नसक्ने उहाँको कागजपत्र सबै मिलेको छ भने मेल मार्फत अथवा कुनै पनि व्यक्ति मार्फत पनि उहाँहरूलाई चाहिँ हामी डकुमेन्ट बनाएर उहाँलाई सेवा दिइरहेको अवस्था छ। आधी घण्टादेखि 15 मिनटसम्म चाहिँ सेवा उपलब्ध गराएको कुरा चाहिँ जानकारी गराउन चाहे।
1: यहाँलाई धेरै धेरै धन्यवाद। यहाँ अपेक्षा थापा पनि हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट प्रतिनिधि।

0: शान्ति पात्र कहाँनिर हुनुहुन्छ, यहाँको समस्याहरू केही छ भने सुनाइदिनुहोस् न।
1: नमस्कार, मेरो नाम अपेक्षा थापा, म मेलुङ गाउँपालिका वार्ड नम्बर 5 बस्छु। मलाई चाहिँ खासै केसैमा पनि समस्या होइन, म भन्दा अलि धेरै अशक्त व्यक्तिहरू देखेको छु, उनीहरू भनेको शिक्षाहरूबाट पनि वञ्चित हुनुहुन्छ, तर मलाई कुनै पनि समस्या छैन।
0: धेरै धेरै धन्यवाद। प्रतिनिधि पात्रको रूपमा यहाँले आफ्ना साथीहरूको समस्या यहाँ राखिदिनु भयो, पक्कै पनि यो समस्याका बारेमा सम्बोधन हुन्छ नै होला। मैले बृहस्पति गोलेजीलाई पनि देखिरहेको छु, राजनीतिक व्यक्तित्व हुनुहुन्छ, आफ्ना कुराहरू राखिदिनुहुन्छ कि?
2: म पनि पहिला चाहिँ महिला विकासतर्फ सामाजिक प्रचालकमा काम गर्थे, अहिले चाहिँ म कृषि क्षेत्रमै लागेका छु। कृषि क्षेत्रमा पनि हाम्रो यहाँ गोले गाउँ कुनिलटोल भन्ने ठाउँ चाहिँ अलि अपाइक पर्दो रहेछ, अनि पोहोर हामीले मुला रोप्यौँ, झन्नै 20 रोपानी जतिमा मुला रोपेका थियौँ, मुला बिक्री गर्न नसकेर भुङ्गुरलाई गाई बस्तु भैँसीलाई खुवाएर सिद्ध्यायौँ। 18,000 मुला रोपेका थियौँ ल्याएर बिउ, प्याजको बिउ रोप्यौँ हामी झन्नै 30-32 रोपनी जति पनि प्याजको बिउ रोप्यौँ, त्यो फुलाउने रहेछ गेडा फुलाएर बङ्गलादेश पठाउनु पर्ने प्याजको बिउ, त्यसलाई पनि हामीले राम्रोसँग ऊ गर्न सकेनौँ, रोग लागेर त्यो पनि सब नष्ट भयो। पहिला गाउँपालिकाबाट हामीलाई 2,00,000 अनुदान दिनुभएको थियो, त्यसले पनि टनेल बनाएर गोलभेटा रोपेर हामीले यताउता त गऱ्यौँ, तर व्यापार गर्ने ठाउँ नपाएर गाडीमा पनि 1 क्रेटलाई 300 लिदिने, त्यसले गर्दा हामीले ठाउँमा पनि पुर्याउन नसकेर 20 रुपियाँ केजी, 15 रुपियाँ केजी, 25 रुपियाँ केजी त्यस्तै बेच्यौँ। महिलाहरूलाई राजनीतिमा आउनु पनि पुरुषहरूले एकदम दबाब गर्ने, के जाने छ र उहाँहरूलाई नबोलाउनु, पछाडि हटाउनु, उहाँहरूले केही जाने छैन, घरको भात पकाउन र घाँस काट्नु मात्रै जाने हो, किन बोलाउने उहाँहरूलाई, किन सहमति गर्ने उहाँहरूलाई भन्ने कुरो गर्नुहुन्छ। पुरुषहरूको ठाउँमा गयो भने हामीलाई धेरै ठाउँमा म गएँ, धेरै ठाउँमा गएँ, तर हामीलाई बोल्न पनि नदिने, बस्न पनि पछाडि, उहाँहरूले के बोल्छ र के जाने छ अरे भन्नुहुन्छ उहाँहरूले त हामीलाई, केमा चाहिँ कमी छौँ र हामी धन सम्पत्ति, गाडी चलाउने, प्लेन चलाउने, गुडाउने, भात पकाउने, घाँस काट्ने, उहाँहरू जस्तो बोल्ने, राजनीति गर्ने, पढ्ने, जेमा पनि आफ्नो छोरीहरूलाई पनि अगाडि बढाउने, आफू पनि अगाडि बढ्ने, उहाँहरूले जे गर्नु सक्नुहुन्छ हामीले त्यही गर्नु सक्नुहुन्छ, केहीमा कमी छैनौ महिला दिदीबहिनीहरू, डराउनु पर्ने काम पनि छैन, उहाँहरूदेखि केही गर्नुपर्ने काम पनि छैन, उहाँहरूको सम्पत्तिलाई दाबी पनि गर्नु परेको छैन, हामी आफै कमाउन सक्छौँ, आफै सक्षम हुन सक्छौँ, छोरीलाई शिक्षा दीक्षा सबै चाहिँ आफैबाट सिकाउनु पर्यो, स्कुल पठाउनु पर्यो। उहाँ हाम्रो वार्ड अध्यक्ष दिदीले पनि देख्नु भएको छ, हामी डोकोमै पानी बोकेर खान्छौँ प्रायः जसो, पैसा बचेट नपरेको पनि होइन, न खै मान्छे त्यस्तो न के त्यस्तो, के नमिलेको के नमिलेको जस्तो भएर अहिले फेरि केहीबाट लाएर हामी गर्न चाहिँ कृषि खेती चाहिँ सक्षाउँछौँ, 2-3 लाख चाहिँ वर्षमा कमाउँछ कृषि खेतीबाट हामीले।
3: अबको लागि भने म उद्यमी नै बनेर बस्नु भएको सङ्गीता भण्डारी हुनुहुन्छ हामीसँग, उहाँ गृहिणी, कृषक, कुखुरा पालन पनि गरिरहनु भएको छ, कुखुराको बजार चाहिँ कस्तो छ त बजार, अनि वार्षिक रूपमा कति आमदानी गर्नुहुँदो रहेछ, भर्खर पो सुरु गर्नुभयो कि, अनि अब यहाँ पालिकामै बसेर कार्यक्रम यो गरिरहँदाखेरि पालिकाले पनि केही सहयोग गरेको थियो कि, आफ्नो कुरा राखिदिनुहोस् न है।
1: नमस्ते, मेरो नाम सङ्गीता फुयाल भण्डारी, वडा नम्बर 7 जोई गाउँ पर्छ मेरो घर चाहिँ। हाम्रो यही हेपर संस्थाले नै हामीलाई कुखुराको चल्ला वितरण गरेर दिनुभएको थियो, खोर बनाउन 10,000 र अनि कुखुराको चल्ला 32 चल्ला दिनुभएको थियो, त्यसैबाट हामीले अहिले लगभग यो पोहोरको 17 गते चल्ला दिनुभएको हो सानसानो, त्यो कुखुरा चाहिँ अब अन्डा दिने बनाउन चाहिँ हामीलाई साह्रै गाह्रो नै भयो, सुरु सुरुमा त अब चल्ला त दिनुभयो, चल्ला दिएपछि अब त्यसलाई हुर्काएर अन्डा बनाउनलाई, अन्डा दिने बेलासम्मलाई दाना खुवाउँदाखेरि ला अब त हामी डुबिनी रहेछौँ, त्यो खर्च अब आम्दानी छैन, यो अन्डा बनाउने हुनेजेल त अब 1-1.5 लाख जतिको नै दाना खाइदियो, त्यहाँबाट अन्डा सुरु भएपछि चाहिँ फेरि रमाइलो हुन थाल्यो, दिनकै 2-3 क्रेट अन्डा दिन थाल्यो, र अनि अन्डा पनि आज दिन्छ भने आजै गाडीमा हिँड्नेले नि लौ यहाँ अन्डा पाइन्छ भनेर अन्डा पनि बिक्री हुने, घरमा त्यसरी यस्ता 1-2 दिन राख्न परेको छैन अहिलेसम्म, अन्डा राम्रोसँग बिक्री भइरहेको छ, र त्यो हेफर संस्थाबाटै प्रविधिहरू गर, कुखुरा बेला बेलामा के कस्तो छ भनेर औषधिहरू उपचार पनि गर्न बेला बेलामा जानुहुन्छ, हेर्नुहुन्छ, राम्रै छ, राम्रै चल्या मेरो, मलाई अब घर खर्च चलाउनलाई, यसो बच्चाहरूलाई खुवाउनलाई, यसो आफ्नो इष्टमित्र आउँदा यसो खुवाउन ओर्न, खाजा खुवाउन, अब अलिअलि घर खर्च छोराछोरीलाई कपी कलम किन्न, अहिले त भइरहेछ, अब मसँग मेरो छोरीसँग पढ्ने 13 जना विद्यार्थी थिए, अहिले मात्रै मेरो छोरी मात्रैले भनेपछि त अब बाह्रजनै अन्त गइदिएछन् र मेरो बच्चाहरूको पढाइ पनि राम्रै छ। अब अहिले जेठी छोरी पाँचबाट छमा गएको, फोजे पिए नै ल्याएर कान्छी छोरी पनि दुइटै फर्स्ट फर्स्टबाट राम्रै पढ्छन्। अब म कृषि पनि गर्छु, पहिला पनि मैले टनेल हालेको थिएँ 3-4। मेरो फेरि अब रोडको छेउमा घर नहुनेलाई नि समस्या, घर हुनेलाई नि समस्या, अनि पहिरोले सबै बारी जति रोडबाट भल छिरेर सबै बारी जति भिर बनाइदियो, टनेल हाल्ने ठाउँ पनि भएन। अनि त्यो पहिरोमा चाहिँ मैले नेपियर घाँस, अरू भटमासे घाँसहरू यही हेफर समूहले नै दिएर अहिले मैले लगाएको छु। अब वस्तु एउटा भैँसी बाख्रा अलिअलि, अब गाउँमा बसी सबै थोक चाहिन्छ, भैँसी पनि दुध खान चाहियो, बाख्रा पनि, अब देवाली आउँछ, दसैँ आउँछ, खसी चाहियो, त्यही गरेर अब व्यवसायकै रूपमा नभए पनि आफ्नो जीविकोपार्जन चलाउनको लागि मैले अब वस्तु भैँसी नि पालेको एउटा, बाख्रा बस्तु नि पालेको, अब छोरीहरू नि गरेको, खेती पनि अब अलिअलि थोरै खेत छ, अब धेरै चाहिँ छैन, त्यसको लागि पनि अब पोहोर खडेरी परेर अब धानको बिउँकै डढेर अनि मैले पालिकामा माग गरेर एउटा पाइप लगेर अनि त्यो गरेर पानी व्यवस्था गरेँ। र अघि एकजना दाइले भन्नुभयो प्राविधिकको कमीले हो कि 4-5 वर्षमै कुलो लड्छ भन्नुभयो, मैले यस्तो एकजनाको कामहरू पनि धेरै गरेको छु, हामीले गरेका काम तपाईँहरूले गरेर अनुगमन गर्दा पनि हुन्छ। वडा नम्बर 7 इन्जिनियर सरहरू पनि जानुभएको थियो, पालिकै नमुना ट्याङ्की बनाउनु भएको छ मिस, तपाईँहरूले भन्नुभयो यहाँको इन्जिनियर सरहरूले, त्यो हामीले त्यहाँभन्दा अगाडि 5-6 वर्ष अगाडि कुलो पनि बनाएको थियौँ, त्यो कुलो पनि अस्ति उहाँहरूले हेर्नुभयो होला, हिँड्नुभयो होला, अहिलेसम्म केही भएको छैन हामीले गरेको काम चाहिँ। अनि अन्त चाहिँ प्राविधिकले कस्तो हेर्छन् त, हाम्रोमा त हामीले गरेको कामको मान्छेलाई ज्याला दिनै गाह्रो हुन्छ, आफूले उठाएर गर्नुपर्ने अवस्था हुन्छ, हाम्रै लगानीमा अहिले हामीले बनाएको ट्याङ्कीमा हामीले काम गरेको मान्छेलाई दिनै गाह्रो छ, हाम्रै अब त्यो साथ सहयोग पानी खानीले जम्मा गरेर एक एक दिन श्रमदान गरौँ भनेर सामु उठाएर अहिले हामीले 5 लाखको योजनाको पोखरी बनाएर अब हामीलाई त्यो बिउ राख्न ओर्न सजिलो होस् भनेर त्यहाँ पानी जम्मा गरेर त अब खडेरी पर्यो भने त्यहाँ सानो पानी जम्मा गरेर नि बिउमा लाउन हुन्छ भनेर हामीले त्यसरी गरिराखेका छौँ, खोइ हाम्रो त राम्रै छ।
0: धेरै धेरै धन्यवाद। अब नवीन गोलेजी पनि हुनुहुन्छ यहाँ मेलुङ गाउँपालिकामा रहेको सामुदायिक वनको अवस्था चाहिँ कस्तो छ त्यसको बारेमा केही प्रकाश पारिदिनुहोस् न।
4: धन्यवाद, म नवीन कुमार गोले, मेलुङ 4। हजुरहरूले भनेको प्रश्नको चाहिँ पछि जवाफ दिउँला होइन, मेरो मनमा आयो चाहिँ म अहिले भन्छु, किनकि यो भेटपुको तामाकोशी सैलुङ लड्के फड्के यी 4 किल्लाभित्रको जग्गामा नापी भएको छैन। कुनै पनि विकास निर्माणमा स्वास्थ्य चौकी बन्न पर्यो, प्रदेशबाट संघबाट माग गर्नु पर्यो भने लालपुर्जो खुद रहेछ। जस्तै मेलुङ गाउँपालिकाको स्थानीय तहमा एउटा हस्पिटल भन्ने एउटा प्रावधान अनुसार खडा गरियो, त्यसको पिलर ठड्यायो, तर बजेट मागिसकेपछि तपाईँको लालपुर्जो ल्याउनुहोस् भनिसकेपछि यहाँ लालपुर्जो छैन। त्यो कारणले कुनै पनि प्रहरी चौकी आयो, त्यहाँ प्रहरीले चाहिँ चौकी निर्माण गर्नको लागि जग्गा आह्वान गर्यो, लालपुर्जो खोज्यो, तर छैन। त्यो कारणले मेलुङ गाउँपालिको 4 यहाँको भेटपुको अवस्था कस्तो छ भने सामुदायिक वन छ होइन त, व्यक्तिगत होला कतिपय, तर यहाँको वनमा जे जति काठ भए पनि अन्त जान पाइँदैन, किनकि यहाँको नाभि भए छैन। त्यो कारणले वन सुरक्षित छ, जुन वनमा हाम्रो जति आफ्नो समूहमा छ नि त्यसले रोयल्टीको हिसाबले यति भनेर तोकेको हुन्छ, त्यो अनुसार काट्न पाइयो, त्योभन्दा बढी काट्न पाएन। जस्तै वन अहिले मेलुङ गाउँपालिकाको 4 नम्बर वार्डको चाहिँ 3 वन सामुदायिक वनमा, जस्तै सरङथली सोलथुम भन्ने एउटा छ, एउटा माथि ढुङ्गुरदेव भन्ने एउटा छ, र तल मजुवा लट्टे भन्ने एउटा 3 सामुदायिक वन छ, ती सुरक्षित छन्। त्यसका काठहरू कतै बाहिर जाने भन्ने छैन, किनकि यहाँ नापी भएको छैन। वनको सम्बन्धमा चाहिँ त्यस्तो छ होइन त, यो भूगोलको अवस्थामा चाहिँ नाति भएको छैन, कोही यहाँको 2500 घर धुरी भए पनि कसैको लालपुर्जा छैन, यहाँ चाहिँ नाति भएको छैन। त्यसकारण यस सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाललाई यो कुरा पनि नाति भएको रहन्छ भन्ने कुरा त्यहाँ पुगिन्छ कि भन्ने आशामा पनि छु म चाहिँ, मेरो व्यक्तिगत नभएर एउटा समूहको रूपमा एउटा गाविस नै छ नि जिउँदो। धन्यवाद।
3: यति बेला वडाध्यक्ष ज्यू तर्फ लागे म, वडा नम्बर 6 कुसुमलामा वडाध्यक्ष ज्यू हुनुहुन्छ, यहाँहरूको तर्फबाट वडामा के सम्भावना भइरहेको छ त्यसलाई कसरी ओडावासीहरू मैत्री बनाउने प्रयास गरिरहनु भएको छ?
5: हामी प्रत्येक समूह अघि नै भनिसक्नु भएको छ, धेरै साथीहरूले हेफर अथवा सिडिएफ इत्यादि संस्थाहरू मार्फत हामीले ओडामा करिब करिब 20-25 समूहहरू धेरै टोल बस्तीहरूमा हामी समूह बनाएका छौँ। ती समूह मार्फत हामीले चाहिँ ती समूहहरूलाई पहिला चाहिँ हेफर नेपालले विभिन्न खालका कामहरू गर्नुभएको थियो र त्यो मार्फत पनि हामीले सेवाहरू उहाँहरूलाई दिएका थियौँ। अहिले फेरि सिडिएफ चाहिँ संस्था छ, तिनले अघि नै सिंचाइका कुराहरू, खानेपानीका कुराहरू, चाहिँ कृषिलाई चाहिने औजारका कुराहरू, मिनी टेलरहरू र तेल पिन्ने मेसिनहरू, यी विभिन्न खालका औजारहरू पनि ती संस्था मार्फत हामीले हस्तान्तरण गरेका छौँ। यो मेलुङ गाउँपालिकामा मलाई लाग्दछ कोही कोही अपवादमा अघि हाम्रो कार्यभार वडादेखि जुलले भन्नुभयो कुनै टोल बस्तीहरू छुट्टु भएको छ, त्यो हामीलाई पनि सम्पर्क नगरिकन उनीहरूको एउटा खालको सर्वे हुँदो रहेछ, त्यो सर्वेभित्र पर्ने मान्छेहरूलाई चाहिँ ती संस्थाले समेटेको भएको कारणले मेरा पनि वडामा कुनै टोल बस्तीहरू त छुटेका छन् नै, तथापि पनि ती नछुटेका बस्तीहरू टोल बस्तीहरूमा सिंचाइ नभएका, सिंचाइ नभएर खेती गर्न नसकेका मान्छेहरूलाई पनि ट्याङ्कीद्वारा, थोपसिंचाइद्वारा इत्यादि कुराहरूद्वारा चाहिँ कृषि कार्य गर्नका निमित्त सहज रूपमा अहिलेसम्म भइराखेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अन्य कुराहरू अब हामीले प्रदेश मार्फत, सङ्घीय सरकार मार्फत, अब वडाको मेलुङ गाउँपालिकाको विकासको निम्ति पनि तपाईँले भने जस्तो हामीले विभिन्न सेक्टरमा हामीले पहल कदम चलाइराखेका छौँ, हामीले माग्न पर्ने कुराहरू मागिराखेका छौँ, पर्याप्त उहाँहरूले पनि दिन सक्नु भएको छैन र हामीलाई जनताले जुन किसानहरूले अघि हामीसँग माग राख्नुभयो ती मागलाई पर्याप्त रूपमा हामीले दिन त सकेका छैनौँ, तथापि पनि गरेर खाने एउटा पाटो चाहिँ हामीले बनाइदिएका छौँ। त्यसो भएको हुनाले यो मेलुङ गाउँपालिका मलाई लाग्दछ छिट्टाफुट्टा टोल बस्तीहरू मा अघि नै हाम्रो कार्यवाहक अध्यक्षजीले भने जस्तो त छन् नै, तथापि पनि समग्र रूपमा मेलुङको कृषि क्षेत्रको विकासको निम्ति यो गाउँपालिकाले, वडाहरूले, सबै अहिले सबै सम्पूर्ण वडाध्यक्षहरू त हुनुहुन्न, तथापि पनि समग्र रूपमा भन्नुपर्दा कृषि क्षेत्रमै हाम्रो जोडबल रहेको र अहिलेसम्म पूर्ण रूपमा चाहिँ भयो भन्ने चाहिँ हामीले गर्न आउन सकेको छैन र उत्पादन भयो र बजारसम्म लानेको गाडी घोडाको अभावहरू र बिक्री वितरण गर्नका निमित्त पुर्याउनका निमित्त अलि असहज सडकको कुराहरू छ, त्यहाँ सडक विस्तारको कुराहरू अहिले भर्खर राजेशजीले भन्नुभयो 36 करोड रुपियाँ अब शीतली मेलुङ सडक हामी पिच गराउने कुराहरूमा छ, अन्य जिना मसिनो सडकहरूमा हामीले सोलिङ इत्यादि ग्रेड मिलाउने कुराहरू इत्यादि त गरिराखेका छौँ। त्यस भएको हुनाले अब बिस्तारै यहाँहरूले भनेको जस्तो केही समयभित्र हुनेछ भन्ने विश्वासको साथ मेरो भनाइ अन्त्य गर्छु।
3: अब भने म वडा नम्बर 5 तर्फ लाग्छु। ललित थापा मगर वडाध्यक्ष हुनुहुन्छ, आफ्नो ओडालाई समृद्ध बनाउन यहाँले के गरिरहनु भएको छ र ओडावासीहरूलाई पनि यहाँले केही प्रतिबद्धता दिन चाहनुहुन्छ कि?
6: जनप्रतिनिधि भएपछि हाम्रो पनि सपना थिए जनतालाई यो गर्छु त्यो गर्छु, हामीले जुन सोचिरहेका थियौँ त्योभन्दा आर्थिकमा ठोकिँदो रहेछ, आर्थिक नभएको हुनाले हामीलाई गर्न कृषिदेखि लिएर फल कारखाना, हस्पिटल, स्वास्थ्य, शिक्षामा पनि हामी तकभर नै छौँ। जे जति छ हामीले जुन हाम्रो गाउँपालिकामा आउने रकमहरू छ त्यो रकम हामीले ओडै 7 ओडामा राम्रैसँग विकास गरेका छ, त्यस हुनाले केन्द्रबाट हामीलाई जुन 60-55 करोड आउँछ त्योभन्दा अब बढ्नुपर्छ। हाम्रो आशय के भने विकास सबैभन्दा प्राथमिक विकास भनेर चाहिँ सडक हो, हुन त हामीलाई शिक्षा स्वास्थ्य पनि हो मेन कुरो, त त्योभन्दा नै हामीलाई सडक चाहिँ मेन विकासको पहिलो प्राथमिकता चाहिँ सडक भएको हुनाले 2 वर्ष भयो कन्टिन्यू बस गएको, नभए हामी मेलुङबाट हिँडेर जानुपर्ने थियो, त्यो भए हुनाले हाम्रोमा सडकमा त सुधार भएकै छ, तैपनि हामीलाई कृषिमा पनि हामीले सुधार गर्ने क्रम जारी नै छ। पर्याप्त रकम नभएको हुनाले पालिकामै नभएपछि हामीले त कहाँ जाने, माग्ने ठाउँमा अघि अगाडिका वडा अध्यक्षले भने जस्तो हामीले मन्त्रालयमा सबै बागमती प्रदेशमा नि गयौँ, माथि केन्द्रमा नि गयौँ, अहिलेसम्म देखिएको नाता गोता कृपावाद राजनीति दलमा यस्तै हुँदो रहेछ, त्यो भएपछि हामीले भने जस्तो बजेट पनि ल्याउन सकेका छैनौँ विकास गर्न चाहँदा चाहँदै पनि। एउटा कुरो के भने हामीसँग जनशक्ति पनि अहिले विद्यालयदेखि लिएर के भयो भने कतिपय वैदेशिक रोजगारले मान्छे काठमाडौँ गयो, काठमाडौँ गएपछि उहाँको परिवार वैदेशिक रोजगारमा जानुभयो, अहिले के छ भने हाम्रो छोरछोरी भविष्यको लागि उच्च शिक्षा हासिल गर्ने भनेर बोर्डिङको एउटा नाम दिएर जनशक्ति एकदम गाउँमा कम छ, प्राय 60-40 भन्दाको माथिको मान्छे मात्रै गाउँमा बस्छ, 30-35 वर्षको मान्छे पाउनलाई एउटा गाउँ एउटा वडामा अत्ता गरेर खोज्यो भने 50 जना भेट्नु पनि गाह्रो छ अहिलेको स्थितिमा। एक त प्लस टू गरेपछि शिक्षाका लागि काठमाडौँ जानु पर्यो, रोजगारको लागि पनि जानै पर्यो। एक त हाम्रो मेलुङ गाउँपालिका मात्र होइन, 77 जिल्लामा गाउँपालिकाहरूमा कल कारखाना हुँदैन, नभइसकेपछि रोजगारको हिसाबले यही राजधानी नै जानुपर्ने बाध्यता छ। त्यसो हुनाले एक त अहिले कृषिमा काम गर्ने दिदीबहिनी बाहेक एक त पुरुष एकदम कमै छ। त्यसो भएको हुनाले हामीले हरेक हेर्ने हो भने अहिले अघि हाम्रो मेलुङ त्रिभुवनको सरले नै भन्नुभयो, जो आर्थिक सम्पन्न शैक्षिकमा अब्बल भएको मान्छे शिक्षित मान्छेहरू सहर केन्द्रित थोरै कमाइ हुने मान्छेहरू मात्रै। र एक मैले के सोचेँ भने जुन हामीकामा यो 72 भूकम्प भयो, भूकम्पले एउटा विनाश त भयो, विनाश पछाडि विकास पनि भयो, विकास हुँदा रोजगार पनि ल्यायो। रोजगारमा अहिले के भयो भने हजार सिधा 9-10 बजेबाट जाने, 5 बजेसम्म काम गर्ने, 1000 पाउने। अब अहिले त्यो 1000 दिनलाई कहाँ गाह्रो छ कमाइ। अघि उपभोक्ताहरूको पनि कुरा सुने, कति काम राम्रो नराम्रो गर्ने हुँदा अब हामीले के भने हुन्छ नि, विकास गर्नलाई बजेट विनियोजन गरे, विनियोजन गर्दाखेरि कतिपय साथीभाइहरूको चाहिँ यति कामको यति हुन्छ भनेर गर्नु खोज्छ। अहिले प्राय के छ भने घाटामा जाने बढी उपभोक्ता देखा। त्यसो हुनाले म त के भन्छ नि, यो ठेकदार प्रणाली पनि बिलो सिस्टम भन्नेलाई बुढो हटाएर 100 माल 100 गर्नु पर्यो। उसको लाइसेन्सले कति वर्ष ग्यारेन्टी टिक्छ त के, त्यो टिक्ने वातावरण हुनु पर्यो। अब 100 माल 55 रुपियाँमा गर्छ, उसले लाटर लुटोल गर्छ, हिँड्छ, अनि भत्किने 5 वर्ष टिक्ने कुरै एकै 1.5 वर्षमा भत्किने, त्यो पनि होला जस्तो लाग्छ भन्दै मेरो भनाइहरू यहीँ अन्त्य गर्छु। हस्त, धन्यवाद।
3: र अबको लागि भने म उपाध्यक्ष गायत्री आचार्यज्यूलाई यहाँको भूमिका अनुसार हामीले के भनेर पालिकावासीलाई प्रतिबद्धता दिन सक्छौ? अब मनसुन पनि सुरु हुँदैछ, मनसुनमा केही प्राकृतिक विपत्तिहरू पनि पर्छन्।
0: धेरै धेरै धन्यवाद। हामी अब कार्यक्रमको अन्ततिर पनि छौँ जस्तो मैले महसुस गरेको छु। सबभन्दा पहिला चाहिँ हेफरको मात्रै कुरा आयो भन्ने सन्दर्भलाई म जोड्न चाहन्छु। हेफरबाट जति पनि तालिम, जति पनि कार्यक्रम, जति पनि अनुदान आज जहाँ जो जो सेवाग्राहीहरू लाभग्राहीहरू हुनुहुन्छ, यो सबै पालिकाको अनुदान हो, पालिकाबाट जाने बजेट हो। म यो कुरा स्पष्ट पार्न चाहन्छु। हेफर भनेको टेक्निकल सपोर्टको लागि मात्रै हाम्रो बीचमा हामीसँग सहकार्य गर्न आएको हो। हामीले त्यही अनुसार के गरेका छौँ भन्दा समन्वय गरेका छौँ, सम्झौता गरेका छौँ। म यो कुरा भन्न चाहन्छु। सन्दर्भ के हो भने, जो फिल्डमा पुग्छ, जो घरमा पुग्छ, जो आँगनमा पुग्छ, जो दैनिक रूपमा उहाँहरूसँग उठबस गर्छ, पक्कै पनि उहाँको नाम लिनुहुन्छ। उहाँहरूले परिचय गर्दा हेफरको कर्मचारी भन्दा पनि सिडिएफको बीचमा पार्टनर संस्था हुनुहुन्छ एकजना, उहाँको कर्मचारी त्यहाँ पुग्नुहुन्थ्यो। अब मान्छेहरूलाई के लाग्छ भन्दाखेरि चाहिँ, सबैभन्दा माथिको के हो त्यसकोबाट आफ्नो परिचय दिन मन लाग्छ। अनि त्यो भनेको हेफर प्रोजेक्ट हो, बीचमा पार्टनर संस्था चाहिँ सिडिएफ छ, सामुदायिक विकास मञ्च दोलखा भन्ने, त्यहाँबाट चाहिँ उहाँहरू कर्मचारीहरू हुनुहुन्छ। कर्मचारीको तलब भत्ता सबै कुरा चाहिँ उहाँहरूले प्रोजेक्टबाट लिनुहुन्छ। तर जति पनि पब्लिकमा बजेट पुग्छ जे जे नाममा, त्यो सबै गाउँपालिकाको बजेट हो। ज जसले यो रेडियो सुनिराख्नु भएको छ, यो कार्यक्रम सुनिराख्नु भएको छ, उहाँहरूलाई पनि म यो विषय स्पष्ट पार्न चाहन्छु, यो गाउँपालिकाको बजेट हो। अब कुरा रह्यो मेरो जिम्मेवारी अनुसारको जवाफ भन्नुभएको छ। यो सन्दर्भमा यहाँहरू सबैजनालाई, मेलुङवासी जनतालाई के भन्न चाहन्छु भने, आजसम्म हामी जहाँ पुग्यौँ, जुन गन्तव्यमा पुग्यौँ, जुन हिसाबले हामीले जिम्मेवारी वहन गरेर आज 4 वर्षमा हामी रनिङ गरिरहेका छौँ, हाम्रो अब समय अवधि, यो जिम्मेवारीको समय अवधि अलि थोरै मात्रै छ, लगभग 9 महिना हामी काम गर्न सक्छौँ, अब त्यति मात्रै समय बाँकी छ। जुन जुन हिसाबले जुन जुन तहबाट शिक्षकहरू हुनुहुन्छ गाउँपालिकामा, गाउँपालिकावासी हुनुहुन्छ, कृषकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, विद्यार्थीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षाकर्मीहरू हुनुहुन्छ, उहाँहरू सबैजनाको अहम भूमिकाले गर्दा आज मेलुङ गाउँपालिका जुन अवस्थामा पुगेको छ, त्यो तपाईँहरूमै त्यो श्रेय जान्छ भनेर म भन्न चाहन्छु। र हाम्रो जति पनि कार्य अवधि बाँकी छ, जति पनि जिम्मेवारीको समय बाँकी छ, त्यसमा हामीले जुन जुन लक्ष्य बोकेर हिँडेका छौँ थियौँ, जे जे काम गर्छौँ, र विकास निर्माणकादेखि लिएर सुशासनका कामहरू जति पनि मेलुङ गाउँपालिकाले गर्छ भनेर हामीले एउटा उद्देश्य बोकेर, एउटा योजना प्लान भिजन बोकेर आएका थियौँ, त्यो योजना सफल पार्न पनि तपाईँहरूकै महत्त्वपूर्ण भूमिका रह्यो। हामी चाहिँ एउटा पात्रको रूपमा, हामी चाहिँ एउटा ड्राइभरको रूपमा रह्यौँ, बाँकी सबै तपाईँहरूले गर्दा नै भएको हो भनेर म यहाँहरूलाई भन्न चाहन्छु। र अब हाम्रो यो समय बाँकी छ, यसमा अघि यहाँ नैतिकताको कुरा उठेको थियो, जिम्मेवारीको कुरा, कर्तव्यको कुरा उठेको थियो, यो सबै आफ्नो ठाउँबाट, कोही शिक्षामा हुनुहुन्छ, कोही रोजगारीमा हुनुहुन्छ, कोही कृषिमा हुनुहुन्छ, कोही अरू अरू सेक्टरमा मिडिया कर्मीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षाकर्मीहरू हुनुहुन्छ, जति छ त्यो बजेटलाई, त्यो स्रोतलाई चाहिँ अर्थपूर्ण ढङ्गले लानको लागि, र हामी सकेसम्म राम्रै किसिमको नीति कार्यक्रम बजेट ल्याउँछौँ भन्ने हामीले सोचेका छौँ, हामीले प्लान बनाएका छौँ,
7: हामी त्यो गन्तव्यमा लागिरहेका छौँ र यसमा तपाईँहरूको त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, त्यत्तिकै सकारात्मक सुझाव हुन्छ, रचनात्मक सुझाव हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ। सबै कुरा सकारात्मक हिसाबले सोच्यौँ भने मात्रै हामी एउटा लक्ष्यमा पुग्छौँ, एउटा गन्तव्यमा पुग्छौँ र हामी सबै सही हिसाबले एउटा ड्राइभिङ पुरा गरेर चाहिँ गन्तव्यमा पुग्न सक्छौँ। त्यसको लागि यहाँ
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको संगीत साधना कार्यक्रममा हामी वरिष्ठ गीतकार मनोज खड्कालाई प्रस्तुत गर्नेछौँ।

प्रमोद खरेल र त्रिशला गुरुङको स्वर, कल्याण सिंहको सङ्गीत अनि मनोज खड्काको रचनामा रहेको गीत थियो यो। कहिलेकाहीँ एउटा गीत सुन्दा लाग्छ कसैले हाम्रो आफ्नै मनको कथा लेखिदिएको छ। ती शब्दहरू कसरी जन्मिन्छन्, कुन अनुभूतिले तिनलाई आकार दिन्छन् होला र ती शब्दहरूको पछाडि कस्तो जीवन लुकेको होला त, यस्तो अनुभव पनि हामीलाई हुन्छ। हो, आज यिनै प्रश्नहरूको उत्तर हामी खोज्दैछौँ। एक यस्ता स्रष्टा जसले आफ्नो जीवनका अनुभव, समाजका दृश्य अनि मनका तरङ्गहरूलाई गीतका रूपमा अभिव्यक्त गर्नुभएको छ। व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित तर मनले सधैँ नेपाली भाषा, साहित्य र सङ्गीतसँग जोडिरहनुभएका गीतकार मनोज खड्कासँग आज हामी उहाँका गीत मात्र होइन, उहाँको जीवनभित्र प्रवेश गरेर कुराकानी गर्ने

0: खासमा मनोज खड्का भोजपुर जिल्लामा जन्मनुभयो। भोजपुरबाटै आफ्नो शिक्षाको प्रारम्भ पनि गर्नुभयो। तर समयको क्रम सँगसँगै उहाँले भोजपुरदेखि काठमाडौँसम्मको यात्रा मात्र तय गर्नुभएन कि उहाँले अमेरिकासम्म पुगेर अमेरिकाको कूटनीतिक नियोगसम्म पनि आफ्ना पङ्खहरू फिजाउनुभयो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूका कामका अनुभवहरू समेट्दै समेट्दै उहाँले आफ्नो गीती जीवनको परिचय पनि बनाउनु भएको छ। अलिकति फुर्सद भयो कि गीत लेख्न बस्ने, गीत सङ्गीतमा रमाउन खोज्ने, साहित्यमा रम्न खोज्ने मनोज खड्का यतिखेर पनि अमेरिकामै बसिरहनु भएको छ। केही समय अघि उहाँ नेपाल आउनुभएको थियो, त्यो पनि विशेष अवसरका लागि। उहाँ यसै वर्ष नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ। विशेष गरी माया, प्रेम र सकारात्मक सोच सहितका राष्ट्रिय प्रेमले अनुभूत हुने गीतहरू लेख्न बढी मन पराउनुहुने मनोज खड्का यही नेपाल आउनुभएको सन्दर्भमा हामीले भेटेर उहाँलाई गीतकारको यात्राका बारेमा केही जिज्ञासाहरूसँगै उहाँका जीवन यात्राहरूलाई खोतल्ने प्रयास गरेका थियौँ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनै वरिष्ठ गीतकार मनोज खड्काका गीती जीवनका यात्राहरूलाई छिचोल्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ वरिष्ठ गीतकार मनोज खड्कालाई। यहाँलाई हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद दुर्गाजी।
0: आरामै हुनुहुन्छ नि?
1: हजुर, अहिलेसम्म राम्रै छ। हजुर
0: हजुर, नातिकाजी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको क्षण छ यतिखेर, यसका लागि पनि यहाँलाई हार्दिक बधाई छ।
1: धेरै धन्यवाद, धेरै धन्यवाद। हजुर,
0: यो पुरस्कार पाउनु त एउटा गर्वको कुरा हो, होइन? पुरस्कृत हुनुभयो एउटा गीतकारको हिसाबले, तर यो सँगसँगै मातृभूमि फर्किँदा पनि अर्कै खालको अनुभूति हुन्छ होला नि।
1: म पेसाले अर्कै कुरा भए पनि मेरो साहित्य सृजना, यस साहित्यको पनि विधामा कुरा गर्दाखेरि गीती लेखनमा अलिकति बढी लगाव हुने हो। त्यस हिसाबले चाहिँ मैले अहिलेसम्म गरेको योगदानको लागि राष्ट्रपतिज्यूबाट राष्ट्रपति निवासमा आयोजना गरिने एउटा विशेष समारोहमा चाहिँ गीतकारको रूपमा सम्मान पाउँदाखेरि चाहिँ मलाई खुसी लागेको छ। नातिकाजी उहाँको स्तरका सङ्गीतका विज्ञ नेपालमा दुर्लभै भेटिएलान्, होइन? त्यसैले उहाँको नामबाट नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकारको रूपमा सम्मानित हुँदाखेरि एउटा ठुलो गर्व र आनन्दको महसुस भएको छ। म अमेरिकामा बस्ने गर्छु, के न्यू पाइन्छ होला नेपाल जाने भन्ने खोजिरहेका बेला यहीँ आएर चाहिँ भौतिक रूपमा आफै उपस्थित भएर पुरस्कार लिने, पुरस्कार सँगसँगै चाहिँ धेरै भेटघाट गर्ने, रेडियो नेपाल जस्तो रेप्युटेड ब्रोडकास्टिङ प्लेसमा आएर आफ्ना अनुभवहरू साट्न पाउँदाखेरि अर्को ठुलो गौरव र गर्वको कुरा अनुभूति भइरहेछ मलाई।
0: एकदमै खुसी लागेको छ। अब यहाँको अलिकति जन्म ठाउँ पनि छिचोल्छु म। खास भोजपुरमा जन्मनु भयो?
1: हजुर, भोजपुरको चाहिँ पौवादुम्मा गाउँपालिका साबिकको सानोदुम्मा गाविस त्यहाँ जन्मेको म।
0: हजुर, इटहरी पनि अहिलेको यहाँको?
1: भोजपुरबाट चाहिँ हामी बसाइसराई गरेर त्यतातिर आइयो, तर धेरै जसो बसाइ चाहिँ अझ धनकुटातिर भयो। यो मेरो चाहिँ जिन्दगी चाहिँ अलिकति स्कुल पढेसम्म चाहिँ घरमा बसेर पढियो, त्यसपछि चाहिँ घुमन्ते जिन्दगी भन्छ नि त्यस्तो जिन्दगी भयो क्या। कहिले कहाँ एक ठाउँमा बसेर चाहिँ केही गर्न पाइएको छैन, त्यसैलाई म आनन्द पनि मान्छु। तर त्यसले पनि मलाई साहित्य सिर्जना गर्ने कुरामा चाहिँ अझ ऊर्जा मिल्छ कि जस्तो लागिरहेछ।
0: हजुर हजुर, फरक ठाउँको अनुभवले अझै धेरै प्रेरित गर्ने भयो। यहाँले 100 बढी गीतहरू लेख्नु भएको छ, ती मध्येका धेरै गीतहरू धेरैले मन पराउनु भएको छ यहाँका गीतहरू, होइन? खासमा यो गीत लेख्नका लागि चाहिँ यहाँलाई केले प्रेरित गर्यो? जस्तै पूर्वी पहाडी जिल्ला भोजपुर, त्यहाँको सुन्दरता, प्रकृति, त्यहाँको हुर्काई बढाइले हो कि, अथवा भनौँ न पारिवारिक पृष्ठभूमि त्यस्तै थियो कि, अथवा भनौँ यहाँको कामको सिलसिलामा यहाँले देश विदेश गर्दै गर्दाका अनुभवले त्यतातिर प्रेरित गर्यो कि, यो गीत लेख्न चाहिँ कसरी थाल्नुभयो, केले प्रेरित?
1: म गाउँमै जन्मिए हुर्किएको, एकदमै गाउँ पनि टिपिकल गाउँ क्या, दूरदराज भनिन्छ नि नेपाली भाषामा। त्यस हिसाबले चाहिँ त्यो सानोदुम्माको गाउँघरमा जन्मिएको मान्छे हो, अब सामान्य परिवारमा। म पढेको स्कुल त 2 मेरो घरबाट हिँडेर जानुपर्थ्यो हाई स्कुल। विद्यालयमा चाहिँ हामी कहिलेकाहीँ हुने यस्ता कविता, निबन्ध, हाजिरी जवाफ यस्ता प्रतियोगिताहरूमा चाहिँ म चासो राख्थेँ। मलाई चाहिँ अलिकति कोर पढाइ भन्दा पनि बढी यो एक्स्ट्रा एक्टिभिटीहरू साहित्यको पाटोले अलिकति बढी ध्यान खिच्थ्यो क्या मेरो पढाइको हिसाबले. उत्कृष्ट खालको पढाइ चाहिँ होइन, सामान्य खालको पढाइ हो म, तर आफूलाई चाहिँ आनन्द चाहिँ यो म्युजिक सुनेपछि चाहिँ रेडियोसँगै बोकिरहन टाँसिराख्न पानी हुन्थ्यो भन्ने लाग्थ्यो है. हाम्रो बेलामा त अब रेडियोको एक्सेस पनि एकदमै कम नि, त्यति बेला त लाइसेन्स लिनु पर्थ्यो रेडियो राख्नलाई, अनि त्यो लाइसेन्सवाला रेडियो एउटा थियो रात रातो खालको छालाको त्यो खोल थियो, त्यो गरेर सुमसुमाइरहने क्या. गोठालो जाँदाखेरि चाहिँ के भन्थे भने त्यो रेडियो बोकेर जान पाइयो भनेदेखि म जान्छु, रेडियो लान पाइएन भने चाहिँ नजाने भनिदिने क्या.
0: रेडियो नेपाल सुन्न, अँ
1: रेडियो नेपाल सुन्नलाई. रेडियो नेपाल फेरि त्यो कति बेला हो कुनै एक्ज्याक्ट टाइम थाहा छैन, म दिउँसो चाहिँ बन्द हुन्थ्यो क्या, फेरि दिउँसो खाना खाएर मान्छे सुत्छन् कि क्या जस्तो लाग्थ्यो.
0: एक बजीसम्म पहिला रेडियो नेपाल
1: बन्द हुन्थ्यो, फरमाइसी गीती कार्यक्रम भनेर आउँथ्यो है, आधुनिक गीतहरू होइन. ती शब्दहरू चाहिँ एक दुईचोटि सुनेपछि कण्ठ हुन्थ्यो सबै, धेरै जसो गीतहरू चाहिँ मलाई याद हुन्छन् अहिले पनि. अनि ती गीत सँगसँगै चाहिँ मेरो सिकाइ मेरो लगाव झन बढ्दै बढ्दै गयो. अनि हामी त सानोदुम्मा साथ भोजपुरबाट फलाना फलाना मनोज खड्का कुनै के अनि साथीहरू भन्ने हुन्छ नि, त्यस्तो पनि पठाउँथ्यो, आउँथ्यो नाम पनि, आनन्द लाग्थ्यो. हो यस्ता कुराहरूले चाहिँ मलाई मोटिभेसन चाहिँ म्युजिकप्रति अलि बढी बनायो जस्तो लाग्छ.
0: रेडियो सुनेरै
1: त्यो आधुनिक गीतहरू जब बस्थे अनि शब्द सुन्ने, म यो शब्दले के भनेको होला भनेर शब्दमा हराउने, शब्दको विश्लेषण गर्न थाल्ने, भाव केलाउन थाल्ने क्या, त्यसले पनि मलाई लेख्नलाई चाहिँ अझ प्रेरित गर्यो होला.
0: पहिलो गीत लेखेको अनि त्यो गीत औपचारिक रूपमै रेकर्ड भएको सम्झना छ यहाँलाई?
1: पहिलो गीत लेखेको, लेख्न त मैले धेरैवटा गीत लेखेको छु, कविता चाहिँ आफ्ना लागि हुन्थे.
0: गीतभन्दा पहिला कविता,
1: कविता
0: लेख्नु भयो साहित्यिक?
1: हजुर हजुर, हजारभन्दा बढीका संख्यामा कविताहरू छन् मेरा, तर ती प्रकाशित छैनन्. आफ्नो भावनाहरू एक्सप्रेस गर्ने,
0: पोख्ने, हजुर,
1: प्रस्फुटन गर्ने, पोख्ने माध्यम भयो नि त होइन कविता. तर गीत लेख्नलाई चाहिँ अलिकति सचेत हुनु पर्यो नि त फेरि है, शब्दहरूको छनौट गर्नु पर्यो, अलिक सेन्सिटिभिटी अप्नाउनु पर्यो. धेरै मान्छेले सुन्छन् हेर्छन् होइन, भिजुअल गर्ने जमाना छ अझ अहिले पछिल्लो समयमा त. पहिलो चाहिँ बढी म मोटिभेसनल खालको लेख्छु भनेर तिमी जे बन उदाहरण बन भन्ने गीत चाहिँ लेखेर रेकर्ड गराएँ.
0: रेकर्डेड भएको यहाँको औपचारिक
1: औपचारिक गीत चाहिँ
0: त्रिशला गुरुङ र प्रमोद खरेलले गाएको
1: हो. त्यो चाहिँ बाल गीत, बाल मनोविज्ञानमा आधारित, अभिभावकहरूले दुइटैले सुन्नुपर्ने गीत. हामीसँग चाहिँ प्यारेन्टिङको पनि अभाव छ नि, बच्चालाई कस्तो मान्छे बनाउने भन्ने कुरा चाहिँ हामीलाई थाहा छ. प्यारेन्ट्सले के हो भन्ने ड्रिम चाहिँ देखे, कसरी पुग्न सकिन्छ त्यो बाटोमा, अनि हाउ डु यु प्रिपेयर युर किड्स, त्यो बच्चाहरूलाई चाहिँ कसरी प्रिपेयर गर्ने त्यो लेभलमा भन्ने चाहिँ हामीसँग प्यारेन्टिङको पनि अभाव छ. त्यसले गर्दाखेरि थोरै मात्रै भए पनि यसले चेतना चाहिँ दिन्छ कि भनेर मैले अभिभावकहरूका लागि पनि, साना नानी बाबुहरूका लागि पनि तिमी जे बन उदाहरण बन महान बन त्यो दुईटा अन्तरालाई र स्थायीलाई संलग्न गरेर त्यो गीत चाहिँ रेकर्डेड भएर पब्लिस भयो प्रमोद खरेल त्रिशला गुरुङको, डाक्टर त्रिशला गुरुङ
0: कल्याण सिंहको सङ्गीत रहेछ.

0: यो गीत बजिसकेपछि चाहिँ मेरा नजिकका आफन्तहरू र केही चाहिँ मैले नचिनेका श्रोता दर्शकहरू पनि कनेक्ट हुनुभयो। मेरो चाहिँ युट्युब च्यानल छ मनोज खड्का अफिसियल भनेर, त्यहीँ हालेको थिएँ मैले चाहिँ, अनि त्यसमा चाहिँ एकदमै उत्साहित खालका प्रतिक्रियाहरू आए, समाजलाई चाहिँ यसले राम्रो सन्देश दियो है भन्ने खालको प्रतिक्रियाहरू आएको थियो। मैले खास यो चाहिँ आफ्नो छोरीहरूलाई सेन्टरमा राखेर लेखेको क्या, मेरो छोरीहरूले सधैँ सुनि पनि रहन्छन्।
1: जब यो गीत रेकर्ड भयो त्यसपछि सबैले मन पराउन थाल्नुभयो, त्यसपछि त यहाँलाई झन् गीत लेख्नका लागि हौसला थपिँदै गयो होला।
0: हो, यो गीतबाट चाहिँ मन पराउने कुरा पनि एकातिर आयो होइन, अनि लेख्नुपर्ने पाटो त गीत पो रहेछ त भने जस्तो महसुस भयो क्या। मेरो जागिर चाहिँ बाहिर होइन, अमेरिका बसेको लामो समय भयो, अनि जागिरी जिन्दगीमा मेरो फेरि विदेशी वैदेशिक सहायता सहयोगसँग सम्बन्धित खालका परियोजनाहरू इन्टरनेसनल प्रोजेक्टहरूमा ट्राभल गर्नुपर्थ्यो क्या। कहिले अमेरिकादेखि अफ्रिका गयो है, फेरि त्यस्तै टाढा छ होइन, अनि त्यो प्लेनमा पट्यार लाग्दो जिन्दगीमा चाहिँ गीत लेख्थेँ क्या। यो गीत मैले नेपालबाट अमेरिका जाँदा लेखिसकेको गीत हो यो, तिमी जे बन उदाहरण बन भन्ने। मलाई के थाहा भयो भनेदेखि ओहो त्यो चाहिँ ट्राभलको टाइममा बढी म कन्सन्ट्रेट गर्न सक्दो रहेछु भने जस्तो भयो होइन, केही कुरा कल्पना गर्ने एउटा थिम बनाउने, त्यो थिम बनाएपछि त अब शब्दहरू छरिएका हुन्छन् नि, तिनलाई अर्गनाइज गर्दै लेख्ने, अनि आफैलाई पनि महसुस हुन थाल्यो कि ओहो गीत लेख्दा त मलाई कति आनन्द आउँदो रहेछ, गीत लेख्दा लेख्दै पनि मजा आउँदै जाने है, स्वाद खाना खाए जस्तो नि होइन, अगाए जस्तो हुन्छ नि, हो त्यस्तो लाग्न थाल्यो बिस्तारी, अनि त्यसले चाहिँ झन् प्रस्फुटन गर्दै जाँदो रहेछ।
1: हजुर, अमेरिकाको एउटा व्यस्त जीवनमा यहाँ पनि व्यस्त हुनुहुन्छ, अझ झन् भनौँ न अमेरिकाको पनि कुटनीतिक नियोगमा बसेर अझ यहाँले काम गर्नुपर्ने हुन्छ, फेरि एकातिर गीत भनेको त एकदमै सेन्सिटिभ कोमल भावना हो नि त होइन, त्यहाँका ती गम्भीर विषयहरूलाई उठान गरिरहेको अवस्थामा फेरि यता कोमल भावनाभित्र छिरेर गीत लेख्दाखेरि कहिलेकाहीँ सकस्ता जस्तो चाहिँ हुँदैन।
0: यो कस्तो राम्रोसँग प्रश्न सोध्नुभयो है, अहिले चाहिँ त्यो अमेरिकी सरकारको त्यो जुन सङ्घीय सरकारको थियो योभन्दा अगाडिसम्म लास्ट इयरसम्म थिएँ, अहिले म अर्कोतिर काम गर्छु अर्को निकायमा, त्यसमा छैन भन्न खोजेको पहिलो, तर जति बेर म यो अमेरिकी सरकारको कार्यक्रमहरूसँग प्रत्यक्ष रूपमा संलग्न हुन्थेँ त्यति बेर पनि त्यो ट्राभलको बेला लेख्ने, अनि दिनभरि त कामको यहाँले भने जस्तै थकान हुन्छ प्रेसर हुन्छ, अब त्यो सेन्सिटिभिटी फेरि गभर्मेन्टमा काम गर्ने मान्छे भनेपछि झनै एक्स्ट्रा सेन्सिटिभिटी हुनु पर्यो, तर ती कुराहरूलाई चाहिँ थकानलाई पनि शान्त गराउने माध्यम भन्थ्यो क्या मेरो गीत चाहिँ। अनि बेलुका मैले गीत लेख्न थालेँ भने एउटै मान्छेको विभिन्न रूप हुन्छ नि त होइन, जिन्दगीका आयामहरू अथवा बक्सहरू धेरै हुन्छ नि त मान्छेको होइन, फ्यामिली पनि एउटा जिन्दगी हुनसक्छ, जागिर अर्को जिन्दगी हुनसक्छ, अब मेरो प्यासनको हिसाबले क्रिएटिभिटीको हिसाबले मेरो सङ्गीत हुनसक्छ, मेरो साथीभाइको अर्को सोसियल सर्कल अर्को हुनसक्छ होइन, त्यसैले गर्दाखेरि चाहिँ त्यो एउटा सङ्गीत साधना चाहिँ मेरा लागि एकदमै आफूलाई काम डाउन बनाउने, शान्त राख्ने, तनावबाट चाहिँ मुक्ति पाउने एउटा उपाय जस्तो लाग्छ गीतमा, किनकि गीतले चाहिँ व्यक्त गर्न नसकेका कुराहरू कोमल भावनाहरूलाई चाहिँ प्रस्फुटन गराउने माध्यम हो नि त यो होइन, कडा मुटु भएको मान्छेले राम्रा गीत लेख्न सक्छ जस्तो लाग्दैन मलाई है, जो मान्छे आफ्नो काममा साधनामा निरन्तर लाग्छ नि त्यस्तो मान्छे चाहिँ सफ्ट हुन्छ, कोमल हृदयको मान्छे हुन्छ, अझ गीतकार भनेको त भावुक हुँदो रहेछ, लेख्दै जाँदाखेरि चाहिँ मन चाहिँ झन्नै कोमल भएको हो कि अथवा मन चञ्चल भएको हो कि मनले चाहिँ केही खोजिराखेको हो कि, यस्ता अनुभूतिहरू आउँदो रहेछ क्या गीत लेख्ने क्रममा, जब फ्लोमा जान्छ नि गीतले चाहिँ विभिन्न गीतहरूले डिफ्रेन्ट डिफ्रेन्ट मोमेन्टहरूको याद गराएको छ मलाई क्या, अनि कतिपय कुरामा चाहिँ मलाई एकदमै खुसी भएका मोमेन्टहरू, कतिपय मोमेन्टमा चाहिँ अलिकति दुःख भएका मोमेन्टहरू, अनि कतिमा चाहिँ आफूलाई आफ्नो रियल फिलिङ चाहिँ यसमा भन्न पाएँ भन्ने लागेका कुराहरू चाहिँ गराउँदो रहेछ गीतले।
1: कुनै गीत आफ्नै जीवनको पर्याय बनेका गीतहरू पनि छन्, आफ्नै जीवनलाई हेरेर आफ्नै जीवनको कहानी लेखेका गीतहरू पनि छन् यहाँका,
0: होल लाइफको रिफ्लेक्सन गर्ने खालको चाहिँ मैले लेखेको छैन। गीत भनेपछि फेरि अलिकति चाहिँ अरूले सुन्दाखेरि पनि मजा लाग्ने जस्तो हुनुपर्छ जस्तो लाग्छ, तर मैले एउटा चाहिँ के लेखेको छ भने मेरो दैनिकी मेरो तरिकालाई रिफ्लेक्ट गर्ने चाहिँ एउटा गीत छ, मेरो आत्मीय साथी रामकृष्ण ढकाल हुनुहुन्छ, उहाँले गाउनु भएको छ क्या एउटा गीत, गाउँघरले सोध्यो परदेशीलाई, गाउँघरले सोध्यो परदेशीलाई, भासिन्छौ कि उतै फर्किन्छौ भने।

भाँसिन्छौ कि फर्किन्छौ, त्यो भाँसिने भन्ने शब्द चाहिँ त्यो एकदमै ओजनदार शब्द हो, अलिकति कडा हार्स शब्द पनि हो, त्यो प्रयोग गर्ने कि नगर्ने भन्ने नि लाग्थ्यो म है। पछि चाहिँ प्रयोग गरियो, त्यो रियालिटी पनि

0: शब्दहरू छन् यसमा। जसले आफन्त वियोग बेहोरेका छन् त्यस्तो मान्छेलाई पनि प्रतिनिधि गर्न सक्छ यो गीतले भनेर शब्दहरू चाहिँ मैले सकेसम्म, मेरो आमाको नाम अप्सरा देवी खड्का, उहाँको नाम चाहिँ राखेको छु। यो एक दुई महिना अगाडि एकजना बुढी मान्छेसँग भेट भएको थियो, यो अमेरिकाको नर्थ क्यारोलाइनामा हुनुहुन्थ्यो, उहाँकोमा गएर हामी बस्यौँ अनि उहाँले चाहिँ यो गीत हेर्नुभयो क्या। हेर्दाखेरि चाहिँ धेरै रुनुभयो उहाँ। कहिलेकाहीँ चाहिँ अर्काको लागि पनि मान्छेले दुःख महसुस गर्छ नि, होइन त्यस्तो होला भनेको। भरे उहाँको चाहिँ अल्पायुमै छोराको निधन भएको रहेछ क्या, पौडी खेल्न गएको त्यहीँ नै बितेको है, ठुलो मान्छे बिहा गरिसकेको, अनि त्यो सम्झेर चाहिँ उहाँलाई रिलेट भएछ क्या। त्यसैले अब गीतकारले कुन सन्दर्भमा कसरी त्यो सिर्जना गरेको छ, कुन फिलमा आएर कुन भावले लेखिरहेको छ, त्यो एकतिर भयो। तर जब गीत बनेर सार्वजनिक हुन्छ त्यो चाहिँ हामी सबैले आफ्नो जिन्दगीमा ती शब्दहरूलाई कहाँनिर रिलेट हुनसक्छ भनेर चाहिँ महसुस गर्न सक्छौँ। कति गीतले हामीलाई स्याड बनाउँछ, कति गीतले हामीलाई चाहिँ नयाँ जिन्दगी जिउने प्रेरणा ऊर्जा दिन्छ। मलाई चाहिँ गीत सकेसम्म वियोगका गीत नलेखौँ जस्तो लाग्छ।
1: यहाँको भावनासँग जोडिएको यो गीत जुन आमालाई सम्झिएर यहाँले लेख्नु भएको छ, सम्पूर्ण आमा बुवा लगायत सबैलाई प्रतिनिधित्व गर्दै लेख्नु भएको यो गीत छ, हामी एकैछिन राख्छौँ। यो गीतको सङ्गीत कसले गर्नुभएको छ?
0: यो गीतको सङ्गीत पनि कल्याण सिंहले,
1: मेनका पौडेलले गाउनु भएको छ।
0: मेनका पौडेल सिंगर
1: इन्डियन आइडलमा टप 10 सम्म पर्नु भएको
0: छ। उहाँले गाउनु भएको छ, बहुत फिल ल्याएर गाउनु भएको छ। मैले जसरी जुन शब्द लेखेको उहाँ जस्तो मान्छेले नै न्याय गर्न सक्छ त्यो शब्दलाई जस्तो लाग्यो। भिजुअल चाहिँ बरु हामीले त्यस्तो ध्यान दिएनौँ किनकि यो कमर्सियल खालको गीत होइन, होइन त्यसले गर्दाखेरि चाहिँ उहाँको एकदमै जीवन्त बनाइदिनु भएको छ यो गीतलाई।

0: अब यो गीतपछि फेरि हामी कुराकानीको प्रसङ्गलाई नै जोड्छौँ। जस्तो यहाँले गीत लेख्दा नि विषय चाहिँ केलाई बढी प्रधानता हुन्छ भनौँ न, यहाँले कारुणिक खालका गीतहरू लेख्न उति मन पर्दैन, नलेख्न पाए हुन्थ्यो जस्तो लाग्छ भनेर भन्नुभयो होइन। माया प्रेम प्रकृति देश प्रेम होइन, कस्ता खालका सिचुएसनमा चाहिँ बढी गीत लेख्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ त यहाँलाई?
1: हजुर, सबभन्दा बढी चाहिँ अब मान्छे प्रेम बिना त रहन सक्दैन नि।
0: हजुर हजुर,
1: प्रेम चाहिँ एउटा त्यो ऊर्जाको सिम्बोल हो क्या, एनर्जीको सिम्बोल हो, त्यसलाई चाहिँ लेख्न मन लाग्छ मलाई। त्यस पछाडि सकेसम्म अलिकति नेसनलिस्टिक खालको राष्ट्रियतासँग कनेक्ट हुने, कृषि क्रान्ति गर्नुपर्छ भनेर नि मैले एउटा लेखेको छु। एउटा गीत लेखिसक्दाखेरि रेकर्डै नभए पनि साह्रै आनन्द अनुभूति हुन्छ मलाई कति दिनसम्म, कहिलेकाहीँ डायरी पल्टाएर हेर्दाखेरि पनि त्यसले छुट्टै खालको आनन्द महसुस गराउँछ मलाई।
0: डायरीमा त धेरै गीत,
1: धेरै गीत छन्।
0: जस्तो अब यहाँले लेखिसक्नुहुन्छ गीत होइन, जुन आफ्नो भाव व्यक्त गरिसक्नुहुन्छ, त्यसपछि त्यसलाई सङ्गीत चाहियो, स्वर चाहियो होइन, त्यो त खोज्नु पऱ्यो नि त। त्यतिखेर चाहिँ छनौट कसरी गर्नुहुन्छ, जस्तो यो गीतलाई कसले न्याय गर्न सक्छ होला भन्ने खालको थिम आफै बनाएरै लेख्दैखेरि त्यो खालको आउँछ कि, अथवा भनौँ न पछि संयोगले जुर्ने हो कि, त्यो चाहिँ कसरी गर्नुहुन्छ? कलाकार छनौट गर्नुहुन्छ कि
1: दुइटै हुँदो रहेछ?
0: हजुर,
1: दुइटै हुँदो रहेछ।
0: हजुर,
1: कुनै गीत चाहिँ कसलाई गाउने भनेर नलेख्ने, त्यो नसोच्ने, त्यो विषयवस्तुमा आधारित भएर लेख्ने, लेखिसकेपछि त्यो कस्तो बन्यो शब्द, अनि त्यसले चाहिँ एउटा गायक स्वर नेपालको माग छ। कहिलेकाहीँ चाहिँ फेरि त्यो म्युजिक जब तयार हुन्छ नि, कम्पोज गरेर अरेन्ज गरिसकेपछि अर्कै खालको माग छ फेरि है।
0: हजुर,
1: शब्द एक खालको हुन्छ, म्युजिकको प्याटर्न चाहिँ सोचेभन्दा फरक खालको तयार भइदिन्छ।
0: हजुर,

0: कहिलेकाहीँ चाहिँ कसलाई लेख्ने भनेर पनि मैले लेखेको छु। जस्तै त्यो गाउँघरले सोध्यो परदेशीलाई भन्ने गीत चाहिँ रामकृष्ण ढकालकै लागि भनेर लेखेको।
1: यहाँले गुलाम अलीसँग पनि काम गर्नुभएछ होइन, उहाँ त विख्यात गजल गायक हुनुहुन्छ होइन, उहाँसँग काम गर्ने संयोग कसरी जुड्यो र उहाँ कसरी पुग्नुभयो यहाँ?
0: गुलाम अलीको नातिले पनि गाउने रहेछ क्या,
1: हजुर,
0: ले नाचेरले उहाँ तिनजनाको एउटा सो चाहिँ हुने भयो नेपालमा।
1: हजुर,
0: त्यो सो गराउनका लागि चाहिँ मैले पाकिस्तानको हो उहाँहरू, पाकिस्तानी गजलको सम्राट हो उहाँ त, पाकिस्तानी होइन कि वर्ल्डकै। त्यस पछाडि अब कसले कुरा गर्ने भन्दाखेरि चाहिँ यहाँका साथीभाइहरूले चाहिँ मलाई छान्नु भएछ मेरो सम्बन्धको हिसाबले होइन, अनि उहाँहरूसँग मेरो कुरा हुन थाल्यो नियमित रूपमा। म अमेरिकामै थिएँ अनि कुरा हुने क्रममा चाहिँ अब गुलाम अलीका केही गीतहरू असाध्यै चर्चित छन्। अब राजा महेन्द्रले लेख्नुभएको गाजलुती ठुला ठुला आँखा जस्ता गीतहरू त अद्भुत गीत छन् है।
1: यही रेडियो नेपालमा उहाँका चारवटा गीत रेकर्ड भएका छन्। दीपक जङ्गमले सङ्गीत गर्नुभएको छ।
0: हो, दीपक जङ्गमले गर्नुभएको छ त्यो उहाँको धेरैजसो सुरु सुरुवात कालका। अनि पाँचवटा गजल गाउने भन्ने कुरा भयो क्या, अनि पाँचवटा गजल मध्ये तपाईँले पनि एउटा लेख्नुहोस् है भनेर यहाँको आयोजकको मेन साथीहरू जो हुनुहुन्छ एकजना चाहिँ मिलन मोक्तान भन्ने, उहाँले चाहिँ मलाई एउटा लेख्नुहोस् न तपाईँले है उहाँकै लागि भनेर भन्नुभयो। मेरो गीत गाउने नगाउने भनेर मैले त्यस्तो ठुलो महत्त्वकाङ्क्षा नै राखिनँ, यो सम्भवै हुँदैन भन्ने लाग्थ्यो क्या। कहाँ हाम्रो गीत चाहिँ त्यो बेलाको यस्तो दिग्गजले अहिले 85 वर्षको हुनुभयो उहाँ, उहाँकोले गाउनुहुन्छ भन्ने थियो होइन। अनि त्यस पछाडि चाहिँ अरू उहाँले अरू 3-4 जनाकोलाई पनि भन्नुभयो है, नाम एकदमै दिग्गज दिग्गज नेपाली गीतकारहरूको पनि छान्नुभयो उहाँले। अनि राजा महेन्द्रको गीत गाएको हुनाले चाहिँ हाम्रो मिलनजीले पूर्व राजा ज्ञानेन्द्रजी शाह भनेर लेख्नुहुन्छ नि उहाँले पनि साहित्यिक नाम, उहाँलाई पनि रिक्वेस्ट गर्छु 5 वटा गीत चाहिँ गीतकारको पठाउँ उहाँलाई रिक्वेस्ट गरौँ भन्नु हो। अनि मैले भने होइन 5 वटा गीतको यस्तो छ हाम्रो रिक्वेस्ट, अब सोहरू गर्ने चाहिँ कन्फर्म भयो, अब कति पैसा के कस्तो लजिस्टिक्स कतिवटा प्राविधिक उहाँबाट आउने भन्ने कुरा ठुलो समूह थियो क्या, त्यो गर्ने क्रममा म चाहिँ जोडिएँ। अनि उहाँलाई 5 वटा गीत पनि गाइदिनुपर्छ भनेर रिक्वेस्ट गरियो, गर्दाखेरि 5 वटा त के एउटा पनि गाउँदैन भन्नुभयो। अनि लास्टमा गएर चाहिँ नेगोसिएसन हुँदै जाँदाखेरि एउटा गीत चाहिँ म विचार गरौँला नि त, त्यसो भए इङ्ग्लिसमा लेखेर पठाओ भन्नुभयो। हामी त एउटा गीतको पनि पैसा त तिर्ने त छैनौँ, यदि गिफ्टको रूपमा दिनुभयो नेपाल र नेपालीलाई भनेदेखि वी एक्सेप्टेड, तर हामी पैसा तिर्न सक्दैनौँ भनेपछि चाहिँ एउटा पठाउनु नि सुरुमा भन्नुभयो होइन, यस नभनिकन मैले लेखेको गीत पठाउँ भन्नुभयो यहाँ साथीहरूले, अरू अरू के हेर्नुभएछ होइन, त्यसमध्ये मेरो शब्दहरू चाहिँ अलिक यहाँको साथीहरूलाई मन परेछ के भएर उहाँहरूले पठाउनु भयो होइन। इङ्ग्लिस पठाएपछि चाहिँ यो इङ्ग्लिसले मात्रै भाव दिएन, मलाई उर्दू चाहियो भन्नुभयो है। उर्दूमा चाहिँ त्यो स्क्रिप्ट होइन कि, पुरै भावै आउने गरी लेखिदिनु पर्ने उफ्रै। अनि त्यो गीत पठाएपछि उहाँलाई शब्द एकदमै मन परेछ, सुरुमा क्रिएट गरियो कम्पोजिसन, उहाँलाई मन परेन, फिर्ता भयो, फेरि अर्को बनाउनु पर्यो शब्द चाहिँ त्यही, फेरि अर्को, अनि अन्तिम चाहिँ शब्द र सङ्गीत बल्ल अलाइन भयो भन्नुभयो।
1: कति पटकमा उहाँले स्वीकृति दिनुभयो?
0: गीत यो गाइदिनु पर्छ भनेको त लगभग हामीले 10-15 चोटि चाहिँ कुरा गऱ्यौँ होला,
1: सङ्गीत गर्दै पठाउँदै गर्नुभयो, कतिउँ सङ्गीत चाहिँ फाइनल भयो?
0: टुक्रै टाक्रे नपठाऊ मलाई, पुरै गरेर मात्रै पठाऊ भन्नुभयो। पुरै गर्नलाई लगभग 1 महिना लाग्यो सङ्गीत सिर्जना गर्न, उहाँको स्तरको डमी गाइदिनु पर्ने भयो। डमी चाहिँ प्रदीप राज पाण्डे भन्ने एकजना वरिष्ठ गायक हुनुहुन्छ, उहाँको बहुत मिठो स्वर छ, उहाँले डमी स्वर दिनुभयो, उहाँको स्वर सुनेपछि त हामी सबैलाई आनन्द भयो होइन, त्यो पठाएको सोझै रिजेक्ट भयो। अनि अन्तिममा चाहिँ त्यो गीत बनाउनलाई सङ्गीत दिनलाई चाहिँ हामीलाई लगभग 2 महिना जति लाग्यो। काहीँ अरू कसैको स्टुडियोमा जानु हुँदो रहेछ अहिले, उमेरले गर्दा पनि होला, अब उहाँ त्यो लेभलको लिभिङ लेजेन्ड भइसक्नुभयो। अनि बल्ल बल्ल बल्ल स्वीकार गरेर उहीँ उहाँको स्टुडियोमा 1 पैसा नलिकन गरिदिनु भयो,
1: त्यसरी उत्पादन भयो,
0: त्यसरी उत्पादन भएर चाहिँ उहाँले गाइदिएको। अनि मलाई चाहिँ त ठुलो एउटा रेकग्निसन, त्यस पछाडि के भने त्यसको रिवार्ड पुरस्कार जे भने पनि एकदमै गर्वको महसुस भएको छ।
1: हजुर, यो गीत सबैले सुनेपछि चाहिँ यहाँलाई साँच्चै नै अब चाहिँ म एउटा गीतकारको रूपमा मेरो परिचय स्थापित गर्न सक्छु भन्ने पनि फिल भयो होला।
0: गुलाम अलीले एक्सेप्ट गर्नु भनेकै मेरो लागि चाहिँ जस मेरो स्तर चाहिँ ठिक ठिकै रहेछ है भने जस्तो देखेँ मैले होइन, त्योभन्दा अगाडि चाहिँ त्यस्तो मलाई कन्फिडेन्स चाहिँ त्यो लेभलको थिएन नि त होइन। नेपाली गायकहरूले त गाउनु भएको थियो अनि गुलाम अहिले गाएपछि साथीभाइहरूले पनि अहिले भन्नुहुन्छ अनि अलिकति दृष्टिकोण चाहिँ फरक जस्तो लाग्दो रहेछ अनि मलाई पनि ठुलो सन्तुष्टि मिलेको छ।
1: गुलाम अली र उहाँको छोरा अनि नाति समेत गाउनु भएको।
0: यसको एउटा चाहिँ यसको रोचक पक्ष के छ भनेदेखि अहिलेसम्म गुलाम अलीको तिनवटा जेनेरेसनले गाएको यो फर्स्ट एभर रेकर्डेड सङ रहेछ उहाँहरूको जिन्दगीकै पनि। स्टेजमा चाहिँ उहाँहरूले गाउनु भएको रहेछ तर फर्स्ट एभर सङ है यो भन्नुहुन्थ्यो क्या उहाँहरूले,
1: औपचारिक रूपमै
0: रेकर्ड भएको सङ चाहिँ पहिलो अरे, त्यसैले उहाँहरूको लागि पनि यो विशेष इमोसनली अट्याच भएको सङ हो भन्नुहुन्थ्यो उहाँहरूले।

0: यो मिठो गीतपछि फेरि पनि कार्यक्रममा यहाँलाई स्वागत गर्छु। जस्तो अब गीत लेख्दाखेरि चाहिँ अब यहाँको व्यस्त जीवन छ, विशेष गरेर गीत चाहिँ बढी मोबाइलको नोट प्याडमै बढी नोट हुन्छन् कि कपीमा लेखेर डायरी पनि बनाउनुहुन्छ? एउटा गीतकारले कहिलेकाहीँ मोबाइलमा भइराखेको ए मेरो त मोबाइलमा थियो भनेर भन्नुहुन्छ क्या, यहाँको चाहिँ के हुन्छ?
1: मेरो सुरुवात चाहिँ मोबाइलबाटै हुन्छ, किनभनेदेखि यो मोबाइल ह्यान्डी भएछ अनि यसको उपयोगिता पनि त गर्नु पर्यो नि है। ट्राभल गरिरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कुन ठाउँमा खाना खाइरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कति मुड आउँछ, कहाँ चाहिँ चिया कफी खाइरहेको हुनसक्छ बाहिर गएर त्यहीँ लेख्न मन लाग्छ, अनि डायरी सँगसँगै खोजेर त नहुने भयो। तर म पछि चाहिँ त्यसलाई चाहिँ उसमा फाइनल भएपछि डायरीमा पनि उतार्छु।
0: हजुर हजुर, थ्रो गीतकारको भिड छ, अहिले त धेरै गीतकारहरू हुनुहुन्छ, कलाकारहरू उत्पादनको क्रम पनि एकदमै अगाडि नै छ भनौँ न अहिले त, होइन? नेपाली सङ्गीत बजारले पनि ठुलै फड्को मारेको छ अहिले त, होइन? यो गीतकारहरूको भिडमा छुट्टै मनोज खड्का हामीले कसरी भेट्न सक्छौँ त्यो गीतमा?
1: गीतमा चाहिँ मनोज खड्काको पहिचान बनाउनका लागि चाहिँ सृजनशीलतामा विश्वास गर्ने मान्छे म चाहिँ शब्दहरू टुक्रे टाक्रे हालेर कहिलेकाहीँ चाहिँ एक्साइटेड शब्दहरू हालिदिएर उत्तेजना बढाउने अनि सकेसम्म धेर मान्छेले हेरौँ नै भन्ने खालको लाग्ने खालको चाहिँ होइन, म सुगम सङ्गीतलाई विश्वास गर्ने, आधुनिक सङ्गीत चाहिँ मेरो बढी पाटो भयो होइन। त्यसैले आधुनिक सङ्गीतमा चाहिँ नेपाली सङ्गीत क्षेत्रलाई योगदान दिनका लागि सफ्ट खालको मेलोडी राखेर म्युजिकहरू पनि मैले कुनै कुनै म्युजिक चाहिँ 8 चोटि 9 चोटि त्यो डिजाइन गर्न लाउँछु क्या। यो एउटा गीत मैले बनाएको थिएँ, 9 कम्पोजिसन भएपछि एक्सेप्ट गरेको होइन। पहिलो कुरा चाहिँ म आफू अनि मेरो नजिकको साथीभाइ परिवार यस्तोलाई सुनाएपछि अँ यो ठिक छ भनेपछि मात्रै म त्यसपछि नेक्स्ट स्टेजको गफ गर्न थाल्छु होइन। त्यसैले कुनै पनि गीतले चाहिँ हामीलाई सकारात्मक ऊर्जा दिने अनि केही गर्न एउटा प्रेरणा दिने, मान्छेलाई चाहिँ निराशा भन्दा पनि आशाको किरण देखाउने बाटो चाहिँ मेरा गीतहरूले सृजना गरून् भन्ने लाग्छ। सायद प्रेममा होस् अथवा परदेशमा होस् अथवा अन्य कुनै क्षेत्रमा होस् होइन, मोटिभेसनका कुराहरू चाहिँ थोरै भए पनि फ्लेभर चाहिँ हुन्छ,
0: अलिकति मान्छेलाई पोजिटिभ थिङ्क गर्नलाई चाहिँ बाध्य बनाउने टाइपको,
1: होइन?
0: पोजिटिभ वेमा लान खोज्नुहुन्छ, सकारात्मक कुरामा लान खोज्नुहुन्छ। आजको नेपाली सङ्गीत बजारलाई यहाँले कहाँसम्म देख्नुहुन्छ?
1: छोटोमा विश्लेषण गर्नलाई एकदम गाह्रो छ,
0: हजुर,
1: मिक्स छ, सङ्गीतको टेस्टहरू एकदमै बदलिएको छ अहिले यो आर्टिफिसियल इन्टेलिजेन्सले गर्दाखेरि, सङ्गीतको नयाँ धारै चेन्ज होला जस्तो जोखिम छ होइन। कम्पोजिसन नै मेसिनले गरिदिइसक्यो,
0: गीत नै एआईले लेखिदियो,
1: एआईले लेखिदियो, गीत लेखिदिइसक्यो, तर यो सधैँ यस्तो हुन्न। अब कुन कुरा अर्ग्यानिक र कुन कुरा बढी कृत्रिम आर्टिफिसियल जस्तो हुन् भन्ने श्रोता दर्शकहरूलाई छुट्याउनुहुन्छ अहिले, त्यो लेभलको लिट्रेसी चाहिँ म्युजिकप्रतिको लिट्रेसी चाहिँ बढेको छ मान्छेमा, अलिअलि चुनौती चाहिँ छ, त्यसैले यसले त्यत्रो फरक पार्दैन, केही केही चाहिँ हुइम ल्याउँछ तर अगाडि बढ्नुपर्छ।
0: अब एउटा रमाइलो प्रसङ्ग भनौँ न, यसरी दिनभरि पनि काममा व्यस्त हुनुहुन्छ अनि राति पनि कहिलेकाहीँ गीत लेख्नुहुन्छ होला होइन, समय त कहिलेकाहीँ रातको एकान्तमा गीत लेखौँ भन्ने पनि लाग्छ होला नि गीतकारहरूलाई, त्यतिरको मन पनि हुन्छ होला, परिवारमा चाहिँ दिनभरि पनि काममा अनि बेलुका पनि यो गीत गीतमा भन्ने जस्तो एक खालको पारिवारिक त्यस्तो कहिलेकाहीँ त्यस्तो चाहिँ आउँछ कि आउँदैन?
1: हो, त्यो फेरि एकोरिएर लागेको लागि गर्ने खालको पनि छैन, सकेसम्म कुराहरूलाई ब्यालेन्स गरौँ नै जस्तो लाग्छ। एकै लाइन मात्रै मनमा आयो भने पनि मोबाइल यस्तो खोलेर ठ्याक्कै त्यहाँ टिपिहाल्छु क्या, बरु बेलुका यसलाई फुलबुट्टा भरौँला, अर्को लाइनसँग लिङ्क गरौँला, यो शब्द मलाई आएको छ ठ्याक्क मनमा, यो लेखिहालौँ भनेर लेख्छु, अनि कहिलेकाहीँ पल्टियो होइन, अनि यस्तो मनमा आउँछ कि ओहो मैले त त्यो थिएँ नि त, अनि पल्टिराखेको हुन्छ अनि यस्तो नोट निकाल्यो अनि पहिलो लाइन हेऱ्यो, त्यसपछि दोस्रो लाइन, ओहो अब तेस्रो लाइन, अब यो नै यहाँनिरको शब्द चाहिँ छाट्नु पऱ्यो, अथवा यो मिठो आयो है भन्नु, त्यो गर्दा गर्दै 11, 12, 1, 2 बजेको छ मेरो, अनि 2 पनि बजेपछि यो त अति नै हुन्छ भनेर फेरि भोलि त काम गर्नुपर्छ होइन, अनि बन्द गर्छु। त्यसैले पारिवारिक हिसाबले त्यस्तो धेरै असर गरेको छैन मलाई।
0: गीत सङ्गीतप्रति परिवारको पनि रुचि छ?
1: गीत सङ्गीतमा रुचि नराख्ने मान्छे त को होला र है, एकदमै कम हुन्छन्, नत्र भावना मन भएका मान्छेहरू सबै हुन्छन्। अब टेस्ट अलग हुनसक्छ, तर मेरो अनुभवमा मेरो नजिक आसपास भएका मान्छेहरूमा गीत सङ्गीतप्रति चासो राख्ने नै देखिन्छ।
0: गीत लेखिसकेपछि परिवारमा सुनाउनु पनि हुन्छ, यहाँले यो गीत कस्तो भयो सुनौँ न भनेर भन्नुहुन्छ?
1: नजिकका आत्मीय साथीभाइलाई
0: हजुर
1: अनि परिवारलाई म सुनाउँछु, कहिलेकाहीँ चाहिँ कम्पोज भइसकेपछि मात्रै पनि हुनसक्छ, तर सेयर चाहिँ हुन्छ।
0: मैले यी पारिवारिक कुरा पनि किन गरिरहेकी छु भने एउटा गीतकारको जीवन के हुने रहेछ भन्ने कुरा सबैलाई होस्, र अर्को कुरा यहाँले जुन साहित्यतिर प्रवेश गर्नुभयो नि कामको काम सँगसँगै एउटा आफ्नो प्यासन भनौँ न अर्कोतिर यो साहित्यतिर जुन प्रवेश गर्नुभयो नि परिवारमा त्यो बिँडो थाम्ने यहाँको त्यो कलालाई समाउने बिँडो थाम्ने अरू कोही पनि हुनुहुन्छ कि हुनुहुन्न होला भन्ने क्वेसन जिज्ञासा राख्नको लागि पनि यो पृष्ठभूमि खोतलिरहेकी हुँ मैले।
1: अब नेक्स्ट जेनेरेसन मेरो छोरीहरू छन् दुईवटा, उनीहरूले पनि अब अलिअलि गरिदिए हुन्थ्यो भन्ने त लागिहाल्छ, तर ए सङ्गीतकार हुन् यस्तो हुन् भनेर त अहिलेदेखि अघि मैले त्यो भनेको गीत जस्तै हुन्छ है, तिमी जे बन उदाहरण बन भन्छु, तर उनीहरूको एक्स्ट्रा एक्टिभिटीको रूपमा भायोलिन बजाउने होइन सङ्गीतका अरू कुराहरू, अनि त्यस पछाडि डान्स गर्ने यो फ्लुट बजाउने गर्छन् मेरो छोरीहरू।
0: हजुर, त्यो प्रतिभा चाहिँ अलिअलि गुण चाहिँ सर्दै सर्दै
1: अलिअलि उनीहरूले देख्छन् पनि मेरो घरमा। अब धेरै सङ्गीतकार अथवा सिङ्गर साथीहरू नेपालबाट जानुभएको पनि र त्यही अमेरिकामा बस्नेहरू पनि जमघट भइरहन्छ, त्यस्तै खालको माहौलहरू देखिन्छ नि त होइन, उनीहरूले केटाकेटीले पनि देख्छन्, त्यो भएर उनीहरू आकर्षित भएको पनि हुनसक्छ अलिअलि।
0: हजुर, यहाँले लेखेका गीतहरू रेकर्ड भएका गीतहरू मध्ये परिवारलाई सधैँ मन परेको गीत चाहिँ ओहो कस्तो राम्रो लेख्नु भएछ भनेर प्रतिक्रिया दिएको गीत
1: मेरो छोरीहरूलाई एकदमै मनपर्ने त तिमी जे बन उदाहरण बन भन्ने नै हो।
0: हजुर,
1: तर यो जुन गुलाम अलीले गाउनु भएको छ नि त्यो गीत चाहिँ रोमान्टिक हिसाबले एप्रिसिएट गरेको गीत भनेर अलिकति बढी तुलनात्मक रूपमा बढी मन पराएको हो कि जस्तो लाग्छ। राम्रोसँग आफ्नो जिन्दगीलाई प्रेजेन्ट गर्ने कुरा चाहिँ फेरि त्यो गाउँघरले सोध्यो परदेशीलाई भन्ने कुरा चाहिँ हाम्रो टिपिकल गाउँ सम्झिने अनि सहर सम्झिने सबै कुराको रिफ्लेक्सन हुन्छ, त्यसैले यो नै ठ्याक्कै मन सबभन्दा मन पराएको भन्ने चाहिँ हुन्न। तर हामी चाहिँ गाडीमा टाढा कतै जानु पर्यो भने पनि मेरा गीतहरू सुन्छौँ होइन, अनि कहिलेकाहीँ चाहिँ मलाई ओहो त्यो शब्दमा चाहिँ यो राख्नु भएको भए अलिक राम्रो सुनिन्थ्यो कि जस्तो लाग्छ क्या,
0: कहिलेकाहीँ फेरि सिँगार पटर गर्नु मन लाग्छ,
1: यसलाई एकचोटि पाएदेखि भन्ने हुन्छ, त्यो शब्द चाहिँ बरु राखेर अर्को बनाउँछु त्यस्तो महसुस चाहिँ हुन्छ मलाई।
0: हजुर हजुर, मन त अझै पनि गीत लेख्ने मन त छ नि यहाँको होइन, लेख्दै नै जानुहुन्छ होला।
1: अझै लेख्दै नै जान्छु, तर मैले थोर थोरै गर्दै होइन वर्षको एउटा दुईवटा गर्दै, तर क्वालिटीको गर्नेवाला छु, सुन्ने मात्रै छैन नि त फेरि हेर्नुपर्ने भन्ने आएको छ नि त फेरि जमाना होइन,
0: भिजुअलै
1: बनाउनु पर्यो, त्यो अलिकति एक्सपेन्सिभ पनि हुन्छ, टाइम पनि लाग्छ, त्यसैले त्यसको लागि चाहिँ केही पर्खिँदै वेट गर्दै गर्दैछु, तर गीत लेखन चाहिँ यी विभिन्न कुरा भए पनि रोकिँदैन, निरन्तर हुँदै जान्छ।
0: हजुर हजुर, अब बाँकी जीवनमा पनि यस्तै मिठा मिठा गीतहरू यहाँका आउन लेख्नुहोस्, हाम्रो तर्फबाट पनि यही शुभकामना छ।
1: धेरै धेरै धन्यवाद दुर्गाजी, यस्तो मिठो वातावरणमा यस्ता मिठा मिठा प्रश्नहरू सोधेर है अझ सेयर गर्ने श्रोताहरू माझसम्म पुर्याउने अवसर दिनु भएकोमा धेरै आभार व्यक्त गर्छु।
0: अहिले भर्खरै सुन्नुभयो वरिष्ठ गीतकार मनोज खड्कासँग गरिएको त्यो कुराकानी। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया लेखेर पठाउन नभुल्नुहोला। हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीतहरू लिएर आउने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा र तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। घटनामा सुनसरीमा 3 र सिरहामा 1 गरी 4 जनाको मृत्यु भएको छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की क्याब विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सदस्य सचिव पदमा प्राध्यापक डाक्टर रोजे श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको यही साउन 13 गतेको निर्णय अनुसार साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टी घरमा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन 2 जना केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ। प्रतिनिधि सभाको क्यालेण्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ। सभामुख डोलप्रसाद अर्यालले आज डाक्नु भएको बैठकमा प्रतिनिधि सभाको आगामी संसद क्यालेण्डर संसद बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो। यस्तै उपभोग्य वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले 1 वर्षभित्र देशमै 1,00,000 रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले फ्री भिसा, फ्री टिकट प्रभावकारी र पारदर्शी नभएको भन्दै खारेजीका लागि तयारी सुरु गरिसकेको जानकारी दिनु भयो। हवस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न भएका छन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सँगै सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी रामकृष्ण शाह र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

भगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

माया र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

0: क्षमतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव सुनाउने क्रममा नै, महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममा नै हामीले कार्यक्रम आजका नारी यहाँहरूमा आज राख्दै आएका छौँ। आजको यो प्रस्तुतिमा स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। आजका नारीमा हामीले आजको विषयवस्तु राखेका छौँ उद्यमशीलताको विकास र महिला सशक्तिकरण। उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता, अवसर, चुनौती र जति पनि सम्भावना छ यी विषयलाई समेटेर आज हामी कुराकानी गर्न लागेका छौँ। आज कुराकानीको क्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष साथै फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसन एनएफईएको उपाध्यक्ष देविका बुढाथुकी आज हामीसँग हुनुहुन्छ। उहाँसँगको यो अनुभवलाई हामी यहाँहरूमा आज राख्न लागेका छौँ, जसले 12 वर्षको उमेरदेखि नै उद्यमशीलतालाई अपनाउनु भयो र त्यसलाई अहिलेसम्म निरन्तरता दिँदै आउनु भएको छ। लगभग 3 दशकको उद्यमशीलताको अनुभव आज हामी सुन्नेछौँ। साथै उहाँले उद्यमी महिलाहरूमा जुन एउटा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको छ त्यो अनुभवलाई पनि आज हामी यहाँहरूमा आज राख्नेछौँ। कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा यहाँलाई म स्वागत गर्छु।
1: हस्, थ्याङ्क यू।
0: अहिले महिला सशक्तिकरणको लागि, सहभागिताको लागि, पहुँचको लागि आर्थिक एउटा पाटो असाध्यै महत्त्वपूर्ण हुनुपर्छ भन्ने छ र त्यो आर्थिक पाटोलाई अहिले उद्यम, सिप, बजारीकरण यी सबैसँग जोडेर पनि हेरिरहेको छौँ। यसरी हेर्दाखेरि यो 3 दशकको उद्यम क्षेत्रको यात्रा छ, त्यसलाई आज फर्केर हेर्दाखेरि कस्तो लाग्छ?
1: सुरुवाती दिनलाई सम्झिँदा चाहिँ कता कता महिलाहरूमा परेको त्यो अप्ठ्यारा असजिला दिनहरू चाहिँ अलिकति काली लाग्दै हुन्छन्। पहिला त अब नेतृत्वदायी भूमिकामा आउँदाखेरि धेरै कुराले बाँधिएको त्यो नेतृत्वसँगै सफलताको पछाडि र पाएको अवसर अनि जुन समस्या समाधान गरेर निस्किएको जुन एउटा रिजल्ट भनौँ त्यो चाहिँ अब अहिलेलाई त्यो फर्केर हेर्दा त असाध्यै गाह्रो थियो। तर आज जति सहजीकरणमा हामी यो नेतृत्वदायी भूमिकामा छौँ त्यो कुराले चाहिँ गर्न सकिन्छ, महिलाले केही गर्न चाहेदेखि कुनै कुराले पनि रोक्दैन भन्ने चाहिँ लाग्छ मलाई।
0: इलाम जन्मथलो
1: हजुर
0: बसाइसकेको क्रममा झापा पुग्नु भयो आफ्नो परिवारसहित। विवाहपछि महिलाको जीवनको अर्को एउटा पाटो सुरु हुन्छ भनेर भन्ने हुन्छ होइन? यहाँको विवाह पछाडि शिक्षासँग जोडिनु पुग्नु भयो, शिक्षा आर्जनको कुरा भयो होइन? यो कुरालाई लिँदाखेरि जस्तो एउटा बाल्यकालमा भनिन्छ नि यो पढ्छु अरूलाई देखेर यस्तो बन्छु यस्तो गर्छु भन्ने कुराहरू हुन्छ नि त। 12 वर्षको उमेरमै उद्यमशीलतामा प्रवेश गर्नुभएको थियो, त्यो प्रवेशको आरम्भ कसरी भएको थियो, के कुराले प्रेरित गर्यो, कसरी 12 वर्षको उमेरदेखि यो सिलाइ कटाइमा लाग्नु भयो?
1: कति कुरा चाहिँ अभाव र आवश्यकताले खोज्छ। मेरो इराम जन्मथलो, मेरो बुवा मुवा म जन्मे पश्चात मेरो भाइ एउटा जन्मिने बित्तिकै झापा झर्नुभयो। झापाको बसाइसँगै हाम्रो पढाइ अध्ययन अगाडि बढ्यो, तर अध्ययन गर्ने क्रममा चाहिँ मेरो आमालाई ब्लड क्यान्सरको रोगहरू लाग्यो। त्यस पश्चात हाम्रो पढाइ चाहिँ निरन्तर चल्न सकेन। सामान्य परिवारमा जन्मिएको म, अब आमाको मृत्यु पछाडि त्यो परिवार कस्तो हुन्छ सबैले विचार गर्ने कुरा पनि हो। पढाइ अधुरो भयो र आवश्यकतासँगै उद्यमशीलतामा लागेर दैनिकी कसरी रोजीरोटी टार्ने भन्ने कुरालाई पनि जोड्नुपर्छ यो कुरा, किनकि आज मैले यो सफलता पाइराख्दाखेरि त्यो जुन अभाव थियो त्यसलाई भुल्न हुन्न, त्यसले गर्दाखेरि चाहिँ त्यो अभावले उद्यमशीलतामा जान बाध्य बनायो। जबकि अब केही गर्नुपर्छ भन्दा दिनभरि हलो कोदालो गर्न सकिने अवस्था थिएन जबकि सानै उमेरमा. त्यसले गर्दा अब सिप क्षेत्रमै अगाडि बढेर चाहिँ पेट पाल्नुपर्छ भन्ने खालको एउटा
0: उमेरमा त्यो सोच आयो
1: आयो एकदमै आयो. र त्यस पश्चात हजुरको लगत्तै मैले उद्यमशीलता मा एकदम आमा बितेकै वर्षदेखि नै मैले त्यो क्षेत्रमा
0: लागिहालेँ.
1: नलागे त उपाय नै भएन. एउटा भाइ मेरो बुवा चाहिँ अब राम्रै परिवार थियो मुवा नस्वर्ग नहुन्जेलसम्म. त्यस पश्चात चाहिँ बुवाको पनि अलिकति अवस्था अब बाहिरै हिँड्ने बाहिरै बस्ने एक प्रकारले अलि समय हामीसँग सम्पर्कमै रहनु भएन बेपत्तै जस्तो हुनुभयो. त्यो भएको कारणले संरक्षण गर्ने क्रममा अभिभारा एकदमै ठुलो आइलाग्यो. त्यो भाइलाई त संरक्षण गर्नुपर्छ भन्ने क्रममा चाहिँ अभावले उद्यमशीलतापट्टि लग्यो. त्यसले गर्दा उद्यमशीलतासँगै पढाइ अधुरै भयो. अब दिनभर काम गर्नु पर्दाखेरि त पढ्ने अवसर पाइएन. अनि पछि चाहिँ मैले मेरो बाबु मेरो दुई सन्तान जेठो छोरी र सानो छोरा जन्मिएको थिएन. 2061 जन्म मेरो छोराको. 61 मैले 8 इक्जाम लेखेँ घरमै पढेर लेखेको थिएँ र मेरो छोरीसँगै मैले SLC लेखेँ. अनि अहिले अब छोरीसँगै कलेज जाने छोरी अलिक फरक कलेजमा पढ्छिन् त्यस्तै छ पढाइको क्रम चाहिँ.
0: अहिले पनि पढिराख्नु
1: अहिले पनि पढिराखेको छु.
0: आज हामीसँग यस्तो एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ फेरि पनि हामी भन्न चाहन्छौँ नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनको हाल उपाध्यक्ष अहिले उद्यमशीलतासँगै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म बजारीकरणको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ. हजारौँ उद्यमशील महिलाहरू माझ एउटा नेतृत्वदायी भूमिका निर्वाह पनि गर्दै आउनु भएको छ जसले 12 वर्षको उमेरमा सिलाइ कटाइबाट उद्यमशीलताको क्षेत्रमा प्रवेश गर्नुभयो. आमा बाबाको छत्र छाया भनौँ न अभिभावक कस्तो ठुलो कुरा हो नि त होइन. त्यो पनि बाल्यकालमै टुट्यो होइन. आमाको छिटै निधन भयो. निधन भएकै वर्ष लगभग 12 वर्षको उमेरमा नै सिलाइ कटाइको क्षेत्रमा लाग्नुभयो र त्यसपछि विवाहपछि सन्तान हुर्काउँदै गर्दा पढाइलाई फेरि निरन्तरता दिनुभयो. परिस्थिति जस्तो सुकै रहोस् त्यो परिस्थितिलाई आफ्नो अनुकूल बनाउनको लागि चाहिँ हामीले छोड्नु हुँदैन. यसैले त हामी भन्छौँ नि जीवन सोचे जस्तै खोजे जस्तै त नहोला तर सोचे जस्तै खोजे जस्तै बनाउने प्रयास चाहिँ छोड्नु हुँदैन. हाम्रा धेरै दिदीबहिनीहरूले अभाव छिचल्नको लागि अप्ठ्यारोबाट माथि उठ्नको लागि परिवारको आवश्यकताहरूलाई पुरा गर्नको लागि आत्मनिर्भरको एउटा बाटो पहिलाउनको लागि आफ्नो सिप जाँगर चलाउनु भएको छ. त्यो हाम्रो दिदीबहिनीहरू जो आफ्नो सिपमा विश्वास राख्नुहुन्छ उद्यममा लाग्नु भएको छ आत्मनिर्भर बन्दै अरूलाई पनि आत्मनिर्भरतर्फ डोराइरहनु भएको छ त्यसकै एक उदाहरणको रूपमा रहनु भएको देविका बुढाथोकीसँग आज हामी कुराकानी गरिरहेका छौँ. कुराकानीलाई फेरि पनि निरन्तरता दिन लागेको छौँ. यहाँको कुरा सुन्दै गर्दा कस्तो मन छोयो. कुनै पनि साथ नहुँदा पनि अरूलाई साथ दिने व्यक्ति बन्नु साँच्चै गाह्रो कुरा हो. जब जब गाह्रो लाग्थ्यो जब जब अप्ठ्यारो आउँथ्यो अगाडि बढ्नको लागि के कुराले
1: त्यो चाहिँ कस्तो भने त्यो गाह्रो महसुस धेरै गाह्रो मात्रै एउटा सानो गाह्रो अर्को सानो गाह्रो र सबै गाह्रो मध्येको पनि त्यो सबैभन्दा ठुलो गाह्रो भएपछि त्यो गाह्रो भन्ने शब्दै हराउँदो रहेछ कि. त्यसले गर्दा त्यसलाई छिचल्दै गर्दाखेरि यो दिन गाह्रो भन्ने नै महसुस भएन. त्यसले गर्दाखेरि त्यो गाह्रोलाई छिचोल्दै जाँदा कता कता कुनै कुनै दिन चाहिँ जुन बेला सुत्केरी हुन्थ्यो म त्यो बेला चाहिँ मलाई एकदमै असजिलो हुन्थ्यो कि जब कि उल्लोभर पल्लोहरू माइती जाने प्रथा थियो नि त त्यो बेलादेखि त्यो बेला चाहिँ मलाई असाध्य पिर लाग्थ्यो. अरू बेला त मलाई कुनै बेला पनि गाह्रो भएन त्यस्तो लाग्छ होइन. अब त्यो गाह्रोसँगै चाहिँ सजिलो खोज्दै नै हिँडेँ. आजसम्म त्यही सजिलोले नै मलाई यहाँसम्म ल्याएको छ. त्यसले गर्दा यो गाह्रो भन्ने शब्द चाहिँ मैले अहिलेसम्म बुझेको छैन र सक्नेसम्म असजिलो भन्ने कुरालाई चाहिँ सहजमा परिणत गर्न सकिन्छ भन्ने नै लाग्छ. मैले लगभग 11-12 वर्षसम्म त दिनको 2 घन्टा सुतेर पनि 13 कालीगढ राखेको थिएँ मैले त्यो बेलामा 2 घन्टा सुतेर हजुरको 13 कालीगढलाई एक्लै कटिङ गरेर पुर्याउँथेँ म. त्यो दिन सम्झिँदा आज जुन त्यो सिलाइ कटाइमा गरेको परिश्रम मैले नजानेर रहेछ कि अथवा मैले आज काम डिभाइड गर्न नजानेको कारणले त्यो कुरा मैले भोग्नु पर्यो कि भन्ने लाग्छ। आज व्यवस्थापनमा म कमजोर भएको कारणले हो कि भन्ने लाग्छ।
0: सजिलो त कहाँ छ र सजिलो, अप्ठ्यारोलाई छिटोले पछि नै सजिलो भेटिन्छ होइन। हामी हाम्रा दिदीबहिनीहरूलाई फेरि पनि भन्न चाहन्छौँ, आफ्नो सिपमा विश्वास राख्नुहोस्, आफ्नो क्षमताको पहिचान गर्नुहोस्। सिप हाम्रो आत्मनिर्भरताको यात्रा रोकिँदैन। हाम्रा यस्ता धेरै उदाहरणले हाम्रा दिदी बहिनी आमा छोरीहरू हुनुहुन्छ जसले आफ्नै साहसमा आफ्नै आत्मविश्वासमा आफ्नो क्षमतालाई चिनेर पहिचान गरेर अगाडि बढ्नुभएको छ र सफल पनि बन्नुभएको छ। यस्तै एक सफल उद्यमी आज हामीसँग हुनुहुन्छ देविका बुढा थोकी, जसको अनुभवलाई आज हामीले यहाँहरूमा आज सुनाइ पनि रहेको छौँ। 12 वर्षको उमेरमा त्यो सिलाइ कटाइको कामको आरम्भ गर्दाखेरिको सुरुको अनुभव कस्तो रह्यो?
1: आज सम्झिँदा चाहिँ जुन अभावले सिलाइ कटाइलाई प्रवेश गर्यो त्यो बेलाको अभाव, जुन 6 महिनाको कोर्सलाई 26 दिनमा तानेर आफूले आफ्नो अभावसँगै समयमा समय व्यवस्थापन गरेर त्यो कोर्सलाई 26 दिनमा कसरी सिकिसके, अनि मैले त्यो गुरुबाट पाएको, आज पनि मेरो घरमा त्यो मसिन छ, त्यो गुरुबाट पाएको मसिन त्यो अभाव नै हो सबभन्दा ठुलो, र त्यसैलाई जोडेर म त्यहाँ पुगेँ। मैले त्यो मेरो लक्ष्य पनि थिएन कि म सिलाइ कटाइ गरेर धेरै पैसा कमाउँछु, म धेरै मान्छेलाई सिकाउँछु, म धेरैको गुरु बन्न सक्छु भन्ने त्यो त्यो प्रवेश गरेको दिन त्यो अभाव त्यो अनुभव थिएन। जो इच्छा शक्ति पनि त्यो बेला थिएन। जबकि मैले यो व्यवसायमा लागेँ भनेदेखि चाहिँ मैले सहज तरिकाले मेरो पेट पाल्न सक्छु भन्ने नै थियो भन्ने लाग्छ।
0: हजुर, अहिले पनि भनिन्छ नि पेसा कुनै पनि काम सानो ठुलो हुँदैन भनेको यही कारण पनि हो कि सिलाइ कटाइ गरेर के नै हुन्छ र भनेर भने, 12 वर्षको उमेरमा सिलाइ कटाइको ट्रेनिङ लिनुभयो, ट्रेनिङ दिन थाल्नु तालिम दिन थाल्नु भयो। तालिम दिएपछि धेरै प्रशिक्षार्थीहरूको एउटा जमातै बन्यो, धेरै कारिगरलाई राखेर उत्पादन बुटिक नै सुरु गर्नुभयो। विस्तारित रूप लिँदै गयो, कारिगरहरू बढ्दै गए होइन, आफ्नो प्रशिक्षार्थीहरू बढ्दै गए, तालिमको स्थानहरू र प्रक्रियाहरू बदलिँदै गए र त्यसलाई निरन्तरता दिँदा आफ्नो फराकिलो दायरा बनाउँदै जाँदा अहिले नेपालकै एक परिचित सफल उद्यमी भन्नुभएको छ। उद्यमशीलताको यात्रा सँगै होइन यो नेतृत्वदायी भूमिकामा परिय दायित्वमा कसरी जोडिँदै जानुभयो?
1: त्यो चाहिँ कस्तो भयो भने अब निजी क्षेत्रमा अथवा आफ्नो व्यवसायमा आत्मनिर्भर भइसके पछाडि मान्छेले भन्छ नि आफू सक्षम भए सबै समाज सक्षम बनाउन सकिन्छ। त्यस्तै गरेर उद्योग वाणिज्य नगर स्तरीय सङ्घ थियो हाम्रो त्यो बेलामा, नगरभन्दा पनि पहिला त गाउँपालिकै थियो। त्यो बेलामा अब कस्तो भयो भने महिलाको जिम्मेवारीमा कोही पनि महिला त्यो समितिभित्र पस्न आँट नगर्ने आँट गर्नुहुन्न थियो। आज पनि म उहाँलाई सम्झिन्छु, एकदमै द्वन्द्वकालमा एकदम महिला बाहिर निस्किनै नसक्ने अथवा असुरक्षित भएको बेलामा एकदमै विकराल अवस्था थियो त्यो बेलामा। 61/62 आन्दोलन त हामी सबैले सम्झेकै छौँ। त्यो बेलामा एकजना माओवादीमा एउटा नेतृत्व गर्नुहुन्थ्यो र निजी क्षेत्रमा महिलाहरू कोही पनि आउनु भएन। अब हामीले चाहिँ महिलाको आफ्नो सिटलाई सुरक्षित गर्नुपर्छ भनेर चाहिँ त्यो समितिमा मलाई हुनु ल्याएर हजुरको म आज उहाँलाई सम्झिन्छु। उहाँको नाम देवकला परसाई हो। उहाँले चाहिँ 61 सालको चुनावमा चाहिँ मलाई उद्योग वाणिज्य सङ्घमा छिर्नलाई प्रेरित गर्नुभयो कि त्यो निजी क्षेत्रको त्यो उहाँले गरेको प्रेरित जुन प्रेरित गरेर म त्यो समितिमा पछि त्यो पसिसके पछाडि अब निजी क्षेत्रबाटै महिला चाहिँ नेतृत्वदायी भूमिकामा किन पुग्दैन त, किन सीमित सिटमा मात्रै बस्छ त, किन सदस्य मात्रै बन्ने त भन्ने खालको इच्छा शक्ति चाहिँ त्यहाँ आफस्याप बढेर गयो कि। अब जसले काम गर्छ, जसको पर्फर्मेन्स राम्रो हुन्छ, बजारमा सबैले पत्याउने उसैलाई हुन्छ, उमेरले सानो भए पनि व्यवसायले सानो भए तापनि न्यायीकरण गर्ने कुरामा चाहिँ व्यवसायलाई परेका पिरमारका व्यवसायका कुराहरूमा जुन कुराले लगिङ गर्ने, जुन करका कुराहरूलाई उत्थान गर्ने, यी सबै कुराहरूको विषयवस्तुलाई लिएर अलिकति निर टाइपकै थिएँ म पहिलेदेखि नै। त्यस्ता कुराहरूलाई चाहिँ निरन्तर सम्बन्धित निकायमा पुर्याएको कारणले होला उहाँले मलाई पछिल्लो समय वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी थिए। जबकि अहिले उहाँ योभन्दा अघिल्लो कार्यकालमा मेयरको दावेदार हुनुहुन्थ्यो, उहाँको प्रतिस्पर्धी भएर मैले नगर स्तरीय चुनावमा ऊ निजी क्षेत्रको वरिष्ठ उपाध्यक्ष भएँ। उहाँलाई जितेर महिला
0: हजुर,
1: सुन्दैमा महिलाले जित्छ कि भन्ने साउनमा चुनावै जितेर देखाइसके पछाडि उनीहरू झन् धेरै हजुरको आफूलाई पनि आत्मनिर्भर बन्ने खालको क्षमतामा पुग्ने एउटा सफल बन्ने खालको जुन आउँथ्यो इच्छा शक्ति, त्यसले त धेरै सपोर्ट गर्यो नि त। त्यसले गर्दाखेरि आज यो उद्योग बारे सम्झिराख्दाखेरि चाहिँ फेरि पनि त्यहाँबाट चाहिँ महिलाहरूको हक हितमा काम गर्ने

0: दर्ता गऱ्यौँ। त्यसको नेतृत्व मैले 7 वर्ष निरन्तर त्यसको नेतृत्वदायी भूमिकामा बसेँ। त्यो बेलामा मलाई लाग्थ्यो कि महिलाहरूले जुन कुरालाई उत्पादन गर्नुहुन्छ र त्यो उत्पादनलाई सहज तरिकाले अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच राख्न सक्ने एउटा नेतृत्वदायी भूमिकामा बसेर काम गरौँ भन्ने जुन त्यो सिलाइ कटाइको सुरुवाती दिनमा आफूले नसोचे तापनि अब मेरा दिदी बहिनीहरूको उत्पादनलाई इन्टरनेसनल मार्केटसम्म पुर्याउने मेरो दायित्व हो भन्ने कुरालाई चाहिँ मनन गरेर त्यो नेतृत्व आज यहाँसम्म ल्याएर चाहिँ मैले ह्यान्डओभर गरिराख्दा आज नेपाल एक्सपोर्ट एसोसिएसनको वरिष्ठ उपाध्यक्ष छु। इन्टरनेसनल लेभलमै काम गर्छ त्यसले, त्यसले एक्सपोर्टमै फोकस गर्नुपर्छ, उत्पादन नेपाली उत्पादनलाई बजारीकरण विदेशमै पठाउनुपर्छ भन्ने सोच छ, निर्यात गर्नुपर्छ भन्ने कुरासम्म आज जोडिराख्दाखेरि चाहिँ फेरि पनि भन्न चाहन्छु, महिलाले आफूलाई व्यवस्थापन गर्न नसक्दा चाहिँ हामी साँच्चै महिलामै सीमित हुन्छौँ। तर आज हामी छौँ नि त, ठुलो चौकामा मात्रै सीमित महिला हुनुपर्छ भन्ने मलाई लाग्दैन, तर समय व्यवस्थापनसँगै आफ्नो इच्छा शक्ति चाहिँ बदलेर काममा ल्याउनुपर्छ। आज म टिभी मात्रै हेर्छु भन्यो भने दिन गर्छ, तर त्यो इच्छा शक्ति चाहिँ आज म सानो भए पनि सिपमा जान्छु र त्यो सिपलाई भोलि बजारमा व्यवस्थापन गर्न सकेँ भने म पैसा कमाउन सक्छु। मानिलिउँ उदाहरणको लागि म एउटा के भन्छु भने, आज हामी नेचुरल फाइबरमा काम गर्छौँ, जस्तै नेचुरल फाइबर भनेको चाहिँ झार जङ्गल पात यो भन्छ प्राकृतिक रेसाजन्य वस्तुबाट हामी हस्तकलामा परिणत गरेर ब्याग, जुत्ता, चप्पल, ह्याडी यस्ता कुराहरू बनाउँछौँ। आज मलाई गर्वले भन्न मन लाग्छ कि त्यो कुरा चाहिँ किन भन्नुहुन्छ भने, आज अधिकृत लेभलको सोसरको मान्छेले पाउने उहाँले पाउने पारिश्रमिक र आज एउटा महिलाले बनाएको ब्यागको उत्पादनको साँच्चै उसले मेहनत गरेर मेरो यो जागिरै हो भन्ने हिसाबले गरेको उद्यममा चाहिँ त्यो अधिकृत भन्दा पनि माथिल्लो तलबको पारिश्रमिक पाउनुहुन्छ कि उहाँले। त्यसले गर्दा आज मलाई कति खुसी लाग्छ, जुन कुरा आजभन्दा हजुरको लगभग नेचुरल फाइबरमा काम गरेको चाहिँ हजुरको 7 वर्ष पुरा भएर 8 वर्ष लाग्यो, त्यो 8 वर्षको सुरुवाती दिनमा नेचुरल फाइबरको उत्पादनलाई चाहिँ पहिला ढकिया बनाउने यस्तो यो भनौँ तराई कम्युनिटीमा बन्ने उत्पादनलाई चाहिँ कसरी मोडिफाई गरेर यस्तो राम्रो उत्पादन छ यसलाई कुन नयाँ रूप दिएर चाहिँ हामी बजारीकरण गर्न सक्छौँ भन्ने चिन्तन मननले विचार गरेर जुन चाइना भिजिट गरेँ मैले सरकारी कोटामा, त्यो बेलामा चाहिँ मलाई व्यापार तथा निकासी प्रबन्धनले नै त्यो इन्टरनेसनल कान्टन फेयरमा लगेको हो, त्यहाँ पुगिसके पछाडि चाहिँ हाम्रो नेपालमा चाहिँ सयौँ सम्भावना रहेछ। त्यहाँबाट फर्किसके पछाडि मैले तत्काल फर्केको भोलिपल्टको दिन दाङ कपिल वस्तु र नेपालगञ्जको 5 जना दिदीबहिनीहरूलाई जो चाहिँ थारू कम्युनिटीको र ढकिया बुन्न सक्ने हुनुहुन्छ उहाँहरूलाई चाहिँ इमिडिएट हाम्रो कार्यालयमा पठाइदिनुहोस् र तत्कालै भोलिपल्टै उहाँहरूलाई चाहिँ म यहाँ यस्तो खालको तालिम दिन्छु कि त्यो तालिमले चाहिँ भोलि हामी सबैलाई एउटा उद्योगमा परिणत गर्न सक्ने तालिम हो भनेर मैले उहाँहरूलाई बोलाएँ र आफै प्रशिक्षक भएर मैले आफू 5 जनाबाट सुरुवात गरेको आजको व्यवसाय, आज 700 जना महिला दिदीबहिनीहरू त्यसमा आबद्ध हुनुहुन्छ र आज हामी त्यही नेचुरल फाइबरमा डिजाइन चेन्ज गर्छौँ, प्रडक्ट चेन्ज गर्छौँ, तर त्यही पत्तैबाट बनेको उत्पादन त्यो प्रडक्ट चाहिँ हामी अस्ट्रेलिया, अमेरिका, क्यानाडा, चाइना, जापान, हङकङ यी सबै कन्ट्रीहरूमा चाहिँ हामी एक्सपोर्ट गर्छौँ। अनि हामीले गर्न नसक्ने कुरा, जङ्गलमा सडेर जाने चिजलाई आज वस्तु निर्मित गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सक्छौँ भने त्यस्ता कुराको अझै खोजी गर्ने हो भने कति कुराको सम्भावना छ त नेपालमा। त्यसले गर्दा पहिचान सहित आफ्नो जागर, आफ्नो सिप चाहिँ पैसामा परिणत गर्यो भने नेपालमा धेरै ठुलो सम्भावना देखेको छु।
1: हामीसँग
0: जे छ
1: प्राकृतिक स्रोत र हाम्रो परम्परागत त्यो सिपलाई, आफ्नो भएको क्षमतालाई हामीले सदुपयोग गर्ने, उपयोग गर्ने हो भने रोजगार, आत्मनिर्भरता, सिप श्रमको सम्मानलाई हामीले भित्राउन सक्छौँ,
0: एकदमै सक्छौँ।
1: यो श्रमसँग, आत्मनिर्भरतासँग, सिपसँग, रोजगारीसँग हाम्रो जीवनको महत्त्वपूर्ण पक्ष को अन्तर्सम्बन्ध रहेको हुन्छ, होइन? हाम्रो आत्मसम्मानको, हाम्रो स्वतन्त्रताको, हाम्रो पहिचानको, हाम्रो योगदानको, यसैले पनि हाम्रा दिदीबहिनीहरूले अहिले आफ्नो शिक्षाको, पाएको अवसरको सदो सदुपयोग गरेर आफूसँगै अरू धेरैलाई पनि अगाडि लैजाने एउटा बाटो बनाउनु छ। यो समय राष्ट्रिय रेडियो राष्ट्रको संसार रेडियो नेपाल

0: सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारीमा हुनुहुन्छ। कार्यक्रम आजका नारी सुनिरहनु भएको छ र कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभवसँगै महिला सवालका विविध विषयलाई उठान गर्दै आएका छौँ र आजको हाम्रो विषय उद्यमशीलतामा जोडिएको छ। उद्यमशीलताको विकासमा महिला र महिला सशक्तिकरणमा उद्यमशीलता, आज हामी यसै विषयमा रहेर नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष, यसै गरी फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनको उपाध्यक्ष, एक सफल उद्यमी जसले 12 वर्षको उमेरमा उद्यमशीलतालाई अपनाउनु भयो र त्यसलाई विस्तारित रूप दिँदै जाँदा अहिले हजारौँ उद्यमी महिलाहरूको माझ एउटा नेतृत्वदायी भूमिका मात्र निर्वाह गरिरहनु भएको छैन, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निर्यात र बजारीकरण व्यवस्थापनको महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहनु भएको छ। आज हामीसँग देविका बुढा थुकी हुनुहुन्छ। यहाँको काम अनुभव सुन्दा साँच्चै खुसी पनि लागेको छ, गर्वको महसुस पनि भएको छ। हाम्रा धेरै आमा दिदी बहिनी छोरीहरूको साहस, आँट, सिप यो कार्यले कति धेरै अरू दिदी बहिनीहरूलाई सहज बनाइरहेको छ भन्ने पनि यहाँहरूको यो अनुभव र योगदानसँगै हामी बुझ्न सक्छौँ, जान्न सक्छौँ। अर्को कुरा, हाम्रा आमा दिदी बहिनी छोरीहरूलाई सधैँ साथ सहयोग सहारा चाहिन्छ भन्छन् होइन, तर आज हाम्रा आमा दिदी बहिनी छोरीहरू पाएको अवसर शिक्षा र सिपसँगै अरू धेरैको साथ र सहारा बन्नु भएको छ, त्यसमा हामी यहाँलाई पनि लिन सक्छौँ उदाहरणको रूपमा होइन। अहिलेसम्मको जुन एउटा उद्यमशीलताको यात्रा छ, यो यात्रामा आउँदाखेरि के उत्पादन गर्नुभयो, त्यो उत्पादन कसरी विस्तारित त्यसले रूप लिँदै गयो, त्यो अनुभवलाई पनि हामी सुन्न चाहन्छौँ।
1: त्यो चाहिँ सुरुवातको दिनमा जुन सिलाइ कताईको उद्यममा चाहिँ सुरुवाती दिनदेखि जुन त्यो बुटिकको लेभलसम्म पुग्नको लागि विवाह पश्चातको सँगसँगै छोराछोरीलाई सँगै हुर्काउँदै स्कुल पठाउँदै त्यो सिलाइ कटाईलाई व्यवस्थापन गर्दै दुई चार पैसा कमाउँदै आफू सक्षम बन्ने पाटोलाई जसरी पहिलाएँ त्यही क्रममा मेरो छोरी जन्मिन साथ आँखाको अलिकति समस्या आएको कारणले तिलगङ्गा लिएर आएँ। र तिलगङ्गा लिएर आउँदाखेरि चाहिँ कोशी ब्यारेकमा हजुरको एकदमै लामो लामो घाँसहरू देखिन्छ, त्यसलाई चाहिँ हामी पटेर भन्छौँ। त्यो पटेर देखेपछि मेरो मनमा एक खालको जिज्ञासा जाग्यो, यसलाई के गर्न सकिन्छ त, यति राम्रो घाँस छ यसलाई केहीमा परिणत गर्न सकिन्छ कि। अहिलेको बच्चाहरूले चाहिँ युट्युब हेरेर मोबाइल हेरेर दुनियाँ देखिन्थ्यो, तर त्यो बेलामासम्म हामीले मोबाइल चलाएको थिएन। तर त्यो 81 हजुरको कस्तो भयो भने त्यो कोसी ब्यारेज कटिसक्दाखेरि त्यो घाँस काठमाडौँ आउन्जेलसम्म दिमागमै रह्यो। छोरीको उपचार पश्चात झापा फर्किँदाखेरि चाहिँ कोसीमा जहाँ भए पनि एकछिन रोकिदिनुहोस् है, त्यो घाँसको थोरै भए पनि हेर्छु र म सँगै लिएर जान्छु भनेर दुई चारवटा त्यसलाई भाँचेर आफूसँगै लिएर गएँ। खोलाको किनारतिर अरू ठाउँमा पनि हुँदो रहेछ र त्यसलाई पहिचान गर्दै जाँदाखेरि त्यो के बन्छ त भन्दै जाँदाखेरि त्यसबाट निर्मित एउटा ब्याग बनियो। मैले सुरुवातमा बनाएको त्यही ब्याग हो। त्यो ब्यागलाई मैले नै बोकेर गएको त्यो कान्टोन फेयर चाइनामा, जुन त्यो उद्यमशीलताको भित्र पर्ने र उद्यमशीलतासँगै लिएर चाइनाको अवलोकनसँगै आफ्नो स्टल लिएर जाने क्रममा महिलाहरू अरूको उद्यमलाई चाहिँ समेटेर नेतृत्व गरेर अरूको व्यवसाय लिएर गएको र मैले बनाएको मैले नै बोकेको ब्यागले चाहिँ प्राथमिकतामा परिराख्दाखेरि आश्चर्य हुन पुगेँ म, जब कि म आफूले बनाएको एउटा ब्यागको चाहिँ एउटा युरोपियन बायरले चाहिँ यो ब्याग तिमी कति दिन सक्छौ, यसलाई कति पर्छ, यो कहाँ उत्पादन हुन्छ भनेर सोद्धाखेरि चाहिँ मैले त्यो अन्य साथीहरूको दिदीबहिनीहरूको उत्पादनलाई चाहिँ बजारीकरण गर्नलाई 5 लिएर गएको चाइना, जुन क्यान्टोन फेयरमा त्यो चाहिँ हाम्रो नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत बजेट दिएर चाहिँ व्यापार तथा निकासी प्रवर्धनले त्यो क्यान्टोन फेयरमा लग्यो। उहाँहरू चाहिँ एकदमै इच्छा गर्ने र त्यतिको मार्केटमा उहाँहरूले साँच्चै बेच्न चाहनुभयो भने चाहिँ केही गर्नुहुन्छ भन्ने हिसाबले हामीले त्यतिखेर निटिङको प्रडक्ट जुन त्यो हामीले उलनबाट बनाउँछौँ त्यो प्रडक्ट पस्मिना अनि यो जुत्ता चप्पल अल्लो थैली यस्ता चिजहरू रुद्राक्षीको माला यो छ बोधिचित्त त्यस्तो चिजहरू थाङ्का लिएर गएको थियौँ चाइनाको क्यान्टोन फेयरमा। त्यहाँ जाँदा त्यो ब्यागले पाएको अवसर आज आएर यत्रो बृहत रूपमा एउटा व्यवसाय बन्छ भनेर कल्पना पनि नगरेको चिजले चाहिँ आज आएर त्यो ब्याग उत्पादन, त्यो ब्याग पछाडि हजुरको भेराइटी चेन्ज गर्ने कुरामा चाहिँ, जस्तै यो बाटो त यो पनि बन्छ नि, यो बाटो त यो पनि बन्छ नि भन्ने कुराहरूलाई चाहिँ हामीले वस्तु परिवर्तन गर्दै गयौँ। जस्तै ब्यागबाट ह्याट बन्यो, ह्याटबाट जुत्ता बन्यो, जुत्ताबाट अन्य चिजहरू भन्दै गए, सानो सानो चिज पट होल्डरदेखि लिएर हातमा बोक्ने साना साना पर्सहरूदेखि लिएर अहिले चाहिँ म त्यो एकदमै धेरै बोकेर पनि हिँड्थेँ, तर के भयो भन्नुहुन्छ नि, लकीले त्यो युरोपियन ब्याग पाइसके पछाडि चाहिँ हामीलाई वर्षमा जति दिन सक्छौँ त्यही बनाउँछु त्यति दिन सक्छु, जबकि त्यो बेलासम्म स्किल नेपालमा एकजना आफैसँग मात्रै थियो
2: हजुर।
1: र त्यहाँबाट पछाडि फर्केर आइसके पछाडि चाहिँ त्यो तालिमले अनि उत्पादन गरेको, त्यस पछाडि 35 जनालाई उत्पादनमा लगाएको, त्यस पछाडि 100 जना जोडिएको, त्यसपछि 125 जोडिएको, त्यसरी चाहिँ विभिन्न जिल्लामा गएर त्यो बेलामा व्यापार तथा निकासी प्रवर्धनले पनि साह्रै ठुलो सहयोग गरेको हो हामीलाई। महिलाले उत्पादन पाए बजारमा समस्या रहेनछ, उहाँले चाहिँ मार्केटिङको पार्टलाई एकदमै राम्ररी गर्न सक्नु हुँदो रहेछ भनेर चाहिँ त्यो मार्केटसम्म जोड्दाखेरि विभिन्न प्रकारका उत्पादनलाई जोडेर आज हुँदा हुँदा गुन्द्रुकसम्म हाम्रै उत्पादनलाई अमेरिकासम्म गुन्द्रुक बेच्न सक्ने सफल उद्यमी या प्रयास गर्ने उद्यमी मा चाहिँ हामी जोडिन सक्यौँ। त्यो जिम्मेवारी, त्यो नेतृत्वसँगै व्यवसायमा यतिसम्म बेच्न सकिन्छ है, नेपाली उत्पादनमा चाहिँ यति रुचि छ है, विदेशीको अन्तर्राष्ट्र बजारमा चाहिँ यति मूल्यवान छ है हामी नेपालीहरूको चिज भनेर चाहिँ क्वालिटीमा चाहिँ कम्प्रोमाइज हामीले गरेनौँ। जबकि त्यो खाद्यले जुन हामीलाई परीक्षण गर्नुपर्छ ती सबै मापदण्डहरू पुरा गरेर आज हामी अन्तर्राष्ट्र बजारसम्म पुगेका छौँ। त्यसले गर्दा अब यो
2: खुसीको कुरा हो होइन, हामी कति सम्भावनाको खोजी गर्न सक्छौँ र के मात्र गर्न सक्दैनौँ भनेर, एउटा सिलाइ कटाइबाट तालिमबाट बुटिक धेरै कारिगरहरूलाई राखेर काम गर्दै फेरि त्यसबाट विभिन्न पसलहरू खोल्दै फेरि हस्तकला उद्योग त्यसपछि हाम्रो परम्परागत यो उत्पादन है लोकल उत्पादन त्यसलाई ब्रान्डिङ गरेर फेरि विदेशमा निर्यात गर्ने यो निजी क्षेत्रमा प्रवेश बजारीकरण बजारीकरणको व्यवस्थापन उत्पादन उत्पादनसँगै यहाँसँग जोडिएको एउटा सेप होइन
1: सेप एकदमै त्यति मात्रै त कहाँ हजुरको व्यवसायको पार्टमा त्यो जोडियो, व्यवहारिक पार्टमा बुहारी आमा यी काकी भतिजो भाउजू यी सबैको जिम्मेवारी पनि त
2: जीवनसाथीको भूमिका आमाको भूमिका होइन छोरीको भूमिका बुहारीको भूमिका यो सबै गरेर पनि यति धेरै यो कार्यक्षेत्रको व्यवस्थापनदेखि लिएर बजारीकरणदेखि लिएर नेतृत्वदायी भूमिकादेखि लिएर होइन तालिमका कुराहरूदेखि लिएर यो सबै कुराहरू सबैको तालमेल त मिलाउन सकिँदो रहेछ नि है
1: सकिन्छ एकदमै सकिन्छ। कस्तो चाहिँ हो भने ए त्यसो भए म्याडमले खाना बनाउनुहुन्न होला अथवा कसरी खाना बनाएर चाहिँ उहाँ काममा निस्किनुहुन्छ त भन् कस्तो हुन्छ भने म एकजनाले गरेको व्यवसायले चाहिँ 5 जना महिला लाई काम लगाउन सकिन्छ भने कामको भाँडफाँड गर्नुपर्छ नि त। जस्तै म मेरो घरमा खाना बनाउनको लागि 1 महिला 3 महिलालाई हायर गर्छु त उहाँको पारिश्रमिक कति हो त, उहाँलाई पुग्ने पारिश्रमिक जस्तै उहाँले चाहिँ अरूको घरमा काम गर्न जाँदा 5,000 गर्नुहुन्छ भने मैले राख्दा 15,000 दिन्छ दिन पुग्छ भने त उहाँको पनि पारिश्रमिक जुट्यो नि त। म एउटाले गर्दा समय व्यवस्थापनसँगै व्यवसाय व्यवस्थापन घरआसी व्यवस्थापन गर्न सक्दाखेरि नगर्न सक्ने कुरा
2: सहजीकरण चाहिँ गराउनु पर्छ। फेरि अप्ठ्यारै अप्ठ्यारोमा अप्ठ्यारोलाई उठाएर सबै गर्छु भन्ने पनि होइन, सहजीकरणतर्फ चाहिँ लाग्नुपर्छ। समय प्रशस्त छ, हामी त हाम्रा दिदी बहिनीहरूलाई भन्छौँ अध्ययन गर्नुहोस्, सिप सिक्नुहोस् होइन, आत्मनिर्भर बन्नुहोस्। यो सामाजिक सञ्जाल होइन मोबाइल धेरै छ अहिले भुलाउने कुराहरू होइन, हामी अरूले गरेको कुराहरू मात्रै हेरेर निष्क्रिय भएर चाहिँ नबसौँ। यसरी कुरा गरिरहँदाखेरि हाम्रा दिदीबहिनीहरू जब सिपसँग जोडिनुहुन्छ, श्रमसँग जोडिनुहुन्छ, रोजगारसँग जोडिनुहुन्छ, उहाँहरूको जीवनमा आएको परिवर्तनलाई नजिकबाट हेरिराख्नु भएको छ नि त होइन। हामी हिंसाबाट कसरी जोगिने भनेर भन्छौँ, हाम्रा दिदीबहिनीहरूलाई न्यायमा पहुँच होस् भनेर भन्छौँ, अलिकति स्वतन्त्रता होस्, उहाँको पारिवारिक र सामाजिक रूपमा सम्मानजनक स्थिति होस् भन्छौँ, यो श्रम र सिपसँग जोडिँदो रहेछ नि होइन।
1: सबभन्दा ठुलो कुरा चाहिँ महिला हिंसा भन्ने कुरा चाहिँ बेरोजगार र अभावले सृजना गर्ने चिज हो। जबकि कुनै पनि सिपमा हामी लगावका साथ लाग्छौँ भने हामी महिला हिंसामा पर्दै पर्दैनौँ। किन पर्दैनौँ भने मैले मेरो दैनिकी उत्पादन अथवा आयमा जोडेको छु भने महिला हिंसा किन हुँदैन ऊ एउटा पार्ट समय उसँग हुँदैन, अर्को चाहिँ ऊ आर्थिकमा अबल हुन्छ। आर्थिकमा अबल हुनु भनेको चाहिँ सबै कुरालाई जित्नु हो। त फेरि पनि मसँग पैसा छ सबै कुरा हुन्छ भन्ने चाहिँ फेरि पनि गर्नुहुन्न। पैसासँग चाहिँ सिप जोडिएको हुन्छ, त्यसमा आफ्नो फिलिङ्स एटेज भएको हुन्छ। त्यसले गर्दा पारिवारिक हेर्ने दृष्टिकोण पनि म पैसा कमाउनको लागि अलि टाढै गएँ, कसैले नदेख्ने ठाउँमा गएँ, विभिन्न कम्पनीहरूमा काम गरेँ। तर सिपको कुरा चाहिँ के हुन्छ, घाममा बस्नु परेन, दुःख भएन, भारी भएन, यी सबै कुराहरूले आँखा अगाडि पारिवारिक कुराहरूमा पनि ओहो उसले काम गरिराखेको छ नि त, बुहारी आज काम गर्दै मानिलिउँ, ए बुहारी एक कप चिया बनाएर ल्याऊ न भन्ने सासुले त्यो घर परिवर्तन कसरी हुन्छ भने म दैनिक त्यही काममा लागेको छु, मैले आज एउटा उत्पादन गरेँ, भोलि दुईवटा गरेँ, पर्सि तिनवटा गरेँ, मेरै सासुले पनि मलाई चिया बनाएर ल्याइदिउँ न दुलै भन्ने हिम्मत राख्नुहुन्न। अटोमेटिक त्यो सासुले त्यो घरमा चिया बनाउने आउँछ नि त सिस्टम। त्यसले गर्दा शिवसँग र आर्थिकमा सबल बन्नलाई आफ्नो इच्छा शक्ति जब जाग्छ तब कुनै कुराको हिंसा हुँदैन, न महिलाबाट हिंसा हुन्छ, न पुरुषबाट हिंसामा पर्छ। त्यसले गर्दा आत्मनिर्भरसँगै आत्मबलसँगै चाहिँ आर्थिकमा अबल हुनुपर्छ महिलाले, कुनै कुरामा हिंसामा पर्दैन। हजुर,
2: आफू ठिक छु भन्ने छ लाग्छ भने त्यो काममा अगाडि बढ्नुहोस्, कसैले अबला ठहराउन सक्दैन। अरूको कुरा सुनेर त कहाँ के नै हुन्छ र
1: होइन,
2: हामीले फेरि पनि भन्छौँ होइन, अहिले हाम्रा दिदीबहिनीहरूले ढाका हल्लो दुना टपरीदेखि लिएर होइन कोष्टाको त्यो फुलहरू बनाउनेदेखि लिएर के मात्र गर्नुभएको छैन, यसैले शिवसँग जोडिनुहोस्, श्रमसँग जोडिनुहोस्। हामी फेरि पनि यो भनिरहँदाखेरि हाम्रा दिदीबहिनीहरूलाई अहिले कतिपय अब वित्तीय संस्थाहरूले सहजै विश्वास नगर्ने, घराइसी सहयोगको पनि अलिकता अभाव होइन, घर परिवारको काममा सन्तुलित राख्नुपर्ने, अधीन पुरा नभए कतिको विवाह भएको हुन्छ, अब यहाँकै पनि हामीले कुरा सुनिहाल्यौँ होइन, ब्याङ्कले पनि सहुलियत यो ऋण यो कर्जाहरू व्यवस्थापनमा कतिको भूमिका निर्वाह गरेको छ, फेरि सहुलियत कर्जा लिनको लागि पनि कागजातहरूको त्यो प्रक्रियाहरू कति जटिल छ होइन, यस्तो कुराहरूमा चाहिँ यहाँहरूले अब फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनमा बसिरहँदा होस् अथवा उद्यमशील महिला महासङ्घमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहँदा होस् होइन, यो जो भर्खरै भर्खरै सुरुवात गर्नुभएको छ उहाँहरूलाई नै यहाँहरूले सहयोग गरिराख्नु भएको छ नि।
1: यो सहुलियत कर्जालाई चाहिँ कसरी जोड्न चाहन्छु भने हजुरको, म नेपाल उद्यमशील महिला महासङ्घको जुन केन्द्रीय अध्यक्ष भएर बसिराखेको त्यो बेलामा चाहिँ महिलाहरूलाई सहज तरिकाले चाहिँ सहुलियत कर्जा प्रवाह गर्न सकेन ब्याङ्कले, अथवा पहुँच पुग्नेहरूले मात्रै लिए, पहुँच नपुग्नेले पाएन, उद्यमसँग यो सहुलियत कर्जा जोडिएन भनेर चाहिँ जुन बेला एकदम बुलन्द आवाज आयो एकताका, जस्तै अब हस्बेन्डको हार्डवेयर छ, हार्डवेयरको व्यवसाय हुने मान्छेले श्रीमतीको नाममा सहुलियत कर्जा पाएको पनि भेटियो कति ब्याङ्कमा। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो चाहिँ सूचनाको हकलाई प्रयोग गरेरै नेपाल उद्यमशील महिला महासङ्घको जुन अध्यक्ष भइराख्दा चाहिँ नेपाल उद्यमशील महिला महासङ्घले सिफारिस गरेको हकमा र सहज व्यवसाय चाहिँ सरल तरिकाले सर्भाइभ हुन सक्छ भन्ने कुराले हामीले बुझेको व्यवसायलाई चाहिँ हामी आफैले सिफारिस गरेर पनि महिला उद्यमीलाई सहुलियत कर्जा प्रवाह गर्नको लागि ब्याङ्कबाट धेरै हामीले सहयोग गर्यौँ। त्यो क्रममा चाहिँ कतिसम्म गर्यौँ भने एउटा अडिटरै हायर गरेर, सिए नै हायर गरेर महिलाहरूले बनाउनु पर्ने डकुमेन्टेसनको काम नै त्यो कार्यालयमासम्म बन्यो, अनि त्यो पार्टबाट जुन ब्याङ्कमा हामीले सिफारिस गर्छौँ त्यो ब्याङ्कबाट उहाँहरूले सरल तरिकाले सुलभ कर्जा पाएर आज सहुलियत कर्जा पाएका दिदीबहिनीहरूले धेरै काम अगाडि बढाएर चाहिँ उत्पादन आज त इन्डस्ट्रीमै पुगिसक्नु भएको छ। अलस एग्रिकल्चर भन्ने चाहिँ 2073 काठमाडौँ आउँदाखेरि काठमाडौँ जिल्ला प्रशासन आइराख्दाखेरि उहाँलाई मैले त्यहाँ भेटेको हो, त त्यो भेटेको व्यवसाय हिजो एउटा कोठामा सीमित थियो नि त, अलस एग्रिकल्चर भनेर चाहिँ उहाँले सामान्य खोर्सानीको अचार डल्ले खोर्सानीहरू बनाएर बेच्नुहुन्थ्यो। म उहाँको रिलेटिभली भनेको सम्झिँदा पनि के छ म्याडम हजुर के गर्नुहुन्छ भनेर सोधिरहँदा ए उहाँ त खोर्सानी बेच्नुहुन्छ भन्ने मान्छे आज इन्टरनेसनल मार्केटको सफल उद्यमी, जबकि उहाँको आज कन्टेनर नै घरमा छिर्छ, लोड गर्नुपर्दा कन्टेनर नै उहाँको घरमा आएर उहाँको प्रडक्ट, जबकि अचारमा पनि त्यति भेराइटिज। र त्यो उद्यमशीललाई कहाँनिर जोडेँ मैले भने सहुलियत कर्जा 15 लाख लिनुभयो, पहिला 15 लाख तिरिसके पछाडि त्यसको क्राइटेरिया हुन्छ 3 वर्ष 5 वर्ष, त उहाँले 9 महिनामै 15 लाख तिरिसके पछाडि त अर्को 20 लाख लिन पनि गाह्रो भएन। सहुलियत ब्याज दरमै धितो राखेर सहुलियत ब्याज दरमै 1 करोड 20 लाखसम्म उहाँले लोन लिनुभयो, कर्जा लिनुभयो, लिइसके पछाडि आज उहाँको उद्यम हेर्नुपर्छ। मलाई नै आफैलाई म आफूले के गरेँ भन्दा पनि समग्रमा हाम्रा दिदी बहिनीहरू हामीसँग जोडिसके पछाडि के गर्दै हुनुहुन्छ भन्ने खालको आज चाहिँ त्यो खुसी लाग्छ कि मलाई।
2: हजुर, जान्नु पर्यो, सुन्नु पर्यो, होइन, सूचनाको हकलाई पनि मनन गर्नु पर्यो, के रहेछ भनेर चासो पनि राख्नु पर्यो। जति पनि व्यवस्था छ, जति पनि सुविधा छ, त्यसको उपभोग गर्न सक्ने पनि हुनु पर्यो। एक घर एक महिला उद्यमी भन्ने कुराहरू पनि आए, होइन, महिलामा लगानी, सभ्य र समृद्ध समाजको थालनी भन्दै राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरसम्म त्यो नाराले एउटा उचाइ पनि पायो, होइन। यो सबै कुरालाई आत्मसात गर्दै गर्दाखेरि साँच्चै महिलाको अहिलेको आवश्यकता के हो र आत्मनिर्भर भन्नलाई अझ उद्यमशील जो बन्छु, उद्योग गर्छु भनेर भन्ने हाम्रो दिदीबहिनीहरूले जानै बुझ्नै पर्ने कुरा, आज उहाँहरूलाई भन्नै पर्ने कुरा के हो जस्तो लाग्छ?
1: त्यो चाहिँ म फेरि आएर थोरै कहाँनिर जोड्छु भने हजुरको जुन यो अस्ति नारी दिवसको दिनमा चाहिँ हजुरको सफल उद्यमी जस्तै एक गर एक उद्यमी होइन समुन्नत नेपाल महिलामा लगानी यस्तो धेरै नाराहरू आए, तर कति पर्यटकहरू नेपालमा भित्रिनुहुन्छ नि त। आज हामी मैले नै अनुभव गरेको, भियतनाम जाँदा, थाइल्यान्ड जाँदा, बङ्गलादेश जाँदा, चाइना जाँदा, विभिन्न अब सिङ्गापुर जाँदा, कोरिया जाँदा, स्पेसल उनीहरूको उद्यमीले उत्पादन गरेको अवलोकन टुरिस्ट गाइडले लान्छ कि। हाम्रोमा त के छ भएको पर्यटन आउँदा देखाउने उद्यमसम्म छैन। औद्योगिक क्षेत्रमा जाँदा पनि कस्ता चिजहरू छन् आज, ट्रेडिसनल कुरा सबै हराएर गइसके। त्यसले गर्दा ट्रेकिङ जाऊ, सगरमाथै चढ्न जाँदाखेरि पनि त बिचमा पाउनुपर्ने वनस्पतिबाट उत्पादन, जस्तै चिलाउनेको दाना झर्छ, जस्तै लाली गुराँसको फुल सुकेर झर्छ, त्यसलाई पनि त सदुपयोग गर्न सकिन्छ नि त। आज त टुरिस्टले किन्न सक्ने कसरी बनाउने त, चेतनाको कमी एकदम सुन्नै पर्ने। आज मैले यो रेडियोबाट भनिराख्दाखेरि मलाई लागेको कुरा चाहिँ के हो भने, महिलाले आज टुरिस्ट गाइड भएर अथवा पुरुषले टुरिस्ट गाइड भएर गइराख्दाखेरि नेपालको एउटा ढुङ्गै मात्रै भए पनि सजाय देऊ, त्यो किनेर उसले लान सक्ने एउटा क्षमतामा पुर्याइदेऊ कि। सानो घरेलु उद्यमबाट उत्पादन सुरु गरौँ, थोरै भए पनि उत्पादन गर्न सुरु गरौँ, र भोलि त्यसलाई ठुलो मा परिणत गर्दै जान सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। म यो नेपालबाटै भन्न चाहन्छु, आजैबाट आफ्नो इच्छा शक्ति बदलेर जहाँ हुनुहुन्छ उहाँहरू दैनिकी जसरी कटाउनु भएको छ तिरै मात्रै भए पनि भुल्नुहोस्, त्यो पीडालाई चाहिँ नयाँ आकार दिन सक्दा वाउ हुन्छ कि। त्यसले गर्दाखेरि आफ्नो सिप चाहिँ जहिले पनि मार्नु हुँदैन, लिएर जाने त्यो सिप मात्रै हो, आफूले कमाएको सम्पत्ति होइन। तर पनि बाँचुन्जेलको लागि आफू इन्गेज हुने, स्वास्थ्यलाई हानिकारक नहुने यस्ता कुराहरूमा चाहिँ आजैबाट हामी लाग्यौँ भने हामीले जे पनि गर्न सक्छौँ।
2: हजुर, यही कुरालाई आत्मसात गर्दै हाम्रा धेरै दिदीबहिनीहरू अहिले उद्यमशील महासङ्घमा अहिले लगभग 18,000 आबद्धता छ, र यससँगै लगभग 7,000 भन्दा बढीले रोजगार पनि पाउनु भएको छ। यो कति ठुलो कुरा हो, होइन। आज सफल उद्यमीको रूपमा हाम्रा आमा छोरी दिदी बहिनीहरूको जुन अनुभव सुनाउन पाउँदा जुन खुसी लाग्छ, त्यो खुसी हाम्रा अरू धेरै आमा छोरी दिदी बहिनीहरूसँग हामी खोजिरहेको छौँ। पारिवारिक सद्भाव, सहयोग र साथ हाम्रा छोरीहरूलाई मिल्दै जाओस्, अवसर मिल्दै जाओस्, र पाएको अवसरलाई हाम्रा आमा दिदी बहिनी छोरीहरूले सक्दो प्रयोग गरेर आफ्नै पहिचानमा आत्मनिर्भर जीवन, आफ्नै सिप र श्रममा अरूलाई बाटो देखाउन सक्षम उद्यमी बन्न सक्नुहोस्। हामी आजको कार्यक्रमबाट यो अनुभव सुनाइरहँदा यही अपेक्षा राख्छौँ। त अहिलेसम्म यहाँले गरेको कामहरू चाहिँ के हो?
1: मैले गरेको काम चाहिँ म सुरुवातमा सिलाइ कटाइसँगै आएँ, आज त्यसमा लगभग 45-50 व्यवसायमा आबद्ध हुनुहुन्छ, त्यतिवटा पसल व्यवसाय छ।
2: हजुर,
1: सिलाइ कटाइमा भने हजुरको नेचर फाइबरमा हामी 7 जिल्लामा धेरैजना 700 भन्दा बढी महिला दिदीबहिनीहरू आबद्ध हुनुहुन्छ, उहाँहरूले नेचुरल फाइबरमा काम गर्नुहुन्छ। र ताप्लेजुङमा उत्पादन भएको गुन्द्रुक अमेरिकामा किन्न पाउनुपर्छ भन्ने व्यवस्थापनमा लागेको हामी, जुन ब्रान्डिङ प्याकेजिङका कुराहरू छन् नेपाल सरकारले जति लेन्दी प्रोसेसमा खाद्यमा दुःख पाए पनि गर्वको साथ भन्नुपर्छ। जुन मसँग आज 3 इन्डस्ट्री छ, त्यो 3 मध्ये हामीले गरिरहेको एउटा सिलाइ कटाई भइहाल्यो, दोस्रो नेचर फाइबर जुन चाहिँ ह्यान्ड ब्याग, जुत्ता चप्पल यस्ता कुराहरूदेखि लिएर, थर्डमा चाहिँ हामी फुड इन्डस्ट्रीमा गएको छौँ। फुड चाहिँ हामीले उत्पादन जस्तै आउटसोर्सिङ भए पनि लोकल
2: उत्पादन,
1: खाद्य उत्पादन जस्तै महिलाले नै फापर फलाइदिनुहुन्छ, महिलाले नै कोदो रोप्नुहुन्छ, महिलाले नै मकै फलाउनुहुन्छ, त त एउटा खोस्टामा अथवा मकैको घोगामा पनि हामी समान, महिला र पुरुष समान हो भन्ने कुरामा चाहिँ जोडेर आज इन्टरनेसनल मार्केटसम्म पुगेको छौँ। हामीले गर्ने काम सानोबाट ठुलो छ, भोलि हामी किन धेरै ठुलो इन्डस्ट्रीमा जान सक्दैनौँ, किन हामी एक यो एउटा च्यानलबाट व्यवसाय गर्दैनौँ, जुन किन हामी चाइनिज मोडलमा गएर चाहिँ काम व्यवसाय गर्दैनौँ, यसलाई चाहिँ एकदमै ट्रान्सपरेन्सी राखेर चाहिँ ठुलो लेभलमा काम गर्ने कुरामा हामी अहिले तत्पर छौँ र हामीले गर्दै आएको कुरा पनि यही नै हो। र सबै दिदीबहिनीहरूलाई यो रेडियो नेपालबाट अहिले पनि भन्न चाहन्छु कि तपाईँसँग जे उत्पादन छ हामीसँग जोडिनुहोस्, आह्वान गर्न चाहन्छु, समय त्यसै बर्बाद नगर्नुहोस्। जे फल छ, जुन चिज छ, तपाईँको सम्भावना हामी देखाउने कुरा कोसिस गर्छौँ। अब उहाँलाई सिप सिकाउने कुरामा पनि हामीलाई जिल्लामा बोलाउनु भयो, खाने र बस्ने व्यवस्था मात्रै गर्नुभयो भने हाम्रा टिचरहरू फ्रीमा पनि गएर सिकाउने अवस्थाहरू जुट्छ, त्यस्ता दात्री निकायहरू पनि छन् नि त, त्यसको सहयोगमा पनि हाम्रा दिदीबहिनीहरूलाई चाहिँ हामीले सिपसँग जोडेको हुन्छौँ। त्यसले गर्दा आजै यो रेडियो नेपालबाट आह्वान गर्छु, तपाईँसँग जुन उद्यम छ या जुन उत्पादन छ या तपाईँसँग भएको इच्छा छ त्यो सिपमा लान चाहनुहुन्छ, सबै हामीसँग जोडिन सक्नुहुन्छ।
2: मैले यसको लागि अहिले कसरी सम्पर्क राख्ने,
1: यसको लागि चाहिँ मेरो जुन इन्डस्ट्री जुन कम्पनीमा आउनुहुन्छ उहाँले मेल छ त्यहाँ जोडिन सक्नुहुन्छ। त्यसमा रिजनल ह्यान्डिक्राफ्ट छ, एउटा नेपाली माटो छ, एउटा फुल प्रसाद छ, यी सबै कुराहरूमा चाहिँ हाम्रो नम्बर छन्, इमेल एड्रेसहरू छ, त्यसबाट पनि जोडिन सक्नुहुन्छ। र ल रेडियो नेपालबाटै पनि रेडियो नेपालले पनि त मेरो नम्बर प्रवाह गर्न सक्छ,
2: त्यही
1: एकदमै 98-5-26-65-205 यसमा सम्पर्क गर्न सक्नुहुन्छ। हामी सहज तरिकाले उहाँलाई सहजीकरणको भूमिकामा लिन्छौँ।
2: असाध्यै प्रेरक एउटा अनुभव, जीवन अनुभव, आज हामीले सफल उद्यमीको अनुभव सुनायो, जुन जो कसैले सुन्नु भएको छ होइन उहाँहरूले असाध्यै यसले चाहिँ प्रेरित गर्यो भनेर हामीलाई त्यो अनुभव पनि भएको छ। आजको यो उपस्थिति, यो अनुभव हामीमा आज हाम्रो श्रोतामा जुन राखिदिनु भयो यसको लागि दिपिका म्याम यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
1: हस्, मैले पनि मेरो लागेको अनुभव, त्यो म पाएको अनुभव यसरी रेडियो नेपाल मार्फत प्रसारण गरिराख्दाखेरि यो अवसर जुराइदिनु हुने सम्पूर्ण रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट पनि हजुरलाई धन्यवाद भन्न चाहन्छु।
2: कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हामीले महिला उद्यमशीलता र सशक्तिकरणको विषयमा रहेर सफल उद्यमी नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष, फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसन एनएफईएको उपाध्यक्ष, सफल उद्यमी जसले 12 वर्षको उमेरदेखि उद्यमशीलतालाई अप्नाउनु भयो र अहिले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निर्यात बजारीकरणको व्यवस्थापनसँगै धेरै उद्यमी महिलाहरूमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरिरहनु भएको छ। देविका बुढाथोकीको यो अनुभवलाई यहाँहरूमा सुनायौँ। अर्को साता फेरि हामी यस्तै प्रेरक अनुभव र महिला सवालका विषयवस्तुलाई यहाँहरूमा राख्नको लागि उपस्थित हुने नै छौँ। आजको लागि भने प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई मेल गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट बिदा माग्छु। नमस्कार, शुभ दिन।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 MHz तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 21 गते बिहिबार, श्रावण कृष्ण पक्ष अष्टमी तिथि। तदनुसार अगस्त 6 तारिक सन् 2026, नेपाल सम्वत 1146, दिल्लागा अष्टमी, गोरखकाली पूजा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन प्राविधिक साथी शङ्कर भण्डारी, सहकर्मी नरहरि नेउपाने अनि म रमा ढुङ्गानाको। सदाजै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्यदेव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 मा विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ। 6:30 को समय हो अन्तरसंवाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 मा रोजगारी र अवसर कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि स्वदेश गानहरू सुनाउनेछौँ करिब 8 बजेसम्म। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 मा सुशासन र समृद्धि कार्यक्रम प्रसारण गर्नेछौँ। 8:45 मा जागरण गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 मा नागरिक शिक्षा कार्यक्रम प्रसारण गर्नेछौँ। 10 बजे समाचार, 10 बजेको समाचारपछि कार्यक्रम लोकलहरी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। र 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 5 भगवान श्री कृष्ण भन्नुहुन्छ, अशास्त्र विहितम घोरम तप्यन्ते ये तपो जनाः दम्भा अहंकार संयुक्ताः काम राग बलान्विताः। जुन मनुष्यहरू शास्त्र विधि रहित केवल मनःकल्पित घोर तपको अभ्यास गर्दछन् तथा दम्भ र अहंकारले युक्त एवं कामना आसक्ति बलको अभिमानले पनि युक्त भएका हुन्छन्। राजसी व्यक्तिहरू र विशेष गरी आसुरी सम्पत्तिले भरिएका व्यक्तिहरूको विषयमा चर्चा आयो यहाँ। जसले यक्ष, राक्षस, प्रेत र भूतको यजन गर्दछन् ती व्यक्तिहरूको चर्चा आयो यहाँ। यसलाई अलि फराकिलो दायरामा हामीले हेरौँ, यी तिनवटा गुण त सबै व्यक्तिमा हुन्छन्। यदि कोही व्यक्ति खालि भौतिकता खोजिरहेको छ, उसले खालि नाप्न योग्य कुरा, प्रमाण चाहिने कुरा मात्रै खोजेको छ भने त्यो व्यक्तिभित्र तामस प्रवृत्ति हुन्छ। आफ्नो सिमाना बाहेक केही देख्दैन, शरीरको सिमाना बाहेक केही देख्दैन, मनमा मेरो र तेरोको भाव स्पष्ट छ। उसले आफ्नो लागि एउटा बाकस बनायो, एउटा गोल घेरा बनायो, लक्ष्मण रेखा बनायो, त्यसभित्र बस्दछ। तामसी व्यक्ति एकदम रोकिन्छ, त जहाँ जहाँ जे जे रोकिएको छ उसले त्यहीँ त्यहीँ त्यही मन पराउँछ। राजसी व्यक्ति अलिक फरक प्रकारको हुन्छ। राजसी व्यक्ति यो कहाँबाट धन जन्मिन्छ, कहाँबाट शक्ति जन्मिन्छ, कहाँबाट सम्पत्ति जन्मिन्छ, त्यतातिरको खोजीमा लाग्छ। हामीले हेऱ्यौँ भने नयाँ प्रकारको प्रयोग गर्ने वैज्ञानिकहरू, अर्थशास्त्रीहरू, समाजसेवीहरू, कविहरू, कलाकारहरू जो भविष्यको देख्दछन् उनी राजसी हुन्छन् साधारणतया, र एकदमै तल न्यून चेतना, जसलाई शूद्र चेतना भनिन्छ, ती शूद्र चेतनामा बाँच्ने व्यक्तिहरू तामसी हुन्छ। शूद्र भनेको तल्लो जात भनेको होइन, यो मनोवैज्ञानिक हो। चारवटा वर्ण भनिन्छ नि, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। वास्तवमा वर्ण त जम्मा 3 हुन्छन्, किनभने गुण 3 छन्, सत्व, रज र तम, जम्मा 3 गुण छन्। वर्ण पनि तिनै प्रकारका मात्रै हुनुपर्छ, चौथो प्रकारको वर्ण हुनुहुन्न, तर चौथो प्रकारको वर्ण पनि छ। मनुष्य समुदायको माझमा अझ चौथो प्रकारको वर्ण अत्यन्तै धेरै छ, त्यो वैश्यको वर्ण। मुख्यतः जो व्यक्ति रोकिएको छ, कुनै बुद्धि लगाउन चाहँदैन, शारीरिक क्रिया मात्रै गर्छ, शारीरिक काम मात्रै गर्छ, जसलाई क्लरिकल वा मिनियल वर्क भनिन्छ, जसमा आफ्नो सृजनशीलता छैन, नयाँ केही सोच्दैन, त्यो चाहिँ तामसी व्यक्ति हो, तिनलाई शूद्र भनिन्छ। त तमस शूद्रसँग सम्बन्धित छ। अर्कोतिर व्यक्ति बडो स्वस्थ छ, बडो दौडधुप गर्छ, सबै कुरा मेरै हुनुपर्छ भन्ठान्छ, आफ्नो दम्भ, आफ्नो बल, आफ्नो शक्तिको पछाडि दौडिन्छ, र अरूलाई पनि आफ्नो शासनमा लिन चाहन्छ। त्यो व्यक्तिलाई क्षेत्रीय भनिन्छ, र उसको गुण चाहिँ राजसी हुन्छ, क्षेत्रीयको गुण राजसी हुन्छ। अब यो तामसी व्यक्ति वा तमस ऊर्जा भएको व्यक्ति दबेर रहेको हुन्छ, आफैले आफैलाई थिचेको हुन्छ, कसैले थिच्नु पर्दैन उसलाई, र उसले जीवनमा कुनै बाटो, कुनै मार्ग भेटिरहेको हुँदैन। अर्कोतिर राजसी व्यक्ति भयानक दौडिरहेको हुन्छ। यी दुवै प्रकारका गुणहरू जब एक ठाउँमा आउँछन्, त्यहाँबाट तेस्रो प्रकारको वृत्ति जुनलाई वैश्य समुदाय भनिन्छ, त्यो वैश्य समुदाय जन्मिन्छ। वैश्य समुदाय कसरी जन्मिन्छ कि अब हरेक कुरालाई मैले के पाउन सक्छु यसबाट भन्ने जब हेर्न थाल्छ, जहाँ लोभ केन्द्रमा हुन्छ। क्षेत्रीयको दौडधुप चाहिँ आफ्नो अहङ्कारको कारणले बढी हुन्छ, तर वैश्यको दौडधुप चाहिँ लोभको कारणले बढी हुन्छ। मैले नै जम्मा गर्नुपर्छ भन्ने हुन्छ, ऊ जे गरी पनि आफ्नो लागि जम्मा गर्छ वैश्यले। त यसरी हामीले हेऱ्यौँ भने तमस र रजस यी दुईवटाको सम्मिश्रणबाट तिनवटा जन्मियो, अनि सात्विकताबाट चाहिँ ब्राह्मण जन्मिन्छ। फेरि पनि म भन्दैछु, यो कुनै जातिपातिसँग यसको कुनै सम्बन्ध होइन है, कुनै पनि जाति जन्मबाट आउँदैन, यो कर्मबाट आउने, भित्रको गुणबाट जन्मिने हो। त्यसकारणले अब यी व्यक्तिहरू चाहिँ यदि कुनै प्रकारको साधना गर्न थाले, आराधना गर्न थाले, धर्मको बाटोमा लागे भने कस्तो प्रकारका हुन्छन्, यो पाँचौँ श्लोकले यो चर्चा गर्छ। हेरौँ, अशास्त्र विहितम घोरम, शास्त्र विहीन। आजभन्दा पहिले प्रज्ञा पुरुषहरूले के भने, जान्ने व्यक्तिहरूले के भने, उतातिर हेर्न उसलाई जरुरी नै ठान्दैन। यो व्यक्तिले के गर्छ, कसैले भनेको मान्दैन, आफ्नै घोर भनेको एकदम डरलाग्दो मनकल्पित, एकदम डरलाग्दो तपस्या, यानि हरेक कुरा ऊ अति गर्न चाहन्छ। श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 6 भगवान श्री कृष्ण भन्नुहुन्छ, कर्षयन्तः शरीरस्थम भूत ग्राम चेतसः माम चैवान्त शरीरस्थम तान विद्या सुर निश्चयन। जो शरीर रूपले स्थित भूत समुदाय र अन्तकरणमा स्थित म परमात्मालाई पनि कृष गर्ने प्रकारका हुन्छन्, ती अज्ञानीहरूलाई तिमीले आसुर स्वभाव युक्त जान। यो श्लोक 5 श्लोकको निरन्तरता हो। जो व्यक्तिहरू आफ्नो मन गणन्ते तरिकाले अगाडि बढ्छन् ती कहीँ पनि पुग्दैनन्। मलाई अर्को एउटा घटना याद आउँछ, हालसालै एकजना संस्कृतका धुरन्धर विद्वान महोदयले मलाई फोन गर्नुभयो, अनि उहाँले भन्नुभयो कि गुरु, म तपाईँको प्रवचन सुन्छु, मन पर्छ, 5-7 महिना भयो सुन्न थालेको, तपाईँले आफ्नो जीवनको अनुभव सुनाउनु भएको छ, त्यो जीवनको अनुभव, यो अनुभव चाहिँ कुन कुन शास्त्रमा छ भनेर सोध्नु हो मलाई, कुन कुन शास्त्रमा छ। अनि मैले भने कुनै शास्त्र पढेर बलजफ्ती त्यो अनुभव आफूभित्र ल्याएको होइन, त्यो त ईश्वरको कृपा हो, ती अनुभव स्वत आफैभित्र आउँछन्। र कहाँ कहाँ छ मैले त्यसरी शास्त्र पल्टाएर पनि हेरेको छैन, मलाई हेर्नमा रुचि पनि छैन, त्यो काम तपाईँले गरिदिनु होला, तपाईँ संस्कृतको प्राध्यापक हुनुहुन्छ। उहाँ अलि आफ्नो अहङ्कारमा चोट लागे जस्तो अनुभव गर्नु, अनि मैले भने कि हेर्नुहोस् प्राध्यापक महोदय, प्राध्यापकज्यू, जब त्यो ज्ञानभित्र आउँछ नि, त्यो परम ज्ञानभित्र आउँछ, त्यसपछि त्यसले कुन शास्त्रमा के लेखेको छ, के लेखेको छ नि हेर्दैन। जब तपाईँ आफ्नो घरमा कोही बिरामी भयो भने, त्यो बिरामी भएको व्यक्तिले हिजो यस्तो भनेको थियो, फलानु दिन यस्तो भनेको थियो भने सोच्नुहुन्छ कि तपाईँ उसको तत्काल मद्दत गर्न थाल्नुहुन्छ? तपाईँ मद्दत पहिले गर्नुहुन्छ, अनि कहाँ कहाँ के थियो, के भयो हिसाब किताब पछि गर्नुहुन्छ। ठिक त्यसै गरी यो ज्ञान जब आउँछ भित्र, त्यो ज्ञान सिमाना तोडेर आउँछ, र कुनै पनि शास्त्रमा नअट्ने ज्ञान आउँछ भित्र, कुनै पनि शास्त्रले कहिले पनि लेख्न सक्दैन, त्यस्तो विराट आउँछ। किनभने त्यो भित्र बसेको छ नि त्यो सच्चिदानन्द, त्यो सच्चिदानन्द आफै बोल्न थाल्छ, त्यसैबाट शास्त्र आएका हुन्, वेद पनि त्यसैबाट आएको हो, भगवद् गीता पनि त्यसैबाट झरेको, बाइबल कुरान पुराण त्यही सच्चिदानन्दबाट झरेको हो, तपाईँ भित्र त्यही बोल्न थाल्छ, यो असली शास्त्र हो। त्यही भएर शास्त्रहरूले के भने, त्रैगुण्या विषया वेदा निस्त्रैगुण्यो भवार्जुन। हे अर्जुन, यी वेदहरूले 3 गुणको मात्रै चर्चा गर्छन्, तिमी 3 गुणबाट माथि उठ। 3 गुणबाट माथि उठेको व्यक्तिको अनुभव कस्तो हुन्छ हामी त्यतातिर हेर्दै हेर्दैनौँ। हामीलाई हरेक कुरा नाप्ने र नापेर मात्रै बुझ्ने बानी लागेको छ। यो कारण के हो? कारण के हो भने नि, आफूलाई त त्यो भएको छैन, दसौँ वर्षदेखि शास्त्र पढेको छ, आफूभित्र ध्यान पनि छैन, भक्ति पनि छैन, आफूभित्रको क्रोध मरेको छैन, लोभ मरेको छैन, आफूभित्रको अहङ्कारले झन् बढी जरा गाडिरहेको छ। अनि आफूलाई लाग्छ यस्तो व्यक्तिलाई कि संसारमा कसैलाई पनि हुनै सक्दैन यो, त हरेक व्यक्तिमाथि प्रश्न गर्छ। भगवान् कृष्ण यही भन्दै हुनुहुन्छ यहाँ, कर्ष एन्त शरीरस्थम, यसले आफ्नो शरीर सुकाउँछ, कमजोर गर्छ, किनभने जबरजस्ती गरिएको कुराले समझ नपुगिकन, प्रेम नगरिकन, भक्ति बिना, भित्रको रुचि बिना र गुरुको निर्देशन बिना गरेको कुनै पनि कामले आफ्नो शरीर बिगार्छ र भित्र रहेको ईश्वरलाई बिगार्छ, ईश्वरमाथि कृष गर्दछ। बुद्ध समुदाय र अन्तकरणमा स्थित म परमात्मालाई पनि कमजोर वा कृष तुल्याउने प्रकारको हुन्छ। कुनै पनि दम्भको कारणले मैले गरेँ, देखाउन मैले गरेँ, म यति जान्दछु, अरू त कुरा मैले जान्दथेँ, ध्यान गरेँ पनि ध्यान पनि जान्ने हुन्छु नि त। अब शास्त्र त मैले जानेको थिएँ, ध्यान पनि जाने भने मेरा चाहिँ कति धेरै मान्छेहरू होलान्, कति धेरै प्रख्यात होला, म यस्तो प्रकारको सोच बनाएर गर्न थाल्छु। अब त्यो सोच बनाउने बित्तिकै भित्रको ईश्वर जागृत हुनै सक्दैन। भित्रको ईश्वर त म जे प्रयास गर्नु छ त्यो प्रयास समझपूर्वक गरौँ, बोधपूर्वक गरौँ, बडो प्रेमका साथ गरौँ, शरीरलाई न सुकाउँ न दुखाउँ। भगवान बुद्धको जीवनलाई जस्तो म बनाऊ, त्यसपछि त्यो ईश्वर प्राप्त हुन्छ। भगवान बुद्धको जीवनमा घटेको घटना छ नि कि उहाँले जबसम्म म सत्य प्राप्त गर्दिनँ तबसम्म मेरो शरीरमा प्राण भइन्जेल, रगतको थोपा पनि रहिन्जेल, म केही खान्न, केही भोजन लिन्न, जबसम्म सत्य प्राप्त गर्दिनँ। त्यो एक दिन निरञ्जना नदीको किनारमा नुहाउन जानुभएको थियो, नुहाएर उठ्नै गाह्रो भयो, बल्ल बल्ल उठ्नु भएको थियो, बाहिर पल्टिनु भयो। त्यस दिन उहाँलाई बोध आयो कि शरीरलाई सुकाएर केही पनि हुँदो रहेछ, इन्द्रियहरू सुके, बुद्धि नै सुक्यो, कति दिन चल्छ त्यो बुद्धि? त्यही भएर भगवान बुद्धले सम्यकत्वमा जोड दिनुभयो, ठिक्क खाऊ, न बढी खाऊ न कम खाऊ, न बढी काम गर न कम काम गर, न बढी सोच न कम सोच, न बढी ध्यान गर न कम ध्यान गर, ठिक्क गर। भगवान कृष्णले पनि अध्याय 6 श्लोक 17 भन्नुहुन्छ नि, युक्ताहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्नावबोधस्य योगो भवति दुःखः। ठिक्क गर, तिमी शास्त्रको अध्ययन गर्दैछौ भने नि त्यो शास्त्रको अध्ययन जति गर्यो त्यसलाई प्रयोग गर, पुरै शास्त्र पढी मात्रै नराख। तिमी त राम्रो सुगा हुन्छौ, सिडी प्लेयर हुन्छौ, तिमी एउटा हार्ड ड्राइभ हुन्छौ, स्पिकर हुन्छौ, त्योभन्दा बढी केही पनि हुँदैन। ठिक यही भन्दै हुनुहुन्छ कि तिम्रो जीवनको वृत्ति जाग्दैन जब तिमी अति गर्छौ। यस्ता अति गर्ने व्यक्तिहरू, तामसी र राजसी व्यक्तिहरू, यी आसुरी वृत्ति भएका व्यक्तिहरूले के गर्छन् रे त भन्दा, परमात्मालाई पनि कमजोर बनाउँछन्। भित्रको चैतन्य जागेन भने त मेरो लागि परमात्मा कमजोर भयो त, र मेरो लागि परमात्मा कमजोर भएको मात्रै होइन, म भित्रको चैतन्य जाग्यो भने त अरूलाई पनि फाइदा हो, अरूले पनि आफूभित्रको चैतन्यताको दर्शन गर्न पाउँछन्, शरीरलाई गलाएर केही पनि हुँदैन।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

लो हरि गोविंद राधे, दूजो तनु क्षण भंगुर ना भुला दे। केवल दुई प्रमुख ज्ञान छन् जसलाई सदैव सावधानीपूर्वक साथमा राख्नु छ। एक श्रीहरिलाई सदा सर्वत्र स्मरण गर्नु, एक क्षण पनि उधारो नराख्नु, र अर्को मानव देहको क्षणभङ्गुरता, अहिले छ एकछिनपछि रहला नरहला, यी दुई ज्ञानले लापरवाहीको अन्त्य हुन्छ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतको दोहाबाट कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनुभएका श्रोताहरू, यहाँहरूमा हार्दिक अभिवादन गर्दै राधे राधे। श्यामा श्यामधाम ठिमीद्वारा प्रस्तुत यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत देशभरका साथै अन्य प्राविधिक माध्यमबाट पनि संसारभरि नै सुन्न सक्नुहुनेछ। कार्यक्रमका हाम्रा नियमित श्रोताहरूको प्रतिक्रियाबाट हामी निकै नै उत्साहित छौँ। यहाँहरूले आफूमा आध्यात्मिक ज्ञान प्राप्त हुनुका साथै सत्सङ्गप्रति पनि रुचि जागेको उल्लेख गर्नुभएको रहेछ। यसका लागि हामी जगद्गुरु श्रीप्रति नै आभार व्यक्त गर्न चाहन्छौँ। उहाँद्वारा प्राप्त ज्ञान एवं सङ्कीर्तनकै प्रभावका कारण यहाँहरूमा यस प्रकारको भाव अङ्कुरित भएको हो। आदरणीय श्रोताहरू, सन्तका वाणी एवं उनका साहित्यहरूमा भगवत शक्ति हुन्छ जसले हाम्रो हृदयमा एक तरङ्ग पैदा गर्छ। त्यसै तरङ्गलाई समात्न सक्यौँ भने नै समुद्र रूपी आनन्द सिन्धु भगवानलाई प्राप्त गर्न सकिनेछ। आदरणीय श्रोताहरू, देव दुर्लभ मानव शरीरको महत्त्वलाई दर्शाइएको एक पद श्रवण गरौँ। गायक रामकृष्ण ढकालको आवाजमा ब्रजभाषामा रचित यस पदको सङ्गीत पनि रचनाकार जगद्गुरु श्री कृपालुजी महाराजबाट नै भएको छ।

जीवनको क्षणभङ्गुरताका साथसाथै दीनभावले भगवानको शरणागतिको सन्देश सहितको यो सुमधुर पदभित्र अत्यन्त गहिरो सिद्धान्त लुकेको छ। आदरणीय श्रोताहरू, त्यसो त जगद्गुरु श्रीद्वारा रचित अन्य साहित्यहरूमा पनि यस्तै प्रकारका सिद्धान्तहरू भरिएका छन् र साथसाथै सम्पूर्ण रचनाहरू वेद शास्त्र सम्मत सिद्धान्तहरूमा आधारित छन्। सिद्धान्तलाई जोड दिँदै पद एवं संकीर्तनको रचना भएबाट नै हामी अनुमान लगाउन सक्छौँ कि जगद्गुरु श्री वैदिक सिद्धान्त अर्थात् वेदद्वारा प्रमाणित सिद्धान्तलाई कतिको महत्त्व दिनुहुन्छ भनेर। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजलाई एक महत्त्वपूर्ण उपाधिले पनि विभूषित गरिएको छ। त्यो हो सनातन वैदिक धर्म प्रतिष्ठापन सत्सम्प्रदाय परमाचार्य, यानी उहाँ वैदिक सिद्धान्तलाई पुनर्स्थापना गर्न अवतरित एक अलौकिक व्यक्तित्व हुनुहुन्छ। आदरणीय श्रोताहरू, अब श्रवण गरौँ सन्ताग्रगण्य जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट प्रवचन। श्रोताहरू, प्रवचन धारावाहिक रूपमा हुने भएकोले पूर्ण रूपमा लाभ लिनको लागि नियमित श्रवण गर्नु उपयोगी हुनेछ।

पुरुषोत्तम ब्रह्मांड पुराण। यसमा बताइयो भगवानमा विरोधी सिद्धान्त लागू हुन्छ, त्यसैले भगवानको निश्चय भगवानलाई जानेको दावा कसैले गर्न सक्दैन। जस्तै विरोधी सिद्धान्त माने भगवान सर्वव्यापक छ, यो बताइन्छ नि तपाईँहरूलाई, सर्वम खल विदम ब्रह्म सबै ब्रह्म हो त भगवान सर्वव्यापक छ। तर तपाईँहरू के हुनुहुन्छ, केवल शरीरमा व्याप्त हुनुहुन्छ। तपाईँहरूलाई यही पर्खाल बाहिर के भइरहेछ थाहा छैन, भगवान व्याप्त छ त्यहाँ पनि यहाँ पनि, उसलाई त्यहाँको कुरा पनि थाहा छ यहाँको कुरा पनि थाहा छ। विरोधी धर्म भयो, त्यहाँको कुरा नै थाहा हुनु यहाँको कुरा नै थाहा हुनु, विरोधी दुई चिज। यो भगवानमा लागू हुन्छ, हामीमा लागू हुँदैन। अरू तमाम चिज छन्, अजाय मानो बहुधा विजायते, वेद भन्छ मुद्गलोपनिषद तेस्रो खण्डको पहिलो मन्त्र, ए भगवान विरोधी धर्मको अधिष्ठाता हो। दुई चिज हुन्छ भगवानमा, विरोधी तत्त्व हुन्छ। जस्तै भगवानको अजाय मानो, भगवानको जन्म वनमा हुँदैन, वेद बताउँदैछ। फेरि भन्छ होइन बहुधा विजायते, भगवानको अनेक जन्म हुन्छ। हेर्नुहोस् दुइटै कुरा सत्य हो, अब वेद छ भगवान हो स्वयं झुट त बोल्दैन, दुई चिज बताउँदैछ, भगवान अजन्म हुन्छ भगवानको अनेक जन्म हुन्छ, दुई विरोधी चिज भगवानमा लागू हुन्छ। अब बताउनुहोस् नजन्मिनेवाला भगवान हो कि जन्मिनेवाला भगवान हो? कसैले भन्नुहोस् कि भगवान जन्मिँदैन, है किन जन्मिँदैन, रामकृष्ण जन्मेनन्, हेर्नुहोस् यहाँ मुद्दा पऱ्यो झगडा पऱ्यो। जन्मिन्छ भने वेदले भन्छ अजन्मा छ, कसरी जन्मियो, अदृष्ट मव्यवहार्य मग्राह्य म लक्षण मचिन्त मव्यपदेश एकात्म प्रत्यय सारम प्रपञ्चो पशमम शान्तम शिवम अद्वैतम, वेद स्वयं भन्छ मण्डुक्य उपनिषद्को सातौं मन्त्र। भगवानको कुनै हात घोडा इत्यादि केही हुँदैन, कसैले छुन बोल्न केही गर्न सक्दैन, निराकार छ भगवान। त बताउनुहोस् यो चाहिँ ठिक हो कि त्यो चाहिँ ठिक हो? कसले दावा गर्ने? त अर्को सुन्नुहोस्,

तदान महिमान मीशम श्वेताश्वतर उपनिषद 3:20 तेसरो अध्याय को 20 मंत्र तो यहां बताऊं दे छ वेद भगवान को विरोधी सिद्धांत को बारे में भगवान अणोरणीयान भगवान अणु छ अणु अणु माने सानो छ सानो सूक्ष्म कति सानो छ जति तिमी कल्पना गर्न सक्छौ त्यो भन्दा सानो छ त्यही हो भगवान त जानियो सबभन्दा सानो वस्तु जुन छ त्यो भगवान हो त फेरि तुरन्त भन्छ त्यही मन्त्रमा अर्को मन्त्र खोज्नु पर्दैन अडोरणीयान महतो महियान होइन होइन भगवान ठुलो छ कति ठुलो छ जति तिमी कल्पना गर्न सक्छौ त्योभन्दा ठुलो छ हेर्नुहोस् मैले बताते वेद शास्त्र विरोधी सिद्धान्त छ यसैमा उल्झिन्छन् ठुल्ठुला विद्वान पनि पागल हुन्छन् पागल एक एक चिज समात्छन् अनि झगडा गर्छन् त्यसैले अब भलि भाँति बुझ्नु छ तपाईँहरूलाई फेरि झगडा गर्नु छैन निश्चिन्त हुनु छ वास्तविकता के हो के त भगवान सानो भन्दा सानो छ ठुलो भन्दा ठुलो छ कुरा खतम होइन होइन तेस्रो कुरा छ तेस्रो कुरा के छ नेति नेत्य स्थूल मनणु वेद पुनः भन्छ होइन भगवान न सानो छ न ठुलो छ सानो पनि छैन ठुलो पनि छैन ठिक्कको छ कति ठिक्कको 6 फुटे रामकृष्ण बराबर हेर्नुहोस् अब तिनै चिज बताउँछ कुन चाहिँ सत्य हो कुन हो भगवान फेरि आउनुहोस् अर्को कमालको चिजमा अपाडी पादो जवरो ग्रहिता पश्यत्य चक्षु सशृणोत्य कर्म सवेत्ति वेत्यम न च तस्यास्ति वेत्ता तमाहुरग्रम पुरुखम महान्तम श्वेताश्वतर उपनिषद 3:19 मंत्र यहाँ बताउँदैछ भगवान अपाणी भगवान को हात छैन अपाणी पाणी माने हात अपाणी छैन गोडा छैन न आँखा छ भगवानको न कान छ केही छैन तर सब चिज भोग गर्छ आँखाको विषय पनि लिन्छ कानको विषय पनि लिन्छ गोडा छैन दौडिन्छ हात छैन समात्छ सब गर्छ वेद बताउँदैछ अरे वेद छोड्नुहोस् गीता पढ्नुहोस् गीता 13:14 यही बताइयो कि भगवान को कुनै इन्द्रिय छैन सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम सबै इन्द्रिय विवर्जित छ भगवान को इन्द्रिय छैन तर सब चीज भोग गर्छ मुख छैन खान्छ कान छैन सुन्छ नाक छैन सुँघ्छ गोडा छैन हिँड्छ गीता पनि यही बताउँदैछ

राममाइन कति ठुलो कुरा बताइदियो राममाइनले, बिनु पग चलाई घोडा छैन दौडिन्छ भगवान, कान छैन सुन्छ, आँखा छैन देख्छ, नाक छैन सब बासना सुँग्छ, जिब्रो छैन सब स्वाद लिन्छ, कुनै शरीर वरीर छैन तर स्पर्श गर्छ, बताउनुहोस्, वाणी छैन वक्ता छ बोल्छ, अस सब भाति अलौकिक गर्ने अलौकिक, भगवानको सब कार्य अलौकिक दिव्य माइक होइन। त फेरि कसरी यो गर्ने भगवानलाई अनुभव गर्ने, कसरी दावा गर्न सक्छ कसैले भगवानलाई जान्दछु? अरू तमाम छन् विरोधी सिद्धान्त भगवानमा। हेर्नुहोस् वेद भन्छ, तोम स्त्री तोम पुमानसी तोम कुमार उतवा कुमारी। या वेद भन्दैछ, हे भगवान् तिमी पुरुष हौ, होइन होइन तिमी महिला हौ, फेरि भन्छ होइन तिमी कुमार हौ, होइन तिमी कुमारी हौ, होइन सबै हौ। त एउटा व्यक्ति कि पुरुष हुन्छ कि स्त्री हुन्छ कि कुमार हुन्छ कि कुमारी हुन्छ, तर यहाँ सब बताउँदैछ, सब हो भगवान्। त कुन चाहिँ हो भगवान्, पुरुष हो कि महिला हो, कुमार हो कि कुमारी हो? एकतर्फ भगवानको लागि भनियो कि भगवान परम स्वतन्त्र छ, भगवान भन्दा माथि कुनै छैन, सा काष्ठा सा परागति ही भगवानको, त्यहाँ कोही पुग्न सक्दैन, त्यो स्थान हो। अहम् भक्त पराधीनो, अर्कोतर्फ हुन्छ होइन भगवान गुलाम हो। त सबको मालिक चाहिँ भगवान हो कि गुलाम चाहिँ भगवान हो, बताउनुहोस्।